किलो सर्फेक्स मैटिक एसी मा फ्री इन्स्टलेसन र 0% ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टीसीएल सीटी इलेक्ट्रोनिक्स

दसैँ तिहारको खुशीमा एलजी ले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेव ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्टेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब दोस्रो पृष्ठका खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्र शुरू हुन अघि मञ्चमा एउटा फरक दृश्य देखियो। महामन्त्री प्रदीप पौडेलले उद्घोषकको भूमिका निर्वाह गर्दै मञ्चबाट बोध गम्य र गम्भीर आह्वान गरे। नेपालको समग्र विकासका लागि नेपाललाई बिरूवामा मलचल गरेर जलवायु परिवर्तनको पक्षमा सधैं अघि बढ़ने संकल्प गरौं। कांग्रेस महाधिवेशनमा जलवायु न्यायको मुद्दा समेत प्राथमिकतामा परेको छ।
3: नेपाली कंग्रेसले निजी क्षेत्रलाई मुख्यत कर राजस्वको स्रोतका रूपमा मात्र हेर्ने अभ्यासबाट बाहिर निस्किएर सम्पत्ति सृजना, उत्पादन, नवप्रवर्तन र रोजगारीको प्रमुख सम्भागका रूपमा स्वीकार गर्नुपर्ने बताएको छ। कंग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा उत्पादन, निजी लगानी, उद्यम विस्तार र रोजगारी सृजनालाई आर्थिक नीतिको केन्द्रमा राख्ने प्रस्ताव गरिएको हो।
2: मंगसिर एकदेखि उपत्यकामा मासु बिक्रीमा कड़ाई गरिएको छ। मासु पसलमा खुला रूपमा मासु झुण्ड्याएर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै बासी सडे गलेको रोग र काल गतिले मरेका पशुको मासु बिक्रीमा रोक लगाइने भएको छ। कसैको नाममा बाख्रीको मासु वा अन्य मिसावटयुक्त मासु समेत बिक्री गर्न नपाइने भनिएको छ।
3: आगामी असोज 25 गते घटस्थापनाबाट शुरू हुने दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप, बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क, टिकटको कालो बजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो।
2: रोजगारीको सिलसिलामा प्रवास गएका नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्कन थालेका छन्। उनीहरू भारतबाट दशैं तिहार मनाउनका लागि स्वदेश फर्कन थालेका हुन्। सुदूरपश्चिम प्रदेशको अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन्।
3: नेपालीलाई चाडपर्वले गाँजेको छ, तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो।
2: दशैं नजिकैसँगै काठमाडौँको भ्रिकुटी मण्डप लगायत अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ़ेको छ। खुला बजारमा दशैंका लागि नयाँ कपड़ा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहल पहल अन्य समयको तुलनामा बढ़ेको हो।
3: चाडपर्व नजिकैसँगै बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु बिक्रीमा बिगबिगी बढ़ेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका वस्तुको बिक्री बढ़ेको पाइएको हो।
2: स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्राप्त गर्दा 16 वर्ष उमेर पूरा गरेका नागरिकको राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
3: भक्तपुरका 55 वर्षीय हरिसुन्दर बज्राचार्य लामो समयदेखि मधुमेहका रोगी हुन्। उनले नियमित जाँच र नियमित औषधिका लागि खर्च आवश्यक पर्छ। शुरूमा उनलाई स्वास्थ्य बीमा सेवाका बारेमा थाहा थिएन। पछिल्लो समय चिकित्सकले नै बीमा मार्फत आउँदा सहज हुने बताएपछि उनी 1 वर्ष यता बीमा सेवा मार्फत उपचार गरिरहेका छन्। उनले बिहिबार पनि स्वास्थ्य बीमा सेवा मार्फत उपचार गराएका थिएन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: डिशो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब विदेशका खबर। अमेरिकाले कृत्रिम बुद्धि अर्थात एआईको जोखिम न्यूनीकरण गर्न नयाँ कार्यदल बनाएको छ। कार्यदलले यस प्राविधिक जोखिम र अवसरहरूको मूल्याङ्कन गर्नुका साथै राष्ट्रको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा जेक क्लेटन नयाँ एआई चार नियुक्त भएका छन्। अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक क्लेटन यो भूमिका सम्हाल्ने दोस्रो व्यक्ति हुन्।
7: अब खेल र खेलाड़ीका खबर। 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता सञ्चालन व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धी जिम्मेवारी कार्य सम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ।
6: अब विचार तथा विश्लेषण। कांग्रेसको बदलिदो कार्यदिशा शीर्षकमा भुवन न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। बदलिदो कांग्रेसको वास्तविक संकेत भाषणमा होइन, व्यवहारमा देखिने परिवर्तनमा मापन हुनेछ। संगठन कति सक्रिय भयो, नीति कति सामूहिक भयो, युवा कति निर्णायक बने, विविध समुदायको आवाज कति सुनियो, असहमति कति सम्मानित भयो र नागरिकले पार्टीलाई आफ्नो भविष्यसँग कति जोड्न सके, यिनै विषयले कांग्रेसको आन्तरिक र बाह्य संकटका बीच सम्भावनाको ढोका ढकढकाइरहेको छ। बदलिदो नेपाली समाजलाई बुझेर कांग्रेसले आफूलाई कति गहिराईका साथ पुननिर्माण गर्न सक्छ। कांग्रेस सामु यो बदलिदो परिवेशमा बदलिदो परीक्षाको घड़ी पनि हो। 15 महाधिवेशनको कार्यदिशाले यिनै प्रश्नको उत्तर खोजीमा कांग्रेसको आगामी राजनीतिक यात्राको स्वरूप निर्धारण गर्नेछ।
7: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: महाचार महापहार
2: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार।
3: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
4: शाओमी किन्दा उपहार एभ्रीडे
5: सत्परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही नीति 2083 साल असोज 15 गतेदेखि सत्परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।
6: रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
6: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125
5: स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही नीति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम

0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगा
1: आचार्यको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 19 गते सोमबार अक्टोबर 5 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको दशमी तिथि विश्व शिक्षक दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह। लोकतन्त्रको ठेका नलिन पुराना दललाई राष्ट्रपा सभापतिको सुझाव। पार्टी बदल्ने सभापति थापाको रोडम्याप।
2: सवारी चाप बढेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना। कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता। स्याप्रो हाइड्रो पावरबाट परीक्षण उत्पादन शुरू।
1: चाडपर्वलाई अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने। अनाधिकृत पार्किङले दुर्घटना बढ़ायो। विपदपछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै।
2: फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किँदै मलेसियाबाट 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती। इथोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह।
1: र ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमानमा। पछाडि शनिस्तरीय गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3 स्टार भिड्ने। ताप्लेजुङमा खेलकुद महोत्सव हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशन। लोकतन्त्र सुदृढ बनाउने प्रतिबद्धता र दलहरू बीचको एक अर्कालाई आरोप प्रत्यारोप।
2: कांग्रेस सभापति गगन थापाले परम्परागत शैलीभन्दा बाहिर निस्केर निर्वाचन संगठन सुशासन र आर्थिक समुन्नतिलाई केन्द्रमा राख्दै 15 महाधिवेशनमा पेश गर्न भावी राजनीतिक मार्गचित्र सहितको राजनीतिक प्रतिवेदन तयार गरेको बताउनु भएको छ। राष्ट्रिय पुनर्जागरण र समुन्नतिलाई मूल आधार बनाउँदै तयार प्रतिवेदनमा उहाँले विगतमा कमजोरी स्वीकार गर्ने, नागरिकसँगको दूरी घटाउने र परिमाणका आधारमा नेतृत्वको मूल्यांकन गर्ने प्रणाली प्रस्ताव गर्नुभएको हो। निर्वाचनमा गठबन्धन नगर्ने उम्मेद्वार छनौटमा योग्यता र योगदानलाई प्राथमिकता दिने समेत कार्यविधि समेत बनाइएको छ। महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले राजनैतिक प्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनु भएको छ।
4: रोचक के भयो, नेपालमा एन्टी पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिनँ भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, च्या खाऊ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
2: यसैबीच उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले कमजोर सरकार नबन्ने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकलबाजी निराधार भएको समेत दावी गर्नुभयो।
5: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
2: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीतिक परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याए।

0: बताउनुभयो। लोकतन्त्रलाई संस्थागत गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन समेत आग्रह गर्नुभएको थियो।
1: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो शान्ति सम्झौताको परिणामका रूपमा शान्ति सम्झौताको अंगको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं तर अझै केही चीज टुङ्ग्याउन बाँकी छ। त्यो चीज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको समेत बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 को नजिक पुर्याए।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन हिजोबाट काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ।
2: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधान गर्न त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि अविरल वर्षाका कारण दुई पटक त्रिशुली नदीको कटान बढ़ेको र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर छेदविच्छेद भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको फेरि चर्चा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगीमारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेलामा पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त बैठकले त्रिशुली पारी वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन गर्न नेपाल जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ। यसैबीच नेपालका लागि चीनका राजदूत चाङ माओमिङले कोराला नाकालाई थप सहज र सुरक्षित बनाउने प्रतिबद्धता जनाउनु भएको छ। मुस्ताङ आउनुभएका राजदूत चाङले कोराला नाकाबाट हुने व्यापार पारवहन र आवाजावत व्यवस्थित तथा सुरक्षित बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली चाडपर्व नजिक आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानले उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसोङ कोराला सड़क खण्ड अवरूद्धपछि चीनसँग निकासी र पैठारीमा प्रत्यक्ष असर परेको छ। 7 सदस्यीय टोलीको नेतृत्व गरे कोराला नाकाबाट सदरमुकाम जोमसोङ पुगेर राजदूत चाङले कोराला नाकालाई प्रभावकारी बनाउन चीन सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसैबीच निषेधित क्षेत्रको पार्किङ र अनाधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क घटना दुर्घटनाहरू बढ़न थालेपछि पार्किङको व्यवस्थापनका लागि छुट्टै छलफल भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता समेत भइसकेको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अगाडि बढ़ाइएको छ। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि तीनवटै तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
0: गएको 10 महिनामा स्कप टाइफस संक्रमणबाट 7 जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 सम्म देशभर 9,900 9923 जनामा संक्रमण पुष्टि भएको हो। महाशाखाको पछिल्लो स्थिति अनुसार संक्रमण स्कब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2779 जना रहेका छन्। स्कब टाइफस विशेष गरी झाड़ी घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किणाको टोकाईबाट सर्छ। त्यसले झाड़ी तथा घाँसे क्षेत्रमा जाँदा सावधानी अपनाउन किटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह समेत गर्नुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिँदै गर्दा बालबालिकामा हुन सक्ने जोखिम,
1: श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ देखे अनुसार ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ।
2: चाडपर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपद पछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा कांग्रेस महाधिवेशनमा दलहरूको मुख्य सरकार राष्ट्रिय मुद्दामा सहकार्य, सरकारप्रति प्रश्न शीर्षकमा गंगा विसी र कुलचन्द्र न्यूपानेले लेख्नुभएको खबर प्रकाशित छ। त्यस्तै दीपक भट्ट सिन्धुपाल्चोक कारागार सरुवा शीर्षकमा गौरव पोखरेलले लेख्नुभएको खबर प्रकाशित छ। कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ। विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नखुले उहाँलाई सिन्धुपाल्चोक पठाएको हो। भित्रपृष्ठमा ग्यास अभावले बढ़ायो विद्युतीय चुलोको आयात शीर्षकमा प्रकृति दाहालले लेख्नुभएको खबर प्रकाशित छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो खोज्न थालेका छन्। अझै खुलेन दशैंको अग्रिम टिकट बुकिङ शीर्षकमा विमल खतिवड़ाले लेख्नुभएको खबर भित्रपृष्ठमा छ। गएको सोमबार दशैंका लागि एक साताभित्रै सार्वजनिक सवारीको टिकट बुकिङ खुला गर्ने योजना बनाएका यातायात व्यवसायी एवं सरकार सम्बद्ध पक्षले अझै आलटाल गरिरहेका छन्। दशैं नजिकै गएको र सर्वसाधारणले पनि अग्रिम टिकट खोज्न थालिसकेका छन् भने बुकिङ नखुलेपछि अन्यल बढ़न थालेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने सोमबार अर्थात आजबाट सरकारवाला निकायसँग छलफल गरेर अग्रिम टिकट खोल्ने बारे निर्णय गर्ने समेत बताउनु भएको छ। काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा यात्रु सहायक कक्षहरू खोल्ने क्रम पनि शुरू भएको छ र यसै साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायहरूले बताउँदै आएका छन्। नयाँ पत्रिकाको भित्रपृष्ठमा सातमै प्रति मन 8,000 बढ़ी अलैचीको मूल्य, अलैचीको मूल्य हिजो प्रति मन 88,000 पुगेको खबर प्रकाशित छ। यो ताप्लेजुङबाट केशव प्रसाद भट्टराईले लेख्नु भएको खबर प्रकाशित भएको हो। अलैचीको मूल्य एक सातामा अग्रिम 40 केजी 8,000 बढ़ेको छ। प्रति अघिल्लो साता प्रति मन 80,000 कारोबार भएको अलैचीको मूल्य हिजो भनी 88,000 पुगेको हो। अलैची व्यवसायी कमल बरालले हिजो ताप्लेजुङमा प्रति मन 88,000 किनबेच भएको बताउनु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक तेस्रो पटक संसदमा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर प्रकाशित छ। फागुन 2067 राष्ट्रिय सभामा क्यान विभाजन गर्ने विधेयक दर्ता भए असोज 2079 पारित भएको थियो, तर विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय बनेको थियो। त्यस्तै माघ 2081 पुनः क्यान टुक्र्याउने विधेयक सरकारले प्रतिनिधि सभामा लगेको थियो, तर विधेयक विचाराधीन रहेकै अवस्थामा संसद विघटन भयो र विधेयक पुनः निष्क्रिय बनेको थियो। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदायक गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक शुक्रबार संसदमा दर्ता गराएको छ।
0: त्यस्तै गरी गोर्खापत्र दैनिकमा हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन 2 सातामा चार्ज हुँदै पूर्वपश्चिम विद्युत प्रवाहको मेरूदण्ड तयार शीर्षकमा खबर लेखिएको छ। स्थानीय अवरोध तथा न्याय निरूपणमा भएको ढिलाई, वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीन रहेको हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुगेको खबर लेखिएको छ। त्यस्तै गरी अर्थमन्त्री अमेरिकामा पुनर्निर्माणलाई सहायता जुटाइने शीर्षकमा खबर छ। भुटेकोशी बाढ़ीपछिको पुनर्निर्माणका लागि आवश्यक थप सहायता परिचालन गर्नका लागि अर्थमन्त्री डाक्टर सोनिम वाग्ले संयुक्त राज्य अमेरिका पुग्नु भएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले हिजो वाशिङटन डीसीमा अमेरिकाका अर्थमन्त्रीसँग भेटघाट गर्नु भएको छ। त्यस्तै गरी स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन, रूकुम पश्चिममा स्थानीय तहको संयुक्त लगानी शीर्षकमा खबर लेखिएको छ। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको स्याप्रो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्याप्रो पावर कम्पनी प्रवर्धकको जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको रहेको छ। योजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि आयोजनाको परीक्षण शुक्रबारबाटै शुरू भएको अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभएको छ। त्यसै गरी हिल्सा नाकाबाट जड़ीबुटी निकासी गर्ने सहमति भएको छ। उत्तरी हुम्लाको हिल्सा नाकाबाट 29 प्रकारका जड़ीबुटी निकास गर्न चीनले सहमति दिएको खबर गोर्खापत्र दैनिकमा लेखिएको छ। त्यस्तै गरी कफी खेतीबाट आमदानी लिँदै काभ्रेका किसान, मुलुकको मध्यपहाड़ी क्षेत्रको पाखा पखेरामा कफी खेतीको निम्ति उपयुक्त क्षेत्र मानिन्छ। विशेष गरी अरेबी जातका कफीको उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएकोले पहाड़ी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको पाइएको छ। कारोबार दैनिकमा कफी खेतीबाट आमदानी लिँदै काभ्रेली किसान शीर्षकमा खबर लेखिएको छ। यसैबीच विपदपछिको पुनर्निर्माणमा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। जलवायुजन्य विपदको क्षति बढ़दै गएपछि त्यसको निर्माण र उत्थानशील विकासका लागि आवश्यक स्रोत व्यवस्थापन सरकारका लागि ठूलो चुनौती बनेको छ। भोटेकोशी रसुवा बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अहिले धेरै समस्याहरू देखिएका छन्। स्रोत जुटाउनको लागि सरकार तथा स्थानीय सरकारलाई हम्मे परिरहेको छ। यसैबीच प्रांगारिक मल अनुदान सम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा शीर्षकमा कारोबार दैनिकमै खबर छ। प्रांगारिक मल अनुदान तथा वितरण सम्बन्धी कार्यविधि र मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष कार्यविधि र मापदण्ड बन्न नसक्दा यो कार्यक्रम अल्पत्र परेको थियो, तर यस वर्ष भने यसलाई बढ़ाउने अन्तिम तयारी गरिएको छ। मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच नेपालकै पहिलो पोडवे विराटनगरमा निर्माण हुने खबर विराटनगरबाट विनोद सुवेदीले नागरिक दैनिकमा लेख्नु भएको छ। पोडवे निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले जानकारी दिनुभएको छ। कोइरालाका अनुसार विराटनगरको रानी भन्सारदेखि सुनसरीको भेडेटारसम्म पोडवे बनाउने भए पनि पहिलो चरणमा पायलट प्रोजेक्टका रूपमा रानीदेखि विराटनगर बस पार्कसम्म निर्माण गर्न लागिएको हो।
2: साझा खबरमा अब विदेशका खबर। फ्रान्समा पछिल्लो समय विद्यार्थीको आन्दोलन चर्किँदै गएको छ। केही विद्यार्थीले विद्यालयका प्रवेशद्वारहरू अवरूद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न असुर ग्यास प्रहार गरेको छ। सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाउँदै आएको छ। शिक्षा मन्त्रालयका अनुसार करिब 735 शैक्षिक संस्थाहरू प्रदर्शनबाट प्रभावित भएका छन्। भोलि थप ठूलो प्रदर्शनको तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मलेसियाबाट करिब 1500 म्यानमारी नागरिक स्वदेश फर्किएका छन्। म्यानमारको एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो। मानव अधिकार सम्बन्धी संस्थाले भनी उनीहरूको सुरक्षाबारे पर्याप्त सुनिश्चितता नभएको भन्दै चिन्ता बढ़ेको बताएको छ र इथोपियामा बढ़दो हिंसा छिमेकी देशहरूमा फैलिन सक्ने चिन्ता बढ़ेको भन्दै इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकी नेताहरूको बैठक अघि संवादका लागि आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सो छलफलपछि मात्रै हिंसात्मक गतिविधि नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ। इथोपियाको द्वन्द बैठकको मुख्य एजेण्डा नै सो विषय रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: आईसीसी क्रिकेट विश्वकप 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्नका लागि नेपाली टोली त्यसतर्फ पुगेको छ। त्यसका लागि नेपालले ओमान पुगेर तयारीका साथै एक अभ्यास खेल पनि खेल्नेछ। नेपाली टोली हिजो राति नै ओमानका लागि प्रस्थान गरेको हो। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण मानिएको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने यही श्रृंखलाबाट टुंगो लाग्नेछ। श्रृंखलाका लागि यसअघि एसएससी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाड़ी थपिएका छन्। यसैबीच काठमाण्डुको एनआरटी क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथारी शनिश्चर्य गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। गत वर्षको विजेता सलाइस फुटबल क्लबलाई 2-0 हराउँदै एनआरटी सेमी फाइनलमा प्रवेश गरेको हो। झापा 11 र ललितपुरको 3-स्टार फुटबल क्लब बीच आज खेल हुनेछ। पथारी शनिश्चर्य गोल्ड कपका विजेताले 6,00,000 रूपियाँ पाउनेछन्। ताप्लेजुङको सिरिजंगा गाउँपालिका 5 खेवाङमा आगामी कार्तिक 16 गतेदेखि खेलकुद महोत्सव हुने भएको छ। खेवाङ स्पोर्टस क्लबले आयोजना गर्ने खेल कार्तिक 16 21 6 दिनसम्म चल्ने भएको छ। क्लबका अध्यक्ष विनम माओका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष महोत्सवका रूपमा खेललाई अगाडि बढ़ाउन लागेको हो। खुल्ला पुरूष फुटबल प्रतियोगिताका विजेताले 1,55,583 र उपविजेताले 1,05,583 रूपियाँ पुरस्कार पाउनेछन्।
2: मौसम फेरिएसँगै बालबालिकामा हुन सक्ने संक्रमणको जोखिम, अभिभावकले ख्याल गर्नुपर्ने पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 2%सम्म क्यास फिर्ता एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब बालबालिकाको स्वास्थ्यको कुरा। मौसम फेरिँदै गर्दा बालबालिकामा विभिन्न रोगको संक्रमण देखा पर्ने गर्दछ। मौसम फेरिँदै गर्दा बालबालिकामा देखिने स्वास्थ्य जोखिम, अप्नाउनु पर्ने पक्ष र सावधानीका विषयमा हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
1: पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा बहाला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढ़ेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वास संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा, ठ्याक्कै शरद ऋतुमै त भने त जाडोयाममा चाहिँ धेरै नै बढ़ेर जान्छ। अब मंगिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ, मंगिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भन्ने चाहिँ फ्लू बढेर जान्छ, हजुरको ब्रोन्क्युलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्याहा स्याहा हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्याहा स्याहा बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडो यहाँ।
2: यस्ता रोगहरूबाट बस्नलाई चाहिँ के गर्ने होला?
1: यस्ता रोगहरूबाट बस्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन, तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो, केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि, संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउनु भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
2: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
1: मैले सरकारले जे लगाइरहनु भएको छ त्यो चाहिँ एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ, जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ पिसिभिटेन त्यही बेलामा लगाउँछौँ, अर्को झाडुको हालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ होइन, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ, त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ।
2: जस्तो अब चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
1: श्वास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी धेरै छौँ, यसमा चाहिँ अलिकति स्याहा स्याहा किसिमको निमोनिया आउने, स्याहा स्याहा सुनिने आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने, बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
0: बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह, लोकतन्त्रको ठेक्का नलिन पुराना दललाई राष्ट्रपा सभापतिको सुझाव, पार्टी बदल्ने सभापति थापाको रोडम्याप,
0: सवारी चाप बढेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना, कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता, स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन शुरू,
2: चाडपर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपदपछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै, मौसम फेरिँदै गर्दा बालबालिकामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सावधानी अप्नाउन चिकित्सकको सुझाव,
0: फ्रान्समा विद्यार्थीको आन्दोलन सर्किँदै मलेसियामा 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती, इथोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह,
2: र ओमन क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमनमा पथरी शनिचरे गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3 स्टार विर्णी ताप्लेजुङमा खेलकुद महोत्सवको आयोजना।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकबाट लिएका छौं। यहाँ साइकलमा 2 ग्यासका सिलिण्डर पछाडि मरिमरि राखेर घिच्याएर अगाडि लगिरहेको दृश्य देखिन्छ। माथि झ्यालबाट एकजना व्यक्तिले ग्यास आउँछ कि भन्ने आशा गर्दै यसो हेरिरहेको देखिन्छ। अनि त्यहाँ ती व्यक्तिले बोल्दैछन्, खाली सिलिण्डर पुराना कागज, यसरी घर घरको सिलिण्डर संकलन गरेको दृश्यलाई यहाँ व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: हजुरको रेडियो 102.1 मेगाहर्ज.
2: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना.
3: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ. प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
3: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ.
2: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ.
3: प्रतियोगिताका नियम तथा शर्तहरू.
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ. पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ.
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ. वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ. वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्.
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्छ. साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ.
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ.
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ.
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन.
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ.
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ.
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ.
3: खेल सञ्चालन हुने मिति समय र स्थान.
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे.
3: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान. खेल समापन 2083 साल असोज 30 गते.
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989.
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली.
1: हजुरको रेडियो 102.1 मेगाहर्ज.
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ. पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ.
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं. चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बसालौं. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ.
5: पानीको प्रत्येक थपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं.
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्रीलाई
1: उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ।

0: छ।
1: आमा अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
0: सम्पर्क नम्बर 0475904662 98692965998।
3: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
5: रंग बहार रंग बहार
6: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
5: वर्ज पेंट।
7: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
8: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
7: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकार्यमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
8: पुरस्कार राशिहरू,
7: प्रथम पुरस्कार नगद 50,000,
8: द्वितीय पुरस्कार नगद 30,000,
7: तृतीय पुरस्कार नगद 20,000,
8: सान्त्वना पुरस्कार नगद 10,000,
7: उत्कृष्ट खेलाड़ीलाई ₹25,000, उत्कृष्ट स्पाइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
8: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
7: प्रतियोगिताका नियम तथा शर्तहरू।
8: यस प्रतियोगितामा सहभागिता हुने खेलाडीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाडी हुनु पर्नेछ। पालिका भन्दा बाहिरका खेलाडी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
7: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर ५ को हकमा तीन टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर ५ को हकमा तीन टीम सहभागी गराउन सक्नेछन्।
8: टीम दर्ता नीति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाडी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेक्षण गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
7: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
8: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
7: खेल सञ्चालनको क्रममा खेलाडी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
8: खेलाडीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
7: खेलाडीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
8: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाडीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
7: खेल सञ्चालन हुने मिति समय र स्थान।
8: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे।
7: खेल सञ्चालन हुने स्थान गोलन्जर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9844331681 9844329989
7: गोलन्जर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 048 541 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीरबारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै गरौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौं, बिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0447 590 4 96 98 692 65 99 8

0: दिवस मनाउने गरिएको छ। ज्येष्ठ नागरिकका वर्ष थपिँदै जान्छन्, अनुभव पनि गहिरिँदै जान्छन्। उनीहरूलाई हेरचाह मात्र होइन, समय, साथ, सम्मान र गुणस्तरीय स्वास्थ्य सेवा पनि चाहिन्छ। सेप्टेम्बर महिनालाई अल्जाइमर सम्बन्धी चेतना जगाउने महिनाका रूपमा मनाइएको छ। अल्जाइमर र डिमेन्सिया बुढ्यौलीमा देखा पर्ने रोग हो। बिर्सने रोग अर्थात विस्मृति रोगलाई अल्जाइमर रोग भनिन्छ। नेपालमा 3,00,000 मानिसमा अल्जाइमर अर्थात बिर्सने रोग हुन सक्ने अनुमान गरिएको छ। अल्जाइमर यो निको नहुने रोग भए पनि यसको असरलाई न्यूनीकरण गर्न सकिन्छ। अल्जाइमरको कुरा गर्दा डिमेन्सियाको पनि चर्चा चल्ने गरेको छ। 85 वर्षमाथिका दुई मध्ये एकजनामा डिमेन्सिया हुन सक्ने डिमेन्सिया विशेषज्ञहरूले बताएका छन्। यो बुढ्यौली रोग भए पनि भारत र चीनमा 18 20 वर्षको उमेरमा पनि बिर्सने रोग देखा परेको अध्ययनहरूले देखाएका छन्। नेपालमा पनि 50 वर्ष मुनिकामा पनि तनाव र डिप्रेशन लगायतका विभिन्न कारणले डिमेन्सिया देखिन थालेको अध्ययनहरूले देखाएका छन्। आज हामी ज्येष्ठ नागरिकमा देखा पर्ने रोग अल्जाइमर र डिमेन्सियाको पहिचान, न्यूनीकरणका लागि परिवारको भूमिका र सरकारी व्यवस्थाका बारेमा कुराकानी गर्छौ। कुराकानीमा आज हामीसँग हुनुहुन्छ वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ तथा डिमेन्सिया विशेषज्ञ डाक्टर अनन्त अर्याल। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हजुर नमस्ते, धन्यवाद।
0: शुरूमा अलिकति चर्चा गरौं न, ज्येष्ठ नागरिक अन्य नागरिक भन्दा ज्येष्ठ नागरिकको स्वास्थ्यका दृष्टिकोणले उहाँहरू कतिको संवेदनशील हुन्छ?
1: हजुर एकदमै, उमेर बढ्दै जाँदाखेरि हाम्रो शारीरिक मानसिक विभिन्न परिवर्तनहरू आउँछन्। त्यसै कारणले गर्दा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य पनि एकदमै संवेदनशील हुन्छ अथवा महत्वपूर्ण हुन्छ। जस्तै मैले कसरी बुझ्छु भने, हामीले ज्येष्ठ नागरिकको कुरा गरिराख्दाखेरि सर्वप्रथम चाहिँ म के भन्न चाहन्छु भने, ज्येष्ठ नागरिकलाई हामीले तीनटा वर्गमा चाहिँ डिभाइड गर्नुपर्छ अथवा क्लासिफाई गर्नुपर्छ। जस्तै नेपालको ज्येष्ठ नागरिक ऐन 2063ले ज्येष्ठ नागरिक भनेर 60 वर्षभन्दा माथिको नागरिकहरूलाई चाहिँ ज्येष्ठ नागरिक भनेर हामी बुझ्छौं हो। भनेपछि 60 वर्षभन्दा माथिको सबै नै ज्येष्ठ नागरिकमा पर्नुभयो। 70 वर्षको पनि, 80 पनि, 90 पनि, 100 पनि पर्नुभयो। भनेपछि हामीले समाजमा हेर्दाखेरि तीन किसिमको ज्येष्ठ नागरिकहरू हामी भेट्छौं। एउटा ज्येष्ठ नागरिक भनेको जो चाहिँ अहिले पनि एकदमै सक्रिय हुनुहुन्छ र उहाँहरूको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको छ हो, जो आफ्नो दैनिकीका कार्यहरू मजाले गर्न सक्नुहुन्छ, घर बाहिरका काम पनि घरभित्रका काम पनि मजाले गर्न सक्नुहुन्छ र उहाँले केही औषधि खाए पनि उहाँहरू स्वस्थ नै हुनुहुन्छ अथवा हेल्दी एजिङमा हुनुहुन्छ भन्ने बुझौं। अर्को ज्येष्ठ नागरिक हुनुहुन्छ जसले चाहिँ घर बाहिरका कामहरू गर्न सक्नुहुन्न, घर बाहिरका कामहरूको लागि चाहिँ अरूमा डिपेन्डेन्ट अथवा अरूमा निर्भर हुनुपर्छ, तर आफ्नो घरभित्रका काम अथवा आफ्नो शारीरिक गतिविधि, हामी बेसिक एक्टिभिटिज अफ डेली लिभिङ भन्छौं, अथवा आफ्नो शरीरलाई चाहिने जस्तै नुहाउनु पर्यो, खानु पर्यो, टोयलेट जानु पर्यो, सरसफाई गर्नु पर्यो, लुगा लाउनु पर्यो, हिँडुल गर्नु पर्यो, यी बेसिक एक्टिभिटिज अफ डेली लिभिङ जसले चाहिँ गर्न सक्नुहुन्छ, तर घर बाहिरका चीज अथवा पकाउने, सपिङ जाने, यिनीहरूलाई हामी इन्स्ट्रुमेन्टल एक्टिभिटिज भन्छौं, ती गर्नलाई चाहिँ अरूमा निर्भर हुनुहुन्छ। यो दोस्रो ग्रुप भयो हो। र तेस्रो ग्रुप भनेको चाहिँ त्यस्तो ग्रुप जो चाहिँ सम्पूर्ण रूपमा अरूमा निर्भर हुनुहुन्छ, आफ्नो घर बाहिरका काम अथवा खाना पकाउन, लुगा धुन, सपिङ जान, इन्स्ट्रुमेन्टल एक्टिभिटिजमा पनि अरूमा निर्भर हुने र बेसिक एक्टिभिटिजमा पनि निर्भर भएर अरूले नुहाइदिन पर्ने, लुगा फेरिदिनु पर्ने अथवा ओछ्यानै परिसक्नु भएको र अरूले खुवाइदिनु पर्ने सम्मका ज्येष्ठ नागरिकहरू, यो तीन वर्गको ज्येष्ठ नागरिकहरू हामी देख्छौं। त्यही भएको हुनाले हामीले जब ज्येष्ठ नागरिकको बारेमा चर्चा गर्छौं, यो तीनटै किसिमको ज्येष्ठ नागरिकको लागि चाहिँ ध्यान दिनुपर्छ। र हजुरको प्रश्नमा स्वास्थ्य कुरामा चाहिँ कतिको संवेदनशील हुनुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो, हो एकदमै, किनभने हाम्रो उमेर बढ्दै जाँदाखेरि त मैले भने शारीरिक र मानसिक दुइटैमा परिवर्तनहरू आउँछ। जस्तै हजुरको हाम्रो किडनीको, जस्तै हामी युवा छौं, हाम्रो अहिलेको किडनीले जसरी काम गरिरहेछ 60 वर्षपछि त्यही रेटमा त्यति नै लेभलमा फिल्टर गर्न नसक्ला। शारीरिक र मानसिक रूपमा नै ज्येष्ठ नागरिकहरूमा परिवर्तन आउने र उमेर बढ्दै जाँदाखेरि उमेर जन्य समस्याहरू पनि बढ्दै जाने हुनाले ज्येष्ठ नागरिकको स्वास्थ्य चाहिँ एकदमै महत्वपूर्ण र एकदमै संवेदनशील छ।
0: ज्येष्ठ नागरिकहरूमा चाहिँ देखिने समस्याको कुरा गर्दाखेरि चाहिँ अल्जाइमर कस्तो खालको रोग हो? यो
1: ज्येष्ठ नागरिकमा अल्जाइमर अहिले एकदमै जल्दो बल्दो अथवा धेरै देखिन थालेको अथवा यसले चाहिँ ज्येष्ठ नागरिकलाई धेरै असर गर्ने भएको हुनाले यो समस्याहरूको बारेमा हामी चर्चा गरिरहेछौं। त्योभन्दा पहिला हामीले अरू पनि बुझ्नुपर्ने के छ

0: भने ज्येष्ठ नागरिकको जस्तै प्रेसर, सुगर, थाइरोइड, मुटुका समस्याहरू हजुरको 40-50 उमेरमै सुरु हुँदै जाँदाखेरि यो चाहिँ 60+ यो सबै रोगहरू थपिँदै जान्छ। र यो अल्जाइमर्स भनेको रोग चाहिँ हजुरको यो मस्तिष्कको रोग हो, यो मानसिक भन्दा पनि मस्तिष्कको रोग हो। र यसमा चाहिँ हामी नेपालीमा यसलाई विस्मृतिको रोग पनि भनेर भन्छौ। यसमा चाहिँ स्मरण शक्तिमा चाहिँ समस्या आउँछ। पहिला चाहिँ सुरुमा भर्खरैका कुराहरू चाहिँ बिर्सिने, एउटै कुरालाई बार बार दोहोऱ्याउने, ती समस्या देखिन थाल्छन्। झट्ट हेर्दाखेरि कस्तो हुन्छ भने अहिले भर्खरै भएका कुरा चाहिँ बिर्सिनुहुन्छ, तर पुराना कुराहरू चाहिँ अल्जाइमर्समा शुरूआती अवस्थामा चाहिँ सम्झिराख्ने भएको हुनाले धेरैजना झुकिनुहुन्छ पनि कि यो जे उमेर बढ्दै जाँदाखेरि अलिअलि बिर्सेको होला, सामान्य होला भनेर त्यसलाई हेलचेक्राई गर्ने प्रवृत्ति पनि हाम्रो धेरै रहेको छ। र जब हजुरको चाहिँ यो रोग बढ्दै जान्छ र पुराना कुराहरू पनि बिर्सिन थाल्नुहुन्छ अथवा आफ्नै परिवारका सदस्यहरूलाई नै चिन्न छोड्नुहुन्छ अथवा यो अल्जाइमर्स रोग चाहिँ बढ्दै जाँदाखेरि हजुरको बिहेभियरल सिम्टम्स, व्यवहारिक र हजुरको मनोवैज्ञानिक होइन बिहेभियरल एण्ड साइकोलोजिकल सिम्टम्स भन्छौँ, व्यवहारमा र हजुरको यो साइकोलोजिकल मनोवैज्ञानिक समस्याहरू आउन थालेपछि जस्तै लुगै नलगाइकन हिँडिदिने अथवा फोहोर कुराहरू बोलिदिने अथवा जे पाए त्यही गर्ने होइन र आफ्नै परिवारका सदस्यलाई नचिन्ने, आफ्नो घरमा हुनुहुन्छ तर म मेरो घरमा छैन भन्ने सोचेर मेरो घर लैजाऊ घर लैजाऊ हो त्यो कडा हुँदै गएपछि मात्रै उहाँ ज्येष्ठ नागरिकहरू चाहिँ हामी भट्टा आइपुग्नुहुन्छ। त्यही भएर हामीले सरस्वती बुझ्दाखेरि अल्जाइमर्सलाई चाहिँ यो विस्मृतिको रोग हो भनेर बुझौं, जसमा स्मृतिमा समस्या आउँछ, सुरुमा भर्खरैको रिसेन्ट मेमोरीमा समस्या आउँछ तर पुरानो मेमोरी चाहिँ हजुरको राम्रो हुन्छ। र त्यस्तै गरेर भाषामा समस्या आउन सक्छ, उहाँहरूले सही शब्द नभेटाउन सक्नुहुन्छ, त्यसपछि गएर सामानहरू हराउने त्यस जस्ता होइन समस्याहरू देखिन्छन् र व्यवहारमा पनि बिस्तारै गएर व्यवहारमा पनि परिवर्तनहरू आउँछ।
1: एकातिर अब मस्तिष्कको रोग हो, यो मानसिक रोग होइन भन्नुभयो होइन, तर झट्ट हेर्दाखेरि चाहिँ भनौँ न मानसिक रोगसँग नै मिल्दोजुल्दो देखिन्छ भने चाहिँ कसरी छुट्याउने हामीले, अब यो मानसिक रोग होइन यो चाहिँ मस्तिष्कको छुट्टै रोग हो भने
0: होइन, अब यसलाई कसरी बुझ्नु पर्यो भने हजुरको हाम्रो शरीरको एउटा मन हुन्छ र एउटा मस्तिष्क हुन्छ। मस्तिष्क भनेको चाहिँ हजुरको कम्प्युटरको हार्डवेयर जस्तो भयो होइन, कम्प्युटरको हार्डवेयरमै समस्या आउने चाहिँ तपाईँको अल्जाइमर्स रोग भयो। मानसिक रोगमा चाहिँ मनमा आउने हो, मन भनेको त हामीले देख्दैनौँ, सफ्टवेयरमा चाहिँ प्रब्लम आउने भयो। तर हजुरले भने जस्तै कस्तो हुन्छ नि, अघि मैले पनि भने अल्जाइमर्स रोगमा चाहिँ सुरुमा हजुरको देखिने लक्षण र पछि जाँदाखेरि चाहिँ मानसिक लक्षणहरू पनि आउन थाल्छन्, मनोवैज्ञानिक लक्षणहरू पनि आउन थाल्छन्। त्यही भएर मान्छेहरूले चाहिँ मानसिक रोग हो कि भनेर पनि झुकिनुहुन्छ र हामीले मानसिक रोगको क्याटेगोरीमा पनि कहिलेकाहीँ अल्जाइमर्सलाई राखेको देखिन्छ। किन भन्दाखेरि यसको पछिल्लो अवस्था अथवा जटिल अवस्थामा चाहिँ मानसिक समस्याहरू पनि आउने भएको हुनाले धेरैजनाले चाहिँ मानसिक रोग हो कि पनि भन्नुहुन्छ।
1: अब सुरुमा हामीले पहिचान गर्दाखेरि चाहिँ अल्जाइमरमा के कस्ता संकेतहरू देखा पर्छ, उहाँहरूको व्यवहारगत कस्ता समस्याहरू चाहिँ देखा पर्छ?
0: हजुर, अब यसमा शुरूआती अवस्थामा चाहिँ मानिसहरू झुकिनुहुन्छ, किन भन्दाखेरि अलिअलि बिर्सिने त ज्येष्ठ नागरिकमा हुन्छ नै होइन, थोरै बिर्सिन्छ। तर अब एउटा कुरा हजुरले याद गर्नुहोस्, हामी पनि कहिलेकाहीँ त बिर्सिन्छौँ, जस्तै हामी गाडीको चाबी अथवा बाइकको चाबी अथवा घरकै चाबी कतै राखिन्छ, पछि खोज्दाखेरि एकैछिन नभेटेला तर पछि भेटिन्छ हो, किन भन्दाखेरि त्यो हामीले सामान राख्ने बेलामा हाम्रो ध्यान त्यहाँ थिएन, त्यही भएको भएर हामीले बिर्स्यौं, यो सामान्य बिर्सायो। तर हजुरको भर्खरै हजुरले खाना खानुभयो तर र खाना खाएँ भन्ने कुरै बिर्सिनु त त्यो त सामान्य हो त होइन, अथवा पसलमा बसिराखेको बुवा हुनुहुन्छ अथवा आमा हुनुहुन्छ, उहाँले सामान बेचेको 30-40 वर्षै भइसक्यो, हिसाबमा पहिला कहिले समस्या थिएन अहिले हिसाबमा समस्या हुन थाल्यो, 100 रुपियाँको नोट कसैले दियो 30 रुपियाँको सामान दिए बेच्दाखेरि कति रुपियाँ फिर्ता गर्ने भन्ने कुरामै उहाँ झुकिन थाल्नुभयो, भनेको गरिराखेको काममा झुकिन थाल्नुभयो। अथवा तपाईँको घरमा खाना पकाइराख्ने आमा हुनुहुन्छ, अहिले चिया पकाउन लाग्नुभयो अथवा खाना बनाउन लाग्दाखेरि नै अल्मलिनुभयो, खाना बार बार त्यो चुलो बन्द गर्न बिर्सिएर खाना डढिराखेको छ भने यी त सामान्य बिर्साई होइन नि, यो त सामान्य बिर्साई भन्दा एक स्टेप बढीको भयो। र यस्ता लक्षणहरू आउन थाले र बुवा आमाले चाहिँ एउटै कुरा बार बार सोध्नुभयो, जस्तै कसैको घरमा पूजाको लागि जानु छ अनि त्यसपछि ल यो शनिबार हामी पूजाको लागि जाने भनेर भन्नुभयो हजुरले, बुवाले एकछिनपछि बिर्सिनुभयो, ए त्यो उसको घरमा हामी पूजाको लागि कहिले जाने भने अरे भनेर सोध्नुहुन्छ, पटक पटक सोधिराख्ने होइन, एउटै कुरा
1: जोड्नु खोजे। कतिपयलाई त्यो यसरी खानेकुराहरू राखिदिएको छ खानु है भनेर उहाँको अगाडि टेबलमै राखिदिएको ग्लासको पानी खाने अथवा राखेको फलफूल टिपेर खाने त्यो पनि नसक्नु त्यो पनि एक प्रकारको डिमेन्सिया हो अथवा अल्जाइमर हो
0: होइन खानेकुरा अगाडि नै राखिदिनु भएको छ अब के कारणले शारीरिक कमजोरीको कारणले त्यहाँ टेबल
1: मुभमेन्ट हुन्छ उहाँको होइन तर लिएर खानुहोस् है भन्दा दिनभरि त्यो जसरी राखेको छ त्यो केही पनि नखाने अनि खोइ त मैले खानेकुराहरू नै देखिनँ भन्ने कि
0: होइन अब त्यसमा चाहिँ अब जस्तै उहाँ अगाडि नै राखिदिएको कुरा खानु भएन भने त त्यो चाहिँ नर्मल कुरा भएन तर अरू कुरामा भुलेर अरू एक्टिभिटीमा जस्तै अहिले ज्येष्ठ नागरिकहरू कतिजना त मोबाइलमा हेर्नुहुन्छ युट्युब हेरिराख्नुहुन्छ होइन अथवा टिभीमा भुल्नुभयो केही कारणले गर्दाखेरि अरू चिजमा व्यस्त भएर खाना बिर्सिनुभयो भएको भने चाहिँ त्यो चाहिँ फेरि डिमेन्सिया नहोला तर अरू काम पनि के पनि गर्नुभएको छैन तपाईँले त्यहाँ खानेकुरा राख्नुभएको छ भोक लागेर पनि खानुभएको छैन भने चाहिँ त्यो चाहिँ समस्या हो
1: र पटक पटक देखिन्छ भने चाहिँ
0: त्यो चाहिँ समस्या भएन हजुर
1: यही मैले अलिकति जोड्न खोजे अब अल्जाइमरको कुरा गरिरहँदा डिमेन्सिया पनि आइहाल्यो डिमेन्सिया र अल्जाइमर एउटै हो
0: यसलाई चाहिँ कसरी बुझौं भने डिमेन्सियाको प्रमुख कारक अथवा प्रमुख प्रकार चाहिँ अल्जाइमर्स रोग हो जस्तै डिमेन्सियाका विभिन्न प्रकारहरू हुन्छन् जस्तै डिमेन्सियालाई कसरी बुझ्न सकिन्छ भने हामीले फलफूल भनेर भन्दाखेरि फलफूल चाहिँ भनी शब्द चाहिँ डिमेन्सिया जस्तो भयो त्यसको एउटा प्रकार जस्तै स्याउ अनार केरा चाहिँ फलफूलका प्रकार हुन् नि त होइन हो त्यो प्रकार चाहिँ तपाईँको के भयो अल्जाइमर्स रोग भयो र हजुरले स्याउ भन्नुभयो भने स्याउ पनि फलफूलको एउटा प्रकारै पर्यो त्यो भएको हुनाले चाहिँ अल्जाइमर्स चाहिँ डिमेन्सिया भित्र नै पर्छ र डिमेन्सियाको प्रमुख कारण मध्ये लगभग 60-70% चाहिँ अल्जाइमर्स रोग हुने भएको हुनाले हामीले प्राय जसो डिमेन्सिया र अल्जाइमर्सलाई उस्तै नै हो भनेर हामी बुझ्छौं तर त्यस्तो चाहिँ होइन हजुरको डिमेन्सियाका अरू कारणहरू पनि अथवा अरू प्रकार पनि छ जस्तै हामी फ्रन्टो टेम्पोरल डिमेन्सिया भन्छौं डिमेन्सिया विथ लिवी बडिज भन्छौं अथवा हजुरको चाहिँ यो पार्किन्सन्स रोग भएका बिरामीलाई पनि डिमेन्सिया हुन सक्छ र कतिसम्म हुन्छ भने हजुरको रिभर्सिबल कज पनि छन् कि जस्तै सबै हजुरको अल्जाइमर्स मैले भर्खरै लिएका नामहरू चाहिँ इरिभर्सिबल कज भए हजुरको जस्तै भिटामिन बी12को कमीले पनि डिमेन्सिया गराउन सक्छ तर बी12लाई हामीले उपचार गर्यौं सप्लिमेन्ट गर्यौं भने त्यो रिभर्स हुन्छ नर्मलमा आउनुहुन्छ अथवा कहिलेकाहीँ टाउकामा पानी जम्न सक्छ रगत जम्न सक्छ त्यसले पनि डिमेन्सिया गराउन सक्छ र हामीले त्यो पानी रगत निकाल्यौं अथवा ट्युमर छ ट्युमरलाई निकाल्यौं त्यसले चाहिँ डिमेन्सिया गराएको छ भने त्यो चाहिँ के हुन्छ क्योर पनि हुन्छ
1: भनेपछि डिमेन्सियालाई चाहिँ हामीले कसरी बुझ्ने के हो यो त अझ अल्जाइमर भन्दा अझ विस्तृत निको हुने रोगको रूपमा पनि लिन सक्ने रहेछौ हामीले
0: हो त्यही भएर हामीले चाहिँ डिमेन्सियाका लक्षण देखिने बित्तिकै के कारणले भयो भनेर पत्ता लगाउन चाहिँ जरुरी हुन्छ त्यही भएर बुवा आमामा डिमेन्सियाका अघि हामीले भने जस्ता लक्षणहरू देखिए भने चाहिँ ल अब सबै डिमेन्सिया चाहिँ अल्जाइमर्स नै हुन् अथवा यसको उपचारै छैन भनेर सोच्नु चाहिँ गलत हुन्छ त्यही भएको हुनाले यदि बुवा आमामा चाहिँ बिर्सिने समस्याहरू भाषामा समस्या अथवा व्यवहारमा समस्या अथवा एउटै कुरा बार बार दोहोऱ्याइराख्नु भएको छ यस्ता लक्षणहरू देखिन थाल्यो भने चाहिँ एकचोटि स्वास्थ्यकर्मीको परामर्शमा जानुपर्छ सकभर सबैभन्दा नजिकको स्वास्थ्यकर्मीबाट जाने र उहाँलाई यस्तो यस्तो लक्षण छ हामी चाहिँ डिमेन्सिया अथवा अल्जाइमर्स हो कि भनेर शंकामा छौं भनिसकेपछि उहाँहरूले पर्यो भने विशेषज्ञ डाक्टर साहबहरू भट्टा पठाउनुहुन्छ हामी जस्तो ज्येष्ठ नागरिक रोग विशेषज्ञ भट्टा पठाउनुहुन्छ अथवा न्युरोलोजी साइकियाट्रिस्ट भट्टा पठाउनुहुन्छ र हामीले उहाँहरू जस्तो ज्येष्ठ नागरिक आइसकेपछि हामीले पूर्ण रूपमा विस्तृत रूपमा चाहिँ कारण के हो भनेर हेर्छौं र यदि सामान्य बी12 को कारणले गर्दाखेरि मात्रै बुवाले चाहिँ बार बार कुरा बिर्सिराख्नु भएको रहेछ अन्त हामीले भिटामिन बी12 दियौं भने त त्यो त ठिक हुन्छ नि त होइन त्यही भएर कारण के हो भन्ने पत्ता लगाउनुपर्छ अब हजुरको बिर्सिनीको कारण टाउकोमा पानी जमेर हामी नर्मल प्रेसर हाइड्रोक्युफालस भन्छौँ एनपीएस भन्छौँ त्यो कारणले भएको रहेछ त्यो पानी निकालियो भने त बुवालाई त राम्रो हुन्छ नि त त्यो भएको हुनाले हामीले यो डिमेन्सियाको लक्षण देखियो भने चाहिँ जति सक्दो चाँडो डाक्टरको सल्लाहमा जानुपर्छ र कुनै पनि रोग हजुरको जति चाँडो हामी उपचारको लागि गयो हजुरको त्यसको चाहिँ रिजल्ट त्यति राम्रो आउँछ
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ डाक्टर अनन्त अर्याल उहाँ वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ र डिमेन्सिया विशेषज्ञ पनि हुनुहुन्छ अल्जाइमर र डिमेन्सियाको पहिचान हेरचाह परिवारको भूमिका र सरकारी व्यवस्था र डाक्टर साहबले भर्खरै भन्नुभयो नि यो रोग त निको हुनेमा पनि पर्छ डिमेन्सिया अब अल्जाइमर हो भने यो चाहिँ लामो समय भएपछि मानसिक रोग पनि हुन सक्छ भन्ने छ ज्येष्ठ नागरिकमा पहिल्यै थप दीर्घ रोग धेरै भइरहेको हुन्छ त्यसकै हेरचाह गर्दा गर्दा परिवारहरूले चाहिँ यो डिमेन्सियामा चाहिँ छुटिरहेको हो कि भन्ने पनि लाग्छ हामीलाई. हजुरले उपचार गर्दाखेरि चाहिँ के पाउनु भएको छ?
0: बिरामी ज्येष्ठ नागरिकको बिरामीहरू हेरिराख्दाखेरि हामीले के पाएका छौँ भने दीर्घ रोग त हजुरले भने जस्तै थपिँदै जान्छ, उमेर हुँदै जाँदाखेरि थपिँदै गएको हुन्छ. र अल्जाइमर्स रोग अथवा डिमेन्सियाका अरू प्रकारका रोगहरूमा पनि हामी डाक्टरको परामर्शमा आउँदाखेरि चाहिँ एकदमै लेट स्टेजमा अथवा रोग चाहिँ जटिल भइसकेपछि मात्रै आएको चाहिँ हामीले पाएका छौँ. किन भन्दाखेरि अहिले पनि भ्रम के छ भने अलिकति हजुरको व्यवहारिक समस्या अथवा मनोवैज्ञानिक समस्या केही देखियो अथवा मानसिक केही सिम्टम्स देखियो भने लुकाउने होइन. अब जस्तै यो अघि पनि हामीले भन्यौं यो रोग बढ्दै जाँदाखेरि त पछि गएर मान्छेहरूले सबै कुरा बिर्सिन्छ, लुगै लाउन पनि होइन, लुगा लाछु लाछैनको पनि भान नहुन सक्छ, अथवा फोहोर कुराहरू बोल्ने होइन, नाङ्गै हिँड्नेसम्मको हुन सक्छ. भन्दाखेरि यस्ता लक्षण देखिँदाखेरि त हाम्रो समाजले के भन्छ, ए बौलाएछ अथवा उसको बुवा त बौलाउनु भएछ, यस्तो गरेर हिँड्नु भएछ भनेर भन्दाखेरि के देखिनुभयो भने समाजमा चाहिँ अहिले पनि यो रोग लाग्यो भने त भोलि हाम्रो हामीसँग रोग लागेको थाहा पाउँदाखेरि त हामीसँग मान्छेहरूले कसरी व्यवहार गर्छ,
1: परिवारको
0: प्रतिष्ठासँग पनि जोडिने कुरा जस्तो देखियो हो. तर त्यो त होइन नि त. अहिले हामी जसरी शारीरिक समस्या हुँदाखेरि डाक्टरकोमा जान्छौँ, त्यसरी नै मानसिक समस्या हुँदा अथवा बिर्सिनी समस्या हुँदाखेरि पनि हामी डाक्टरको परामर्शमा जानुपर्छ. र अर्को एउटा भ्रम के छ भने यो त उमेरले गर्दा बिर्सेको हो नि त, यो त सामान्य कुरा हो नि त भन्ने परिपाटीले गर्दाखेरि पनि उहाँहरू चाहिँ धेरै नै समस्या जटिल भइसकेपछि मात्रै आइपुग्ने अवस्था चाहिँ हामीले देखेका छौँ.
1: विशेष गरेर यसको पहिचानमा ढिलाइ भएर नै धेरैजना ढिला अस्पताल पुग्ने, उपचारमा जाने क्रम चाहिँ बढेको छ. भनेको शुरूआती चरणमा यो रोगको उपचार हुनको लागि चाहिँ कहाँ चाहिँ अलिकति सचेत हुनु जरुरी देख्नुहुन्छ?
0: हो, जस्तै बुवा आमाहरूले दैनिकी गएको कार्य गरिराख्दाखेरि होइन, युजुअल एक्टिभिटिजहरू गरिराख्दाखेरि कुनै नयाँ लक्षणहरू देखियो, नयाँ समस्याहरू देखियो र त्यो समस्या चाहिँ बार बार दुखेरी राख्यो भने त्यस्तो अवस्थामा चाहिँ ज्येष्ठ नागरिकको उपचारको लागि जानुपर्छ. जस्तै एउटा उदाहरण, हजुरको बच्चा एउटा बच्चाले खोक्यो भने ओहो के भइहाल्यो कि भनेर हामी जति चाँडो हस्पिटल लिएर जान्छौँ त्यति चाँडो ज्येष्ठ नागरिकहरू आइपुग्नुहुन्न. हामीले कति भेट्छौँ भने कसैलाई ल अल्जाइमर्सका लक्षण डिमेन्सियाका लक्षण त छोडिदिउँ, खोकी लागेरै पनि कोही ज्येष्ठ नागरिकहरू छ महिना एक वर्ष खोकी लागेपछि बल्ल आइपुग्नुहुन्छ हाम्रोमा. खोकीले होइन, एक वर्ष खोकी लाग्यो अब अरू समस्या देखिन थाले, खानै छोड्नुभयो हो अथवा दुप्लाउँदै जानुभयो, मुखबाट एक अन्न नै हाल्नु भएन भने बल्ल चाहिँ उहाँहरू भनेको अझै पनि ज्येष्ठ नारीको स्वास्थ्यमा चाहिँ हजुरको हेलचेक राई धेरै हामीले देख्छौँ अथवा परिवारले जति ध्यान दिनुपर्ने हो अथवा जति संवेदनशील हुनुपर्ने हो त्यति नभएको पाइन्छ. र अघि जस्तै भने जस्तै हजुरको खोकी दुई तीन हप्तासम्म पनि ठिक भएन भने त दुई हप्ताभन्दा लामो खोकी त हजुर टिभीको लक्षण पनि हुनसक्छ, ओके, धमको लक्षण पनि हुनसक्छ अथवा क्यान्सरले पनि हुनसक्छ. जो बुवा आमा एक वर्षपछि आउनुभयो र हामीले एक्सरे गर्दाखेरि क्यान्सर र क्यान्सर फैलिएको देख्यौँ भने त हजुरको क्यान्सर फैलिसकेपछि त गर्न सक्ने चिज धेरै हुँदैन नि त, प्यालेटिभ ट्रिटमेन्ट मात्रै होला अथवा उहाँलाई सजिलो बनाउने मात्रै होला. तर त्यही क्यान्सर हजुरको एक दुई हप्ताभन्दा बढी खोकी लाग्यो, ओहो बुवाको त खोकी ठिक भएन लामो भयो भनेर आएर हजुरको एउटा एक्सरे गरेर हामीले समयमै त्यो क्यान्सरलाई पहिलो अघिल्लो अवस्थामै अथवा सुरुवाती अवस्थामै भेटाइयो भने त त्यसको उपचारमा जान सकिन्छ नि त. यो त एउटा उदाहरण भयो. यस्तै अरू रोगमा पनि लागू हुन्छ. हामी जति हेलचेक्राई गर्यौं रोग बल्झिन्छ, जटिलतामा जान्छ र हामीलाई उपचार गर्नलाई गाह्रो हुन्छ.
1: जस्तो यो कम प्राथमिकतामा पर्ने बित्तिकै चाहिँ अब यो रोगले अल्जाइमर होस् अथवा डिमेन्सिया होस् यसले बिरामी र परिवार दुईटैलाई दुवैको दैनिकीमा चाहिँ कस्तो प्रभाव पर्छ त?
0: एकदमै फरक पर्छ. किन भन्दाखेरि यो हामीले भन्यौँ मस्तिष्कको रोग हो र हाम्रो मस्तिष्कले नै सबै कार्यहरू गर्ने हो होइन. तपाईँले जस्तै बिर्सिन थाल्नुभयो अथवा अल्जाइमर्सै लाग्न थाल्यो भने उहाँहरूले जुन दैनिकका कार्यहरू गर्दै हुनुहुन्थ्यो गर्न सक्नुहुन्न. पकाइराख्नु भएको आमाले अब बिस्तारै पकाउन सक्नुहुन्न, उहाँलाई पकाउनलाई अल्म लिन थाल्नुहुन्छ, ग्यास चुलो बन्द गर्न बिर्सिनु होला, त्यसले एक्सिडेन्ट हुन सक्छ, अथवा पसलमा बस्ने बुवा आमा हुनुहुन्छ अल्जाइमर्स लागेको छ भने हिसाब किताबमा गडबड हुन्छ, हानि हुन थाल्छ, फाइनेन्सियल लस हुन थाल्छ, पैसा कसैलाई अब ज्येष्ठ नागरिकसँग त पैसा हुन्छ हेर्नुहोस् होइन, अब पैसा हुन्छ उहाँहरूसित, कसैले आग्यो माग्यो उहाँले पैसा दिनुहुन्छ, लोन दिनुहुन्छ होइन, अब सबैले लिखित त गरिँदैन हेर्नुहोस् व्यवहारिक उसमा, पैसा दिनुहुन्छ, कोसँग पैसा लिनु थियो कति पैसा दिएको थिएँ भन्ने कुरै बिर्सिनु भयो भने त त्यो त परिवारलाई पनि घाटा भयो नि. र यो रोग बढ्दै जाँदाखेरि कस्तो हुन्छ भन्नुहुन्छ भने जस्तै एकदमै हामीले देखिराख्ने कुरा, अब बुहारीले खाना खुवाउनुहुन्छ भर्खरै आमाले खाना खानु भएको हुन्छ तर आमाले त्यो खाए भन्ने कुरै बिर्सिनुहुन्छ। इष्टमित्र आउनुभयो अथवा मानव छोरी नै आउनुभयो भने आमा खाना खानुभयो भनेर सोद्धाखेरि मैले त खानै दिएको छैन खाएकै छैन भनिदिनु भयो भने अब सोच्नुहोस् त त्यहाँ के हुन्छ। बुहारीले सकी नसकी दुःख गरेर होइन कति सबै चिज मिलाएर काम गरिराखेको हुन्छ खाना दिइसक्यो मैले त मलाई त खानै दिएको छैन भनेर भन्थ्यो भने त्यो बुहारीलाई कस्तो फिल हुन्छ होला।
1: यो चाहिँ आम धेरै ज्येष्ठ नागरिक स्याहार गर्ने परिवारमा देखेको कुरा चाहिँ तपाईँले भन्नुभयो होइन। जस्तो ज्येष्ठ नागरिकहरूमा चाहिँ यो बिर्सिने रोग हुँदै गयो परिवारले त्यो पहिचान गर्न नसक्दाखेरि फेरि परिवारलाई नै असर गरिरहेको छ
0: एकदम। र यो बढ्दै जाँदा कति हुन्छ भन्नुहुन्छ भने यो रोग जटिल हुँदै जाँदाखेरि त भने नि हजुरको आफ्नै परिवारका मान्छेलाई चिन्दैनन्। एकजना मेरो बिरामी हुनुहुन्छ उहाँको चाहिँ उहाँ आफ्नै घरमा हुनुहुन्छ हेर्नुहोस् छोरा बुहारीसँगै सँगै हुनुहुन्छ छोरा बुहारीले एकदमै माया गर्नुहुन्छ छोरा बुहारीले एकदम राम्रो टेक केयर गर्नुभएको छ तर आमाको एउटा समस्या के छ भने अरू तमाम समस्या सँगसँगै उहाँको बेसिनी कारणले गर्दाखेरि उहाँ आफ्नै घरमा भएर पनि म मेरो घरमा छु भन्ने नै छैन क्या उहाँलाई र जब साँझ पर्दै जान्छ उहाँले के भन्नुहुन्छ मलाई मेरो घर लैजाऊ भन्नुहुन्छ। आमा घरमै हुनुहुन्छ अब सोच्नुहोस् त त्यो छोरा बुहारीलाई आमा घरमै हुनुहुन्छ होइन र आमालाई होइन हजुर घरमै हुनुहुन्छ कहाँ जाने भनेर भनेर मान्नुहुन्न झगडा गर्न थाल्नुहुन्छ हो अब कति तनाव हुन्छ होला छोरा बुहारीलाई। यो त एउटा उदाहरण भयो। यसरी नै यो बढ्दै जाँदाखेरि पछि कस्तो हुन्छ भने हजुरको खाना पनि बिर्सिने सम्भावना हुन्छ। मुखमा खाना राख्थ्यो त्यो निल्ने हो कि के गर्ने हो थाहा छैन फुर्र गरेर फालिदिनुहुन्छ हो दिशा पिसाब जता उहाँलाई दिशा पिसाब आएकै थाहा हुँदैन जता पाए त्यही दिशा हुन सक्छ दिशा नै खेलाउने होइन कोही देख्नु भएन दिशा गर्नुहुन्छ त्यही दिशा खेलाउनुहुन्छ दिशा मुखमा हाल्नुहुन्छ। अब सोच्नुहोस् त इमेजिन गर्नुहोस् त कस्तो भयावह स्थिति होला।
1: यस्तो कडा प्रकृतिको समस्याहरू देखिएको बेला चाहिँ परिवारमै राखेर उपचार सम्भव छ कि उहाँको लागि विशेष अझ हेरचाह चाहिँ जरुरी छ।
0: हो अब यसमा चाहिँ कस्तो छ भने सकभर म एउटा ज्येष्ठ नागरिक रोग विशेषज्ञको हिसाबले म के भन्छु भने सकभर ज्येष्ठ नागरिकहरूको उपचारमा त जानु पर्यो डाक्टरको परामर्शमा जानु पर्यो अस्पतालमा गर्नुपर्ने चिज त गर्नु पर्यो तर उहाँहरूलाई सकभर चाहिँ हामीले घरमै म्यानेज गर्न सक्नुपर्छ हो सकेसम्म हामीले घरमै म्यानेज गर्ने हो सकेसम्म उहाँकै वातावरणमा हुँदाखेरि उहाँहरू बसिरहेकै वातावरणमा हुँदाखेरि उहाँहरू पनि खुसी हुनुहुन्छ र त्यो गर्नु पर्यो सकभर घरमै म्यानेज गर्ने। घरमा यदि छोरा बुहारी अथवा जसले टेक केयर गरिराख्नु भएको छ उहाँहरूले टेक केयर गर्न सक्नु भएन स्याहार गर्न सक्नु भएन भने त्यस्तो अवस्थामा चाहिँ केयर गिभरहरू अथवा केयर टेकर स्याहारकर्ताहरू राख्न सकिन्छ। जस्तै छोरा बुहारी दुवैजना चाहिँ अफिस जानुहुन्छ हो आमा घरमा एक्लै हुनुहुन्छ र आमाको डिमेन्सिया बढ्दैछ भने उहाँलाई त खानाको लागि पनि टोयलेट जानको लागि पनि हेल्प चाहिन्छ। त्यस्तो अवस्थामा चाहिँ घरमै केयर गिभर राख्न सकिन्छ स्याहारकर्ता राख्न सकिन्छ र सकभर त्यस्तो स्याहारकर्ता चाहिँ डिमेन्सिया अल्जाइमर्स अथवा ज्येष्ठ नागरिक सम्बन्धी चाहिँ ट्रेनिङ प्राप्त गरेको होइन तालिम प्राप्त गरेको हुनुभयो भने उहाँको स्याहार राम्रो हुन्छ र त्यसमा पनि सकिएन घरमै हामीले म्यानेज गर्न सकिएन भने अहिले विभिन्न केयर होमहरू पनि होइन सञ्चालनमा आएका छन् केयर होममा जहाँ चाहिँ ज्येष्ठ नागरिक र डिमेन्सियाको चाहिँ अल्जाइमर्सको राम्रोसँग सेवा गर्न सकिन्छ सेवा गर्ने होइन नर्सेसहरू हुनुहुन्छ जहाँ चाहिँ डाक्टर्सको रेगुलर भिजिट हुन्छ त्यस्तो संस्थाहरूमा पनि राख्न सकिन्छ। तर यसको अर्थ के हो भने मैले भनिराख्दाखेरि सर्वप्रथम चाहिँ घरमा नै म्यानेज गर्ने कोसिस गर्नुपर्छ। यदि घरका परिवारले सकेन भने स्याहारकर्ता राख्नु पर्यो स्याहारकर्ताले पनि गर्न सकेन भने इन्स्टिट्युसनलाइज गरेर होइन अथवा उहाँको चाहिँ क्वालिटी अफ लाइफ मेन्टेन होस् र प्रपरली केयर होस् भन्नको लागि केयर होमहरू लङ टर्म केयर होमहरू मा पनि राख्न सकिन्छ।
1: अब यो सबै कुराहरू चाहिँ फेरि जोडिन्छ आर्थिक अवस्थासँग होइन आर्थिक अवस्था कस्तो छ अब उसले घर परिवारमा चाहिँ ज्येष्ठ नागरिकको लागि विशेष हेरचाह चाहिँ गर्न नसकेको अवस्था पनि हुन सक्छ होइन हामी यसबारे फेरि पनि जोड्छौं। अलिकति मैले यहाँ जोड्न के खोजेँ भने चाहिँ अघि यहाँले भन्नुभयो नि एकदमै जटिल प्रकृतिको समस्याहरू बढ्दै गएको छ भने परिवार आफै मानसिक स्वास्थ्य समस्याहरूमा चाहिँ गुज्रिरहेको पनि हुन सक्छ होइन भनेपछि यस्तो अवस्थालाई चाहिँ मिलाउने कसरी परिवार ज्येष्ठ नागरिक पनि हेर्नु छ परिवार उसलाई जुन मानसिक स्वास्थ्य समस्या पनि बढ्दैछ है दुइटैलाई चाहिँ कसरी भनौँ न मिलान कसरी गर्ने
0: हो। अब ज्येष्ठ नागरिकहरू जब अरूमा होइन परिवारका सदस्य अथवा स्याहारकर्तामा निर्भर हुँदै जानुहुन्छ डिपेन्डेन्ट हुँदै जानुहुन्छ त्यसपछि स्याहारकर्तालाई पनि गाह्रो हुन्छ र अझ हामीले डिमेन्सिया अल्जाइमर्सको पनि कुरा गरिरहेको हुँदाखेरि डिमेन्सिया अल्जाइमर्सको बिरामीको स्याहार गर्नु त एकदमै गाह्रो हुन्छ र हामी के भन्छौँ भने केयर गिभर बर्डन स्याहारकर्तालाई पनि हजुरको बर्डन भएर तनाव भएर उहाँहरू नै आफै डिप्रेसनमा एन्जाइटी डिप्रेसनमा जानेसम्मको समस्या आउँछ। यस्तो अवस्थामा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि जस्तै परिवारका सदस्यले एकले अर्कालाई सहयोग गर्नु पर्यो कुनै पनि घरमा ज्येष्ठ नागरिक बुवा आमा बिरामी हुनुभयो भने त्यसको जिम्मा स्याहार गर्ने जिम्मा चाहिँ बुहारीलाई आउने होइन र बुहारीले यता घर पनि खाना पनि पकाउनु पर्यो छोराछोरी पनि हेर्नु पर्यो होइन श्रीमान पनि हेर्नु पर्यो र ज्येष्ठ नागरिक बुवा आमालाई पनि स्याहार गर्नु पर्दाखेरि एउटा व्यक्तिले सबैतिर होइन सम्भव हुँदैन त्यस्तो अवस्थामा चाहिँ के गर्नुपर्छ नि परिवारका अन्य सदस्यले पनि त्यो स्याहारकर्ताको जसले ज्येष्ठ नागरिकलाई स्याहार गरिरहेछ उहाँको कार्यलाई चाहिँ विभाजन गरिदिनुपर्छ अथवा त्यसमा सहयोग गरिदिनुपर्छ अहिले मानव बुहारीले हेरिराख्नु भएको छ भने छोराहरूले छोराले केही कुरामा सहयोग गरिदिने हो कि अथवा नाति नातिना अलिकति ठूला भएछन् भने नाति नातिनाले सहयोग गरिदिने हो कि अथवा छोरीहरू हुनुहुन्छ भने केही दिन छोरीहरूले आएर चाहिँ हेरिदिने हो कि होइन किन भन्दाखेरि यदि परिवारका सबै सदस्यले मिलेर कार्य गरिएन भने त हजुरको भोलि केयर गिभर राख्नु पर्यो अथवा कुनै केयर होममा लडेर राख्नु पर्यो लङ टर्म केयर होममा लडेर राख्नु पर्यो भने त आर्थिक होइन खर्च त बढ्नेवाला छ त्यो भएको हुनाले परिवारकै सबै सदस्यहरूले मिलेर चाहिँ ज्येष्ठ नागरिकको सेवा गरियो भने जुनको सजिलो हुन्छ र एकजनालाई मात्रै त्यो भार चाहिँ दिनु उचित हुँदैन।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा अल्जाइमर र डिमेन्सियाको पहिचान न्यूनीकरणका लागि परिवारको भूमिका र सरकारी व्यवस्थाका बारेमा कुराकानी गरिरहेका छौं। वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्यालसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला। विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: कृषि मन्त्र नार्क सँग।
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले ज्येष्ठ नागरिकमा अल्जाइमर र डिमेन्सियाको पहिचान, यसको न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौ। कुराकानीमा आज हामीसँग वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्याल हुनुहुन्छ। अब हामी उहाँसँग अल्जाइमर र डिमेन्सिया भएकाको परिवारको भूमिका तथा सरकारी सेवा सुविधाका बारेमा कुराकानी गर्छौं। म डाक्टर साहब फेरि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: हस्, धन्यवाद।
1: हजुर, ज्येष्ठ नागरिक भन्ने बित्तिकै अघि तपाईँले भन्नुभयो धेरै पछि आउनुको एउटा प्रमुख कारण चाहिँ आर्थिक अवस्था जोडिएर र हेलचेक्रै भन्दा पनि हेरचाह गर्ने चाहना हुँदा हुँदै त्यहाँ विभाजन, धेरै ठाउँमा विभाजन हुँदा ज्येष्ठ नागरिक कम प्राथमिकतामा परिरहेको देखिन्छ होइन। अब अलिकति अब आर्थिक अवस्थाको पाटोलाई चाहिँ भनौँ न, परिवारको यो आर्थिक अवस्थाको पाटोलाई चाहिँ कसरी हामीले कम गराउन सकिन्छ, त्यसको लागि सरकारले कस्तो खालको व्यवस्थाहरू गरिरहेको छ ज्येष्ठ नागरिकै स्याहारको लागि, हेरचाहको लागि र उनीहरूको स्वास्थ्य उपचारको लागि?
2: हजुर, एकदमै महत्वपूर्ण कुरा हजुरले राख्नुभयो। ज्येष्ठ नागरिकको स्याहार भनेको परिवारको मात्रै दायित्व होइन, यो हाम्रो समाजको र राष्ट्रकै दायित्व हो। र नेपालको संविधानले पनि ज्येष्ठ नागरिकको धारा 41 ज्येष्ठ नागरिकको होइन संरक्षण र हक र अधिकारको चाहिँ सुनिश्चितता गरेको छ। ज्येष्ठ नागरिक ऐन 2063 पनि आएको छ यसले, र अन्य होइन ज्येष्ठ नागरिक रणनीतिहरूले पनि हजुरको ज्येष्ठ नागरिकको स्वास्थ्य र ज्येष्ठ नागरिकको अधिकारको चाहिँ हजुरको सुनिश्चितताको लागि चाहिँ विभिन्न कार्यहरू गरिराखेको छ। अर्को कुरा के छ भने, सरकार अहिले म सरकारी हस्पिटलमै छु र सरकारी निकायहरूसँग एकदम नजिकसँग काम गरिराख्दाखेरि सरकारको तर्फबाट कोशिश त भइराखेको छ, पर्याप्त चाहिँ छैन तर कोशिश भइराखेको छ। जस्तै अहिले हाम्रो बीमा बोर्डले नै होइन राष्ट्रिय बीमा बोर्डले नै 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ। भनेको मतलब कोही बुवामा 70 वर्षभन्दा माथिको हुनुहुन्छ भने उहाँहरूले 1 रूपियाँ पनि नतिरिकन निशुल्क रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ। त्यसपछि गर्ने सम्पूर्ण टेस्टहरू बीमा अन्तर्गतै हुन्छ। त्यो स्वास्थ्य बीमा ज्येष्ठ नागरिकको लागि मात्रै हजुरको 1 लाख रूपियाँ बराबरको स्वास्थ्य बीमा सेवा उपलब्ध छ। र अल्जाइमर्स डिमेन्सिया भएका व्यक्तिलाई, अझ कानूनमा त अल्जाइमर्स मात्रै भन्ने शब्द छ, अल्जाइमर्स भएका व्यक्तिलाई अर्को 1 लाख रूपियाँ बराबरको सुविधा पनि उपलब्ध छ। यहाँ त अहिले म वीर हस्पिटलमा कार्य गरिरहँदाखेरि म अचम्म मान्छु कि 75-80 वर्षको बुवामा हुनुहुन्छ, आर्थिक अवस्था एकदमै कमजोर हुन्छ, अनि त्यसपछि हामीले उपचारको लागि अब केही जाँचहरू गर्नुपर्ने हुन्छ अथवा औषधि लेख्नुपर्ने हुन्छ, अरू उहाँहरू भन्नुहुन्छ डाक्टर साहब यो त गर्नै सकिन्न, सरकारी हस्पिटलमा आएर पनि उहाँहरूले गर्न सकिन्न भन्ने अवस्था आएको छ। हुन त त्यहीँ 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हस्पिटलले नै केही छुटको व्यवस्था गरेको छ, तर उहाँहरूले बीमा गरेको भए त त्यो सम्पूर्ण कुरा त बीमाबाटै कभर हुन्थ्यो नि त। भनेपछि यहाँ समस्या कहाँ छ भने, सरकारले गरेका चीजलाई पनि हामी आम नागरिकले त्यसलाई चाहिँ अपनत्व नै गरेको छैन,
1: भनेको सरकारले दिएको सेवा सुविधा पनि
2: प्रयोग गरिएको छैन। र हामी त ज्येष्ठ नागरिक हेरिराख्दाखेरि हामी प्रत्येक अर्को ज्येष्ठ बिरामी आउँदाखेरि हामी के भन्नु पर्दैन, तपाईँले किन अहिलेसम्म बिमा गर्नुभएको छैन, बिमा गर्नुहोस् न, बिमा गर्यो भने त छुट हुन्छ नि।
1: ज्येष्ठ नागरिकलाई त निशुल्क
2: छ, बिमा नै निशुल्क छ, 1 रूपियाँ पनि तिर्नु पर्दैन। र यदि 5 जना परिवारभित्रमा ज्येष्ठ नागरिक पर्नु भएको छ भने यताबाट 5 जना परिवारभित्रको 1 लाख रूपियाँ पनि उहाँले प्रयोग गर्न पाउनुहुन्छ, यतापट्टि ज्येष्ठ नागरिकको छुट्टै 1 लाख पनि प्रयोग गर्न पाउनुहुन्छ। भनेपछि उहाँहरूले त 2 लाख बराबरको सुविधा पाउनुहुन्छ। भनेपछि सरकारले सुविधा त दिएको छ, अब त्यो सुविधा नै हामीले प्रयोग गर्दैनौँ भने, अब जस्तै भन्नुहोस् नियमित प्रेसरको, सुगरको, दमको औषधि खानुपर्छ भने त त्यहाँ खर्च त आउँछ नि त, 3,000, 4,000, 5,000 होइन 10,000सम्मका महिनेवारी खाने औषधिहरू पर्न सक्छन्। तर त्यही चिज हामीले बिमाबाट प्राप्त गर्न सक्यो भने त त्यो औषधिको त सुनिश्चितता त भयो त,
1: त्यो औषधि पनि फेरि सरकारबाट
2: प्राप्त हुन्छ। त्यही भएको हुनाले सरकारले दिएको सुविधाहरू हामीले एउटा प्रयोग गर्नु पर्यो। दोस्रो, सरकारले के गरेको छ भने हजुरको अहिलेसम्म 68 वटा भन्दा बढी सरकारी हस्पिटलहरूमा चाहिँ ज्येष्ठ नागरिक स्वास्थ्य सेवा चाहिँ पुर्याएको छ। सबैतिर ज्येष्ठ, हामी जस्तो ज्येष्ठ नागरिक रोग विशेषज्ञ त हुनुहुन्न, तर त्यो सेवा पुगेको छ। र कति हस्पिटलमा छुट्टै जेरियाट्रिक वार्ड पनि छ, नभए पनि जेरियाट्रिक स्वास्थ्यको लागि अथवा ज्येष्ठ नारीको स्वास्थ्यको लागि भनेर सरकारले बजेट चाहिँ विनियोजन गर्नुभएको छ। त्यो पर्याप्त त छैन, तर सरकारबाट कोशिस चाहिँ भइरहेको छ र अहिले केन्द्रीय सरकारबाट मात्रै नभइकन स्थानीय सरकारले पनि ज्येष्ठ नारीको लागि चाहिँ विभिन्न कार्यक्रमहरू गर्नुभएको छ। र जस्तै म अहिले अघिल्लो वर्ष हजुरको काठमाडौँ महानगरपालिकाले पनि 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको लागि घर दैलो कार्यक्रम उहाँहरूले शुरूआत गर्नुभयो र अहिले यो दोस्रो वर्ष अझ त्यसलाई अलिकति फैलाएर चाहिँ त्यो कार्यक्रम हुँदैछ। जो ज्येष्ठ नागरिकहरू सवारी स्वास्थ्य प्रबन्धन केन्द्रसम्म आइपुग्नुहुन्न अथवा जो चाहिँ हस्पिटल जान सक्नुहुन्न, जो चाहिँ घरमै हुनुहुन्छ, ओछ्यान पर्नु भएको छ, उहाँहरूको पनि नछुटुन्, उहाँहरू नछुट्नुहोस् भनेर पनि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकको लागि घर दैलो कार्यक्रम गरेको छ। त्यस्तै गरेर हजुरको यता ललितपुरमा पनि विभिन्न कार्यक्रमहरू छन् र अहिले विभिन्न हजुरको स्थानीय तहले पनि विभिन्न कार्यक्रमहरू राख्नु भएको छ, तर सबै स्थानीय तहका कार्यक्रमहरूमा चाहिँ अझ व्यवस्थित कार्यक्रमहरू चाहिँ आइसकेका छैनन्। अहिले यसपालिको हाम्रो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक जुन दिवस हामीले मनायौं त्यसको यसपालिको थिम नै के छ भन्दाखेरि दीर्घायुको युग शुरू भयो। अब हामीले किनकि हाम्रो ज्येष्ठ नागरिकहरू त धेरै बाँच्नु भएको छ, धेरै बाँच्नु भएको हुनाले अब हाम्रो जुन प्रणाली छ, सिस्टम छ, त्यसलाई नै हामीले रिथिङ्क अथवा पुनर्विचार गर्नुपर्ने बेला आइसकेको छ। त्यही भएर अब हामीले चाहिँ ज्येष्ठ नागरिकको लागि केवल भत्ता मात्रै, सरकारले त ज्येष्ठ नागरिकको लागि 4,000 रुपियाँ त भत्ता दिँदै आएको छ, त्यो भत्ताले मात्रै पर्याप्त हुँदैन अथवा निशुल्क कार्यक्रम मात्रै राखेर हुँदैन। अब हामीले चाहिँ ज्येष्ठ नागरिक अघि हजुरले उठाएको प्रश्नहरू जस्तै ज्येष्ठ नागरिकको घरमा हुनुहुन्छ, परिवारका सबै सदस्यहरू काममा जानुहुन्छ भने त्यो ज्येष्ठ नागरिकलाई कसरी हेरविचार गर्ने त, ताकि त्यो परिवारका सदस्यहरू क्रियाशील भइराख्नुहोस्, उहाँहरू आफ्नो कार्य गर्न सकिराख्नुहोस्, जबमा जान सक्नुहोस्, ताकि जसले गर्दाखेरि घरको आर्थिक अवस्था राम्रो होस् र ज्येष्ठ नागरिकहरूको पनि स्वास्थ्य चाहिँ सुनिश्चित होस् भन्नको लागि विभिन्न ज्येष्ठ नागरिक चौतारी अथवा ज्येष्ठ नागरिकको चाहिँ डे केयर सेन्टरहरूको अवधारणाहरू पनि आइरहेको छ। सबैतिर यो इफेक्टिभली चाहिँ चलेको छैन, तर अब यस्ता चीजहरूलाई चाहिँ हामीले लागू गर्न चाहिँ जरूरी छ।
1: परिवार सबै काममा लाग्नुपर्नेछ, दिनभरि ज्येष्ठ नागरिक चाहिँ एक्लै बस्नुपर्ने बाध्यता छ, त्यो एक्लै बस्ने ज्येष्ठ नागरिकको लागि पालिकाले के गर्न सक्छ त?
2: हो, पालिकाले चाहिँ हजुरको ज्येष्ठ नागरिकहरूको लागि भनेर डे केयर सेन्टरहरूको व्यवस्था गर्न सकिन्छ, जहाँ चाहिँ ज्येष्ठ नागरिकहरू आउनुहुन्छ, जो आउन सक्नुहुन्छ उहाँहरू आउनुहुन्छ अथवा जो आउन सक्नुहुन्न उहाँहरूलाई ओडाले नै अथवा पालिकाले नै हजुरको गाडीको व्यवस्था गरिदिन सक्छ। गाडी जान्छ, घर घरमा जान्छ, उहाँहरूलाई लिएर आउनुहुन्छ, एकै ठाउँमा राख्नुहुन्छ, अनि त्यसपछि ज्येष्ठ नागरिकको अवस्था अनुसारले उहाँहरूले जे गर्न सक्नुहुन्छ त्यहाँ क्रिएटिभ कामहरू पनि, सृजनात्मक कार्यहरू पनि गराउन सकियो, उहाँहरूलाई मनोरञ्जनको कार्यहरू पनि गर्न सकियो, भजन कीर्तनहरू पनि गराउन सकियो र उहाँहरूलाई यदि दिनभर बस्ने हुनुहुन्छ र दिउँसोको खाजाको व्यवस्था गर्न सकियो, ताकि ज्येष्ठ नागरिकहरू घरमा एक्लै बस्न नपरोस् र जसलाई टेक केयर चाहिन्छ त्यहाँ हामीले नर्सेस अथवा के केयर गिभरहरू पनि त्यो डे केयर सेन्टरमा राख्यौं भने उहाँहरूले टेक केयर पनि गर्नुहुन्छ र यदि सम्भव भएछ भने त्यहाँ फिजियोथेरापीको सर्भिसहरू पनि भयो भने फिजियोथेरापी जसलाई आवश्यकता हुन्छ उहाँहरूलाई फिजियोथेरापी गराउन सकिन्छ। समय समयमा त्यहाँ चेक जाँचहरू होइन डाक्टरहरूको भिजिट गराएर परामर्शहरू गराउने त्यो चिज पनि गर्न सकिन्छ र कुन ज्येष्ठ नागरिकको अवस्था के छ, हामीले कार्यक्रमको सुरुवातीमै भन्यौं ज्येष्ठ नागरिक 3 किसिमको हुनुहुन्छ, जो पूर्ण रूपमा इन्डिपेन्डेन्ट हुनुहुन्छ सबै कार्यमा, दोस्रो जो केही कार्यमा चाहिँ अरूमा निर्भर हुनुहुन्छ, केही चाहिँ आफै गर्न सक्नुहुन्छ, अर्को जो सम्पूर्ण रूपमा निर्भर हुनुहुन्छ, यो तीनटै क्याटेगोरीलाई हुने गरेर चाहिँ उहाँहरूले त्यहाँ कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। र अब अहिले हामीले ठ्याक्कै कसरी विचार गर्नु पर्यो भने यो तीनटै किसिमका ज्येष्ठ नागरिकलाई कसरी हुन सक्छ, एउटा जो एकदमै एक्टिभ हुनुहुन्छ उहाँहरूले त कन्ट्रिब्युटै गर्न सक्नुहुन्छ नि, उहाँहरूले त त्यो ज्येष्ठ नागरिक केन्द्रलाई नै भनौँ न सञ्चालन गर्न सक्नुहुन्छ अथवा त्यही ठाउँमा हामीले इन्टर जेनेरेसनल कार्यक्रमहरू होइन अन्तर पुस्ताका कार्यक्रमहरू पनि गर्न सकिन्छ, जस्तै विद्यालयका विद्यार्थीहरूलाई त्यहाँ आउने लिएर आउन सकियो, त्योपछि गएर जो ज्येष्ठ नागरिकहरूले पहिला राम्रो अनुभव होइन जसको अनुभवहरू छ आफ्नो अनुभव सेयर गर्न सक्नुहुन्छ, कुनै नयाँ सिप छ भने ती सानसाना केटाकेटीलाई त्यो सिप सिकाउन सक्नुहुन्छ, यसरी हामीले अन्तर पुस्ताको कार्यक्रमहरू पनि त्यो मिलन केन्द्र अथवा त्यो डे केयर सेन्टरमा हामीले गर्न सक्छौं। त्यही भएर अब राज्यले अघि हामीले भन्यो नि अब प्रणालीहरूको हामीले पुनर्विचार गर्नुपर्छ, ज्येष्ठ नागरिक भन्ने बित्तिकै ओछ्यान परेको मात्रै सोच्नु भएन, ज्येष्ठ नागरिक भन्ने बित्तिकै उहाँहरू केही गर्न सक्नुहुन्न अथवा उहाँहरू निर्भर हुनुहुन्छ भनी सोच्नु भएन। सरकारले त के गर्न सक्छ भने जो अझै पनि क्रियाशील हुनुहुन्छ जो एकदम विद्वान हुनुहुन्छ विद्वत वर्गको हुनुहुन्छ उहाँहरूलाई त अझै पनि स्थानीय तहले ल उहाँहरू रिटायर हुनुभयो होला तर स्थानीय तहले अझै पनि उहाँहरूलाई त प्रयोगमा लिएर आउन त सक्छ नि त
1: उहाँहरूबाट उहाँहरूले सिकेका सिपहरू नयाँ पुस्तालाई चाहिँ हस्तान्तरण गराउने तरिकाहरू चाहिँ त्यो खालको मिलन केन्द्रहरू चाहिँ हुनु पर्यो होइन भनेपछि यहाँ सरकारले दिने मात्र होइन लिने पनि जान्नु पर्यो र त्यो तरिकाहरू पनि अप्नाउनु पर्यो त्यसै पालिकाले त्यो चाहिँ अलि कतिपय पालिकाले तपाईँले भने जस्तै शुरू गरेका छन् तर कति पालिका चाहिँ उदासीनै देखिन्छ अहिले चाहिँ ती पालिकाहरू चाहिँ अलिक सक्रिय हुनुपर्ने चाहिँ त्यहाँ देखियो होइन अब अर्को पाटो भनेको चाहिँ अलिकति परिवारको कुरा होइन यहाँले सुझाव दिनुपर्दा चाहिँ परिवारले चाहिँ ती डिमेन्सिया अल्जाइमर भएकोहरूलाई चाहिँ कसरी हेरचाह गर्ने
2: अब यसलाई चाहिँ सर्वप्रथम त त्यो लक्षणहरू डिमेन्सियाका अथवा अल्जाइमर्सका हुन् होइनन् होइन अथवा कुनै अरू रोग हुन् कि अथवा डिमेन्सियाको चाहिँ अघि हामीले भने जस्तै भिटामिनको बी12 को कमी मात्रै अथवा रगत मात्रै जमेको पानी मात्रै जमेका ती चिजहरू हुन् कि जुन परिवर्तन गर्न सकिन्छ त्यो पहिला त डायग्नोसिस हुनु पर्यो निदान हुनु पर्यो हजुरको त्यो त्यसपछि निदान भइसकेपछि बी12 को मात्रै कमीले गर्दा बिर्सिनी रोग लागेको छ भने डिमेन्सियाका लक्षण देखेका छन् भने भिटामिन बी12 हामीले सप्लिमेन्ट गर्यो भने उहाँ नर्मलमा आउनुहुन्छ त्यही भएर सर्वप्रथम त हामी उपचारमा जानु पर्यो उपचारमा गइसकेपछि डायग्नोसिस भइसकेपछि हामीले डायग्नोसिस गरिसकेपछि त्यसपछि चाहिँ कुन अवस्था छ त सर्वप्रथम त शुरूआती अवस्थामै डाक्टर भट्टा गइयो भने हामीले अल्जाइमर्स नै रहेछ भने पनि अल्जाइमर्सका पनि औषधि छन् अल्जाइमर्सको पनि उपचार हुन्छ है त्यो मिसकन्सेप्सन चाहिँ हामीले हटाउनु पर्यो कि उपचारै छैन निकै हुँदैन भन्ने चिज चाहिँ हटाउनु पर्यो हजुरको निको त सुगर पनि निको हुँदैन नि प्रेसर पनि त निको हुँदैन नि तर हामीले औषधि खाइराख्यो भने त कन्ट्रोलमा राखिन्छ त्यसको जटिलताबाट हामीले बचाउन सक्छौ नि हो त्यसरी नै अल्जाइमर्स नै डायग्नोज भयो भने पनि पत्ता लाग्यो भने पनि त्यसलाई हामीले शुरूआती अवस्थामै छ भने औषधि प्रयोग गरेर र हामीले कग्निटिभ थेरापी भन्छौ होइन विभिन्न होइन हजुरको मेमोरी एक्सर्साइजेसहरू र उहाँहरूको चाहिँ स्मरण शक्तिलाई बलियो बनाइराख्ने चिजहरू क्रियाकलापहरू त्यो हामी गराउन सकिन्छ जस्तै कोही पढे लेखेको हुनुहुन्छ भने उहाँले निरन्तर पढिराख्नुभयो भने मस्तिष्क सक्रिय हुन्छ त्यसले पनि यो लक्षणहरू बिर्सिने समस्यालाई बढ्नबाट रोक्छ अर्को भनेको घरमा डिमेन्सियाको अथवा अल्जाइमर्स डिजको बुवामा हुनुहुन्छ भने उहाँहरूले केही काम गर्न सक्नुहुन्छ भने काम गर्न दिने उहाँसँग काम लिन खोजेको होइन कि उहाँहरूलाई एक्टिभ बनाउनको लागि क्रियाशील बनाउनको लागि चाहिँ हामीले उहाँहरूलाई केही न केही काम गराउन सकिन्छ जस्तै हिँडुलै गर्न सक्नुहुन्न टेबलमा बसेर भत्रै कुर्सीमा बस्न सक्नुहुन्छ भने कुर्सीमा हामी तरकारीहरू राखिदिउँ त्यो तरकारी केलाउन लाए पनि उहाँहरूको हातहरू चल्यो र तरकारी केलाउँदाखेरि पनि त दिमाग मस्तिष्क पनि त चल्छ नि त्यति मात्रै गर्यौं भने पनि उहाँहरूको लागि मेमोरी एक्सर्साइज हुन्छ
1: तर यहाँ कति परिवारको मानसिकता के छ भने अब जति कन्ट्रिब्युट गर्नुपर्ने हो त्यो त गरिसक्यो नि अब त उहाँहरूको उमेर त आराम गर्ने उमेर हो भनेर अलि अगाडि 60-70 नै हामी कामबाट वञ्चित गराउँछौ नि यो त
2: होइन त्यो चाहिँ म एकदमै त्यो चाहिँ म मान्दिन किन भन्दाखेरि ज्येष्ठ नागरिकहरू जति एक्टिभ भइराख्नुहुन्छ त्यति उहाँहरूको शरीरको लागि स्वास्थ्यको लागि शारीरिक र मानसिक दुईटै स्वास्थ्यको लागि चाहिँ राम्रो हो तपाईँ हड्डी ज्येष्ठ नागरिकको हड्डी बलियो होस् भन्ने चाहनुहुन्छ भने तपाईँले उहाँहरूलाई हिँडुल गराउनै पर्छ उहाँहरूलाई सुताएर राखेर उहाँको हड्डी र मांसपेशी बलियो हुँदैन कि उल्टो हड्डी र मांसपेशी खिँदै जान्छ त्यो भएको हुनाले म त के भन्छु भने मेरो कार्यक्रमहरूमा पनि म भन्ने गर्छु यदि हजुर बलियो हुन चाहनुहुन्छ होइन स्वस्थ भइराख्न चाहनुहुन्छ भने तपाईँले दैनिक रूपमा आफूले सकेको काम चाहिँ गर्नुपर्छ उहाँहरूबाट हामीले काम लिन खोजेको होइन तर उहाँहरूकै स्वास्थ्य राम्रो होस् भन्नको लागि हामीले उहाँहरूले सकेको काम गराउने जस्तै कोही खाना पकाउन सक्नुहुन्छ भने खाना पकाउन दिनुहोस् त्यसलाई केही फरक पर्दैन एकछिन र हजुरले सँगसँगै साथ सहयोग गरिदिनुहोस् होइन अथवा कसैले खाना पकाउन सक्नुहुन्न उहाँले चाहिँ तरकारी मात्रै केलाउन सक्नुहुन्छ भने बसेर तरकारी मात्रै केलाइदिए पनि पुग्यो हो गाह्रो काम गर्नु परेन जस्तै बढार्नलाई असजिलो हुन्छ निहुरेर काम गर्नुपर्छ ढाड दुख्ने समस्या छ त्यो गर्नु परेन उहाँहरूलाई कम्फर्टमा सजिलोसँग राखेर अब जस्तै गार्डनिङ गरियो होइन फुलहरूका चाहिँ पत्ताहरू टिपिदियो अथवा गोडमेल गर्यो मात्रै भने पनि त्यसले पनि त उहाँको मस्तिष्क त सक्रिय हुन्छ नि हात गोडा त चल्छ नि हात गोडा र मस्तिष्क हामीले जति चलायो त्यो त्यति राम्रो हुन्छ यसलाई निष्क्रिय बनाएर छोडियो भने त झन् कमजोर हुन्छ त्यही भएर म के भन्छु नि ज्येष्ठ नागरिक बुवामालाई त हजुरहरू सासू ससुरा पल्टिएर नबस्नुहोस् है हो हजुरले सासू ससुराको सम्मान चाहिँ पाउनुपर्छ होइन सबैले सम्मान त पाउनु पर्यो अझ हामीले ज्येष्ठ नागरिकलाई त हामीले सम्मान गर्नै पर्छ उहाँहरूले सम्मान पाउनै पर्छ हो तर उहाँहरूले काम गर्दाखेरि त्यो सम्मान घट्दैन काम गर्नुभयो घरेसी काम गर्नुभयो सकेको काम फेरि मरिमरी काम गर्नु भने होइन
1: दुईतिर फाइदा भएन काम गर्दा एकतिर आफ्नो स्वास्थ्य अर्कोतिर परिवारको राम्रो माया पनि पायो
2: एकदम एकदम अब उहाँहरूले कामै गर्न नसके पनि हामी त उहाँहरूलाई माया त अवश्य गर्छौ नि तर सक्नुहुन्छ भने काम गर्नको लागि काम गर्ने होइन कि म स्वस्थ हुनको लागि मैले हात गोडा चलाउनु पर्छ है भनेर चाहिँ उहाँहरूले काम गर्नुभयो भने यसले उहाँहरूलाई नै फाइदा हुन्छ तर त्यसको अर्थ यो होइन कि जस्तै कति हाम्रो गाउँघरबाट बुवा आमा आउनुहुन्छ एकदमै हुन्छ नि गाह्रो भइसकेको छ तै पनि अझै पनि घाँस दाउरा गर्न जानुभयो भने होइन सकि नसकी घाँस दाउरा गर्न जरुरी छैन हो तर सक्नुहुन्छ भने घाँस दाउरा गर्दा फरक पर्दैन
1: सकेको काम चाहिँ नछोडौं नसकेको काम चाहिँ छोडौं
2: एकदम
1: अहिले पछिल्लो समयमा चाहिँ अध्ययनहरूले पनि देखाइरहेछ भारत चाइनामा पनि 40 नागेकाहरूलाई पनि अल्जाइमर देखिन थालेको छ डिमेन्सियाहरू देखिन थाल्यो भन्ने आशा होइन भनेपछि हामीले अलिकति क्रियाशील र सक्रिय र डिमेन्सिया अल्जाइमरबाट चाहिँ टाढा रहनको लागि भनौं न 40 कटेकाहरूलाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ
2: हजुर एकदमै महत्वपूर्ण कुरा गर्नुभयो हजुरले प्राय अल्जाइमर्स रोग चाहिँ हजुरको 65 वर्षभन्दा माथिकालाई नै ज्यादा देखिने गर्छ र डिमेन्सियाका अरू प्रकार हामीले भन्यौँ जस्तै फ्रन्टो टेम्पोरल डिमेन्सिया चाहिँ कहिलेकाहीँ 50 पनि देखिन्छ र हालसाले मैले एकजना बिरामी मैले देखेको थिएँ उहाँ चाहिँ लगभग 38 उहाँलाई डिमेन्सिया रोग लाग्यो तर त्यो त्यति कमन चाहिँ होइन त्यो अलिकति अनकमन रेयर कुरै हो तर हामीले 60-65 वर्षपछि हामीलाई अल्जाइमर्स लाग्नेवाला छ भने यसको त रिस्क फ्याक्टरहरू जोखिमका कारकहरू त हामीले पत्ता लगाइसकेका छौँ हो ती कारक तत्त्व त हजुरको 30-40 बाटै सुरु भइसकेका हुन्छन् त्यही भएर हामी 40 भएका मानिसले के गर्नु पर्यो भने यसका डिमेन्सियाका जोखिमका कारकहरूलाई हटाउनु पर्यो त्यसमा के पर्छ भन्दाखेरि सर्वप्रथम त हजुरको स्मोकिङ अल्कोहल यी जोखिमका कारक हुन् यिनीहरूबाट हामी टाढा रहनु पर्यो र अर्को भनेको एक्सर्साइज गर्नु पर्यो नियमित एक्सर्साइज गर्नु पर्यो आइसोलेसनमा बस्नु भएन एक्लै बस्नु भएन र हजुरको यदि प्रेसर सुगर कोलेस्ट्रोल छ भने यसलाई कन्ट्रोलमा राख्नु पर्यो किनकि हजुरको यो प्रेसर सुगर भएका व्यक्ति र जसको एलडीएल कोलेस्ट्रोल हाई भएका व्यक्तिलाई पनि भोलि गएर डिमेन्सिया हुन सक्ने जोखिम बढ्छ त्यही भएर हामीले यो प्रेसर सुगर कोलेस्ट्रोल त हजुर यो त लाइफस्टाइलको डिजिज हो त्यही भएर हामीले अहिलेदेखि नै लाइफस्टाइल परिवर्तन गर्नु पर्यो र अहिले मैले अनि अर्को यदि कसैको चाहिँ आँखाको समस्या छ कानको समस्या छ भने त्यसलाई पनि उपचारमा जानु पर्यो किनकि त्यो पनि डिमेन्सियाको रिस्क फ्याक्टर हो त्यस्तै गरेर हजुरको यदि कसैलाई मानसिक समस्या छ एङ्जाइटी छ डिप्रेसन छ भने त्यसको पनि उपचारमा जानु पर्यो किनकि त्यसले पनि डिमेन्सियाको जोखिमलाई बढाउँछ त्यही भएर यी सबै रोगहरू हाम्रो केले फरक पारिरहेछ लाइफस्टाइलले फरक पारिरहेछ त्यही भएर अहिलेको जुन हाम्रो अहिले सबलाई तनाव नभएको व्यक्ति कोही छैन होला स्ट्रेस नभएको व्यक्ति कोही छैन होला त्यही भएर स्ट्रेस म्यानेजमेन्ट हुनु पर्यो स्ट्रेस म्यानेजमेन्टको लागि हामीले के गर्न सकिन्छ भन्दाखेरि एक त हाम्रो लाइफस्टाइल चेन्ज गर्नु पर्यो दोस्रो भनेको हामीले एक्सर्साइज नियमित गर्न सक्छौं योग ध्यानहरू गर्न सक्छौं योग ध्यान भनेको बुढेसकाललाई गर्ने चिज होइन हेर्नुहोस् भनेको बुढेसकालसम्म पर्खिनु पर्दैन भन्न खोजेको के मैले योग ध्यान गर्नलाई आजै सुरु गरौं त्यही भएर यसपालिको नारा पनि थिम पनि के छ भने रिथिङ्किङ द सिस्टम भनेको छ नि प्रणालीलाई पुनर्विचार अब सोच्नु भएन कि यो काम चाहिँ म बुढेसकाललाई गर्छु भनेर थाती राख्नु भएन योग ध्यान गर्नलाई बुढेसकाल कुर्नु पर्दैन हो कोही ज्येष्ठ नागरिक हुनुहुन्छ गर्न सक्नुहुन्छ अझ हामी पछिको उमेरमा योगा गर्छौँ भन्यो भने त मैले जति सक्छु 80 बुवाले घुँडाको समस्या रहेछ भने त गर्न नसक्नु होला नि हो कि त्यही भएर हामीले स्वस्थ जीवनशैली चाहिँ अप्नाउनु पर्यो र अहिले स्वस्थ जीवनशैलीमा सबैभन्दा ठूलो एउटा बाधक चाहिँ के पनि देखेको छ भने अहिलेको मोबाइल स्क्रिन टाइम भन्छौँ नि हामी होइन अहिले हामीले झट्टै याद गर्यौँ भने पनि अहिले मोबाइल र रिल्सहरू हामी यति हजुरको स्क्रोल गर्छौं कि हाम्रो एटेन्सन कन्सन्ट्रेसन नै हजुरको कम भइसकेको छ कि
1: पहिला 3 फिल्म हेर्न सकिन्थ्यो परिवार बसेर होइन अब त्यो 5 मिनट 1 मिनटको रिल पनि हेर्ने धैर्य छैन
2: पहिले त्यही भएर अहिले हाम्रो यो इन्टरभ्यूलाई पनि होइन हामीले 1 ब्रेक गर्दै गयौँ भने त सायद कोही हुनुहुन्छ होला 1 पुरै सुन्नलाई अथवा पुरै हेर्नलाई अब हामीसँग त्यो धैर्यता नै नभएको छ र मलाई त के लाग्छ भने यो स्क्रिन टाइम हाम्रो कम स्क्रिन टाइम बढ्दै गयो भने यसले हाम्रो मानसिक स्वास्थ्यलाई पनि असर गर्छ स्मरण शक्तिलाई पनि असर गर्छ अब आगामी होइन उहरू ठूला स्टडीहरूले त्यो केही वर्षमा त यो देखाउनेवाला नै छ त्यही भएर मेरो अनुरोध चाहिँ सबैजनालाई के छ भने हामी स्क्रिन टाइमलाई घटौं स्क्रोलिङमा धेरै नलागौं र क्रिएटिभ काममा लागौं स्वस्थ जीवनशैली अपनाऊ त्यो भयो भने डिमेन्सिया र अल्जाइमर्सका रिस्क फ्याक्टर्सलाई हामीले घटाउन सक्छौ, जोखिम कारकलाई घटाउन सक्छौ, त्यो नै बुद्धिमत्ता हुन्छ।
1: हजुर, अब जो सँग जसको परिवारमा डिमेन्सिया अल्जाइमर भएका आमा बुवाहरू सँगै हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ सुझाव दिनुपर्दा चाहिँ भनौ न, एक त मानसिक तनाव, अघि यहाँले भन्नुभयो नि मानसिक तनाव त पक्कै बिहोरेकै हुन्छ उहाँहरूले होइन, अब आमा बुवालाई पनि सहज हुने गरी अनि उहाँहरू छोरा बुहारीहरूलाई पनि सहज हुने गरी दुवैले चाहिँ कस्तो खालको जीवनशैली अप्नाउने, तनावमुक्त जीवनशैली,
2: त्यसको लागि चाहिँ पहिलो कुरा त हामीले के गर्नुपर्छ नि, जसको घरमा डिमेन्सियाको बुवामा हुनुहुन्छ सर्वप्रथम त हामीले स्वीकार्नुपर्छ कि यो रोग छ भनेर स्वीकार्नुपर्छ। मेरो केही बिरामीहरू हुनुहुन्छ, डिमेन्सियाको बिरामीहरू र उहाँको परिवारहरू हुनुहुन्छ जसले अझै पनि कोही कोहीले स्वीकार नै सक्नु भएको छैन, उहाँको श्रीमानलाई डिमेन्सिया छ होइन र श्रीमतीले लामो समयसम्म पनि यसलाई स्वीकार्न सक्नु भएन कि, त्यो स्वीकार्न नसक्दाखेरि जो डिमेन्सिया बढ्दै जाँदाखेरि विभिन्न लक्षणहरू देखिन्छ नि, त्यो लक्षणले उहाँहरू विचलित हुनुहुन्छ। त्यही भएर पहिलो काम चाहिँ के हो भने, यदि रोग छ भने त्यो रोगलाई स्वीकारौं। दोस्रो भनेको, त्यो रोगले विभिन्न समस्याहरू लिएर आउन सक्छ, त्यही भएर विभिन्न स्टेज, अघि हामीले भन्यौं नि शुरूआती अवस्थामा धेरै गाह्रो नहोला, उहाँहरूले आफ्नो काम आफै गर्न सक्नुहुन्छ, मध्यम अवस्थामा अरूमा अलिअलि निर्भर पर्ला, पछि गएर एडभान्स अथवा जटिल अवस्थामा पूर्ण रूपमा परिवारको हेल्प चाहिन सक्छ। त्यो भएको हुनाले हामीले के गर्नु पर्यो भने, सकभर अघिल्लो अवस्थामै हामीले उपचार शुरू गर्यौं भने यसलाई लम्बाउन सक्छौं, र मानव कसैको अलिअलि जटिल अवस्थामा पुग्नु भयो भने हामीले चाहिँ के गर्नु पर्यो भने, त्यस्तो अवस्थामा उहाँहरूको अवस्था अनुसारका विभिन्न गतिविधिहरू हामीले गराउन सक्छौ, उहाँहरूलाई एक्टिभ राख्ने गर्न सक्छौ, हो ती चीजहरू गर्नु पर्यो। र यदि हजुरको चाहिँ आफूलाई उहाँहरूको स्याहार गर्दा गर्दै मानसिक एकदमै तनाव भएको महसुस भएको छ भने, त्यस्तो अवस्थामा चाहिँ अरूको हेल्प पनि माग्नु पर्यो, अरू परिवारको हेल्प पनि माग्नु पर्यो। जस्तै कान्छो छोरासँग बसिराख्नु भएको छ, कान्छो छोरा बुहारी नै थाकिसक्नुभयो भने त्यति बेला सायद माइलोसँग सल्लाह के अरे हेल्प माग्ने हो कि जेठोसँग हेल्प माग्ने हो, त्यो गर्नु पर्यो। होइन भने यदि हजुर केयर गिभर बर्डनमा हुनुहुन्छ, तनावमा हुनुहुन्छ भने हजुरले त ज्येष्ठ नागरिक बुवाआमाको आफ्नो पनि के ख्याल राख्न सक्नुहुन्न, र ज्येष्ठ नागरिक बुवाआमाको पनि जो डिमेन्सिया छ उहाँको पनि सही होइन स्याहार हुन सक्दैन। त्यस्तो अवस्थामा चाहिँ अरू परिवारका अरू साथीभाइको अरू परिवारका सदस्यको हेल्प माग्नु पर्यो। यदि त्यो सम्भव छैन भने केयर गिभर राख्नु पर्यो, यदि त्यो पनि सम्भव छैन भने केही समयको लागि केयर होमहरूमा राखेर होइन उहाँहरूले राम्रो सुविधा पाउने ठाउँमा राख्नु पर्यो, आफू रिफ्रेस हुनु पर्यो, त्यसलाई हामी रेस्पाइट केयर पनि भन्छौँ होइन, केयर गिभरको लागि रेस्पाइट केयरमा जान सकिन्छ। अनि जब उहाँहरू फेरि नर्मलमा आउनुहुन्छ अथवा फ्री रिफ्रेस हुनुहुन्छ अनि फेरि सकिन्छ भने बुवा आमालाई आफ्नै घरमा लिएर आएर फेरि टेक केयर गर्न सकिन्छ।
1: हजुर, अब डिमेन्सिया र अल्जाइमर यो सँगसँगै हामीलाई आफ्नो जीवनलाई अगाडि बढाउनु छ होइन, परिवारको जोसुकैलाई पनि हुन सक्छ र परिवारमा सबैसँगै बस्नु नै छ होइन। अब बुदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ डिमेन्सिया सँगसँगै बाँचौं र बसौं खुशी साथ रहौं भन्नको लागि चाहिँ बुदागत रूपमा सुझाव के दिनुहुन्छ?
2: सर्वप्रथम त हामीले सकभर डिमेन्सियाका अल्जाइमर्सका रिस्क फ्याक्टर जोखिम कारकहरूलाई हटाऊ आफ्नो जीवनबाट, पहिलो त म यही सुझाव दिन्छु। किन भन्दाखेरि रोग लाग्न नदिनु नै बुद्धिमानी हो, किनकि रोग लागिसकेपछि त्यसको जटिलतामा जान्छ। र दोस्रो, समयमै यदि लक्षण देखिएको छ भने समयमै परामर्शमा जाउँ, डायग्नोसिसमा जाउँ, कारण के रहेछ पत्ता लगाऊ र त्यसको उपचारमा जाउँ। तेस्रो, रोग लागिसकेपछि त्यसलाई स्वीकार गरौं र स्वीकार गरिसकेपछि अवस्था कुन अवस्थाको छ त्यो अनुसारले स्याहार गरौं। चौथो, सबै चीज मैले एक्लैले गर्नुपर्छ भन्ने नसोचौं, अरूको पनि साथ सहयोग मागौं हो। र पाँचौंमा चाहिँ म के भन्छु भने, यदि घरमा सकभर घरमै म्यानेज गर्ने कोसिस गरौं, औषधि समयमा दिउँ, डाक्टरको परामर्श बिना औषधिहरू नछोडौं हो, र यदि घरमा म्यानेज गर्न सकिँदैन भने अरू संयन्त्रहरूको पनि हामीले हेल्प लिनुपर्ने हुन्छ, त्यो हामी अप्नाउन सक्छौं। र अर्को के गर्न सकिन्छ भने, सरकारले दिएका सेवा सुविधाहरूको पनि प्रयोग गर्यौं। सरकारले हेरेन हेरेन मात्रै नभनौं, सरकारी सेवा सुविधा के छन् त्यो सेवा सुविधाको पनि हामीले सेवा लियौं। र अर्को चाहिँ सरकारले पनि सरकारी हिसाबमा अहिले एउटा मात्रै वृद्धाश्रम छ हेर्नुहोस्, त्यहाँ हामीले डिमेन्सियाको बिरामी लगेर राख्यौँ भने त उहाँले प्रपर केयर पाउँदै पाउनुहुन्न। अहिलेको अवस्था के छ पशुपति वृद्धाश्रमको हामीलाई थाहा छ, त्यो भएको हुनाले अब सरकारले पनि ज्येष्ठ नागरिक र त्योमाथि पनि डिमेन्सिया अल्जाइमर्स भएका बिरामीहरूको लागि स्याहारको लागि भनेर छुट्टै डिमेन्सियाको लागि चाहिँ लङ टर्म केयर होम होइन, अब जो परिवारले घरमा कोसिस गर्दा गर्दै पनि सक्नु भएन त्यस्ता परिवारहरूको लागि भनेर चाहिँ डिमेन्सियाको लागि लङ टर्म केयर होम अथवा डिमेन्सिया रिहेबिलिटेसन सेन्टरहरू चाहिँ बनाउन जरुरी छ।
1: त्यो चाहिँ संघ प्रदेश र स्थानीय निकाय तिनैले गर्नु पर्यो।
2: हजुर एकदम
1: डाक्टर साहब निकै महत्वपूर्ण विषयमा कुराकानी गर्न स्टुडियोमै आइदिनु भयो, म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई।
2: हस् धन्यवाद, मलाई पनि बोलाएर मेरो अनुभव र मेरो ज्ञान शेयर गर्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ तथा डिमेन्सिया विशेषज्ञ डाक्टर अनन्त अर्याल। उहाँसँग आज हामीले अल्जाइमर र डिमेन्सियाको पहिचान, न्यूनीकरणका लागि परिवारको भूमिका र सरकारी सेवा सुविधाका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौं। भोलि भने देश परदेश सुन्न सक्नुहुन्छ। प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
3: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: मौरी पालन व्यवसाय र मह प्रशोधन।
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफूल प्रशोधन र बजारीकरण,
4: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
4: प्राङ्गणिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गणिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ।
6: अहिले बिहानको 9 बज्यो।
0: हजुरको रेडियो

नमस्कार बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द 17 सँगै नयाँ केन्द्रीय कार्य समिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुँदै आज विभिन्न 4 वटा संसदीय समितिको बैठक बस्दै पछिल्लो 24 घण्टामा देशभर 19 वटा विपदका घटना 12 घाइते र सुवाको भर्तीको सीमा आएको विनाशकारी बाढ़ीका कारण सोमबार बिहान 5 बजेसम्म 1457 जनाको सहारका मुख्य शीर्षकहरूबाट। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द 17 सँगै नयाँ केन्द्रीय कार्य समिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू

0: त्यति राष्ट्रपति ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध र आईसीसी क्रिकेट विश्वकप लीग दुई खेल्न नेपाली टोली ओमान प्रस्थान।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है त्यही।
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द 17 नयाँ केन्द्रीय कार्य समिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुँदैछ। काठमाण्डुको खुला मंचमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहान 9 बजेदेखि बन्द 17 शुरू हुन लागेको। बन्द 17 पनि खुला मंचमै हुने कार्यक्रम छ। बन्द 17 सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। यसैबीच कंग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्य समिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30 बजेदेखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दाबी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यस्तै गरी पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्ने भएको छ। बैठक आज बिहान 10 बजे पार्टीको 15 महाधिवेशन स्थल काठमाण्डुको खुला मंचमा बस्ने भएको। बैठकमा पार्टीको 15 महाधिवेशनसँग सम्बन्धित विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेद्वारी मनोनयन दस्तुर सार्वजनिक गरेको छ। आइतबार एक सूचना जारी गर्दै निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेद्वारी मनोनयन दस्तुर सार्वजनिक गरेको। समितिले तोकेको विवरण अनुसार उम्मेद्वारी मनोनयन दस्तुर सभापति पदका लागि 40,000, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि 30,000, सह महामन्त्री पदका लागि 20,000 र केन्द्रीय सदस्य पदका लागि 11,000 रूपियाँ रहेको छ। त्यसै गरी मनोनयन दस्तुर प्रभु ब्याङ्कमा रहेको नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिको खाता नम्बर 113007264360002 जमा गरी प्राप्त भौचर अनिवार्य रूपमा संकलन गर्नुपर्नेछ। निरन्तर क्रियाशील सदस्य रहेको सिफारिश निर्देशिकामा तोकिए बमोजिमको फोटोसहितको परिचय

0: तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र मनोनयन पत्र साथ बुझाउनु पर्नेछ। वारेस मार्फत दर्ता गर्दा वारेस नामा र वारेसको नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ। साथै विदेश स्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको फोटोकपी पेश गर्नुपर्ने प्रावधान छ। आज विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून तथा न्याय तथा मानव अधिकार समिति र सार्वजनिक नीति तथा प्रायोजित विधायन समितिको बैठक बस्न लागेको। आज दिउँसो 1 बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकै बैठकमा नेपाल वायु सेवा निगमको सुधारका लागि भावी मार्गचित्र सम्बन्धी र समिति अन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्यहरू छनौट गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। यसै गरी आज बिहान 10:30 बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवं व्यावहारिक समस्याहरू सम्बन्धमा सरकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ। यसै गरी आज पाउने 12 बजे बस्ने कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा समितिमा प्राप्त विधेयक सम्बन्धी समिति सचिवले जानकारी गराउने कार्यसूची छ। साथै मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। समितिले छलफलका लागि मन्त्री र सचिवलाई बोलाएको छ। यसै गरी आज बिहान 10 बजे बस्ने सार्वजनिक नीति तथा प्रायोजित विधान समितिको बैठकमा काठमाडौँको डलु स्थित संशोधन मण्डलको स्थलगत अवलोकन तथा विविध विषयमा छलफल गर्ने कार्यसूची छ। आज विश्व शिक्षक दिवस मनाइँदैछ। हरेक वर्षको अक्टोबर महिनाको 5 तारीकका दिन विश्व शिक्षक दिवस मनाइने गरिन्छ। यो दिवस 1994 मनाउन शुरू गरिएको। आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीहरूलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मदद गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा यो दिवस मनाउन थालिएको हो। अण्डाको पोषण तथा स्वास्थ्य सम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लियर्स कुखुरा पालक संघले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्षको दिवसको नारा प्रोटीन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ रहेको छ। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज 23 गते अर्थात अक्टोबर 9 मनाइँदैछ। सन् 1996 अस्ट्रियाको भियनामाबाट शुरू भएको विश्व अण्डा दिवसले यस वर्ष 30 वर्ष पूरा गर्दैछ। दिवसका अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको छ। गत सातादेखि भेटनरी चिकित्सक र स्वास्थ्य कर्मीहरूले अण्डाको महत्वका बारेमा विद्यार्थी र शिक्षकहरूलाई जानकारी गराइरहेका छन्। संघको मुख्य आयोजना अमेरिकी सोयाबीन एक्सपोर्ट काउन्सिलको सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकारीमा विशेष कार्यक्रम गरिँदैछ। पूर्व मन्त्री सुरेन्द्र पाण्डे, हृदेश त्रिपाठी, दीपक कुमार उपाध्याय लगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा हुने भएको छ। आज दिउँसो 3 बजे ललितपुरको पुलचोक स्थित द प्लाजामा अभियान घोषणा गर्न भेला आयोजना गरिएको छ। आयोजकका अनुसार अभियान गैर राजनैतिक र नागरिक समाजको पहलका रूपमा अघि बढ़ाइनेछ। अभियानमा अरूण कुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्ला समेत छन्। पूर्व मन्त्री हृदेश त्रिपाठीका अनुसार अभियानमा समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुनेछन्। चिकित्सक, इन्जिनियर, प्राध्यापक, पूर्व सचिव, पूर्व राजदूत तथा पत्रकार लगायतलाई अभियानमा समेट्ने तयारी छ। त्रिपाठीले पछिल्लो समय समाज पुराना र नयाँ राजनैतिक दलको बीचको मनोविज्ञानमा सीमित हुँदै गएको भन्दै तटस्थ र निष्पक्ष रूपमा नागरिकका विषयमा धारणा राख्ने स्वतन्त्र नागरिक संस्थाको आवश्यकता देखिएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिलेको पहल राजनैतिक क्षेत्रका केही व्यक्तिले शुरू गरे पनि यसको उद्देश्य राजनीतिक दल वा संगठन बनाउनु नभई नागरिक समाजलाई विस्तार गर्नु हो। उहाँले आफूहरू करिब 2 महिनादेखि विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल र सम्पर्कमा रहेको र त्यसैको परिणाम स्वरूप आजको भेला आयोजना गरिएको बताउनु भएको छ। अभियानले सरकार तथा राजनैतिक दललाई विभिन्न सार्वजनिक विषयमा खबरदारी गर्ने र नागरिकका सरोकारलाई तटस्थ रूपमा उठाउने उद्देश्य राखेको बताइएको छ। र सुहाको भटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहान 5 बजेसम्म 1457 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 236 जना, नुवाकोटमा 205 जना, धादिङमा 73 जना, चितवनमा 369 जना, गोर्खामा 80 जना, तनहुङमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1455 जनाको शव फेला परेको, साथै 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1334 शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1336 र आफन्तका 2077 गरी कुल 3413 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1430 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म विभत्ता भएका 4718 जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरहरूमा 1226 जना व्यक्तिहरूलाई राखिएको छ। पछिल्लो 24 घण्टामा देशभर 19 विपदका घटना भएका छन्। ती घटनामा परि 12 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 17 गते बिहान 10 बजेदेखि आइतबारसम्म सर्पदंश आग लागि बाढ़ी पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, सिराहा, काठमाडौँ, चितवन, नवलपरासी पूर्व, कपिलवस्तु, पाल्पा, कैलाली र डोटीमा आगलागीका घटना भएका छन्। यस्तै तेह्रथुम, भोजपुर, नवलपरासी पूर्व, बाँके र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन्। त्यसै गरी ललितपुरमा पहिरो तथा कास्की र टुपन्देहीमा जनावर आक्रमणका घटना भएको प्राधिकरणले जनाएको छ। विपदका घटनामा परि घाइते भएकाको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक विवरण अनुसार विपदका घटनाबाट करिब रू 28,50,000 बराबरको आर्थिक क्षति भएको छ। प्राधिकरणले विपदका घटनाबाट हुन सक्ने जोखिम करणका लागि आवश्यक सतर्कता अपनाउन तथा विपदका समयमा स्थानीय प्रशासन सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन र बेलुनले उडान सुरक्षामा गम्भीर असर पार्ने भन्दै नेपाल नागरिक उडान प्राधिकरण विमानस्थल कार्यालयले सचेत गराएको छ। कानूनले निषेध गरेका यी गतिविधिले हवाई उडान सञ्चालन क्रममा गम्भीर सुरक्षा चुनौती उत्पन्न हुने कार्यालयले जनाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै कार्यालयले दशैं शुरू भएसँगै चंगा उडाउने गतिविधि बढ़ेको जानकारी गराएको छ। विमानस्थलको उडान तथा अवतरण क्षेत्रमा चंगा, डोरी, धागो, बेलुन र ड्रोन प्रवेश गर्दा वायुयानको सुरक्षित उडान तथा अवतरणमा अवरोध सिर्जना हुन्छ। यस्ता गतिविधि गर्न नहुने गरी कानूनी प्रावधान समेत छ। यस्ता गतिविधि नगर्न सर्वसाधारणलाई पटक पटक सूचित गराउने काम समेत हुँदै आएको छ। तर गतिविधि निरन्तर रहेको भन्दै कार्यालयले चिन्ता व्यक्त गरेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692695998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: मिश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको मरिन गाउँपालिका 2 मुङरेमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मरिन गाउँपालिका 7 का करिब 30 वर्षीय समीर मोक्तानको उपचारका क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले सोमबार जनाएको छ। 2083 असोज 14 गते राति 11:10 मकवानपुरबाट सिन्धुलीतर्फ आउँदै गरेको 5X13-55 नम्बरको ट्रकले सड़कमा सुतिरहेका मोक्तानलाई ठक्कर दिएको थियो। ठक्करपछि ट्रक सड़कबाट करिब 6-7 मिटर तल खेतमा पल्टिएको थियो। घटनाबारे 11:30 इलाका प्रहरी कार्यालय कपिलाकोटमा जानकारी पुगेपछि प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा ट्राफिक सहित 7 जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका मोक्तानलाई उद्धार गरी कपिलाकोट स्वास्थ्य चौकी पठाएको थियो। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। शुरूमा पहिचान नखुलेका उनको पछि मरिन 7 निवासी समीर मोक्तानका रूपमा पहिचान खुलेको थियो। उनी बोल्न नसक्ने व्यक्ति रहेको प्रहरीले जनाए। 2083 असोज 15 गते 12:50 समयमा उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो। त्यहाँ सामान्य उपचारपछि 3:25 समयमा न्युरो अस्पताल जनकपुर रेफर गरिएको थियो। उपचारमा उनका भाइ सम्राट मोक्तान संलग्न थिए। न्युरो अस्पतालमा उपचार सम्भव नभएको र स्वास्थ्य सुधार नहुने जानकारी पछि आइतबार करिब 3 बजे उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट ल्याई अक्सिजन सहित उपचार गरिएको थियो। अवस्था गम्भीर रहेको जानकारी 6:30 बजे प्रहरीले पाएको थियो। सोही दिन 1 बजे उपचारका क्रममा उनको 1:05 समयमा उपचारका क्रममा उनको मृत्यु भएको हो। पोस्टमार्टम पछि साँझ 5:30 बजे सब भाइ सम्राट मोक्तानले बुझेका छन्। ट्रक चालक रामेछाप नगरपालिका 8 निवासी करिब 43 वर्षीय हिराज लामा र ट्रक इलाका प्रहरी कार्यालय कपिलाकोटको नियन्त्रणमा छ। चितवनको इच्छा कामना गाउँपालिका 7 सिमल ढापमा मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 11 निवासी 29 वर्षीय देवेन्द्र थापा छन्। सिमल ढापबाट भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सड़क छेउको रूखमा ठोकिँदा देवेन्द्र थापा र साङ्जाको वालिङ नगरपालिका 8 निवासी सागर थापा घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभएको छ। घाइते सागरको अवस्था पनि सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाजुरामा विद्युतको पोलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बुढी गंगा नगरपालिका दुई परिवहनका करिब 42 वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको। उनी बुधबार घरबाट बाहिरिएपछि साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए। खोजी गर्ने क्रममा केसीलाई सोही ओडा स्थित परिवहन सामुदायिक वनभित्र गाडिएको केन्द्रीय विद्युत लाइनको पोलमा करेन्ट लागेर घटनास्थलमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीयले बुधबार राति करिब 9:50 समयमा जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराएका थिए। त्यसपछि अस्थायी प्रहरीवेश क्याम्प बलदेवबाट प्रहरी सहायक हवलदार रतन बहादुर साउदको कमाण्डमा 4 जनाको टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कपिल बस्तीको रंगईमा 63 मिलिमिटर पानी परेको छ। कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेश बागमती प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्। अमेरिकामा एक महिनापछि हुने मध्यावधि चुनावको पूर्व सन्ध्यामा ट्रम्पले मेडिकेयरमा आबद्ध 2 करोड़ भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ट $90 सहयोग दिने घोषणा गर्नुभएको। ट्रम्पको घोषणाले चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको विपक्षीहरूको आरोप छ। उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनीतिक लाभ लिन खोजिएको प्रयास भएको दावी गरेका रोइटर्सले जनाएको छ। ट्रम्पले यो रकम मेडिकेयर सुधार कोष मार्फत उपलब्ध गराउने बताउनु भएको छ। व्हाइट हाउसले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको विवरण अनुसार अधिकांश योग्य ज्येष्ठ नागरिकले अक्टोबरको शुरूआतमै $90 सोझै आफ्नो ब्याङ्क खातामा प्राप्त गर्नेछन्। इन्धनको मूल्यवृद्धि र न्यून जनसमर्थनको सामना गरिरहेका ट्रम्पले यसअघि पनि स्वास्थ्य बीमा शुल्क फिर्ता गर्ने तथा वयस्क नागरिकलाई $5,000 दिने जस्ता आर्थिक सहायता कार्यक्रम घोषणा गरिसक्नु भएको छ। अमेरिकामा आउँदो नोभेम्बरमा अमेरिकामा मध्यावधि चुनाव हुँदैछ। र समाचारको अन्त्यमा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमान क्यानाडा र नेपाल बीचको त्रिकोणात्मक श्रृंखला खेल्न नेपाली टोली गए राति त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो नेपाली टोलीलाई विदाई गर्यो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाड़ीलाई शुभकामना दिँदै विदाई गरेका हुन्। क्यानका सचिव पारस खड्काले श्रृंखला नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै उत्कृष्ट खेलेर जित निकाल्न शुभकामना दिनुभएको छ। कप्तान सन्दीप लामिछानेले टोलीको तयारी राम्रो रहेको र खेलाड़ीहरू लयमा रहेको बताउनु भएको छ। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँगै एउटा अभ्यास खेल समेत खेल्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडाको सामना गर्नेछ। यस श्रृंखला अन्तर्गत नेपालले यही असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते ओमानसँग खेल्नेछ। यही समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द 17 सँगै नयाँ केन्द्रीय कार्य समिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुँदै आज विभिन्न 4 वटा संसदीय समितिको बैठक बस्दै पछिल्लो 24 घण्टामा देशभर 19 वटा विपदका घटना घटे, 22 घाइते र सुवाको भटेपछिमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहान 5 बजेसम्म 1,457 जनाको शव फेला। अमेरिकी राष्ट्रपति ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध र आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल नेपाली टोली ओमान प्रस्थान। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा आउने नै छ। त्यतिन्जेल सबैको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म स्टुडराज महत्त्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
6: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
2: के तपाईँ कब्जियत पाइल्स फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
3: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
4: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
4: हुर्केकै गिरिराज चल्ला 150मा
5: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
5: विराज किसानको साथी
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
5: प्रोप्राइटर जय मानन्दर फोन 0485402 39 0485402 39 र 98540402 39 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप

0: को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो। तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: बरु लप परेका गरी उडाइन्छौ,

0: बुढीमा नरिसाउके केटी लक्षिन कि छ
1: खुच्चे लक्षिनको अहिले मागेर बिहा गरेको भए ठुलो तिलरी पाइन्थ्यो नि
0: आउँछ के आउँछ

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज सोमबारको बसाल तपाईँकी रोजाईका मिठा र माइला लोकगीतहरू बज्नेछ। तपाईँले 0848 40 0026 अवाहित जनाउनु होला। तपाईँलाई मनपर्ने गीत मार्फत तपाईँले आफ्नो विशेष एकजना साथीलाई सम्झन पाउनुहुन्छ। तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा र माइला लोकगीतहरूको साथसाथै तपाईँ लोकगीतहरू बज्नेछ। तपाईँले 0848 40 0026 अवाहित जनाउनु होला। तपाईँलाई मनपर्ने गीत मार्फत तपाईँले आफ्नो विशेष

फटफुन गर्दै आफूलाई मनपर्ने दुईटा गीतहरू रोज्न सक्नुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। हामी तपाईँका कमेन्टहरूलाई पनि वाचन गर्छौं। तपाईँले हामीलाई कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला पनि हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो रमाइलो एउटा गीत, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुहोला।

0: हामीले कार्यक्रमको शुरूआतमा राख्यौं एकदमै मिठो रमाइलो दशैंको गीत थियो। त्यसपछि हामी आइसकेका छौं पालो तपाईँको रहेको छ। अब तपाईँकै रुचाइका मिठा गीतहरू बज्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ। हजुर निर्मला,
1: हजुर
0: के छ खबर?
1: खबर
0: के छ भने मैले
1: खबर ठिक ठाक छ अहिलेसम्म भन्नु पर्दाखेरि।
0: अहिलेसम्म ठिक ठाकको साथमा बस्दै सुन्दै हुनुहुन्छ?
1: एकदम सुनिरहेको छु भन्नुपर्छ।
0: ल, कार्यक्रम सुन्दै बस्नु भएको छ। खाना खानुभयो कि बाँकी छ?
1: खाना बाँकी नै छ नि तपाईँको भए त।
0: मेरो भइसकेको छ, अब नखाए पनि निर्मलाजीले अब मलाई ल्याइदिनुहुन्न, उही बोलाउने मात्रै हो भनेर मैले खाइदिए।
1: हो त्यो पनि के भन्ने, अब भोक लागेको थियो पनि। अब यहाँबाट तपाईँ आउनुहुन्न, चप्पल लाएर पकाउन नि गम गम।
0: ल ठिक छ, त्यो पनि ठिक छ। आफैले पकाउने, आफैले खाने, आफ्नै हात, आफ्नै तरकारी, आफ्नै चामल, होइन, सबै सबै आफ्नै भएपछि त मिठो पनि हुन्छ नि त। ल, अब कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, आज हामी फटाफट कार्यक्रमतर्फ लाग्छौँ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: म एउटा पुरानो के पकाउँ सिउनु परेन भन्ने आका राखौँ न।
0: ल, हामी कार्यक्रममा राख्छौँ के पकाउँ तिहुन गराइन, यो मिठो गीत कार्यक्रममा बस्छ। यहाँले विशेष कतिजना साथीलाई सम्झने त थाहा छ है?
1: आज म धेरैजना सम्झिन्छु।
0: आज चाहिँ धेरैलाई सम्झाउनुहुन्छ। फेरि निर्मलाजीलाई पालो दिएपछि अरूले पनि पालो मिच्नु होला नि त फेरि। सुरुवातकै साथीले पालो मिचेपछि त अन्य साथीहरूले पनि मिच्नुहुन्छ अरे नि त। त्यही भएर सुरुको साथी स्थिर अथवा सभ्य भयो भने अन्य साथीहरू पनि सभ्य भन्नुहुन्छ क्या?
1: हो भने म अब भनेको मान्छु, विशेष
0: ल पर्सि चाहिँ धेरै साथीलाई सम्झनुहोस्। पर्सिको दिन धेरै साथी सम्झने दिन छ। आज चाहिँ रोजाको गीत र एकजना साथी आए त
1: हुन्छ। विशेष दिदीहरूलाई भनेको हुन्छ, हजुरको अन्य फ्यामिलीलाई, विशेष गरी एकजना साथी भन्नु होला, मलाई निर्मला पौडेल भनेर सुन्नुहुने सम्पूर्णलाई भन्छ गीत
0: हस्त। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी, सिन्धुलीबाट हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले के पकाउँ तिहुन कराईमा भन्ने बोलको गीत एकदमै मिठो रमाइलो पुरानो गीत छ, रोजाइमा पार्नु भएको छ। सो गीतमा हामी अर्को साथीलाई पनि समेट्छौं, त्यसपछि मात्रै उहाँले रोज्नु भएको गीत कार्यक्रममा राख्नेछौ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: हजुर दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, यो आवाज कुन ठाउँदेखि हो?
2: हजुर, म सुमिर तिनपन्नेबाट, अनिता तामाङ।
0: अनिता, हजुर के छ सन्चै? आरामै हुनुहुन्छ? हिजो अस्ति आजमा के फरक छ?
2: हजुर, एकदम सन्चै छु भन्नु पर्छ। अब हिजो र अस्तिको दिनमा र आजमा केही फरक छैन, सबै ठिकै छ भन्नुपर्छ है दिदी। हजुर, अनि हजुर लगायत राख्न जानुतिर के छ सुनाउने?
0: म लगायत रामी छ डाँडातिरको पनि त्यस्तो नयाँ भन्नै पर्ने, सुनाउनै पर्ने त केही छैन। बिहान चाहिँ पानी पर्छ कि क्या हो भन्दै थियो, तर यति बेला घाम लाग्दैछ।
2: हजुर हजुर, यता पनि टिस्टी टिस्टी नै भएको थियो, तर पनि अब हल्का घाम लागिरहेको छ भन्नुपर्छ है यतातिर पनि।
0: ल, मन्द मन्द घाम लाग्दैछ, हामीलाई सम्झँदै हुनुहुन्छ, साथसाथै रेडियो पनि सुन्दै हुनुहुन्छ। खुसी लाग्यो कार्यक्रममा आउनुभएकोमा। साथीले गीत रोजिसक्नु भएको छ, एकजना साथीलाई सम्झनुहोस् न।
2: हुन्छ, अब वंश रूपमा चाहिँ अब सम्झिनु पर्दाखेरि त्यही लागि भन्न चाहन्छु, अनि त्यसो गरी प्रायोरिटी मित्रको लागि भन्न चाहन्छु, हजुरको रेडियो परिवारको लागि र मेरो एकजना साथी भन्ने पर्दाखेरि चाहिँ सङ्गीता थकेर एकदम सम्झिरहेको साथी भन्दै छुट्टी
0: नमस्ते। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता तामाङजी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला के पकाउँ तिहुन कराईमा बोलको गीत कार्यक्रममा बोल्छ, त्यसपछि अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौ।

0: कार्यक्रममा बज्यो यो मनसुने गीत के पकाउ त्यही हुनु कराईमा बोलको गीत भएको थियो। हाम्रो निर्मलाजीले रोज्नु भएको थियो यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो
1: दिदी नमस्ते नमस्कार लोक साङ्गीतिक अभिवादन पनि है त दिदी हजुर
0: नमस्ते नमस्कार हाम्रो देवजीलाई पनि लोक साङ्गीतिक अभिवादन के छ खबर
1: थ्याङ्क यू दिदी हजुर
0: सन्चै हुनुहुन्छ
1: हजुर म एकदम सन्चै छु भन्नुपर्छ है त दिदी हजुर हिजो चाहिँ हजुरको कार्यक्रम सुन्न पाइएन अनि त्यही मात्रै अलिकति कत्र जानुभएछ खोलदुली लागिरहेको थियो आज पनि आउनुहुन्न कि क्या हो जस्तो लागिरहेको थियो आज आउनुभयो जे होस् खुसी छु भन्नुपर्छ है त
0: ल ठिक छ हामी कहिले काहीँ हराउँछौँ कि देवजी कहिले काहीँ हराउने मति पनि लाग्दो रहेछ त्यही भएर कहिले काहीँ यसो हराइदिउँ भनेर चाहिँ हराइदिएको है
1: होइन दिदी हजुर अब यस्तै काम विशेष कहिले काहीँ हामी पुऱ्याउँछौँ भन्नुपर्छ अब यस्तै कहिले काहीँ कता जानुपर्ने काम पर्छ होइन त्यस्तै हो भन्नुपर्छ नि त दिदी हजुर कहिले काहीँ सन्चो हुँदैन त्यस्तै हो भन्नुपर्छ है
0: ल ठिक छ अलिकति कार्य व्यस्तताले गर्दा हामी आउन सकेनौँ हिजो होइन तर हिजोको सट्टा आज व्यापक रमाइलो गर्नुपर्छ नि त केही छैन हिजो दसैँका मेचा गीत सङ्गीत हाम्रो श्रीजीले बजाउनु भयो होला कार्यक्रमको समय अवधिभर सुन्नुभयो होला अब मात्रै यहाँले हाम्रो आवाज सुन्न पाउनु भएन गीत सङ्गीत त सुन्नुभयो होला
1: हजुर गीत राम्रो राम्रो गीतहरू बजाउनु भएको थियो दाईहरूले भन्नुपर्छ है दुईजना दाईहरू चाहिँ नियमित बसिरहनु हुन्छ नि त अनि उहाँहरूले गीत बजाउनु भएको थियो अनि कार्यक्रम पनि बेला बेलामा ल्याउनु भएको थियो भन्नुपर्छ है त
0: ठिक छ बेला बेला सुन्दै आउँदै सोधी खोजी गर्नुभयो होला हाम्रो देवजीले होइन
1: हजुर हजुर
0: ल ठिक छ अब यस्तै हो प्रायः अब कहिले गर्दा हुन्छ अब समयले भ्याएर समयले साथ दिएसम्म आफूले समय मिलाएसम्म चाहिँ कार्यक्रममा आउँ नछुटाउँ भन्ने उद्देश्य त मेरो पनि छ होइन तर उद्देश्यले मात्रै नहुने रहेछ कि देवजी कहिले काहीँ उद्देश्यभन्दा पर पनि गइदो रहेछ त्यो हुँदाखेरि कहिले काहीँ कार्यक्रममा आउँदैन है
1: हो नि त दिदी हजुर
0: ल रमाइलो मिठो कुराकानी भयो हामी नआउँदा पनि खोजी गर्नुहुन्छ खुसी लाग्छ हामीलाई पनि यस्तै खोजी गर्ने चासो राख्ने मान्छेको आवश्यक छ खाँचो छ दिदी हाम्रो लागि चाहिने मान्छे हो है त
1: हजुर सबै पनि दिदी हजुर
0: ल ठिक छ आज चाहिँ कुन चाहिँ गीत सुन्नुहुन्छ हामी कार्यक्रमतर्फै लाग्यौँ है
1: हुन्छ आज रोयो गाउँ बेसी है त दिदी एकदमै मार्मिक गीत पनि रहेको छ होइन अब एकदम पुरानो गीत पनि दसैँ सम्बन्धीकै गीत नै अब नजिकै गरेको हुनाले दसैँकै गीत रहन्छु रोयो गाउँ बेसी है त दिदी हजुर
0: ल हुन्छ यो गीत बोल्छ एकजना साथीलाई सम्झनुहोस्
1: हुन्छ एकजना साथी सम्झिनु पर्दा चाहिँ आज के भन्नुहोस् यता दोलखाको श्यामादेखि चरीकोटसम्मको यात्रामा बुनु सम्झना प्रधान चाहिँ उहाँको लागि चाहिँ एकदम शुभयात्रा राम्रोसँग पुगेर राम्रोसँग काम सफलता भएर अनि फर्किनु सक्या होस् भन्न चाहन्छु अनि श्रा बहिनी भन्न चाहन्छु अनि छोरी पासाङ दोलमा तामाङले चाहिँ दिदी हजुरलाई मैले कार्यक्रम सुन्नु पाउँदिन भोलि कलेज जानुपर्छ अङ्कल नमस्ते नमस्कार सुनाइदिनु भनेको छ अनि त्यसै गरी यहाँ छोरी सुन्दैछ ममता माझी है छोरी ममता माझीले पनि कमेन्ट लेख्नु मिलिरहेको छैन मेरो मोबाइलमा चाहिँ अहिले दिदी नमस्ते सुनाइदिनु भन्दैछ है त
0: ल उहाँलाई अब कमेन्ट लेख्न चाहिँ मिलेन भन्दै हुनुहुन्छ हामीले सम्झिरहेका छौँ है त उहाँलाई
1: हुन्छ सुनिरहेको छ त्यस गरी अब अनि सम्झिनु पर्दा छोरी ममताकै लागि भन्दै सुत्किन्छु ल दिदी नमस्ते
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी सुन्दरी झाँगाजुलीबाट हुनुहुन्थ्यो उहाँले साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो दबाईको सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ उहाँले रोयो गाउँ बैसी विष्णु माझीको आभासमा रहेको गीत रोजिसक्नु भएको छ तपाईँ पनि यो समय कार्यक्रम सुनिराख्नु भएको छ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ पालो तपाईँकै रहेको छ उकाली उराले बेसी गर्दै हुनुहुन्छ साथै भन्छ्याङ चौतारी गर्दै हुनुहुन्छ होला कतिपय मित्र यो समय खाना खाँदै अन्य काम गर्दै पनि रेडियोको भोल्युम ठूलो पार्दै हामीलाई सुन्दै हुनुहुन्छ होला साथसाथै धेरै साथीहरू दसैँ लागिरहेको छ आफ्नो घर वरपर बस्तीलाई चाहिँ सरसफाई गर्न तयारी पनि गरिराख्नु भएको छ होला भन्ने पनि लाग्छ हामीलाई किनकि देश विदेशबाट फर्कने साथी अथवा दाई भाइ दिदी बहिनी आफ्नो घर परिवारका सदस्यहरू पनि घर फर्कदै हुनुहुन्छ होला, पक्कै बस्ती रमाइलो हुँदै पनि छ होला। विशेष गरी अहिलेसम्म त अब दसैँ लाग्ने क्रममा पनि बस्तीतिर हेर्दाखेरि त्यति धेरै रमाइलो त छैन, पहिला जस्तै छ। अब लगभग अब यो हप्तादेखि चाहिँ गाउँ बस्तीतिर पनि सबैजना घरमा आउने क्रम शुरू भइसकेको छ हुन्छ, त्यसपछि चाहिँ रमाइलो हुन्छ कि जस्तो पनि लाग्छ। साथसाथै अब कार्तिक महिना लाग्न लागिसकेको छ, गाउँ बस्तीतिर खेतबारीमा चाहिँ सयपत्री मखमली फूलहरू ढकमक फुलिरहेका होलान्, तपाईँले पनि अब चाहिन्छ भनेर रोप्नु भएको छ होला। त्यो बस्ती हेर्दा, धान झुलेको हेर्दा, फूलहरू बारीभरि खेतभरि फुलेको देख्दा पक्कै रमाइलो लाग्दैछ होला भन्ने पनि लाग्छ। यति बेला चाहिँ हामी कार्यक्रममा देवजीले रोज्नु भएको गीततर्फ पनि लाग्छौं, किनकि हामी विश्रामतर्फ पनि जाने बेला भइसकेको छ। यति बेलाको बसाइमा रोयो गाम बेसी भन्ने बोलको गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी छोटो व्यवसायको विश्रामतर्फ जान्छौं। विश्रामपछि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: वर्ष पेन्सले घर रङ्गाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाउ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन्स।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145, 98146906, 98064178।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: शत परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शत परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
10: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
11: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
0: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
10: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
0: ए हो र भन्या, अनि फाइदा होला र है?
10: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
0: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
10: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
0: कति रे 98540 अनि
10: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
0: 048-540-239
12: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
0: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
12: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
10: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
13: विराज किसानको साथी।
6: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
14: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828 98-27-87-20-82 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
15: शाओमी वा रेडमी को फोन किन्दा उपहार यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस्।
16: हजुरको रेडियो 102.1
15: मेगाहर्ट्ज। शाओमी वा रेडमी को फोन किन्दा उपहार यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र, आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
17: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
18: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो, उफ हैरान भए म त।
19: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
20: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
18: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44
20: 98-40-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: Karikümlako şöyle merak ediyor. Demem bir çözüm aylı gibi gitmesi yani soru bir sayı bistram dörfe boyun bistram bazı filmini ayısı gizem. Azı gibi sayı hamile de bay gibi uzayca mita gitar ve rakir ve gizem. Da bayli fotoğraflar fon görünüz adına onun şiddi gülü orgur şafi işlem parkama onunca. Gönün çoğur şu arada da görüşü. Hello.
1: Hello, din namaskar. Nasıl geldin?
0: Namaskar. Hook, sangeti gibi verdin. Kadeki kubul değil onunca.
1: म धनकुटाबाट हो विनिता हो
0: विनिता आजको खबर के छ भन्नुहोस् न
1: एकदम ठिकै छ राम्रो छ मौसम चाहिँ धुम्म धुम्म परिरहेको छ यता धनकुटातिर अन्त यतातिर
0: यता बिहान पनि त्यस्तै धुम्म धुम्म थियो तर अहिले चाहिँ घाम लाग्यो उक्यो उक्यो जस्तो छ ठिकै छ कहिले घाम कहिले बादल यस्तै यस्तै छ भन्नुभएको छ है
1: हजुर यता अनि त्यस्तै छ
0: अनि विनिताजीले खाना खानुभयो कि बाँकी छ
1: खाना भइसक्यो तपाईँहरूले पनि लिइसक्नु भयो होइन
0: हजुर हाम्रो पनि भइसकेको छ कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ आज कुन चाहिँ गीत सुन्नुहुन्छ
1: दसैँ गीत बजाइदिनु न यो देशीको भन्ने
0: देशीको भन्ने
1: परदेशीको आमा फोनबाटै देऊ आशीर्वाद भन्ने के
0: परदेशीको आमा फोनबाटै आशीर्वाद देऊ
1: हजुर दसैँसँग
0: ल हुन्छ हामी राख्छौँ यो गीत परदेशीको आशीर्वाद फोनबाटै भन्ने बोलको गीत हामी कार्यक्रममा राख्छौँ यहाँले एकजना साथीलाई सम्झाउनु पर्ने हुन्छ
1: हुन्छ फर्स्ट अफ अल त तपाईँहरूलाई नै अब बदमा गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु अनि मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूको लागि भन्दै भाइ
0: हवस्त नमस्ते भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो विनिता दहालजी परदेशीलाई चाहिँ आमाले आशीर्वाद दिने भन्ने गीत रोज्नु भएको छ त उहाँले सम्भव गीत राख्छौँ भएन भने दसैँको एउटा गीत कार्यक्रममा बस्नेछ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: हेलो नमस्कार हजुर
0: नमस्कार हजुर विक्रमजी
2: एकदम हजुर
0: के छ खबर
2: ठिकठाक कार्यक्रम सुनेर बजिरहेको छु हजुर
0: ल कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ खानपिन भयो बाँकी छ
2: खानपिन भयो आज चाहिँ खानपिन खाएर अनि आएको हजुर
0: ल खानपिन खाँदै बस्दै हामीलाई पनि सुन्दै हुनुहुन्छ कार्यक्रममा आउनु भएको छ हामी मिठो गीततर्फ लागौँ कि जस्तो लाग्यो आज चाहिँ किनकि रोजाएका गीतहरू बजिरहेका छन् हाम्रो साथीले गीत रोज्नु भएको छ गीत बज्नेछु यहाँ एकजना साथीलाई सम्झनुहोस् न
2: साथीले अलिक कन्फ्युज गर्नुभयो गीतको लागि त्यो कन्फ्युज भएको रहेछ भने चाहिँ खेल्नुपर्ने देउसी र भैलो दसैँभन्दा तिहारे रमाइलो भन्ने नवराज घोडा सैनिकको बजाइदिनु होला
0: एकजना
2: हजुर खेल्नुपर्ने देउसी र भैलो दसैँभन्दा तिहारे रमाइलो भन्ने नवराज घोडा सैनिकको पुरानो सङ त्यो बजाइदिनु होला है सिस्टर
0: ल हुन्छ हाम्रो प्राविधिक मित्र शिवराजजीले बजाउने कोसिस गर्दै हुनुहुन्छ यहाँले साथीहरूलाई सम्झनुहोस् न
2: धन्यवाद दिदी हजुरलाई धन्यवाद
0: यति नै सम्झनुहुन्छ भन्दै थिएँ उहाँको छुटिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेलाको वर्षाईमा देउसी भैलो भन्ने गीत उहाँलाई भन्दै हुनुहुन्छ उहाँले भन्नुभएको गीत हामी कार्यक्रममा राख्छौँ साथसाथै धेरै साथीहरूको फेसबुक कमेन्टहरू पनि हामीसँग प्राप्त छन् तपाईँको कमेन्टहरूलाई हामीले कार्यक्रमको अन्तिमतिर छोटो मिठोमा वाचन गर्नेछौँ हजुरको रेडियोको फेसबुक पेजबाट हामीलाई धेरै साथीले सुन्नु भएको छ यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ टेक बहादुर पुमाजे लेख्नुहुन्छ नमस्कार शुभ बिहानी सुन्दैछु है कार्यक्रम यता उदयपुरबाट भन्दै हुनुहुन्छ फिक्कल आर्यन काउरेजीले पनि नमस्ते शुभ बिहानी सिन्धुलीको फिक्कलबाट म आर्यन भन्दै हुनुहुन्छ त्यसै गरी सत्यकला इशाराजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ कम्बल श्रेष्ठजीले पनि आज मलाई अमरदीप र शान्ति श्री बरियारको आवाजमा रहेको गीत दसैँ तिहार मान्न भन्ने बोलको गीत बजाउनुहोस् भन्ने हुनुहुन्छ साथीले गीत रोज्नु भएको छ टेलिफोनबाट त्यही भएर हामी टेलिफोनबाट साथीले रोज्नु भएको गीत कार्यक्रममा बजाउनेछौ त्यसै गरी जनक रोजाली मगरजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ मिना माया घिसिङजीले पनि नमस्ते हजुर म काठमाडौँबाट मिना माया हो कार्यक्रम सुन्दैछु है अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ जिनी लिम्बुजीले पनि नमस्ते हजुर भन्नुभएको छ संगीता लामा संगीतजीले पनि गुड मर्निङ नमस्कार हजुर म पनि कार्यक्रम सुन्दैछु है अब बज्ने गीत सबैको लागि समर्पण गर्छु म चाहिँ दौलाखाबाट भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी अर्को साथी हुनुहुन्छ बिर्जन लिम्बोजे उहाँ पनि लेख्नुहुन्छ हेलो हजुर सेवारोण बस्ती हाई म केही साथीहरूलाई सम्झन्छु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद अब बज्ने गीत मार्फत चाहिँ आसन लिम्बु तारा शंकर लगायत सबैको लागि भन्दै हुनुहुन्छ नवराज घोडा सैनीको आवाजमा भन्नुभएको गीत जस्तो लाग्यो उहाँले ठिकै छ हामी जुन भए पनि एउटा गीत बजाउँछौ देउसी भैलोको भन्नुभएको छ यति बेला दशैँकै गीत सुनौं कि जस्तो पनि लाग्छ त्यही भएर हामी दशैँकै गीत एउटा राख्छौ त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: योगगीत पछि हामी फेरि पनि आइसकेका छौं। लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिन सकिन लागिसकेको छ। पालो तपाईँको हामी अन्तिम अब एकजना साथीसँग कुरा गर्छौ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर, आवाज सिन्धुली देखि हो?
1: हजुर हजुर, एकदमै भन्नुपर्छ दिदी। हजुर,
0: नवीनजी
1: सन्देश जी भन्नुपर्छ है दिदी। हजुर
0: सन्देश जी, के छ खबर भन्नुहोस् न।
1: मेरो एकदम ठिक छ भन्नुपर्छ है। अनि दिदी हजुरको लगायत रामेछापतिरको के छ भन्ने सुनाउनुहोस्।
0: म लगायत रामेछापतिरको एकदम ठिक छ। मौसम चिसो चिसो छ, साथसाथै धुम्मा छ, यस्तै छ भन्नुपर्छ है।
1: हजुर, यसरी हल्का धुम्मा धुम्मा जस्तो भइरहेछ भन्नुपर्छ दिदी। हजुर हजुर, धम्मै छ भन्नुपर्छ।
0: ल, फेरि पानी पर्छ कि जस्तोको छ त? पानी चाहिँ अब पर्छ कि पर्दैन थाहा छैन, मौसम यस्तै छ। ठिक छ, म कार्यक्रमको अन्तिम भाग छु। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: हजुर आज कस्तो हामीले हजुरको रोजाइको सुन्ने पनि आएको छु।
0: हाम्रो रोजाइको गीत सुन्नुहुन्छ?
1: हजुर।
0: ल ठिक छ, त्यसो भए हाम्रो प्राविधिक मित्रले जुन गीत राख्नुहुन्छ त्यही गीत बज्छ। एकजना साथीलाई सम्झनुहोस् न।
1: हजुर, सबसे पहिला त एक मिठो भाइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि, अनि नवीन दादाको लागि भन्दै सकिन्छ। हस्त दिदी, नमस्ते, बाई बाई।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश तुलाङ्गीजी, अब चाहिँ म फोन लिन लगभग कार्यक्रमको समय सकिसकेको छ। म तपाईँका कमेन्टहरू वाचन गर्दै विदा हुन्छु। यति बेला आशा विश्वकर्माजी लेख्नुहुन्छ, दिदी कार्यक्रमको नाम किन मिस्टेक छ त भन्दै हुनुहुन्छ। भनेपछि आज कार्यक्रमको नाम अर्कै छ भन्दै हुनुहुन्छ। अलिकति प्राविधिक समस्या भयो जस्तो लाग्यो। ठिकै छ, हाम्रो आशाजीले कहाँ चाहिँ भन्नुभयो, हाम्रो फेसबुक लाइभको माथि हामीले राखेको हेयरलाइनमा त कार्यक्रमको नाम त त्यही नै छ त, कार्यक्रम लोक कसरी नै छ त भन्ने है त मैले कार्यक्रमको अन्तिममा चाहिँ उहाँले लेख्नु हेर्नु भएको रहेछ, त्यसको अन्तिममा चाहिँ रहेछ है त कार्यक्रम चाहिँ कपी पेस्ट भएछ। ठिकै छ, अलिकति कहिले काहीँ प्राविधिकहरू समस्याहरू हुन्छ, त्यसको लागि हामीले यो समस्या स्वीकार्यौँ है त आशा जी। यहाँलाई विशेष धन्यवाद। कार्यक्रम लोकोशैलीमा छौँ, कार्यक्रम रोजाइ तपाईँकोमा आएन है त भने। त्यसै गरी अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी मिलन घायलमुटोजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है, तिन्जरी मिडिया ग्रुपको सदस्य मिलन घायलमुटो तेह्रथुम घर भइहाल्छी दुवा कतारबाट भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद। जेन एलिम्बोजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। मिना माया घिसिङजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। जनक रजाली मकरजीले पनि अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै। आजको कार्यक्रममा सहभागी हुने साथी निर्मला पौडेल, अनिता तामाङ, त्यसै गरी देव माझी, विनिता दाहाल, विक्रम शिवा, सन्देश तोलाङ्गेजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथी कार्यक्रम लोककोशीले अवधिभर बजेका मिठा गीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने, साथ दिने, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने र कार्यक्रम शेयर गर्ने साथीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो रमाइलो हामी दशैं गीत राख्नेछौं भन्दै आजको लागि भने चाहिँ कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbका साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। नेपाली कंग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया शुरू हुँदैछ। आइतबार काठमाण्डुको खुल्ला मञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ़न लागेको हो। खुल्ला मञ्चमा केन्द्रीय कार्य समितिको बैठक बसेछ। केन्द्रीय समितिको बैठकमा का लागि कांग्रेसका नेताहरू खुल्ला मञ्चमा आउन थालेका छन्। चिया नास्ता र खाजापछि नेताहरू खुल्ला मञ्चमा आउन थालेका हुन्। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको 15 औं महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्य समितिले पारित गरेपछि मात्र बन्द सत्र शुरू हुने कार्यक्रम रहेको छ। उहाँका अनुसार बन्द सत्रमा सभापति गगन कुमार थापा को राजनैतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा पार्टीका राजनैतिक तथा समसामयिक विषयमा छलफल हुने बताएको छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्य समिति चयनको निर्वाचन प्रक्रिया अघि बढ़ने रहेको छ। महाधिवेशन निर्वाचन समितिले साँझ 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामोली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतो विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने

पर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ़नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारी अघि बढ़ाएको छ। दशैंको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी शुरू भएको छ। यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारवाला बीच छलफल हुँदैछ। छलफलपछि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। सड़कको अवस्था मूल्यांकन गरेर मात्रै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी भएको छ। विशेष गरी पहाड़ी तथा दुर्गम क्षेत्रका सड़कको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाइने भएको छ। यातायात व्यवसायका अनुसार पोखरा, चितवन, भैरवा जस्ता तुलनात्मक रूपमा सहज र सुरक्षित सड़क भएका गन्तव्यका लागि केही यातायात कम्पनी तथा अनलाइन प्लेटफर्मले टिकट बिक्री शुरू गरेको छ। तर सड़कको व्यवस्था जोखिमपूर्ण रहेका दुर्गम तथा पहाड़ी गन्तव्यका लागि भने औपचारिक निर्णयपछि मात्रै अग्रिम टिकट बुकिङ खुल्ला गरिनेछ। दशैंको ठूलो संख्यामा यात्रु काठमाडौँबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा गाड़ीको व्यवस्थापन, सड़कको व्यवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागेको हो। दशैंको लागि यात्रुको चाप बढ़न थालेपछि काठमाडौँ उपत्यका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउन थालिएको छ। हिजोसम्म 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। बल्खु चोक, फर्पिङ चोक, हल चोक, नयाँ बस फाग, चाप हिल, कोटेश्वर लगायतका ठाउँमा सहायता कक्ष सञ्चालन गरिएको छ। यात्रुको चाप र आवश्यकता अनुसार थप सहायता कक्ष विस्तार गर्ने तयारी छ। कुल 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा गर्ने योजना रहेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाईका लागि पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश उदय नहकुल सुवेदी र लालकृष्ण ढकालको संयुक्त इजलासमा प्रसाईको रिटमा सुनवाईका लागि पेशी तय भएको छ। यसअघि न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले प्रसाईलाई पक्राउ गर्नुको आधार र कारण सहित 48 घण्टाभित्र लिखित जवाफ पेश गर्ने आदेश दिएको छ। प्रसाई असार 12 गते प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद रचना कतिवड़ाको उजुरीका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरिएको छ। प्रसाईले युट्यूब मार्फत खतिवड़ाका छोराको सबसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप रहेको छ। सुनसरीमा ट्रकबाट ठूलो परिणामको गाजा बरामद भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नाछात ख 18-25 नम्बरको ट्रकबाट 2566 केजी गाजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बन्दागोभीले छोपेर ढुवानी गरिरहेको अवस्थामा ट्रकभित्रबाट 63 बोरामा उक्त परिणामको गाजा बरामद भएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इन्द्रुवा नगरपालिका 3 संखुवा गाछीबाट ट्रक चेक गर्ने क्रममा गैराती उक्त परिणामको गाजा बरामद भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार ट्रक चालक धनकुटाको शहीद भूमि गाउँपालिका 2 33 वर्षीय राजु राई र सोही ठाउँका सञ्चालक 18 वर्षीय सन्दीप राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। बागलुङको निसी खोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको डिस्को कस्ता पुरिएका 3 श्रमिक मध्ये 2 ज्यान गएको छ। 1 गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डै 7:30 बजे काभ्रा बोहरा गाउँ छापा खाने प्युठान सड़क खण्ड स्तरोन्नतिको काम भइरहेको बेला अचानक माटोको डिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी उपरीक्षक फटेन्द्र प्रसाईका अनुसार घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढा टोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तीवाङ लगिएको निसी खोला गाउँपालिका

का वडा अध्यक्ष रमेश विक्रम शाहीले बताउनु भएको छ। जेसीबीले सड़क स्थल उन्नतिको काम गरिरहँदा बेला अचानक माटोको डिस्कको खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आइतबार तेस्रो दिन पनि प्रदर्शन भएको छ। शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत जारी रहेको छ। मुम्बईका हजारौं मानिसहरू भारतीय झण्डा बोकेर सड़कमा उत्रिएका र भारतीय संचार माध्यमले जनाएका छन्। उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका हुन्। प्रदर्शनको नेतृत्व विपक्षी दलका नेता तथा कक्रोच जनता पार्टी अर्थात सापेक्षिका समर्थकहरूले समेत गरेका छन्। सीजेपीका प्रमुख अभिजित दीपकले सामाजिक सञ्जाल मार्फत स्वतन्त्र निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको छ। तर भारतीय निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भने प्रदर्शनकारीले माग गरेको राजीनामाका विषयमा सार्वजनिक प्रक्रिया दिनुभएको छ। यसैबीच विपक्षी दलहरूले निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने देशभर लोकतन्त्र जोगाउँ अभियान मञ्चमा सञ्चालन गर्ने घोषणा गरेका छन्। कक्रोच जनता पार्टीले अबको पाँच दिनपछि अक्टोबर 10 नयाँ दिल्लीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। गुनकालो रामोसको निर्णायक गोलले मतदत पोर्चुगलले युएफए नेशनल लीगका नर्वेलाई 1-2 पराजित गरेको छ। घरेलु मैदानमा स्टेडियो डो ड्रागाओमा भएको खेलमा पोर्चुगलले 1 पछि पारेको अवस्था उल्ट्याउँदै जित निकालेको हो। खेलको 36 मिनटमा क्रिस्टोफर आयरले गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाएका छन्। तर नर्वेको अग्रता धेरै बेर टिक्न सकेको छैन। त्यसको 2 मिनटपछि जो आओ कान्सोले पोर्चुगललाईका लागि बराबरी गोल गर्नुभएको छ। उहाँले नुनो मेन्डेजको थ्रो इनलाई नियन्त्रणमा लिँदै पोनाल्टी क्षेत्रको किनारबाट पहिलो टचमै गोल गरेका हुन्। दोस्रो हाफमा दुवै टोलीले अग्रता लिने केही राम्रा अवसर सिर्जना गरे। तर खेलको 79 मिनटमा पोर्चुगलले निर्णायक गोल गर्न सफल भएको छ। जो आओ फेलिक्सले मिलाइदिएको बललाई गुनकालो रामोसले उत्कृष्ट ढंगले गोलमा परिणत गरेपछि पोर्चुगलले 1-2 अग्रता बनाएको थियो। त्यसपछि नर्वेले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन नसकेको खेलको अन्तर्यर फ्रान्सको कोन्सेइका ओले रातो कार पाएर मैदान छाडे पनि पोर्चुगलले अग्रता जोगाउँदै महत्वपूर्ण 3 हात पूरा पारेको छ। यो जितसँगै पोर्चुगलले नेसन्स लीगको समूह A4 आफ्नो विजयी यात्रा कायम राखेको छ। रोनाल्डो टोलीमा नरहेको अवस्थामा गुनकालो रामोसले लगातार प्रभावशाली प्रदर्शन गर्दै पोर्चुगलले अग्र पंक्तिमा आफ्नो दावेदार रिसहित बलियो बनाएको छ। हवस् त, बिहान 11 हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ष पेंट
2: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
3: Xiaomi kinda upahar every day.
4: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
5: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: पुरस्कार राशिहरू
5: प्रथम पुरस्कार नगद 50,000
4: द्वितीय पुरस्कार नगद 30,000
5: तृतीय पुरस्कार नगद 20,000
4: सान्त्वना पुरस्कार नगद 10,000
5: उत्कृष्ट खेलाड़ीलाई रु 2,500 उत्कृष्ट स्पाइकरलाई रु 2,000 बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
4: नगद पुरस्कार नियमअनुसार कर कटौती उपलब्ध गराइनेछ।
5: प्रतियोगिताका नियम तथा शर्तहरू
4: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
5: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
4: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
5: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
4: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
5: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
4: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
5: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
4: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
5: खेल सञ्चालन हुने मिति समय र स्थान
4: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
5: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681 9844129989
5: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली
6: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एण्ड सप्लायर्स रामेछाप गौरी शंकर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910।
9: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
11: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 98692599998।
14: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
15: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
16: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
17: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540602। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540482। र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनलाई कार्यक्रम चपअप दि पपमा. अब आज म श्रीराजमा छु, उपस्थित भइसकेको छु तपाईँको माझमा, तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक पाटोमा हुनुहुन्छ सम्झनाजी, साथै ललिताजीहरू हुनुहुन्छ, उहाँहरूको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ. यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला पनि म चाहन्छु. नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दि पप. हामी हप्ताको छ दिन आउँछौ, आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर, पछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछ. तपाईँले पठाउनु भएका मेसेज अनि साथै तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नेछ. प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने आउन सक्नुहुन्छ. नम्बर 0440 40 0026 रहेको छ, 0440 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ. आउनुहोला, फोन लिन चाहन्छु. साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ. तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि मन चाहे. फ्रिक्वेन्स मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामुको सिएफएम 95 MHz अनि अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र, हजुरको एप, हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला हामीलाई सुन्दै हुनुहुन्छ. सुनेर साथ दिनुहोला भन्न चाहे. साथसाथै मेसेज गरेर पनि साथ दिन सक्नुहुन्छ, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ भन्ने यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ. तपाईँको माझमा राधा बोलगीत राखेर यति बेलाको समय तपाईँको माझमा राख्न चाहन्छ. स्वप्ना सुमन अनि अभिज्ञा घिमिरेको आवाजमा गीत राधा.

यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराजमा छु, प्राविधिक पाठमा हुनुहुन्छ ललिताजीहरू अनि साथै सम्झनाजीहरू उहाँहरूको साथ रहेको छ अनि साथमा तपाईँ हुनुहुन्छ त्यो देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ अनि आशा छ सुनेर साथ दिन लान चाहन्छु। रमाइलो नेपाली पप गीतहरू हामी राख्दै राख्दै अगाडि बढ्नेछौँ। यति बेला कोही हुनुहुन्छ माझसँग कुराकानी गरिहाल्छु म भन्दा पनि हुन्न भन्नुहुन्छ, यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, रमाइलो गीतहरू राख्ने कोसिस गर्छौँ यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौँ। यति बेलाको समयमा सुशान्त केसीको आवाजमा रहेको गीत छ पाहुना, पाहुना गीत राख्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई त्यहाँ।

0: የጌታ ፓይቶማያት መራችን ካርቸም ደባብ ዲፓፓን ያርበራች በሰባዝ መመስረት አዝማ 3 መጠጠን እንሰት በለደስተ ተብደስ መራየረ ብድነ ማደን ባጠሰኝነን ዘበን ያሳሰ አፈን ጋር ሰከን ዘነ መርስናል ታልስታልስ ነስነ ሳብስክራይብ ቸስናል ታልስታልስ ነስነ ሳብስክ ከማደ ማይራ አሁን ሰከን እንሰት ብላ ወይ ወንን ሰካብር ከነን ሳጅረ
1: ነመስከር
0: ነመስከር
1: ዳዩ
0: ነመስተ ነመስከር ደብዝ ስዋገት ሰካድክራማ
1: थ्याङ्क यू दाजुहरू म पनि नआउँथी भनेको अरू कोही साथी नआएकोले गर्दाखेरि यसो फेरि मनले नै मानेन पालो दिउँ कि साथी भनेको कुनै साथी पनि मायापछि अनि आएको भन्नुहोस् है त
0: ठिक छ यो मायाको लागि विशेष रूपमा धन्यवाद दिन चाहन्छु जस सम्झिदिनुहुन्छ खुसी लाग्छ होइन यो माया चाहिँ रहिरहोस् पनि भन्न चाहन्छु के गर्दैनन्छ खाना भयो
1: खाना भर्खर खाना खाएर दाजुहरूको कार्यक्रम सुन्नु आइपुगेको सुनि आए अनि आएर पनि अरू साथीहरूलाई पालो दिउँमा कुन साथी आउनुहुन्छ अगाडि भनेर यस्तो विचार गरेको कोही पनि नआएपछि अनि फेरि म आफै आइदिएको भन्नुहोस् नि त है दाजु
0: ठिक छ खुसी लाग्यो जस सम्झिनु भएकोमा अरू ठिकठाक छ राम्रो छ रमाइलो छ
1: हजुर एकदम घाम लागि नै रहेको छ बेला बेलामा अलिअलि बादल गरे जस्तो गर्छ आजभोलि चाहिँ यस्तै छ भन्नुपर्छ है त अनि त्यतातिर के छ नि रामेछाप डाँडातिर पनि सुनाउँछ है दाजु
0: ठिक छ राम्रो छ रमाइलो छ रामेछाप डाँडाको पनि राम्रो छ रमाइलो छ तपाईँको पनि राम्रो छ रमाइलो छ पनि मलाई छ ठिक छ कार्यक्रममा सहभागी भइदिनुभयो विशेष रूपमा धन्यवाद एउटा गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: हुन्छ सम्झिनु पर्दा यति मिठो भइसक्यो अनि दाईहरूकै लागि भन्न चाहन्छु सर्वप्रथम त अनि प्राविधिकमा रहनुहुने दिदी ललितायुको लागि अनि सम्झना खर्गीको लागि राजन महतरा दाईको लागि पनि भन्न चाहन्छु लगायत हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु अनि आज चाहिँ विशेष गरी बहिनी जना प्रधान दोलखा श्यामाको बहिनी सम्झना प्रधान चाहिँ दोलखा श्यामादेखि चरीकोटसम्मको यात्रामा छ उसलाई चाहिँ शुभयात्रा आयो भन्न चाहन्छु आँटेको सोचेको कामहरू पुरा भएको होस् भन्न चाहन्छु र अनि घर फर्किनमा पनि उसलाई शुभयात्रा राम्रोसँग आउन सकोस् भन्न चाहन्छु र अनि साथी लिनु पर्दा सुन्दै होला ध्रुव पाण्डेको लागि भन्न चाहन्छु अनि निर्मला पौडेलको लागि अनि त्यस्तै गरी बहिनी लिना खत्रीको लागि भन्न चाहन्छु छोरीहरू ममता सीता सुन्दलमा तामाङ लगायत अनि मलाई देवमाझी भनेर चिनी नचिनी सबै छोरीको लागि उर्मिला थापा मगरको लागि अनि रोशनी थापा मगरको लागि ए पनि भन्दै छुट्टिन चाहन्छु अनि त्यस्तै गरी गोलन्जर गाउँपालिका ग्वाल्टरबाट पनि सुन्छौँ हामी पनि भन्नुहुन्छ बहिनीहरू दुर्गा माझी लगायत सबै सबैको लागि भन्दै छुट्टिन्छु ल नमस्ते सबै
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पालो तपाईँको 048-40-0026 माध्यमबाट आउन सक्नुहुन्छ 048-40-0026 रहेको छ साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ यति बेला अर्को साथी पनि आइसक्नु भएको छ कामरको हुनुहुन्छ हजुर नमस्कार
2: नमस्ते दाई
0: नमस्ते नमस्कार हजुर
2: कार्की
0: के छ खबर के गर्दैनन्छ
2: ठिक छ दाई बसी बसाइ नै छ पसलमा छु दाई
0: ठिक छ खुसी लाग्यो पसल राम्रो चल्दैछ
2: ठिकै छ दाई
0: ठिकै छ है खानालाई पुगिराखेको छ भनौँ न अहिलेको स्थितिमा परिस्थितिमा
2: भन्नुपर्छ दाई त्यस्तै
0: त्यही त नत्र गाह्रो छ भन्ने सुनिएको छ आजकल प्रायः जस्तो पसल व्यवसाय सबैतिर गाह्रो छ छैन तर त्यही पनि यसो पहिलाको भन्दा झन् गाह्रो हुँदै आएको कि भन्ने सुनेर हो
2: हजुर दाई हजुर
0: ठिक छ खाना भयो
2: बाँकी छ दाई हजुरको
0: मेरो पनि बाँकी छ एकैछिन म हुन्छ पनि चाहन्छु
2: चैनपुरतिर आउनुपर्छ दादा
0: खानालाई
2: दाजुभाइ बसेर भाइले पकाएको खाना टक चलाएर अनि पोर्खान सकेर आउनुहोस् है दादा हजुर
0: के गर्नु होइन अहिले त भन्न सकिन्न होइन आश्वासन पनि के दिनु म हुँदैन हो नि आश्वासन पनि दिन सक्दिनँ त्यही पनि कुनै बेला कुनै समय अवस्था भेट हुन्छ जस्तो लाग्छ त्यो भेट भएको समयमा चाहिँ बसेर खाइएला होइन कुनै कार्यक्रममा अथवा कुनै बेला कुनै समयमा भेटघाट हुन्छ जस्तो लाग्छ त्यो बेलामा चाहिँ त्यही त टक्क कुनै बेला यस्तो भेटघाट भएछ भने चाहिँ हो तर अहिले नै त अब आश्वासन के दिनु भन्ने मेरो इच्छा नत्र त ठिक छ खान मन छ बस्न मन छ रमाइलो कुराकानीहरू गर्न मन छ भेटेर होला कुनै बेला कुनै समय आउला आउस पनि मन चाहन्छ ठिक छ खुसी लाग्यो सम्झिदिनु भएकोमा मनोजी एउटा गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
2: फर्स्ट अफ अल हजुर दादा हजुरलाई भन्नुपर्छ भित्र के अरे चार दिनमा को हुनुहुन्छ दादा
0: हाम्रा सिस्टरहरू हुनुहुन्छ त सम्झनाजी हुनुहुन्छ ललिताजी हुनुहुन्छ
2: धेरै धेरै मिठो मिठो सम्झना छ भन्दै र मेरो साथीहरू भन्नुपर्दा रोशन श्रेष्ठ दुर्गा मगर कविता मगर उरुङ्गा थापा मगर निशा लामा र मलाई अहिले बाग्लुङबाट हुनुहुन्छ बाग्लुङ माया थापा मगर र सविता मगर र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु हस्तलाई नमस्ते
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला हामी गीततर्फ लाग्छौँ त्यसपछि हामी व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला यति बेलाको समयमा चाहिँ तपाईँको माझमा यो गीत राख्छ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला फोन मेसेज गर्दै गर्नुहोला है त

0: आया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सड़क मन्थली रामे छ।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: यो सर्टन सिटी कमर्सियल ब्रेकफास्ट सँगै स्वागत गर्न चाहन्छु कार्यक्रम टिपक टिपकमा आवाज मिनिस्ट्री र स्मार्ट साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छ तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछ नि त भन्न चाहन्छु यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
1: नमस्कार गुड मर्निङ दाई
0: नमस्ते नमस्कार गुड मर्निङ हजुर स्वागत छ कार्यक्रममा कहाँबाट को बोल्दै हुनुहुन्छ
1: धन्यवाद खोटाङबाट सहयात्री उमेश अञ्जन राई
0: सहयात्री उमेश अञ्जन राई
1: हजुर
0: के छ उमेशजी खबर
1: सब ठिकै छ दाई के अनि हजुर ठिकै छ
0: ठिक छ राम्रो छ रमाइलो छ खाना भयो
1: मेरो भइसक्यो अनि हजुरको
0: बाँकी छ एकैछिनमा के गर्दै हुनुहुन्छ आजकल कसरी जिन्दगी चल्दैछ
1: अहिले केही पनि गरेको छुइनँ घाम लागिरहेछ घाम ताप्दै फोन टर्दै गर्दै बसिरहेको दाई
0: ठिक छ फोन लागिसकेको छ खुसी लाग्यो मौसम भनेपछि घमाइलो छ
1: हजुर
0: ठिक छ हामीलाई कतिको सुन्ने गर्नुहुन्छ
1: सुन्न त पाएको छैन तर साथीले कार्यक्रम आउँदैछ भनेर जानकारी गराइदिनु भएको थियो अनि कल गरेको दाई
0: ओके उहाँ साथीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु जसले होइन यहाँलाई हामीमा यहाँसम्म आइ आउन एउटा सहायता गरिदिनु भयो पुल जस्तो भनिदिनु भयो विशेष रूपमा धन्यवाद
1: एउटा मलाई त थाहा छैन
0: साथीको आफन्तलाई सम्झिदिनुहोस् न गीत राख्छ
1: ए फर्स्टमा त तपाईँलाई
0: धन्यवाद
1: अनि रिमल फ्यामिलीलाई अनि टेक्निसियनमा दिदी हुनुहुँदो रहेछ उहाँलाई अनि मेरो साथीहरू भन्नुपर्दा खोटाङ पित्रा हुनुहुन्छ मेरो एकदमै मुटुको साथी मिलन समर्पणलाई धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु सपनामा घर अनि कार्यक्रम आउँदैछ भनेर जानकारी गराइदिनु हुने सिन्धुली निवासी मनोज कार्की दाईलाई पनि धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु अनि ओखलढुङ्गातिर हुनुहुन्छ एकदमै प्यारो दाई मिनबहादुर मगर उदयपुरतिर हुनुहुन्छ विमला मगर कञ्चन मगर अनि राज घले मगर अनि धरानतिर हुनुहुन्छ रोशन पुलाङ दाई गोयल थुमे अनि खोटाङतिरै हुनुहुन्छ जीवन चामलिन सुजन गिरी अनि सम्पूर्ण साथीहरूलाई बिर्सेको छैन अनि मेरो एकदमै प्यारी बहिनी सपना मगरलाई पनि धेरै धेरै मिस गरिरहेको छु भन्दै ओके त भाइ
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सहयात्री मेरो सञ्जन राई हुनुहुन्थ्यो पहिला तपाईँको 48 40 00 26 माध्यममा आउन सक्नुहुन्छ 48 40 00 26 रहेको छ साथ मेसेजहरू पनि पठाउन सक्नुहुन्छ यति बेला कोही हुनुहुन्छ कामले हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार अनिताजी
2: हजुर खबर सब एकदम ठिकठाकै छ भन्नुपर्छ है अनि हजुरलाई राख्छौँ टाढातिर के छ सुनाउने
0: राम्रो छ रमाइलो छ रामेसाबको पनि राम्रो छ रमाइलो छ के गर्दैनन्छ खाना भयो
2: हजुर खाना मेरो अलि भर्खरै भएर प्रोग्राम सुन्दै थिएँ अहिले फोन ट्राई गरेको दुई खेप लाग्यो थियो रिसिभ भएन अहिले बल्ल बल्ल लाग्यो एकदम खुसी छु भन्नुपर्छ है पर्छ है हजुर फोन बोल्न पाउँदा
0: ठिक छ खुसी लाग्यो
2: अनि हजुरले खानु छैन
0: छैन एकैछिनमा हुन्छ खाना बाँकी नै छ भन्न चाहन्छु
2: हजुर
0: रेडियो सुन्दै हुनुहुन्छ
2: हजुर एकदमै सुन्दै छु भन्नुपर्छ है
0: ठिक छ खुसी लाग्छ यस माया गरिदिनुहुन्छ बेला बेलामा भन्दा पनि सधैँ सम्झिनुहुन्छ खुसी लाग्छ यो माया रहिरहोस् भन्न चाहे एउटा गीत राख्छौँ लगभग कार्यक्रमको समय बढिसकिन लागिसकेको छ एउटा गीत राख्नेछौँ सत्य आफन्तलाई सम्झिदिनुहोस् न
2: ए हस् हुन्छ फर्स्टको लागि भन्न चाहन्छु अनि त्यसै गरी क्याल्पिना बहिनीले लैता दिदीको लागि र छोरा दिदीको लागि भन्न चाहन्छु हजुरको यति हो शरीरको लागि मेरो घर परिवार सम्पूर्णको लागि र साथीहरूले तपाईँको सक्नुहुन्छ तिनवटा पाउनु अनि त्यसै गरी अनुहारी भन्न चाहन्छु अनि त्यसै गरी कृष्णलाई पनि एकदम साथी भन्न चाहन्छु अनि त्यसै गरी सपना कुमारको लागि र सङ्गीता ठकुरको लागि भन्ने तिनको भाइ नमस्ते
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अमिता तामाङ हुनुहुन्थ्यो पहिला तपाईँको 48 40 00 26 माध्यममा आउनुहुन्छ आउन सक्नुहुन्छ भनेर अब चाहिँ भन्दिनँ म लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ कोही हुनुहुन्छ Okay, I'm going to talk to you.
3: नमस्कार सिद्धार्थ सब छात्र आए फिर लास्ट टाइम
0: तबे लकी हो ना इनसे मत कल ना फोन नलियू जस्ट स्वच्छ बना रहे थे ललिता जी ने वो केली न पर सा बनी आलू आए विक्रम सर कैसे खबर के और दिन इनसे खाना बकी नहीं
3: एकदम दामी रामायलो गमायलो एकदम राम रोता आज तो मुस्कान पन तेरे नहीं राम रोता तेरे का तो है दी बनी बुरी आलू ना बनी का क्या नहीं रहेगा तो कोई पर सके
0: हाँ ये घर तेरे पन ना वैसे क्या है ठीक से करके नहीं था वैयाल से गरियाल से अन्य मौसम राम रोता बनी बच्चे रामायलो गमायलो से
3: एकदम क्लियर राम रोता
0: चाट पर्व नजिकी सँगै यो मौसम खुल्दाखेरि आहा झन् त्यो सुनमा सुगन्ध भए जस्तो हुन्छ
3: हजुर
0: हजुर ठिक छ व्यापार बिजनेस पनि चलेको छ होइन र
3: हजुर हजुर
0: हजुर ठिक छ जस खुसी लाग्यो केही छ भन्नुपर्ने सर यस्तो भनौँ न भयो भने साथीभाइ आफन्तलाई छोटो मिठोमा सम्झिहाल्नुहोस्
3: त्यस्तो केही पनि सर यसो आएको त्यही भएर आइ नै हालेँ अब हाम्रो राम्रो राम्रो सिस्टरहरूलाई चाहिँ दामी एउटा झकास गीत बजाइदिनु होला भन्दै
0: धन्यवाद विक्रम सिंह आनन्द खानादेवीबाट रूप टेलर्स रहेको छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु सम्झिदिनु भएकोमा अन्तिममा कुराकानी गर्न पाइयो खुसी लाग्यो अपन मन चाहे केही म्यासेजहरू छन् म म्यासेजहरू वाचन गरिहाल्छु म सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू सत्यकला इशारा हुनुहुन्छ सम्झना सबैमा भन्दै हुनुहुन्छ विनोद चमजिङ हुनुहुन्छ सम्झना सबैमा भन्दिनुहुन्छ मिलन मुखियाले पनि सम्झना सबैमा भन्दिनुहुन्छ मिलन घालमुटु हुनुहुन्छ तेरो थुम घर भइहाल्छ दोहा कतारबाट सुन्दैछु कार्यक्रम होइन भन्दिनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ जनक रजाली मगर हुनुहुन्छ गुड मर्निङ मिस यु स्वर्णिम राई भन्नुहुन्छ संगीता लामा हुनुहुन्छ कार्यक्रम सुन्दैछु दोलखाबाट सम्झना सबैमा भन्नुहुन्छ अम्बिका मगरले पनि ह्याप्पी बर्थडे टु यु अङ्कल अन्जान थलुङ एन्ड मिस यु अल माई फ्रेन्ड्स भन्नुहुन्छ विनोद बरुवाल हुनुहुन्छ कार्यक्रम सुन्दैछु सालीबाट सम्झना सबैमा भन्नुहुन्छ स्वर्णिम राई हुनुहुन्छ गुड मर्निङ राई साथीहरू सम्झनु पर्दा जनक रजाली मगर अतीत अन्जान राई अरुण राई त्यस्तै गरेर होइन अतीत राई त्यस्तै दादामनको साथी जीवन कार्की शुक्र राज रसाली निर्दोष मिनु लम्तरी मगर सानो माया शेर्पा सागर गिरी राई पिके एकमा साई माधव बिङ्गेल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ दुर्गा साई हुनुहुन्छ रामेछाप आठ भाबिया खर्का घर हाल चाहिँ होइन उहाँले सुन्दै हुनुहुन्छ युएईबाट मेसेज पठाउनु भएको छ उहाँको वास्तविक घर यतै रामेछापाट भाविया खड्का रहेको छ फेसबुक लाइभ मार्फत सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ भने अप्सरा खड्काले पनि कार्यक्रम सुन्दैछु रामेछापको नमाडी घर भई हाल काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद भन्दै अब चाहिँ छुट्टिनुपर्छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजी साथसाथै ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै फोन गरेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो फोन गरेर साथ दिनुभयो म्यासेज पठाएर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा एउटा मिठो गीत राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुता श्रीराज म छुटे तपाईँ भने हजुरको रेडियो 102.1 मेगाहर्ट्ज अनि तामाको सिएफएम 95 मेगाहर्ट सुन्दै गर्नुहोला हवस् त नमस्कार।

मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ्यो। दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै फ्लाइ दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अधिवादी वेबसाइटमा पहुँच राखेको आरोप र नेसन्स लीगमा नर्वेमाथि पोर्चुगलको जित। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया शुरू भएको छ। हिजो काठमाण्डको खुल्ला मंचमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ़न लागेको हो। खुल्ला मंचमा केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्द सत्र हुने हो। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ़नेछ। महाधिवेशन निर्वाचन समितिले आज बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ़नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउन आवश्यक तयारी अघि बढ़ाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका 3 जना श्रमिक मध्ये 2 जनाको ज्यान गएको छ। 1 जना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डी 7 बजे काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड स्तर उन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपेक्षक फडेन्द्र परसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगेको निसीखोला गाउँपालिका 3 का वडा अध्यक्ष रमेश को काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरेका प्रहरीले जनाएको छ। भक्तपुरको श्रीविनायक नगरपालिका 8 कफली चोकमा रहेको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ। बिहान लागेको आगो दमकल र स्थानीयको सहायताले नियन्त्रणमा आएको छ। आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ जलेर पूर्ण रूपमा क्षति भएका छन्। कारखानासँगै रहेको यूपीभीसीबाट बनेको एक घरमा समेत क्षति पुगेको छ। आगलागीबाट झण्डेको माटोको ढिस्को खसेर उनीहरू पुरेका प्रहरीले जनाएको छ। भक्तपुरको श्रीविनायक नगरपालिका 8 कफली चोकमा रहेको प्लास्टिक दाना

0: सर्ट भएर आगलागी भएको अनुमान छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिन यता अन्नपूर्णमा जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ़ेको पर्यटन व्यवसायीले बताएका छन्। छेप्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक झण्डै 300 भन्दा बढ़ी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन्। अन्नपूर्णमा 6 होटल तथा लज सञ्चालनमा छन्। ती होटलमा एकपटकमा झण्डै 350 पर्यटकलाई राख्न सक्ने क्षमता छ। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनका साथै मनाङ र मनसनास्लु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य अन्नपूर्णतर्फ मोडिएको छ। यसअघि वर्षा तथा बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा समेत असर परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाउ सामान्य घट्दा चाँदीको बढ़्यो, न्यायपालिकाको पहुँच र सुरक्षाका लागि इन्टरनेटमा लचिलोपन अनिवार्य रहेको प्रधान न्यायाधीश शर्माको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बागलुङमा माटोको डिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भावमा आज सामान्य घटबड भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलामा 400 रूपियाँले घटेर आज 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाव 2,900 रूपियाँले घटेर तोलाको 2,91,900 रूपियाँ कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो 60 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,430 रूपियाँ रहेको महासंघले जनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले संकटको समयमा समेत न्यायपालिकाको कार्य सम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार अनि अपरिहार्य रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित इन्टरनेट गभर्नमेन्ट सम्बन्धी क्षेत्रीय मंचलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिमा आधारित आधुनिक न्याय प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र समावेशी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अब विदेशको खबर। फ्लाई दुबईको जहाजमा ककपिटभित्रै पाइलटमाथि बञ्चरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेकाको पाइलटको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान शुरू भएको छ। अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त आतंकवाद प्रति आतंकवाद टोलीले उमानी नागरिक हमाम अल हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अल हमामीले झण्डै एक दशक अघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको समेत आरोप छ। यद्यपि यी आरोपबारे अस्ट्रेलियाली अधिकारीहरूले औपचारिक रूपमा विवरण भने सार्वजनिक गरेका छैनन्। अल हमामीले गएको बुधबार दुबईबाट इजरायलका लागि उड़ेको फ्लाई दुबईको FZ-1073 उडानमा ककपिटभित्र कप्तानमाथि बञ्चरोले आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गरेका थिए। अब

खेल खबर गोन्कालो रोमोसको निर्णायक गोलको मदतमा पोर्चुगलले यूईएफ नेशन्स लीगमा नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। घरेलु मैदान स्टाडियो डु ड्रागाउमा गइरहेको भएको खेलमा पोर्चुगलले 1 गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेको हो। खेलको 36 मिनटमा क्रिस्टोफर आयरले गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाएका थिए, तर नर्वेको अग्रता धेरै बेर टिक्न सकेन। त्यसको 2 मिनटमा नै जो आओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरे। उनले नुनो मन्डेसको थ्रो इनलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको किनाराबाट पहिलो टचमै गोल गरेका थिए। खेलको 79 मिनटमा पोर्चुगलले निर्णायक गोल गर्न सफल भयो। खेलको अन्त्यतिर फ्रान्सिस्कोले रातो कार्ड पाएर मैदान छाडे पनि पोर्चुगलले अग्रता जोगाउँदै महत्वपूर्ण 3 अंक हात पारेको छ। यो जितसँगै पोर्चुगलले नेशन्स लीगको समूह ए 4 आफ्नो विजयी यात्रा कायम राखेको छ। रोनाल्डो टोलीमा नरहेको अवस्थामा गोन्कालो रोमोसको लगातार प्रभावशाली प्रदर्शन सहित पोर्चुगलको अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो देखिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्य समिति बैठक शुरू। बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर 2 ज्यान गयो, 1 घाइते। भक्तपुरको जगातीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अधिवादी वेबसाइटमा पहुँच राखेको आरोप। र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु, प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रुको रेडियो 102.1 मेगाहर्ट्ज।
1: लौ आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम
2: ओ प्रकाश को

0: तुम्हारा नंबर वन दाना
1: हे पोषक दाना नंबर वन दम्मा सब भन्ना कम
2: होनी
3: प्रीति माँ कांति मेरा आयो नाचो अब चम चम चम चम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
9: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन्नी, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
9: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाई पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
12: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0845403998 0845403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
12: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410040। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्के भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ। श्री राज महतले भने साथमा तपाई हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nz साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं र आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाइमा तपाईँको रुसाईको गीत कार्यक्रममा बज्नेछ। तपाईँले रोजाईको गीत मार्फत पाँचजना साथीले पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0440 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम में एकदम मिठो गीत हामी उपस्थित भइसकेका छौं। अब चाहिँ भने फटाफट तपाईको रुचाइको गीत हामी कार्यक्रममा राख्नेछौ। 0440 40 00 26 फोन गर्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी। हजुर
0: नमस्कार। देवजी बोल्नुभयो?
1: हजुर हजुर, पक्कै पनि भन्नुपर्छ।
0: आरामै हुनुहुन्छ?
1: म आरामै छु भन्नुपर्छ। अनि दिदी हजुर पनि आरामै हुनुहुन्छ?
0: हजुर म पनि आराम कुशलै छु भन्नुपर्छ। अनि के छ त्यताको मौसमको कुरा गर्नुपर्छ कि कस्तो छ, अनि हजुरको पनि सुनाउनुहोस् के छ?
1: यताको मौसमको कुरा गर्नुपर्दा चाहिँ घाम चर्को भन्दा नि मन्द मन्द घाम लागेको छ। बेला बेलामा बादल हुन्छ, बेला बेला घाम चर्को लाग्छ, यसै छ भन्नुपर्छ है त दिदी हजुर। यताको मौसम भन्नुपर्दा उता
0: यता पनि अब ठिकै छ, बन्द बन्द घाम लागिरहेको छ। यस्तै छ मौसमको कुरा गर्नुपर्दा त्यता जस्तो छ, यता पनि त्यस्तै छ। ठिकै छ, अब समग्रमा सबै ठिक छ भन्नुभएको छ। हामी कार्यक्रमतर्फै लागौ।
1: हुन्छ दिदी हजुर, हिजो एकदिन दिदी हजुरसँग गर्न नपाउँदा कस्तो धेरै धेरै एक वर्ष जस्तै लाग्यो है दिदी हजुर, आज आउनुभयो एकदम खुसी छु पनि भन्नुपर्छ है त।
0: अब कहिलेकाहीँ चाहिँ त्यस्तै हुन्छ होइन, किनकि काम व्यस्तताको कारण पनि हामी उपस्थित हुन सक्दैनौँ होइन, अब त्यस्तै हुन्छ। सकेसम्म हामी तपाईँहरूको माझमा उपस्थित हुने प्रयत्न गरिराखेका छौँ, कहिलेकाहीँ चाहिँ त्यस्तै हो। ठिकै छ, अब यो स्वाभाविक हो, निरन्तर बोलिराख्ने बानीले चाहिँ नबोल्दाखेरि सबैलाई त्यस्तै हुन्छ है। आज चाहिँ हामी उपस्थित भइसकेका छौँ र आज तपाईँको रुचाएको गीत पनि बज्नेछ, कुन गीत सुन्न भन्छ?
1: हुन्छ दिदी हजुर, हिजो त्यही दिदी आउनु भएन, दुईजना दिदी हजुर त्यो रेडियो नै छोडेर जानुभयो कि क्या हो जस्तो लागिरहेको थियो कि, आज आउनुभयो दुईजना दिदी, फेरि आज सँगै आउनुभयो एकदम खुसी लाग्यो भन्नुहोस् कि।
0: हामी अब हिजो पनि हामी दुईजना सँगै थियौँ होइन, अब यताउता जाने के के काम थियो, हामी दुवैजना सँगै थियौँ, आज हिजो पनि सँगै थियो, आज पनि सँगै आयौँ होइन। ठिकै छ, यस्तै हुन्छ, हिँड्नु पर्छ, कहिले काहीँ डुल्नु पर्छ होइन।
1: हजुर हजुर
0: ल ठिकै छ, कुन चाहिँ गीत सुन्न मन छ हजुरलाई?
1: आज चाहिँ म सपनाको कुरा गर्छु भन्नु सुन्न मन छ है दिदी हजुर।
0: म सपनाको कुरा गर्छु
1: हजुर।
0: ल हामी कार्यक्रममा राख्छौ, हजुरले साथीसँगले सम्झनुहोस् है त।
1: हुन्छ, बिचारी दिदी हजुरको लागि अनि प्राविधिकमा रहनुहुने दाईको लागि अनि दिदी ललिता हो लागि हजुरको रेडियो होल युनिटको लागि मेरो छोरीहरू ममता माझी प्लस छोरी पासाङ दोलमाको लागि पनि भन्न चाहन्छु अनि बहिनी सम्झना प्रधान चाहिँ दोलाखाको च्यामादेखि उता सरकोट सम्मको यात्रामा पुगिसकेको छ होला, त्यहीको लागि गएको उसको कामहरू पुरा भएको होस्, त्यो काम बनेर अनि फर्किनलाई पनि बहिनी सम्झना प्रधानलाई यात्रा सफलताको कामना राम्रोसँग लिएर फर्किन सकिहोस् भन्न चाहन्छु र अनि साथीहरू ध्रुव सुन्दै होला, ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि अनि एलिना बहिनी एलिना खत्रीको लागि भन्न चाहन्छु, बहिनी अनिता तामाङको लागि भन्दैछु ल। नमस्ते भाइ।
0: हवस् त, नमस्कार, हुनुहुन्थ्यो देवजी कार्यक्रममा आउनुभयो, आफूलाई मनपर्ने गीत पनि रुचाइमा पारिसक्नु भएको छ, पालो तपाईँको रहेको छ 0440 40 00 26। तपाईँले चाहिँ अब बस्ने गीत मार्फत चाहिँ साथीलाई सम्झाउनु पर्ने हुन्छ, साथीले गीत रुचाइमा पारिसक्नु भएको छ। तपाईँले यो कार्यक्रम निरन्तर सुन्दै आइराख्नु भएको छ, हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ। आज सोमबार बसाई तपाईँको रुचाइको गीत बस्नेछ, मिठा गीत सङ्गीतहरू रुचाइमा पार्नुहोला र सुनेर साथीनुहोला, जो साथीहरूको फुर्सदले छ उहाँ साथीले फोन मार्फत पनि साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। तपाईँले अब चाहिँ पाँचजना साथीलाई सम्झन पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हजुर, नमस्कार।
2: नमस्ते,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: बागलुङदेखि माया थापा मगर हो।
0: बागलुङदेखि चाहिँ माया थापा मगर?
2: हजुर।
0: के छ हजुरको खबर?
2: मेरो खबर त सबै ठिकै छ दिदी अनि हजुरको?
0: मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ। यताको मौसमको कुरा गर्नुपर्दा मन्द मन्द घाम लागिरहेको छ, अरू समग्रमा सबै ठिक छ भन्नुपर्छ। मेरो खबर पनि ठिक छ, हाम्रो हजुरको रेडियोको पनि खबर एकदम ठिक छ, अनि हजुरको सुनाउनुहोस्।
2: हाम्रोतिर त बिहान सुनसुन पानी परेको थियो, अहिले त कुरो लागेको छ, घमाइलो रमाइलो छैन दिदी,
0: धुम्म भइरहेको छ, बादलहरू लागिरहेको छ, कुहिरोहरू है।
2: हजुर
0: ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर सुन्दैछु।
0: ल साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले पाँचजना साथीलाई सम्झनुहोस् है त।
2: हुन्छ, सर्वप्रथम त म नै लेखेँ हजुरको लागि, अनि मेरो घर परिवारको लागि, अनि म भन्दा अगाडि पछाडि आउनेको लागि, मनमुटुमा बसेको मान्छे मुराकीको लागि, अनि निम दाईको लागि, अनि अञ्चन दाईको लागि, अनि श्रीराम दाईको लागि, अनि मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै बिराउँछु। नमस्ते दिदी।
0: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो माया थापा मगरजी हुनुहुन्थ्यो बागलुङदेखि, उहाँलाई विशेष धन्यवाद। यति बेला पनि देवजीको रोचाएको गीत कार्यक्रममा बस्नेछ, त्यसरी अन्य साथीको रोचाएको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

अनि कार्यको बाहेक एकदमै मिठो गीत राख्यौं हामीले. त्यो गीत चाहिँ हाम्रो दिपजीले रोसाईमा पार्नुभएको थियो. उहाँले रोसाईमा पार्नुभएको गीत चाहिँ अलिकति आधुनिक जस्तो पनि लाग्यो, त्यही भएर हामीले अर्को गीत राख्यौँ. भन्न त सक्नुहोला. यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु. नमस्कार. हेलो. कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसक्यो जस्तो लाग्छ. उहाँलाई विशेष धन्यवाद. फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागी जनाउनुहोला. 0440 40 40 26 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुला भइसकेको छ. यति बेला हामीले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै साथीहरूले सम्झना सन्देश पठाउनु भएको छ. यति बेला हुनुहुन्छ सोना कन्दमुवाजी हुनुहुन्छ, सेवाहरू नमस्कार आज सम्झना शेष हजुर. म सोना कन्दमुवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम हेर्दैछु सुन्दैछु. मिठो माया सम्झना छ टिकाराम सुनवार, लेखक पाण्डव राई, सुस्पानी भुजे, लामा दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, सानु कश्मीर, सरस्वती खत्री, हिरा बहादुर लकाई, लीलाराज खम्बाङ, अञ्जन थुलुङ, पवित्र तामाङ, अनिता हरेल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रेमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाले, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष सिंह मेन छेत्री, कृष ढुङ्गा, हिम्मत गर्गे, निक्तु प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिमान, देवेन किशोर, अञ्जान समीर, स्वर्गीय किरात, आरजे जीवन, समीप राई, बिलिया समी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता इन्मी कुलुङ, वसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. भन्नु तपाईँको फटाफट आजको समयमा फोन गर्नुहोला. आफूलाई मनपर्ने चलचित्र गीत पनि रुसाईमा पार्न सक्नुहुनेछ. त्यसै गरी विनोद बरवालजी हुनुहुन्छ. हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है सालुबाट. विनोद बरवाल हुने भनिदिनुहुन्छ. वसन्त श्रेष्ठजीले पनि हजुर नमस्कार, हजुर म चाहिँ थाप्लेजुङबाट चाहिँ कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ. केम छेत्रीजीले पनि नमस्ते, म पनि सुन्दैछु है ड्युटीबाट भनिदिनुहुन्छ. सबैलाई मिठो माया सम्झना छ भनिदिनुहुन्छ. उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी माधव ढुङ्गेलजी हुनुहुन्छ. हजुर दर्शन नमस्कार, म माधव ढुङ्गेल बिरतामोड छापाबाट चाहिँ सम्झनु पर्दा प्यारे बुनो राई, अनिता अस्मी, सताङ, रमिला राई, मिडिया प्रेमी राई, अनिसा, गीता ढुङ्गाना, गीता लिम्बु, भूमिका मुकारुङ राई, त्यसै गरी कमला मुखिया, मुना मुखिया, विनिता ढकाल, सुवेदी बान्तोवा, सामलिङ भावना चामलिङ, त्यसै गरी कुमारी मुहाङ लवाती, प्रेम कुमार खड्का, प्रेम भण्डारी, जेनी लिम्बु, कल्पना साम्पाङ, निशा बान्तोवा राई, दिलो सानो एम्पो, सिम्पल सरिना, त्यसै गरी संगीता धमला, मुना खुसी, युपी हिक्मत साई, स्वर्णिम राईलाई पनि भन्दै सम्पूर्णलाई चाहिँ मिठो माया सम्झना भन्दै छुट्टिन चाहन्छु भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. त्यसै गरी अन्जान थुलुङ जी हुनुहुन्छ. नमस्ते, म अन्जान थुलुङ युएबाट चाहिँ धेरै माया धेरै सम्झना छ. असता नायक नै साथी हुनुहुन्छ. मगर्ने मगर्ने सामलिङ राई, हिर्सु पवित्र राई, छोरी अम्बिका मगर, अल्सना कोलुङ राई, सिम्पल सरिना, रमिला राई, अनिता नखको, प्रज्ञा गुरुङ, सीता राई, सबिना तामाङ, सुमित्रा राई, कल्पना साम्पाङ, सपना चेन्जोङ, चुङबाङ भन्नुभएको छ. विनिता राई सम्पूर्णलाई भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अर्को साथी देवेन किशोर रमजानजी हुनुहुन्छ. यस्तै प्रविधिले होला कुलतमा फस्दैछन् आज भोलि, उनीहरूको हात पाएसै अकालमा काल निश्चित छ, खानेकुरा खाएसै भन्नुभएको छ. भए पनि कला अनि गला संस्कृति संस्कार र संस्कृति र रीतिरिवाजलाई चाहिँ जोगाइराखौ, बाहिरको परिवेशमा रमाउँदै आफ्नो पहिचानलाई मेटाउन नखोजौं, आफ्नो मिटाएर अरूको अँगाल्न नखोजौं, आफ्नोलाई साथमा उच्च राख्दै अरूकोलाई पनि सम्मान गर्दै अगाडि बढ़ौं. सम्पूर्ण गीत संगीत र लोकपारखी मनहरूलाई सदैव सम्मान जस्तै उस्तै छ. जय गीत जय संगीत देवेन किशोर अञ्जान प्रवासी भन्नुभएको छ. मलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ जनाको रजाली मुखर्जी हुनुहुन्छ. मिस यु अल फ्रेन्ड भन्नुभएको छ. मनको साथी जीवन कार्की हुनुहुन्छ. हजुर पोखरेल नमस्कार, आरामी हुनुहुन्छ. सुनिरहेको छु कार्यक्रम मन पोखराबाट. मनको साथीजी नेपाली चलचित्रलाई माया गर्नुहोला. सम्पूर्ण साथीलाई सम्झेको छु. शुभ दिन, अझै फेरि दिन भन्नुभएको छ, फेरि भेटौँला भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ हिरा बहादुर लकाईजीले पनि नमस्ते सुन्दैछु है बुटुलबाट भनिदिनुहुन्छ.
अभागी दाइनी युनिसाजी हुनुहुन्छ बीसीयूआर भन्नुभएको छ त्यसै गरी टेकबहादुर कुमारजी हुनुहुन्छ गुड आफ्टरनुन नेपाली नमस्ते नमस्कार हाई प्रस्तुताजू उदयपुर सुन्दरीगढ़ी नगरपालिका आठबिल्टा राई टोलबाट चाहिँ फेसबुक लाइभमा हजुरको रेडियो एफएम 102.1 मेगाहर्ज आउँदै गरेको जस्तै तिहार छठको अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच हजुरलाई पनि अनि सेन्ड टु यु कमल श्रेष्ठजी हुनुहुन्छ उहाँले पनि आज मलाई नयाँ मुभीसँग बुलबुल बबुल गिरी र बोबी लिम्बूको आवाजमा रहेको रातो टिका परिवार भन्ने मुभी गीत चाहिँ बजाइदिनुहोस् भन्नुभएको छ रातो टिका भन्ने गीत चाहिँ रोजाइमा पार्नुभएको छ हामी सम्भवतः राख्नेछौ त्यसै गरी मिल्छ भने चाहिँ उहाँले रोजाइमा बजाइदिनुहोस् भन्नुभएको छ रातो टिका भन्ने गीत हामी कार्यक्रममा राख्नेछौ त्यस्तै गरी हुनुहुन्छ हजुर नमस्कार म चाहिँ तिनचुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको फिदाबाट कमल श्रेष्ठ हो यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्छ देवास कोठा मनोज पुजेल सुची आरती लिम्बू लोकेन थेक्लिन लिम्बू राजन खतेवडा चित्रयोगी सुशीला कार्की सरला राई भिटिया प्रेमी निर्मला अनिम पूजा माध्यम वा लिम्बू फुलमायाङ्के वा लिम्बू टीकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीलाई अब बस्ने गीत सुनेर मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु नमस्ते बुबाई भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यस्तै गरी यति बेला चाहिँ हामी तपाईँको माझमा तपाईँले पठाउनुभएका सन्देशहरू भाषण भइराखेको छ यति बेला चाहिँ भने हाम्रो कमल श्रेष्ठजीले कमेन्ट मार्फत रोजाइमा पार्नुभएको छ रातो टिका भन्ने परिवार न्यू मुभी सङ रहेको छ त्यो गीत हामी कार्यक्रममा राख्नेछौँ त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

भन्दै मन बुझाए कोही छन् आर्मी पुलिसमा ड्युटी गर्दै होलान् हाकिमको हातबाट टिका भर्दै होलान् परदेश धाकी दिदीको पिलेन छुट्यो होला कोहीलाई घर जान्

0: हजुर, कार्यक्रममा एकदमै मिठो गीत रातो टिका परिवार चलचित्र गीत रहेको थियो। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। कमल श्रेष्ठजीले रुसाईमा पार्नु भएको थियो। लगभग हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ र तपाईँले पनि यस्तै मिठा रमाइला चलचित्र गीत संगीतहरू तपाईँलाई पनि रुसाईमा पार्न मन छ, सुन्न मन छ भने चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ 0484040026। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार, ध्रुवजी बोल्नुभयो? के छ, आरामै हुनुहुन्छ नि? तपाईँलाई पनि रुगाले समातेछ है? ठिक छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। तातो पानीहरू, घरेलु होइन जडीबुटीहरू यसो सेवन गर्दै गर्नुहोला। यदि भएन भने हस्पिटल पनि जानुपर्ने हुन्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, प्रशस्त मात्रामा तातो पानीहरू पिउनुहोला है त। अनि के छ अरू खबर? अब मन्थलीतिर त काम लागिरहेको होला होइन, गर्मी नै छ है? ल, कार्यक्रम त सुन्दै हुनुहुन्छ है? आज कुन गीत सुन्न मन छ हजुरलाई? तपाईँको आवाज कटेर आएको छ, फेरि भन्नुहोस् त। सारङ्गी भन्नुभयो? घरकेले छाउने हो। ठिक छ, हामी कार्यक्रम राख्छौ। साथी सङ्गीलाई सम्झनुहोस् है त, पाँचजनालाई।
1: हजुर, पौडेल अनि बहिनी श्री थामी, दिना थामी, त्यो लिना खाने शशी आयो लगायत जस्तो साथीहरू मेरो आजबाट उपस्थित हुनुहुन्छ। विशेष नाम चाहिँ साथीहरूलाई
0: हवस् त। नमस्कार, उहाँ ध्रुव पाण्डेजी हुनुहुन्थ्यो, उहाँले गीत रोजेमा पारिसक्नु भएको छ। उनीहरूको स्वेटर चलचित्र गीत रहेको छ, घरकेले छाउने हो काफले भन्ने मिठो गीत रहेको छ। सो गीत हामी कार्यक्रममा राख्नेछौ र यस्तै गीतमा हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ र उहाँले पनि पाँचजना साथीलाई समर्थन जनाउन सक्नुहुनेछ र त्यसपछि उहाँको रोजाएको गीत बज्नेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: म बोल्दैछु खोटाङबाट, मिलन समर्पण।
0: मिलन समर्पण भन्नुभयो खोटाङदेखि?
2: हजुर दिदी।
0: के छ अनि मिलनजीको खबर?
2: मेरो खबर एकदमै ठिकठाक नै छ दिदी, म आराम कुशलै छु। अनि हजुरहरूको के छ, आराम कुशलै हुनुहुन्छ?
0: हजुर, हामी पनि आराम कुशलै छौँ। हाम्रो खबर पनि एकदम ठिक छ होइन, मौसम पनि ठिकै छ, मन्द मन्द घाम लागिरहेको छ आजको दिनमा चाहिँ, अरू सबै समग्रमा ठिक छ। अनि त्यताको के छ मौसमको कुराहरू जानकारी गराउनुहोस् अनि तपाईँको।
2: मौसमको कुरा गर्नु पर्छ दिदी, अहिले चाहिँ अघि बिहान पख चाहिँ घाम लागेको थियो, अहिले चाहिँ धुम्म धुम्म भइरहेको छ भन्नु पर्यो है।
0: यता पनि त्यस्तै छ, अब धुम्म चाहिँ भएको छैन होइन, मन्द मन्द घाम लागिरहेको छ। कुनै बेला बिहानै चाहिँ यस्तै थियो, अलि धुम्म भइरहेको थियो, पानी पर्ला जस्तो भएको थियो, अहिले चाहिँ मन्द मन्द घाम लागिरहेको छ। यस्तै छ यताको खबर पनि, सबै ठिक छ। हामी लगायत हाम्रो रेडियो परिवारको सबैको खबर ठिक छ। कार्यक्रम सुन्दै हुनुहुन्छ है?
2: मैले कार्यक्रम सुन्न पाएको थिएँ दिदी, साथी मार्फत जानकारी पाएर फोन गरेको
0: हो। साथीले जानकारी गराउनु भयो, को साथीले जानकारी दिनुभयो त?
2: त्यो हाम्रो मनोज कार्की हुनुहुन्छ सिन्धुलीबाट, उहाँले जानकारी दिनुभएको।
0: ल, मनोज कार्कीजीले चाहिँ हजुरलाई कार्यक्रम आउँदैछ फोन गर्नु भनेर नम्बर दिनुभयो अनि फोन गर्नुभयो।
2: हजुर हजुर दिदी।
0: ल ठिक छ, कार्यक्रम सुन्दै गर्नुहोस् समयले साथीसम्म है त।
2: पक्कै पनि।
0: ल, हामी कार्यक्रमको अन्तिम क्षणमा छौँ। साथीले चाहिँ गीत रोजाईमा पारिसक्नु भएको छ होइन, घरकेले छाउने हो, उनीहरूको स्वेटर चलचित्र गीत रोजाईमा पार्नु भएको छ। हजुरले पनि पाँचजना साथीलाई चाहिँ सम्झन पाउनुहुनेछ है त।
2: पाँचजना साथी सम्झनु भन्दा पहिला सर्वप्रथम त हजुरकै लागि भन्न चाहन्छु, अनि प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि, र त्यसै गरेर रेडियो सम्पूर्ण परिवारको लागि, र साथीहरू सम्झनु पर्दाखेरि नम्बर वानमा हुनुहुन्छ मेरो प्यारी साथी सपना मगर, त्यसै गरी नम्बर दुईमा निमबहादुर मगर, त्यसरी नम्बर तिनमा सयात्री मे सन्तान भाइ, त्यसरी नम्बर दिदी बिमला मगर, र अन्य साथीहरू जति पनि मलाई मिलन समर्पण भनेर चिन्नुहुन्छ सबै सबैको लागि भएको छु तिन्छु नमस्कार बाबाई।
0: हवस् त नमस्कार भन्नुहुन्थ्यो मिलन समर्पणजी हुनुहुन्थ्यो खोटाङदेखि। उहाँले साथी सङ्गीलाई सम्झना राखेर छिरिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, तपाईँले पठाउनुभएका सन्देश पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला हुनुहुन्छ मिलन घायल मोटुजीले पनि हेलो सिस नमस्ते सन्जय हुनुहुन्छ, म तिनजुरी मिडिया ग्रुपको सदस्य मिलन घायल मोटु, तेह्रथुम घर भइहाल चाहिँ दोहा कतारबाट। अब बस्ने गीत चाहिँ सुनाउनु पर्दा हजुरको रेडियो सुनेर बस्नु नै सम्पूर्ण तमाम श्रोता दर्शक अनि हजुर लगायत रेडियो परिवारलाई भन्दै हुनुहुन्छ। र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्कार है, म बाबुराम मगर हो, हुलडुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरेबियाबाट चाहिँ रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु, सम्पूर्णमा मिठो माया सम्झना छ, धेरै धेरै सम्झेको छु सम्पूर्णलाई भन्दै हुनुहुन्छ। मेरो प्यारो मान्छे आइडीबाट पनि हामीलाई कमेन्ट प्राप्त भएको छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। सोनिम राईजीले पनि माधव ढुङ्गेलजीलाई मिस यु भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ सौगात तामाङजीले पनि हेलो भन्नुभएको छ, हेलो नमस्ते नमस्कार है हजुरलाई पनि भन्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। भन्दै हुनुहुन्छ अर्को साथी फेरि विनिता दाहाल सुवेदीजी हुनुहुन्छ, हेलो सिस के छ खबर, म पनि कार्यक्रम सुन्दैछु है दैलेख बाट चाहिँ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। मिडिया प्रेमी राई अनिसाजीले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइसकेको छ र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो सम्पूर्णलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो आदिपमाझी माया थापा मगर ध्रुव पाण्डे मिलन समर्पणजी हुनुहुन्थ्यो, उहाँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा फोनमा फोन प्रेस गर्ने साथी त्यसै गरी फेसबुक पेजबाट चाहिँ कार्यक्रममा सहभागिता भएर चाहिँ सन्देश पठाउनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु भन्दै प्रविधि संयोजनमा रहेर यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा हाम्रो ध्रुवजले रोसाईमा पार्नु भएको गीत रहेको छ। सो गीत हामी कार्यक्रममा छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरेँ कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काकु

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउँ न

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.nk, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 मा सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंगबहार रंगबहार
3: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स।
4: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
5: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
5: पुरस्कार राशिहरू:
4: प्रथम पुरस्कार नगद 50,000,
5: द्वितीय पुरस्कार नगद 30,000,
4: तृतीय पुरस्कार नगद 20,000,
5: सान्त्वना पुरस्कार नगद 10,000,
4: उत्कृष्ट खेलाड़ीलाई ₹25,000, उत्कृष्ट स्पाइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
5: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
4: प्रतियोगिताका नियम तथा शर्तहरू:
5: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट सेत बाहिरिनेछ।
4: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
5: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्छ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
4: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
5: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
4: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
5: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
4: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
5: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
4: खेल सञ्चालन हुने मिति समय र स्थान:
5: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
4: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
6: Xiaomi वा Redmi को फोन किन्दा उपहार यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI।
4: सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681।

0: हजुर को रेडियो 102.1 मेगा
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौ, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस् पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0845410043 98 63 023 422
3: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नुभएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस समय में सिलाइने पसल खुली सके नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा शर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
3: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 98 45 85 73 65 वीरगंज फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
4: डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
5: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
6: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
4: प्रोप्राइटर ओम बहादुर कुलामी मगर मनिका कुलामी मगर सम्पर्क नम्बर 98 69 22 45 44
6: 98 40 37 78 93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगा।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854045575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904662, 9896965998।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
10: तपाईँले त हुर्केकै गिरिरा चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिरा चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज, किसानको साथी।
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स,
13: कटहर बोर्ड छेउ मन्थली रामेछाप।

नमस्कार, हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्जको दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले खबर हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्र शुरू भएको छ। कांग्रेसको केन्द्रीय कार्य समितिको आज बसेको बैठकले बन्द सत्रमा पेश गर्ने एजेण्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको छ। तीनवटा क्लस्टरमा विभाजन गरेर बन्द सत्रमा छलफल भइरहेको छ। पहाड़, हिमाल र मधेश, तराई गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र शुरू भएको छ। शुरूआतमा पहाड़को बन्द सत्र चलेको छ। बन्द सत्रको लागि हिमाल हल, पहाड़ हल र तराई मधेश हल निर्माण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको छ। हिमाल हलमा कोशी प्रदेशका 1117, कर्णाली प्रदेशका 299 र गण्डकी प्रदेशका 715 गरी 2331 प्रतिनिधि सहभागी छन्। त्यस्तै पहाड़ हलमा बागमती प्रदेशका 1217 र लुम्बिनी प्रदेशका 1009 गरी 2226 प्रतिनिधि सहभागी छन्। तराई मधेश हलमा मधेश प्रदेशका 1256, सुदूरपश्चिम प्रदेशका 650, जनसम्पर्क समितिका 245 र भारतीय संगठनका 225 प्रतिनिधि सहभागी छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी संचालन सम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्ताव लगायत विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ। दशैंलाई अग्रिम टिकट बुकिङको सम्बन्धमा यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीहरूसँग छलफल गर्ने भएको छ। विभागले भोलि बिहान अग्रिम टिकट बुकिङ बारेमा छलफल गर्न बैठक बोलाएको छ। चाडपर्वको बेला काठमाडौँबाट बाहिर जाने यात्रु अग्रिम टिकट बुकिङ नखोल्दा अन्यलमा छन्। तर केही कम्पनीको अनलाइन बुकिङ भने धमाधम भइरहेको छ, जसले गर्दा आम सर्वसाधारणमा भने अन्यल कायम छ। चाडबाडमा टिकट नपाएर यात्रुले शास्ति भोग्नुपर्ने, बस पार्कमा लामो लाइन लाग्नुपर्ने बाध्यता अझै पनि हट्न सकेको छैन। विभागले मंगलबारका लागि सरकारवालाहरूको बैठक बोलाएको छ। बैठकमा प्रहरी प्रधान कार्यालय, राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र लौत्से बहुद्देश्य सहकारी संघलाई पनि आमन्त्रण गरिएको छ। यसपालि दशैं अवधिभर 10 लाख भन्दा धेरै यात्रुले काठमाडौँ उपत्यका छाड्ने आकलन छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध कास्केको अन्नपूर्ण आधार शिविर एभीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढ़ी पहिरोको कारण अवरूद्ध सड़क तथा पदमार्ग संचालनमा आएपछि पछिल्लो केही दिन यता एबीसी जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको पर्यटन व्यवसायीहरूले बताएका छन्। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक झण्डै 300 पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। एबीसीमा 6 वटा होटल तथा लज सञ्चालनमा छ भने होटलमा एक पटकमा करिब 350 पर्यटकलाई राख्न सक्ने क्षमता रहेको छ। उहाँका अनुसार निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनका साथै मनाङ र मनासुरु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोडिएको छ। यसअघि छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक झण्डै 300 पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। एबीसीमा 6 वटा होटल तथा लज सञ्चालनमा छ भने होटलमा

प्रभावित हुँदा पर्यटन व्यवसायमा असर परेको थियो। मोदी खोलाको कटानका कारण बीरठाटी र स्याउली बजारमा लामो समय सड़क अवरूद्ध भएको थियो। त्यहाँको गाउँपालिकाले झण्डै डेढ़ महिना लगाएर असोजको पहिलो हप्ता सड़क सञ्चालनमा ल्याएको छ। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलामा 400 रूपियाँले घटेर आज 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाव 2,900 रूपियाँले घटेर तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव भने तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो 60 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,430 रूपियाँमा रहेको महासंघले जनाएको छ। सुनसरी प्रहरीले इनरुवा 3 सखुवा गाछी चेकपोस्टमा 2,566 किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा तरकारी बोकेको नासाथ 18-25 नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरूमा चालक धनकोटाका राजु राई र सहचालक सन्दीप राई रहेको सुनसरी प्रहरीले जनाएको छ। गाँजासहित तरकारी लोड गरिएको उक्त ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जानकारी दिएको छ। नियन्त्रणमा लिएका व्यक्तिको आधारमा गाँजा तस्करीको जालो नजिक पुग्ने लक्ष्यसहित अनुसन्धानमा जुटेको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी संघीय सुरक्षा निकाय एफबीआईले ताइवानी राष्ट्रपतिका छोराको जासुसी गरेको आरोपमा लस एन्जल्स अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनिया विदेशी एजेन्टलाई पक्राउ गरेको छ। हेदरका रूपमा पनि चिनिने वानिङ झाङलाई चीन जाने योजना अनुसार प्रस्थान गर्नु अघि हिजो पक्राउ गरिएको क्यालिफोर्नियाको मध्य जिल्लाका लागि अमेरिकी सहायक महान्यायाधिवक्ता बिल एसालीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ। अधिकारीहरूले क्यालिफोर्नियाको अभाइन निवासी 34 वर्षीय झाङमाथि दर्ता नभएको विदेशी एजेन्टको रूपमा काम गरेको आरोप लगाएका छन्। एफबीआईका अनुसार झाङले ताइवानी राष्ट्रपति विलियमलाई चिङटेका छोराको निगरानी गरेकी थिइन्। एफबीआईले झाङको जासुसीमा परेका भनिएका व्यक्तिको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेन, तर पछि एउटा समाचार लेख साझा गर्दै ती व्यक्तिलाई ठिङ यू भएको जानकारी दिएका थिए। फ्लाइ दुबईको जहाजमा ककपिटभित्रै पाइलटमाथि बन्सरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेका सहचालकको अस्ट्रेलियासँगको सम्बन्ध बारेमा पनि अनुसन्धान शुरू भएको छ। अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त प्रति आतंकवाद टोलीले ओमनी नागरिक हमाम अल हमामीको अस्ट्रेलिया सम्बन्ध बारेमा पनि अनुसन्धान गरिरहेको अल जजिराले जनाएको छ। अल हमामीले झण्डै एक दशक अघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र आदिवादी वेबसाइटमा पहुँच राखेको आरोप समेत लागेको छ। यद्यपि यी आरोप बारेमा अस्ट्रेलियाली अधिकारीहरूले औपचारिक विवरण सार्वजनिक गरेका छैनन्। अवस्थ हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबरबाट खबर सकि साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आफ्नै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
3: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: पुरस्कार राशिहरू:
3: प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
3: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू:
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वतः बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्छ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति समय र स्थान:
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
3: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311681, 9844249989।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
4: रंग बहार रंग बहार
5: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: वर्ज पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: वर्ज पेन्स।
3: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना: सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
6: पानीको मुहाना संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रिसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसो क्रम जारी रहेको छ। आजको बसाईमा बस्ने गीत मार्फत तपाईँले साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र साथै सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभर वाचन गर्ने प्रयास गर्नेछौ र कार्यक्रम अवधिभर एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ। एउटा मिठो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौ। त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत माया गर्नेको रामकृष्ण ढकालको आवाजमा रहेको मिठो गीत राखेर हामीले कार्यक्रमको सहायता तपाईँको शुरूआत गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 0840 40 0026 तपाईँले फोन गरेर सहभागिता जनाउनुहोस् र आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्कार, निर्मलाजी बोल्नु भयो? आरामै हुनुहुन्छ नि? म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ है। हजुरहरूको मायाले केही पनि भएको छैन। अनि हजुरहरूको खबर सुनाउनुहोस् के कस्तो छ, मौसम कस्तो छ, खाजा लिनुभयो कि बाँकी छ?
1: मौसम भन्नुपर्दा घाम लागेको छैन, पानी पर्ला पर धुमो धुमो भइरहेको छ। अब खाजा त बाँकी नै छ नि तपाईँको भए त?
0: मेरो पनि खाजा त बाँकी नै छैन, अब हजुरसँगै खाने भनेर म वेटिङमा छु।
1: हस् ल, अहिले बजेपछि कार्यक्रम सुन्दै रहेछ है?
0: हस् हुन्छ, एकदम मिठो मिठो खाजा बनाएर राख्नुहोस् है त।
1: हस् हुन्छ।
0: अनि अरू के छ नयाँ नौलो खबर, केमा व्यस्त हुनुहुन्छ आजकल?
1: घरतिर व्यस्त भन्नुपर्छ, अब घरतिर
0: घरतिर व्यस्त हुनुहुन्छ। अनि दसैँ कतिको लागेको छ त?
1: हजुर,
0: दसैँ कतिको लागेको छ त?
1: दसैँ बिस्तारै बिस्तारै लाग्दैछ भनौँ न।
0: अनि घरहरू सजावट गर्नको लागि होइन, अब घर पोत्ने होइन, रातो माटो लगाउने के कार्यक्रम हुन्छ नि गाउँ घरमा त होइन?
1: हाम्रो चाहिँ रात माटो लगाउनु पर्दैन, अब पहिलाको जस्तो छैन होइन,
0: अहिले त अब पक्की भइसक्यो है।
1: हजुर,
0: कलरहरू त लगाउनु पर्छ होला।
1: हजुर, अब त्यो भने कलर भनेको अब सधैँभरि सधैँ वर्षै पछि लगाइदिएन नि त, दुई चार वर्ष लगाइन्छ, अब त्यो पनि अब पछि हेर्नुपर्छ।
0: ल ठिक छ, एकदम सहज छ अहिले चाहिँ है। नत्र त होइन, अब पहिला चाहिँ माटो ढुङ्गाको घर हुँदाखेरि घर पोत्ने होइन कस्तो खुब रमाइलो हुन्थ्यो नि, अब केही समयपछि चाहिँ पक्की घर पर्नेको छ होइन, त्यस्तो अप्ठ्यारो छैन है, घर पोत्नु पर्दैन, माटो पनि अब लिनलाई टाढा टाढा जानु पर्दैन, एकदम सहज छ अहिले।
1: हजुर हजुर, पहिला त कति धेरै टाढा गइन्थ्यो भने अहिले चाहिँ जानु पर्दैन, माटो लिनु पनि जानु पर्दैन, केही पनि गर्नु पर्दैन, सजिलो लागेको छ लाग्दैन मलाई।
0: ल सजिलो छ, ठिक छ, कार्यक्रममा आउनुभयो, कार्यक्रम त अब सुन्दै हुनुहुन्छ, बसेको साई भनेपछि नसुन्ने कुरै भएन होइन। फेरि पनि हामी अर्को एउटा मिठो गीत राख्छौँ हजुरले साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ, विशेष क्या त दिदीहरूलाई भन्न चाहन्छु, टेन्सन हुने दिदी हुनुहुन्छ कि दाई हुनुहुन्छ, दुवैजनाको लागि, अरू फ्यामिलीको लागि, मेरो घर परे सम्पूर्णको लागि, मेरो प्यारी छोरी पत्रिका पौडेललाई भन्न चाहन्छु, मेरो रामेश्वर पुरानोको माइती परे सम्पूर्णको लागि, अनि दिदी भिनाजीलाई पनि सम्झिरहेको चाहिँ भन्न चाहन्छु, अनि बहिनी आफ्नो दाजुरी छोरी, अनि काठमाडौँ हुने दाई भाउजू भाइ बहिनीको लागि, अनि दाई धुरा पान्नेको लागि भन्न चाहन्छु, साथीदेव मालिकलाई, रिता सिंहलाई, अर्चना बस्नलाई, नमिनाको लागि, उर्मिला।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि साथी सङ्गीलाई सम्झना राखेर सुनिसक्नु भएको छ। पालो तपाईँको 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। त्यसै गरी हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथी सङ्गीले सम्झना सन्देश पठाउनु भएको छ। सरिना तमोजी हुनुहुन्छ, हेलो हाई नमस्ते, म मोरङबाट हो, सिम्पल सरिना गुरुङ हो, ह्याप्पी बर्थडे टु यु अन्जान थुलुङ भन्नुभएको छ। अन्जानजीलाई चाहिँ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ। र विनोद बरवालजीले पनि हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालुबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हजुर दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। यो आवाज हाम्रो सुनेकै हो ठ्याक्कै, अब नाम चाहिँ मैले अब को भन्ने जस्तो भयो क्या, आवाज चाहिँ कन्फ्युज हुन्छ म दुईजना अर्को साथीको नि, यस्तै सुन्छु हजुरले नै भन्नु पर्यो।
2: हजुर, म सिन्धुली तिनकन्याबाट, अनिता तामाङ।
0: अनिताजी भन्नुभयो है?
2: हजुर,
0: म झुकिन्छु क्या, अब एउटै सुन्छु अनि त्यसपछि अर्को साथीले अर्को नाम भनिदिन्छु, त्यही भएर चाहिँ नि कस्तो अप्ठ्यारो लाग्यो, अनि हजुरको आवाजबाटै सुन्छु भनेर मैले भने, बिर्सन चाहिँ बिर्सेको छैन है त।
2: हजुर हजुर, अब बिर्सनु पनि त भएन नि त, अब हजुरहरूले बिर्सनु भयो भने त फेरि हुन्छ, म फान पनि बिर्सिदिनँ एकदमै। सम्झिरहेको हुन्छु अब फुर्सद भएको बेलामा यसो अब टाइम मिलाएर अब फोन गरिरहेको हुन्छु कहिले लाग्छ लाग्दैन नलाग्दा पनि एकदम सुनेर साथ हुन्छु एकदम राम्रो गरेर लाग्छ भन्नु सक्छ है
0: हामीले पनि बिर्सेका हुँदैनौ तर नाममा मात्रै अलिक फरक पर्न जान्छ कि भनेर मात्रै हो आवाज सुनिरहेको हो होइन कहिले कहिले यस्तो हुन्छ तर हाम्रो सबै साथीहरूको नाम चाहिँ अब याद छ को भन्ने कुरा चाहिँ आवाजमा चाहिँ अलिकता होइन डिफ्रेन्ट नभएको हुनाले चाहिँ कस्तो अप्ठ्यारो लाग्ने हो एउटै आवाज सुनेको भएर चाहिँ हजुरले नै मैले नाम भन्नुहोस् भने ठिकै छ कुनै समय यस्तै बोल्दै बोल्दै जाँदाखेरि हामी धेरैचोटि कुराकानी भइसकेपछि त आवाज पनि हामी सुन्छौँ नि त है अनि त्यसपछि थाहा हुन्छ ठिक छ कार्यक्रममा आउनुभयो अरू सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर अनि गाउँ बस्तीतिर के हुँदैछ दसैँ कतिको लागेको छ अनि खाजा खानुभयो कि भएन मजाले अब हामीलाई सरसर्ती भन्नुहोस् है त
2: हुन्छ मेरो खाजा अब बाँकी नै छ मेरो नयाँ खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी अब मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ हिजो चाहिँ एकदम मजासँगले घाम लागेको थियो आज चाहिँ फेरि कस्तो धुम्म भइरहेछ अब दसैँ पनि खै नजिकै नै आइसकेको जस्तो लाग्छ गीतहरू मजासँगले अब बजाउनुहुन्छ हजुरहरूले एकदम अब राम्रो रमाइलो पनि लाग्छ अनि र अब गीतहरू बचेको देख्दाखेरि चाहिँ नजिकै नै आइसकेको जस्तो लाग्छ अब भन्नुपर्छ है दिदीहरू
0: अब नजिकै आइसक्यो धेरै समय बाँकी छैन है केही समय मात्रै बाँकी छ दसैँ पनि भित्र नै लागिसकेको छ अनि सपिङ कतिको गर्नुभयो त हाम्रो लागि चाहिँ छ कि छैन त गरिदिनु भएको
2: हजुर सपिङ अब मैले अब बजारतिर त पनि जाँदिनँ तर पनि अब नगए तपाईँ भाइहरू त काठमाडौँतिर हुनुहुन्छ भाइहरूले र बहिनीले ल्याइदिनुहुन्छ सिलाउँला हजुरलाई पनि अब बहिनीलाई अब ल्याइदिएँ भन्छु त्यसपछि हजुर आउनुहोस् त्यसपछि दिदी बहिनी बसेर अब मजाले सिधा लगाउँ अनि लुगा लगाउँला बसाउँला जस्तो चाहिँ त्यस्तै बसेर रमाएर बसेर खुवाउँला नि त हजुर आउनुहोस् त्यतै आयो
0: ल ठिक छ अब त्यस समय पनि हजुरको लागि चाहिँ अब नयाँ कपडा लाउनु पाइन्छ है त्यो भएर पनि आउनु पर्ला जस्तो अनि हजुरसँगै टिका लाएर होइन गाउँ गाउँ डुल्ने अनि पिङ खेल्ने खुब मजा हुन्छ नयाँ साथीसँग पनि त्यसो भएर चाहिँ आउने प्रयास गर्छु है त
2: हस् हुन्छ हजुर अब आउनुहुन्छ होला भनेर म प्रतीक्षामा बसिराख्छु हजुर आउनुहोस् है त
0: ठिक छ प्रयास गर्छु है त अनिताजी हामी त्यो कुराकानी गर्नुपर्छ होइन अब धेरै कुराकानी गर्नु मन लाग्छ तर धेरै साथीहरूसँग पनि बोल्न मन लाग्छ समय कम हुन्छ त्यो भएर चाहिँ हामी छोटो मिठोमा कुराकानी गर्छौँ यदि इम्पोर्टेन्ट कुराहरू छ भने चाहिँ हामीलाई भन्न सक्नुहुनेछ यति बेला चाहिँ हामी अर्को एउटा फेरि मिठो गीत बज्छ हजुरले साथीसँगलाई सम्झाउनुहोस् है त
2: अब साथीहरूलाई नि पालो दिनुपर्छ अब हामीले मात्रै धेरै कुरा गरेर नि भएन है साथीहरूलाई पनि अब फोन गरेर बोल्न इच्छा अब हुन्छ होइन बोल्न अब मन लागेको हुन्छ साथीहरूले अब फोन गर्नु होला अब म छोटोमै सम्झिन्छु साथीहरूलाई अब फर्स्ट अफ अल एसी डिसेसनमा अब कार्यक्रम सञ्चालन गर्नुहुन्छ विशेष दिदी हजुरकै लागि भन्न चाहन्छु त्यसै गरी प्राइजिङमा बस्नुहुने प्राइजिङ दाईको लागि भन्न चाहन्छु अनि त्यसै गरी हजुरको रेडियो होल परिवारको लागि मेरो घरमा सम्पूर्णको लागि र अनि साथीहरू पनि चाहिँ सशेष छ बिन्दा तामाङ कृष्ण कुमार सपना कुमारको लागि भन्न चाहन्छु अन्जना सुधारलाई एकदम सम्झिरहेको साथी भन्न चाहन्छु सुनिता ठकुर लागि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु अनि सुनारलाई आँखाका लागि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु र दाई सुन्दै हुनुहुन्छ होला देव माझीलाई पनि एकदम सम्झिरहेको छु दाई भन्न चाहन्छु र यति साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ र सुनिराख्नु भएको छ सबै सबै साथीहरूलाई एकदम सम्झिराखेको छु कोही कसैले बिर्सेको छैन भन्दैछु तिनको दिदीलाई
0: हवस् त नमस्कार हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ पालो तपाईँको तपाईँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झन सक्नुहुनेछ अल्सना कुलुङ राईजीले पनि मिस यु आर भन्नुभएको छ संगीता लामा संगीतजीले पनि गुड आफ्टरनून नमस्ते दिदी हजुर म पनि सुन्दैछु है प्रोग्राम राम्रो लाग्छ दुलखाबाट हो मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यति बेला अर्को साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: हेलो दिदी नमस्ते
0: नमस्ते हजुर नमस्ते शुभ नाम
3: म काठमाडौँदेखि है
0: काठमाडौँदेखि हाम्रो नाम ठ्याक्कै के हो
3: मिना माया
0: तामाङ ठ्याक्कै कस्तो नआइदिरहेको के हो अब धेरै कुराकानी नभएर हो कि क्या हो बिचमा धेरै ग्याप बस्यो जस्तो छ
3: हजुर पक्कै पनि है
0: ठ्याक्कै मलाई हजुरको नाम मिना माया तामाङ भन्ने चाहिँ थाहा थियो होइन काठमाडौँदेखि कस्तो नआएको क्या तर बिर्सेको त छैन फेरि मलाई दिदीले बिर्सिनु भएछ भनेर चाहिँ नरिसाउनु होला
3: हजुर
0: अनि खाजा लिनु
3: भयो
0: म त कसैलाई पनि बिर्सिन्न तर नाममा चाहिँ केही फरक हुन सक्छ अब नाम चाहिँ ठ्याक्कै नआउला होइन हजुरहरू यहाँदेखि हो यो मान्छे हो भनेर चाहिँ हामी बोलिराखेकै हो होइन चिन्न सक्छ अहिले चाहिँ अब त्यस्तै हुन्छ ठिकै छ अनि के छ काठमाडौँतिरको खबर अनि अब दसैँ पनि लागेको जस्तो लागिरहेको छ नजिकैदैछ जस्तो लाग्छ के छ सपिङ कतिको भयो
3: सपिङ त गरेकै छैन आज अलिअलि पानी पर्दा छ काठमाडौँतिर है दसैँ आएको कि नआएको कि अब तिन चार दिनपछि थाहा हुन्छ है
0: तिन चार दिनपछि थाहा हुन्छ है
3: हजुर
0: किन अब तिन चार दिनपछि मात्रै थाहा हुने अहिले चाहिँ अब काठमाडौँतिरै भएर हो कि क्या हो
3: हजुर पक्कै पनि अब बाटो राम्रो छ अब पानी परेन भने चाहिँ आउँछ गाउँतिर दसैँ मनाउन पानी पर्यो भने यतै मनाउँछ होला भन्छ है
0: अब बाटोहरू पनि त्यस्तै छ है बिग्रेको छ धेरै अब समय लाग्छ है ठिक छ अब जति सक्दो गाउँमै आउने प्रयास गर्नुपर्छ समयले साथ दिएसम्म बाटोहरू राम्रो भएसम्म पानीहरू अब होइन पानी नपर्यो भने त गाउँ घरतिरै एकदम रमाइलो हुन्छ चाडबाड मनाउनलाई चाहिँ है
3: हजुर दसैँ त गाउँमै रमाइलो हुन्छ नि
0: गाउँमै रमाइलो हुन्छ सहरमा भन्दा अब प्रायः जसो धेरै काठमाडौँतिर बसोबास गर्ने होइन आमा बुवा दाजुभाइ दिदी बहिनीहरू गाउँतर्फ पनि फर्किँदै हुनुहुन्छ धेरै जस्तो त फर्किसक्नु भयो जस्तो लाग्छ अझै बाँकी नै छ कतिपय साथीहरू अब अफिसियली काममा बिदा नभयो जेलसम्म चाहिँ अब फर्किन नपाउने साथीहरू चाहिँ बाँकी हुनुहुन्छ नत्र प्रायः जस्तो सबै अब हाम्रो चाहिँ रोजगारीको सिलसिलामा होइन जाने साथीहरू चाहिँ कतिपय बाँकी छ भने कतिपय चाहिँ फर्किसक्नु भएको पनि छ ठिक छ अब हजुरहरू पनि राम्रोसँग बस्नुहोला यदि आउन मिल्छ भने गाउँघरमा आएर हामीलाई पनि सम्झिनुहोस् है त
3: हुन्छ म सम्झिहालेँ नि हामी आयो भने तिस गतेतिर आउँछ होला तिस गतेदेखि छुट्टी
0: ल ठिक छ अनि मलाई पनि नयाँ लुगा चाहिन्छ है त
3: नयाँ लुगा त
0: अनि मलाई हाम्रो मिनाजीले ल्याइदिनु भएको भनेर लगाएर छम्छम्ति गाउँभरि देखाउनु परेछ
3: गाउँभरि पिङ खेल्न
0: जानुपर्छ रमाइलो हुन्छ नि साथीसँग बटुलेर होइन ग्रुप बनेर हिँडेर रातो टिका लगाएर होइन नयाँ लुगा लगाएर साथी साथी बाटोमा हिँड्दा त यति रमाइलो हुन्छ है
3: हजुर पक्कै पनि एकदम
0: पल्लै रमाइलो छ गाउँघरतिरमा होइन ठिकै छ अब समयले साथीहरू कहाँ पट कहाँ पुर्याइदिन्छ होइन अब कोही कता कोही कता हुन्छ पहिला जस्तो छैन अब पहिला सानो सानोमा यति धेरै रमाइलो लाग्थ्यो अहिले चाहिँ अब साथीहरू पनि कहाँ कहाँ पुगिसक्नु भएको छ अब कहिले काहीँ भेट हुन्छ भने कहिले काहीँ भेट हुँदैन त्यो भएर पनि है कस्तो कस्तो नरमाइलो लाग्छ तर यसरी हजुरहरूसँग हामी कुराकानी गर्न पाउँदा चाहिँ एकदमै राम्रो लाग्छ है अब टाढा भए पनि नजिक जस्तै महसुस भइरहेको छ खुसी लाग्छ अब जे भए पनि राम्रोसँग चाडबाड मनाउनु पर्छ भन्ने हाम्रो धारणा छ खाजा खानु भयो कि बाँकी छ त हाम्रो
3: मेरो खाजा भइसक्यो भन्नुपर्छ सन्ध्या हजुरको भयो कि भएन
0: मेरो पनि बाँकी नै छ अब केही समयपछि हुन्छ हजुरसँग कुराकानी गरिसकेपछि होइन त्यसपछि हामी खाने छौँ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला हामी पनि गर्नेछौँ ल ठिकै छ हामी अब अन्य बसाइमा पनि समय मिल्छ भने हामी अफियर पनि कुराकानी गर्न सक्छौँ है त्यतिखेर कुराकानी गर्नुपर्छ यति बेला चाहिँ हामी साथीसँगै सम्झने तर्फै लागौँ है त
3: हुन्छ मिठा शर्मा प्रोग्राम सञ्चालन गरिदिन्थे हजुरको लागि भन्छु अनि विशेष गरेर हामी तपाईँ हुने मेरो बाबुले धेरै धेरै सम्झिरहेको छ बाबु नै छोरीले फोन गर्न नपाए पनि धेरै सम्झिरहेको छ कामतिर व्यस्त भएको कारणले फोन गर्न नपाए पनि नरिसाउनु होला बाबा मम्मी धेरै सम्झिरहेको छु विशेष गरी साथीहरू भन्दाखेरि धेरै नभोग्दोहरू हुन्छ सबैलाई सम्झिरहेको छु मिनाले बिर्सेको छैन भनेदेखि चाहिँ कुन सकेको भाइ
0: हवस् त नमस्कार हुनुहुन्थ्यो काठमाडौँदेखि मिना माया तामाङजी हुनुहुन्थ्यो उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ यति बेला पनि हामी कार्यक्रममा अर्को एउटा मिठो गीत राख्छौँ त्यसपछि अन्य साथीहरूसँग कुराकानी गर्न आउने नै छौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: गायिका मा एकदमै मिठो गीत म सपनाको कुरा गर्छु, एकदमै मिठो गीत रहेको थियो। सकिता, हामीले कार्यक्रममा राखिसकेका छौँ, अब पनि कार्यक्रमको अन्तिम समय पनि भइसकेको छ, हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै साथीहरूले सम्झना सन्देश पठाउनु भएको छ, हुनुहुन्छ यति बेला। पठाउनु भएको छ बसन्त श्रेष्ठजी हुनुहुन्छ, हजुर नमस्कार, म चाहिँ बसन्त श्रेष्ठ फ्रम तापलेजुङबाट चाहिँ अपकमिङ सङ डेडिकेट फर्स्टमा तपाईँको लागि र सम्पूर्ण होल इन्टर टिमको लागि र साथीहरूमा सम्झनु पर्दा हुनुहुन्छ दुर्गा कटुवाल, मिडिया प्रेमी राई, अनिसा, सुनिता सामलिङ राई, राजकले मगर, गगन तिरथमेश, त्यसै गरी शब्द लिम्बू भन्नुभएको छ, रञ्जना भाइङ राई, सोना कन्दुङबा, कमला वनेम लिम्बू, सुनिता खुलुङ, राई पीके राई, वरुण चञ्चले एण्ड अर फ्रेण्डलाई मिठो माया सम्झना एण्ड धेरै माया, टेक केयर, सी यू सुन, ओके बाबाई भन्नुभएको छ। थ्याङ्क यू सो मच दाजुलाई पनि। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, शुभ नाम
1: सरिस्मा तामाङ, ओखलढुङ्गाबाट।
0: के छ सरिस्माजीको खबर? सरिस्मा तामाङजी हुनुहुन्थ्यो नि, उहाँको फोन डिस्कनेक्ट भएको छ, निकै छ, फेरि पनि फोन लाग्छ भने तपाईँले साथीलाई सम्झना सन्देश राख्न उपस्थित हुन सक्नुहुनेछ। खेन छेत्रीजी हुनुहुन्छ, म पनि सुन्दैछु डोटीबाट भन्दै हुनुहुन्छ, धेरै टाढादेखि हामीलाई सुन्दै हुनुहुन्छ। अन्जान थुलुङजी हुनुहुन्छ, नमस्ते, म अन्जान थुलुङ युएबाट, सबैलाई मिठो माया सम्झना छ, सदा माया गर्ने साथी हुनुहुन्छ। मगनी सामलिङ राई हिर्छु, त्यसै गरी पवित्र राई, छोरी अम्बिका मगर, अल्सना कुलुङ राई, सिम्पल सरिना, सन्तोष काफले, रमिला राई, अनिता नखोक, प्रज्ञा गुरूङ, सीता राई, सबै त्यसै गरी सबिना तामाङ, सुमित्रा राई, सपना चुङबाङ, विनिता राई, सबैको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
2: नमस्कार दिदी, हजुर
0: नमस्कार, देवजी बोल्नुभयो?
2: हजुर हजुर, पक्कै पनि
0: के छ, अनि ठिक छ नि अहिले?
2: ठिक छ दिदी, हजुर एकदम ठिक छ, राम्रो रमाइलो घमाइलो छ भन्नुपर्छ। साथीहरूलाई पालो दिउँ, फेरि मनले नै मान्दै मानेन,
0: आउनु त पर्छ, अब समयले साथ दिएसम्म अनि फोन लागेसम्म आउने प्रयास गर्नुहोस् है त देवजी।
2: हजुर हजुर, पक्कै पनि, अन्तिम पनि फोन लाग्छ नि मेरो त।
0: आफूले प्रयास गरिसकेपछि होइन, अब म फोनमा बोल्छु, दिदीहरूसँग कुराकानी गर्छु, साथीहरूलाई सम्झन्छु भन्ने मनबाटै इच्छा चाहना जागेर आइसकेपछि फोन लगाउनु भयो भने फोन पक्कै पनि लाग्छ है त।
2: हजुर हजुर, अनि त खुसी लाग्छ, अनि अहिले पनि अब नलगाऊ आज भनेर त्यही कार्यक्रम सुनेरै मात्रै बस्छु भनेको, साथीहरू आउने जाने गर्ने गरेको जस्तो लाग्यो, त्यसपछि अनि ट्राई गरेको लागि पनि हाल्यो, एकदम खुसी छु भन्नुपर्छ है त।
0: ठिक छ, खुसी हुनुपर्छ, अनि अरू समग्रमा त सबै ठिक छ भन्नुभएको छ, अहिले चाहिँ काम लागिरहेको छ है, त्यता यता पनि मन्द मन्द काम लागिरहेको छ। अब देवजीको र हाम्रो खाजा त खाने समय फिक्स छ होइन, 3:30 हुन्छ, सँगै खानुपर्छ। अरू केही नयाँ नौलो खबर छ भने भन्नुहोस् है त।
2: हजुर, नयाँ नौलो त खासै केही पनि छैन, भएछ भने त म सुनाइ नै हाल्नेछु भन्नुपर्छ दिदी हजुरहरूलाई। अब बाँकी नै छ खाजा खानुको लागि चाहिँ दिदीलाई हेर्दै बोलाउनु न है अङ्कल भन्दैछ नि यहाँ छोरीले है त।
0: ल, कुनै समय मिलेछ भने हजुरहरूको ठाउँमा आएर हामी मजाले घुमघाम गर्दै खाजाहरू खानेछौँ, हजुरसँग पनि चिनाजानी गर्नेछौँ, समयलाई होइन पर्खनु पर्छ, त्यो समय पनि आउँछ। ठिक छ, यसरी नै हामीले माया गरिदिनु होला सधैँभरि भन्न चाहन्छु। र कार्यक्रमको अन्तिम क्षण पनि भइसकेको छ, हामीले साथीसँगलाई पनि सम्झनु पर्ने हुन्छ, मिठो गीत पनि राख्नुपर्ने हुन्छ, हजुरले साथीसँगलाई सम्झनुहोस् है त।
2: हुन्छ, सम्झनु पर्दा विशेष गरी दिदी यति त भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुने दिदीहरूकै लागि, अनि प्राविधिकमा रहनुहुने दाई दिदीको लागि पनि भन्न चाहन्छु, हजुरको दिदी होल युनिटको लागि भन्न चाहन्छु, अनि छोरी यहीँ सुन्दैछ ममताको लागि भन्न चाहन्छु, अनि त्यही सखन डोल्मा तामाङको लागि, अनि त्यसै गरी बहिनीहरू अनिता तामाङको लागि भन्न चाहन्छु, सम्झना दानको लागि भन्न चाहन्छु, निर्मला पौडेल, ध्रुव पाण्डेको लागि, लगायत अनि मलाई डेट माझी हुने चिनी नचिनी सबै चौकीलाई र बहिनी निरिना खत्रीको लागि पनि भन्दैछु ल नमस्ते भाइ।

0: हाम्रो देवजी हुनुहुन्थ्यो, उहाँले पनि साथी सङ्गीलाई सम्झना राखेर चिठी सक्नु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेको छौँ। लगभग अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सकेनौँ भन्दै थियो, साथी हुनुहुन्छ भन्दैछ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दी, नमस्कार।
0: नमस्कार हजुर, नमस्कार। हामी साथी हुनुहुन्छ, कहाँदेखि भन्नुभयो अरे, हजुरको शुभ नाम पनि भन्न चाहे त। तनकुटादेखि हुनुहुन्छ हाम्रो बिन्ता दाहालजी, के छ, आरामै हुनुहुन्छ नि?
1: एकदम ठिकै छ,
0: सबै समग्रमा ठिक छ, काम लागिरहेको छ। पानी आउला जस्तो भएको छ है, मौसम धुम्मल छ, त्यसो भए यतातिर त्यस्तो पानी आउला जस्तो भएको छैन, ठिक छ, मन्द मन्द घाम लागिरहेको छ, यस्तै छ, धेरै चोटको घाम चाहिँ छैन, मन्द मन्द छ, समग्रमा अरू सबै ठिक छ। अनि हाम्रो बिन्ताजीको खाजा भयो कि बाँकी छ, दसैँ कतिको लागिरहेको छ?
1: अझै
0: बाँकी नै छ, अब धेरै समय बाँकी छैन, थोरै थोरै समय बाँकी छ है, ठिक छ, राम्रोसँग दसैँ मनाउनु होला। यसो दसैँ मनाउने बेलामा हामीलाई पनि सम्झनुहोस् है त, के कस्तो भएछ, होइन, कसरी मनाउँदै हुनुहुन्छ, त्यो जानकारी पनि गराउँदै गर्नुहोस् है त। ल ठिक छ, हामी कार्यक्रममा अब समय पनि सकिन सकिन लागिसकेको छ, हाम्रो प्यारी मान्छेसँग अन्तिममा भए पनि मिठो कुराकानी गर्न पाएँ, धेरै टाढादेखि हुनुहुन्छ होइन, हामीलाई यो रेडियो अनि फोनले गर्दाखेरि चाहिँ धेरै नजिक बनाएको छ, टाढा रहे तापनि हाम्रो मन नजिकै छ होइन, हामीलाई यो दूरी नजिक गर्नको लागि रेडियोले धेरै सहयोग गरेको छ। ठिक छ, हामी कार्यक्रममा अन्य बसाइमा पनि कुराकानी धेरै गर्नेछौँ, आज चाहिँ छोटो मिठोमा कुराकानी गरे होइन, अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ, साथी सङ्गीलाई छोटो मिठोमा सम्झनुहोस् है त।
1: हुन्छ, फर्स्ट अफ अल त तपाईँहरूलाई नै राम्ररी भन्न चाहन्छु, अनि अब भन्ने गीत सुनेर इन्जोय पनि गर्नु होला भन्न चाहन्छु। अनि लोचन लुके सुषमा दाहाल जुङ्गला जुङ्गा लगायत मलाई चिनाउने साथीहरूको लागि भन्छ भाइ।
0: हवस् त, नमस्कार, उहाँ हुनुहुन्थ्यो हाम्रो विनिता दाहाल सुवेदीजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, साथी सङ्गीलाई सम्झना राखेर सुनिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ, तपाईँले पठाउनुभएका सन्देशलाई पनि वाचन गर्नुपर्ने हुन्छ। धेरै साथीले कार्यक्रममा प्रत्यक्ष फोन गरेर सहभागिता भएर साथीसँगलाई सम्झनुहुन्छ भने, कतिपय साथीले धेरै टाढा हुनुहुन्छ होइन, फोन मार्फत चाहिँ साथीलाई सम्झना सन्देश राख्नलाई सम्भव छैन, त्यो कारणले गर्दाखेरि साथीहरूले एसएमएस मार्फत आफ्नो साथीसँगलाई सम्झनु भएको छ, उहाँले पठाउनुभएका सन्देशलाई पनि प्राथमिकता दिनुपर्छ हुन्छ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, निशा ठोकरजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, मिनु लप्तरी मगरजीले पनि नमस्कारहरू हजुर, म पनि कार्यक्रम हेर्दै र सुन्दैछु, पाल्पा पालुङ घरबाट चाहिँ सम्झना सबैमा भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजीले पनि म पनि कार्यक्रम सुन्दैछु दुबईबाट भन्दै हुनुहुन्छ, उहाँले गीत चाहिँ रोजाइमा पार्नुभएको छ, लो गीत चाहिँ हामीले अहिलेको बसाइमा राख्न मिल्दैन है, धर्मराज चाहिँ अन्य बसाइमा बस्नेछ र बजिरहेको पनि छ गीत संगीतहरू है, र आज जन्मदिन मनाउने प्यारो स्थानीय नानी गरिमा अधिकारी इटहरीकी साथी अस्मिता कटवाल, नवलपुरका मिडिया प्रेमी भाइ आशिष बराल मगरलाई, काठमाडौँकी साथी अफ्सना खानलाई चाहिँ जन्मदिनको शुभकामना र सबैमा शुभ दिनको कामना मिठो सम्झना भन्दै हुनुहुन्छ। जो जति साथीहरूको आजको बसाइमा आजको दिनमा चाहिँ जन्मदिन परेको छ, उहाँ सम्पूर्ण साथीहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ टेक बहादुर पुमाजी, नमस्कार, म पनि कार्यक्रम सुन्दैछु उदयपुरबाट, कार्यक्रम सुन्दैछु, आउँदै गरेको दसैँ तिहार छठको अवसरमा हार्दिक मंगलबार शुभकामना दिन चाहन्छु भन्नुभएको छ, हजुरलाई पनि धेरै धेरै शुभकामना छ। र त्यसै गरी मिङमाया तामाङ हुनुहुन्छ, घिसिङ हुनुहुन्छ, मिनामाया साहित्य लेख्नु भएको होला है, मिनामाया घिसिङजी हुनुहुन्छ, म चाहिँ काठमाडौँबाट मिना माया घिसिङ रहेछ होइन, तामाङ हो। सोना कन्दङवा, त्यसै गरी हिरा बहादुर लगाई, विजय लामालाई चाहिँ मिस यु भन्नुभएको छ, अनि अल साथीहरूलाई पनि भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ अर्को साथी विनिता दाहाल सुवेदीजी हुनुहुन्छ, हेलो दिदी, के छ खबर, म विनिता दाहाल सुवेदी दैलेखबाट भन्दै हुनुहुन्छ, अब बस्ने सुनाउनु पर्दा खुसबु सुवेदी, त्यसै गरी लोचना सुवेदी, लुकेश सुवेदी, सुषमा दाहाल विमला दाहाल, जुमार दाहाल, त्यसै गरी कुमार दाहाल, तुलसा खड्का, झानुका सपागाई भण्डारी, भूमिका भण्डारी, दुर्गा कटवाल, डमरु डुंगाना, विष्णु खनाल, त्यसै गरी शुक्रराज रसाइली निर्दोष, हर्पल रोशनी राई, पीके राई, अन्जान राई भन्नुभएको छ, लिम्बू प्रेम भण्डारी, माधव ढुंगेल, मम्मी र बाबाको लागि पनि भन्दै हुनुहुन्छ विनिताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अम्बिका मगरजी हुनुहुन्छ। हेलो, गुड आफ्टरनुन, हजुर खाजा खानुभयो त भन्नुभएको छ, मेरो बाँकी नै छ, हजुरको भयो कि बाँकी छ। एसमी अम्बिका मगर फ्रम उदयपुर नाउ युएबाट चाहिँ प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट। ह्याप्पी बर्थडे टु यु अङ्कल अन्जान थुलुङ भन्नुभएको छ। अन्जानजीले हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे, गुड प्लेस यु अङ्कल, अपकमिङ सङ डेडिकेटेड जस्ट फर यु डियर रमेश मगर, भूमिका राई, दिलसार राई, भूमिका राई, सुवेदी दिल्लु, सानो एम्पो, अस्मी मगर, सबैमा सविता राई, त्यसै गरी अञ्जना राई, लिम्बु उषा, किरण मुस्कान, बान्तवा, समीर राई, अनिता नखोक एण्ड माई फ्रेण्ड, स्पेसली मेरो उदयपुरमा रहनुहुने सम्पूर्णको लागि घर परिवारमा मिठो माया सम्झना भन्दै छुटिन्छु। ओके, बाबा, टेक केयर दिए भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुरलाई। शरी दर्जीले पनि नाइस नमस्ते त्यही आए दिदी, म पनि कार्यक्रम सुन्दैछु इण्डियाबाट भन्दै हुनुहुन्छ। त्यसै गरी त बहादुर फुलामीजीले पनि गुड आफ्टरनुन हजुर भन्नुभएको छ। रमिला राईजीले पनि ह्याप्पी बर्थडे टु यु अञ्जान थुलुङ, मिस यु अल भन्नुभएको छ। अप्सरा खड्काजीले पनि हेलो दिदी नमस्ते है, म पनि प्रोग्राम सुन्दैछु रामेछापको नामारी घर भइहाल्छ काठमाडौँबाट, अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ। विष्णु आचार्यजीले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरी प्रीति थामीजीले पनि हेलो दिदी नमस्ते है, म पनि प्रोग्राम सुन्दैछु रामेछाप डडुवाबाट, प्रीति थामी हो, मिस यु अल भन्नुभएको छ। सत्यकला ऐसाराजीले पनि मिस यु अल भन्नुभएको छ। बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्कार, म बाबुराम मगर ओखलडुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबिया रियादबाट दिने कार्यक्रम सुन्दैछु। धेरै माया धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गीमा, सबैलाई धेरै धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ किस्त्री पौतारी जन भन्नुभएको छ, हेलो सिस्टर नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ। ट्रामाबाट प्युठानोबाट भन्नुभएको छ जस्तो लाग्यो, नगरपालिका पाँचको मान्छे हाल चाहिँ इन्डिया चेन्नईबाट चाहिँ फेसबुक लाइभबाट हेर्दैछु। सम्झनु पर्दा नेपालमा रहनुहुने मेरो बाबालाई पनि मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ दिजियो हिमाली छेत्रीलाई पनि मिस गरेको छु भन्दै बिदा हुन्छु, नमस्कार भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। यति दिनसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभरि बसेका मिठा र माइला आधुनिक गीतकार सर्जक श्रेष्ठलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट साथ सहयोग दिनुभयो श्री राज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाइ रोजाए तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: पछिको खोज तथा उद्धार चरण स्थगित, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश, आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुष 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य, बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो, विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेको सी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना र कार्यक्रमका लागि 5,59,17,72,27,00,000 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देश दिइएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको छ। केन्द्रीय कार्य समितिको बैठकले एजेण्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 छुट्टाछुट्टै क्लस्टरमा विभाजन गरेर छलफल थालिएको छ। बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ। यसै गरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरेको छ भने भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिएको छ। बन्द सत्रमा महामन्त्रीले पेश गरेको विधान र उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावमाथि पनि अहिले हलहरूमा छलफल भइरहेको छ। त्यसैबीच कांग्रेसको निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि उम्मेद्वारी मनोनयन, उम्मेद्वारी दरखास्तमा दावी विरोध सहित उम्मेद्वारको नामावली प्रकाशन हुनेछ। पर्सि 21 गते उम्मेद्वारको नामावली फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दावी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। त्यस्तै स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक र दिगो बनाउन रणनीतिक खरिद अध्ययन कार्यदल समेत गठन गरेको छ। यस कार्यदलले 60 दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दावी प्रणालीतर्फ अघि बढ़ेको छ। नेपाल वायु सेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले उच्च ब्याजदरको भार र सरकारी निकायबाट लिन बाँकी बक्यौताका कारण निगम गम्भीर आर्थिक संकटमा परेको बताउनु भएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा कालाखेतीले निगमको आमदानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै सकिएको बताउनुभयो। उहाँका अनुसार विगतमा राष्ट्र प्रमुखको विदेश भ्रमण, कोविडकालीन उद्धार र उडान र विभिन्न देशमा गरेको रेस्क्यू फ्लाइट बापतको नेपाल सरकारबाट प्राप्त हुनुपर्ने 13,75,00,000 रूपियाँ उठाउन बाँकी छ। पटक पटक पत्रचार गर्दा पनि रकम भुक्तानी नहुँदा निगमको नगद प्रवाहमा चरम समस्या देखिएको छ। ब्याज दर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगम सहजै नाफामा जाने दावी गर्दै कालाखेतीले यसका लागि तत्काल राजकीय सहयोग र वित्तीय सुधारको आवश्यकता रहेको बताउनुभयो। ऋणको ब्याज तिर्नमै सकिएको बताउनुभयो। उहाँका अनुसार विगतमा राष्ट्र प्रमुखको विदेश भ्रमण, कोविडकालीन उद्धार उडान र विभिन्न देशमा गरेको रेस्क्यू फ्लाइट बापतको नेपाल सरकारबाट प्राप्त हुनु

0: झ्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सुनसरी प्रहरले इनरुवा 3 सखुवा गाछी चेक पोस्टबाट 2,566 किलो गाँजा सहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजा सहित 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ। बन्दा सहित गाँजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमानहरू फिर्ता लगाएको छ। एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बम वर्षक विमानलाई फिर्ता लगाएको पुष्टि गरे पनि अमेरिकाले विमानहरू फिर्ता बोलाउनको आधिकारिक कारण भने खुलाएको छैन। यो महत्वपूर्ण निर्णय गएको सेप्टेम्बर 27 ग्लोस्टर सायमा रहेको त्यस हवाई अड्डा नजिकै 3 शंकास्पद गाड़ी देखिएको घटना लगत्तै भएको हो। त्यो घटनाको सम्बन्धमा आतंकवाद सम्बन्धी आशंकामा प्रहरीले शुरूमा 5 र पछि 1 बेलायती इरानी नागरिक गरी 6 जनालाई पक्राउ गरे पनि उनीहरू सबै अहिले धरोटीमा रिहा भइसकेका छन्। फेयरफोर्ड हवाई अड्डाको यो घटना र अमेरिकी विमान फिर्ता लैजाने निर्णय बीच सम्बन्ध रहेको कुरालाई बेलायत र सरकारको प्रशासनिक केन्द्र व्हाइट हलका स्रोतहरूले अस्वीकार गरेका छैनन्। घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नहमले यस मामिलामा इरानको संलग्नता रहेको बलियो संकेत देखिएको बताउनु भएको थियो। यद्यपि उहाँले विस्तृत जानकारी भने दिनुभएको छैन। यता इरानले भने यस घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै त्यसलाई अस्वीकार गरेको छ। अब खेल खबर। पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्कन सक्ने बताएका छन्। नेशन्स लीग अन्तर्गत नर्वे विरूद्धको खेलमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा शुरूआती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छोडेर बाहिरिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जाल मार्फत राष्ट्रिय टोली छोड्नुको कारणबारे उचित समयमा स्पष्ट पार्ने बताएका छन्। राष्ट्रिय टोलीसँगको आफ्नो समय कसरी टुंग्याउने भन्ने निर्णय रोनाल्डो ले नै गर्नुपर्ने प्रशिक्षक जेससले बताए। साबिक विजेता पोर्चुगलले रोनाल्डो बिना डेनमार्कमाथि 4-2 जीत हासिल गर्यो र त्यसपछि आइतबार नर्वेलाई पराजित गर्दै

0: प्रतिशत नतिजा सहित नेशन्स लीगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। पाँच पटक बालोन डी ओर जितेका रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाड़ी हुन्। उनले 234 अन्तर्राष्ट्रिय खेलमा 146 गोल गरेका छन्। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार शरण स्थगित। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू। सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश। आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुस 1 देखि राष्ट्रिय परिचय पत्र अनिवार्य। बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अध्यावधि गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो। विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाए।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
4: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: NBL सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। भान्साकोठामा प्रयोग हुने एलपीजी ग्यासबाट हुन सक्ने सम्भावित आगलाईको जोखिम न्यूनीकरण गर्न ललितपुरमा विशेष नमूना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको कार्यक्रममा ग्यास सिलिण्डर, रेगुलेटर र पाइपको प्रयोगमा अप्नाउनु पर्ने सावधानीबारे व्यवहारिक ज्ञान दिइएको छ। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले दैनिक जीवनमा अपरिहार्य बनेको ग्यास प्रयोगमा हिलचेक्राई गर्दा ठूलो क्षति हुन सक्ने बताउनुभयो। सिलिण्डरलाई घाममा सुकाउने, तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइप चलाउने जस्ता गलत अभ्यासले आगलागी निम्त्याउने उहाँको भनाई छ। कार्यक्रममा नगर प्रहरी र प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई नियन्त्रण गर्ने तरिकाबारे प्रत्यक्ष प्रदर्शन गरेका छन्। प्रज्ञ घिमिरेले विपद जुनसुकै बेला आउन सक्ने भन्दै घरका वयस्क सदस्यहरूले यस्ता प्राविधिक सिप सिक्नुपर्नेमा जोड़ दिनुभयो। भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर 8 जगातीमा रहेको कपली चोकमा संचालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ। नवराज भट्टले संचालन गरेको बीके सप्लायर्समा बिहान आगलागी भएको। आगलागी भएपछि जुद्ध बारून यन्त्र, भक्तपुरको दमकल र स्थानीयवासीको सहायतामा झण्डै 2 घण्टामा आगो निभाइएको छ। जुद्ध बारून यन्त्र कार्यालयका प्रमुख भक्तपुरका प्रमुख विजय धौ भडलेका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचामसी घरमा क्षति पुगेको छ। आगलागीबाट झण्डै 40 लाख रूपियाँ भन्दा धेरैको क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण खुलेको छैन। काठमाडौँको कृतिपुर नगरपालिका वडा नम्बर 10 3 कुने सड़कमा गैराती ट्याक्सी र मोटरसाइकल ठोकिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकल चालक कृतिपुर नगरपालिका 5 भत्केपाटी बस्ने 23 वर्षका सनिर थापा मगरको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मगरको कृतिपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको त्यही अस्पतालमा उपचार भइरहेको छ। र काठमाडौँ महानगरपालिका वडा नम्बर 31 स्थानीय क्लबसँगको सहकार्यमा आयोजना गरेको फुटसल प्रतियोगितामा बानेश्वर फ्रेण्डशिप क्लब विजेता बनेको छ। 45 वर्ष उमेर माथिका पुरूष बीचको प्रतियोगितामा बानेश्वर फ्रेण्डशिपले किङ कम स्पोर्ट्स क्लबलाई 2-1 हरायो। खेलको समापन अवसरमा वडाध्यक्ष सरोज ढकालले विजेतालाई 50,000 रूपियाँ, विजेतालाई 25,000 रूपियाँ पुरस्कार सहित ट्रफी र मेडल प्रदान गर्नुभयो। प्रतियोगितामा 7 टोलीले प्रतिस्पर्धा गरेका थिए। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको बाढीपछिको खोज तथा उद्धार चरण स्थगित, पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्बभन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। एलपीजी ग्यासबाट हुने आगलागीबाट बस्न ललितपुरमा नमूना अभ्यास, सिलिण्डरलाई घाममा सुकाउने, तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइप चलाउने जस्ता काम नगर्न आग्रह। र भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी। अहिलेलाई 4 भन्ज्याङभित्र खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz, उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: उपहार छ। यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौँ। शर्तहरू लागू हुनेछन्।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको हजुरको रेडियो।

0: दस ए तिहार में शाओमी व रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नंबर टाइप करी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव अनि बम्पर मा 4 जना विजेतालाई थाईल्यान्ड हॉलिडे यो योजना मंसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्पर मा थाईल्यान्ड हॉलिडे
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता संचालन हुने सम्बन्धी गोलन्जर गाउँपालिकाको सूचना
3: गोलन्जर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टिम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
3: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्छ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति समय र स्थान
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
3: खेल सञ्चालन हुने स्थान गोलुङ्गर गाउँपालिका 5 खनी खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681 9844129
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली
4: रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: बर्जर पेंट
3: सब परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2000 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
9: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
9: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
9: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
9: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
9: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
9: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
9: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
9: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
9: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
9: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
9: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
9: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
9: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
9: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय। टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन। च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
9: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
9: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
9: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
9: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
9: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम। कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
10: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
11: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
12: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
12: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
11: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
12: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
11: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
12: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
11: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0848541106, इमेल sbsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, हजुरको रेडियो 102.1 MHz अपराह 4 बजेको रामेसा पनि रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर संघालु रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँको खबर हजुरको रेडियो 102.1 MHz तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापका 3 महाधिवेशन प्रतिनिधिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय महाधिवेशनमा भाग लिन काठमाडौँ पुगेका 3 जना महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका छन्। केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गर्नेमा नेपाली कांग्रेस रामेछापको पूर्व सभापति समेत रहनुभएका रामचन्द्र खड्गा, कांग्रेस नेता मुक्तबहादुर महत्ते र कलाकारिताबाट कांग्रेस राजनीतिमा आएका प्रकाश कटवाल रहेका छन्। उनीहरूले आफ्नो फेसबुक मार्फत केन्द्रीय सदस्य बन्ने इच्छा व्यक्त गर्दै उम्मेद्वारीको घोषणा गरेका छन्। रामचन्द्र खड्गाले 2028 सालदेखि नेवी संघ हुँदै 2083मा आएर केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्ममा आइपुग्दा कांग्रेसका हरेक परिवर्तनको अभियानमा आफू अनुकूल हुँदै गएको र अहिले बदलिएको कांग्रेसमा आफूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरिएको बताउनु भएको छ। त्यस्तै अर्का महाधिवेशन प्रतिनिधि मुक्तबहादुर महतेले पनि दलित तर्फबाट केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने घोषणा गर्नुभएको छ। उहाँले फेसबुकमा आफू केन्द्रीय सदस्यको उम्मेद्वार बनेको बताउँदै महाधिवेशनमा प्रतिनिधिहरूसँग भोटको अपील समेत गर्नुभएको छ। अर्का महाधिवेशन प्रतिनिधि प्रकाश कटवालले पनि केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने बताउनु भएको छ। उहाँले आफ्नो फेसबुक पेज मार्फत कांग्रेसको केन्द्रीय सदस्य बन्ने भन्दै उम्मेद्वारी घोषणा गर्नुभएको छ। उहाँले पनि महाधिवेशन प्रतिनिधिहरूसँग भोटको अपील गर्नुभएको छ। रामेछापबाट 34 जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन आइतबारदेखि शुरू भइसकेको छ भने 20 गते उम्मेद्वारहरूले मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। रामेछापबाट हालसम्म 3 जनाले उम्मेद्वारी घोषणा गरे पनि अन्य महाधिवेशन प्रतिनिधिहरूले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्ने तयारी गरिरहेको कांग्रेसका नेताहरूले बताएका छन्। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ओखलढुङ्गा शाखाले 10 जना लक्षित गर्दै सुकिला नोट सटाई सेवा शुरू गरेको छ। बैंकले सोमबारदेखि सर्वसाधारणको लागि सुकिला नोट सटाई सेवा सञ्चालनमा ल्याएको जनाएको छ। राष्ट्रिय वाणिज्य बैंक ओखलढुङ्गा शाखाका प्रमुख प्रबन्धक महेश मण्डलका अनुसार यस वर्ष 1 जना सेवाग्राहीले अधिकतम 18,000 रूपियाँसम्म सुकिला नोट सटाई गर्न पाउने व्यवस्था गरिएको छ। सटाई सेवा अन्तर्गत 150, 1, 50, 20, 10 र 5 रूपियाँ दरका नोटको 1-1 सेट उपलब्ध गराइनेछ। बैंकका अनुसार फूलपातीको अघिल्लो दिन अर्थात असोज 30 गतेसम्म सुकिला नोट सटाई सेवा निरन्तर सञ्चालन हुनेछ। दशैंका बेला दक्षिणा तथा टीकाको लागि नयाँ तथा सुकिला नोटको माग बढ़ने भएकोले बैंकले सर्वसाधारणको सुविधाका लागि सटाई सेवा शुरू गरेको छ। सुकिला नोट सटाई सेवा शुरू भएसँगै राष्ट्रिय वाणिज्य बैंक ओखलढुङ्गा शाखामा सेवाग्राहीको चाप समेत बढ़ेको छ। दशैं नजिकै जाँदा नोट सटाईका लागि आउने सेवाग्राहीको संख्या अझ बढ़ने बैंकले जनाएको छ। बैंकले सुकिला नोटको जतनपूर्वक प्रयोग गर्न र नोटमा क्रेडमेट नगर्न, नच्यात्न तथा अनावश्यक रूपमा नष्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। ओखलढुङ्गामा वर्षौंदेखि भाड़ाका घरबाट सञ्चालन हुँदै आएका सब डिभिजन वन कार्यालयहरू अब आफ्नै भवनबाट सञ्चालन हुने भएका छन्। डिभिजन वन कार्यालय ओखलढुङ्गाको पहलमा ओखलढुङ्गाका 6 मध्ये अधिकांश सब डिभिजन वन कार्यालयका भवन निर्माण सम्पन्न भएको छ। चालू आर्थिक वर्षभित्र सबै सब डिभिजन वन कार्यालयलाई आफ्नै भवनबाट सञ्चालन गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालय ओखलढुङ्गाका प्रमुख मनराज राईले जानकारी दिनुभएको छ। कार्यालयको संस्थागत विकाससँगै सेवा प्रवाहलाई व्यवस्थित बनाउन आफ्नै भवन निर्माणलाई प्राथमिकता दिएको राईको भनाइ छ। चिसङको गढी सब डिभिजन वन कार्यालयका लागि स्थानीय तहले जग्गा उपलब्ध गराएपछि काठबाट वातावरण मैत्री भवन निर्माण गरिएको छ। खेसदेमा सब डिभिजन वन कार्यालयको भवन पनि निर्माण सम्पन्न भएको छ। यस्तै माने भेन्ज्याङ सब डिभिजन वन कार्यालयको भवन पूर्वाधार विकास कार्यालय मार्फत निर्माण भइरहेको छ। भवन निर्माण अन्तिम चरणमा पुगे पनि फिनिशिङका लागि बजेट अभाव रहेको कार्यालयले जनाएको छ। सुनकोशी मुलुङ सब डिभिजन वन कार्यालयको भवन भने निर्माण हुन बाँकी छ। कार्यालयका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढ़िसकेको र चालू आर्थिक वर्षभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख राईले जानकारी दिनुभएको छ। यसरी भवन निर्माण गरिएको छ। खेसदेमा सब डिभिजन वन कार्यालयको भवन पनि निर्माण सम्पन्न भएको छ। यस्तै माने भेन्ज्याङ सब डिभिजन वन कार्यालयको भवन पूर्वाधार विकास कार्यालय मार्फत निर्माण भइरहेको छ। भवन निर्माण अन्तिम

सभा वार्षिक करिब 5 लाख रूपियाँसम्म सरकारी रकम खर्च हुने गरेको थियो। आफ्नै भवन निर्माण भएपछि भाड़ा बापतको खर्च बचत हुनुका साथै कार्यालय सञ्चालनमा समेत व्यवस्थित हुने अपेक्षा गरिएको छ। ओखलढुङ्गामा खोरेत रोग नियन्त्रण तथा उन्मूलन गर्ने उद्देश्यले गाई भैंसीलाई खोरेत रोग विरूद्धको खोप लगाउन थालिएको छ। त्यहाँ असोज 15 गतेदेखि औपचारिक रूपमा खोप अभियान सञ्चालन गरिएको छ। अभियान अन्तर्गत जिल्लाभरका करिब 51,000 गाई भैंसीलाई खोरेत रोग विरूद्धको खोप लगाइने लक्ष्य राखिएको छ। खोरेत रोगको संक्रमण तथा जोखिम न्यूनीकरण गर्दै पशुधनको सुरक्षा गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पशु सेवा केन्द्रका निमित्त प्रमुख गणेश भट्टराईले बताउनु भएको छ। उहाँका अनुसार खोरेत रोग महामारीको रूपमा फैलन सक्ने भएकोले यसको नियन्त्रणका लागि खोप अभियानलाई प्राथमिकताका साथ अघि बढ़ाइएको छ। खोरेत रोग हावाको माध्यमबाट समेत सर्न सक्ने भएकोले एक स्थानमा संक्रमण भए देखिएमा अन्य क्षेत्रमा समेत तीव्र रूपमा फैलन सक्ने जोखिम रहने उहाँको भनाइ छ। खोरेत रोगका कारण पशुको दूध तथा मासु उत्पादन घट्नुका साथै कृषकले आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था रहेको भट्टराईको भनाइ छ। रोगका कारण पशुधनमा हुने क्षतिले कृषकको आमदानीमा समेत प्रत्यक्ष असर पार्ने उहाँले बताउनु भएको छ। खोरेत रोग नियन्त्रण तथा उन्मूलनका लागि नियमित खोप अभियान महत्वपूर्ण रहेको भन्दै अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताइएको छ। सर्लाहीको कविलासी नगरपालिका 3 मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट 6 पिस्तोल बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनाको अनुसन्धान गर्ने क्रममा चालकको साथबाट पिस्तोल फेला परेको हो। सोमबार जनकपुरबाट मदनपुर स्थित आफ्नो घरतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीको कविलास नगरपालिका 3 मदनपुर निवासी 33 वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको छ। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरी आवश्यक जाँच तथा अनुसन्धान गर्ने क्रममा ठाकुरको साथबाट 6 पिस्तोल एक थान फेला पारेको छ। पिस्तोल फेला पारेपछि प्रहरीले उक्त हतियार बरामद गरी ठाकुरलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बरामद गरिएको पिस्तोलको स्रोत, त्यसको वैधानिकता तथा ठाकुरले उक्त हतियार साथमा राख्नुको कारण लगायतको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने बताइएको छ। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्जमा कुशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ हुने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
0: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गणिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी प्राङ्गणिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
6: आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर गए मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्जर पेन्स।
3: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: पुरस्कार राशिहरू:
4: प्रथम पुरस्कार नगद 50,000,
3: द्वितीय पुरस्कार नगद 30,000,
4: तृतीय पुरस्कार नगद 20,000,
3: सान्त्वना पुरस्कार नगद 10,000,
4: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
3: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
4: प्रतियोगिताका नियम तथा शर्तहरू:
3: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
4: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
3: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
4: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
3: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
4: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
3: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
4: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
3: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
4: खेल सञ्चालन हुने मिति समय र स्थान:
3: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
4: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-33-16-81, 9844-24-59-89।
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना: सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ।
2: बर्जर पेंट

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
3: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब काँचीको हतदाम बस्यो त्यति बस्ने,
2: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति धेरै छ।
4: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदावरी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: कृषि क्षेत्रमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जिन्दी चामलतिर ल्याएर वजन गर्ने, मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्थ्यो, यो देख्ने किसान पूर्व नलागुले देख्नुको लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री दिए तापर अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा, रेडियो गुरास 105.2 MHz धनकुटा, रेडियो खबर पालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिजोर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजको श्रृंखलामा हामी अलिकति बढ़ी माटोको कुराकानी गर्दैछौ। हुन त हामीले माटोलाई जीवन हो भन्दै गर्दा माटोलाई कति माया गरेका छौं, कति जग्गाहरू चाहिँ अहिले बाँझिँदै गरेको परिदृश्य छ। हामीले माटो नभइकन चाहिँ बाँच्न सक्दैनौं अथवा माटोबाट हामीले उत्पादनको हरेक चीज गर्न सक्छौं भन्ने कुरा थाहा हुँदै गर्दा पनि हाम्रा कतिपय ठाउँहरू चाहिँ त्यसै खेर गइरहेका छन् र हाम्रा माटो विभिन्न माध्यमहरूबाट चाहिँ भुछाई लगायतका माध्यमहरूबाट खेर गइरहेको अवस्था त छँदै नै छ। यति मात्र नभएर माटोको विषाक्त रूपहरू हामीले पाएका छौं। माटो चाहिँ अहिले माटोमा अम्लीयपन बढ़ेको छ। माटोलाई ठ्याक्कै भन्नै पर्दा विशेष गरी माटोमा लाग्ने विज्ञहरूले अथवा चाहिँ माटोसँग नजिक हुने व्यक्तिहरूले भन्ने गर्नुहुन्छ, अहिलेको माटोलाई क्यान्सर नै लागेको छ भन्दा पनि फरक नपर्ला, अल्सरबाट पनि अझै अगाडि बढ़ेको छ भनेर पनि धेरैले भन्नुहुन्छ। यो भन्दै गर्दा आज हामीले 20 वर्षदेखि चाहिँ माटोको क्षेत्रमा माटो जचाउ, माटोलाई सुधारौं, माटो चाहिँ हाम्रो जीवन हो भन्ने खालको अभियानमा लाग्नेहरू पनि केही हुनुहुन्छ। यसै मध्येमा जीवन तामाङ अग्रपंक्तिमा आउने व्यक्ति हुनुहुन्छ, यस्ता खालका व्यक्ति हुनुहुन्छ जसले अनवरत रूपमा यो क्षेत्रमा लाग्दै बरू आफू व्यक्तिगत रूपमा कमजोर हुँ तर माटो चाहिँ साँच्चीकै हाम्रो मजबूत बन्नपर्छ, माटोको उर्वरा शक्तिलाई चाहिँ कायम गर्नुपर्छ भन्ने खालको नारालाई सँगसँगै अंगीकार गर्दै हजारौं किसानहरूलाई सँगसँगै साथमा लिएर अगाडि बढ्नुभएका व्यक्तित्व समेत हुनुहुन्छ जीवन तामाङ। आज हामी उहाँसँग चाहिँ स्टुडियोमा निम्त्याएर उहाँसँग माटो सम्वाद गर्नेछौ। आजको माटोको अवस्था कस्तो छ, साँच्चीकै माटोलाई कसरी सुधार गर्न सकिन्छ र लाखौं किसानहरूलाई काम लाग्ने विषयमा चाहिँ हामी गन्थन गर्छौं, माटो सम्वाद गर्नेछौ। आजको श्रृंखलामा हामीले अगाडि भनिसकेका छौं आजका अतिथि अर्थात जीवन तामाङ माटो तथा जैविक क्षेत्रमा चाहिँ यो विधागत रूपमा चाहिँ राष्ट्रिय प्रशिक्षक रूपमा हुनुहुन्छ, राष्ट्रिय प्रशिक्षक माटो तथा जैविक क्षेत्रमा राष्ट्रिय प्रशिक्षक रूपमा हुनुहुन्छ भने मदरल्याण्ड एग्रिकल्चर इण्डस्ट्रीजका समेत संस्थापक अध्यक्ष हुनुहुन्छ, संस्थापक संचालक हुनुहुन्छ। आज हामी उहाँसँग यहाँले 20 वर्षदेखि माटोको क्षेत्रमा लाग्दै गर्दा अहिलेको माटोको अवस्थालाई कसरी आकलन गर्नुहुन्छ र वास्तवमा माटोलाई कसरी सुधार गर्न सकिन्छ र राज्यले माटोलाई अब कसरी चिन्नु पर्यो भन्ने लगायतका विषयमा हामी प्रश्न गर्नेछौ। उहाँले यो विषयमा फरक रोचक र यथार्थ फरक जवाब दिनुहुनेछ, हामी यो चाहिँ आशा गरेका छौं। जीवनजी नमस्कार, यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: एकदम।
0: प्रशिक्षक माटो तथा जैविक क्षेत्रमा राष्ट्रिय प्रशिक्षक रूपमा हुनुहुन्छ भने मदरल्याण्ड एग्रिकल्चर इण्डस्ट्रीजका समेत संस्थापक अध्यक्ष हुनुहुन्छ, संस्थापक संचालक हुनुहुन्छ। आज हामी उहाँसँग यहाँले 20 वर्ष

0: को बारेमा हजुरलाई भन्नुभन्दा पहिला सुरुमा सर्वप्रथम आज यो अवसर प्रदान गर्नुभएकोमा सर तपाईँलाई यो जीएनएन टेलिभिजन हेरेर बस्नुहुने सम्पूर्ण कृषि प्रेमी श्रोताहरूमा न्यानो नमस्कार।
1: हाम्रो समृद्ध कृषिको टिमबाट यहाँलाई पक्कै पनि स्वागत नै छ, त्यसरी पनि हामीले यहाँलाई बोलाएका छौँ, हामी आभारी पनि छौँ। अब हामी विषयवस्तुतिर पनि लाग्न चाहन्छौँ। करिब करिब दुई दशकभन्दा लामो समय माटो माटो माटो माटो मात्रै भनेर हिँड्नु भएको छ। कतिपय अवस्थामा चाहिँ घरबाट सपोर्ट नहोला, परिवारबाट सपोर्ट नहोला, समाजबाट सपोर्ट नहोला, साथीभाइबाट सपोर्ट पनि नहोला, यद्यपि दुई दशकको यो लामो समय लड्दै हिँड्नु भएको छ, माटोलाई उठाउनको लागि लड्नु भएको छ र यहाँका मिसन धेरै छन्। धेरैसँग सहकार्य गरेर समृद्ध राज्य बनाउने अभियानमा अगाडि बढ्नु भएको छ। यो विषयमा हामी प्रवेश गर्दै गर्दा साँच्चै माटोलाई कसरी परिभाषित गर्नुहुन्छ यहाँले चाहिँ?
0: यहाँको प्रश्नलाई धन्यवाद। माटोको बारेमा भन्नुभन्दा पूर्व मलाई यो मेची महाकाली सातै प्रदेशको किसानहरूले दिनुभएको मायामा मेरो आफ्नो परिचय खुलेर बताउनुहोस् भन्नुभएको कारण गर्दाखेरि यो जननी जन्मभूमिश्च स्वर्गति गरिएछी भनेको देशमा जन्मिन पाएकोमा सर्वप्रथम म हजुरहरूलाई आफ्नो मनको कुराहरू आज मेरो 20 वर्षको अनुभवहरू तपाईँहरूसँग साट्नु भन्दा पूर्व म एउटा कविताबाट आफ्नो अझ थप आफू बसेको ठाउँ सहितको
1: परिचय दिन चाहन्छु। माटो नै बोल्छ,
0: माटो नै बोल्छ,
1: कविताको परिचयमै माटो बोल्ने भयो,
0: एकदम माटो नै बोल्छ। त्यसको लागि म अहिले जहाँ तपाईँले मेरो उद्योगको नाम लिनुभयो त्यो ठाउँ सेटको नाम सेट म एउटा अझै हाम्रो श्रोताहरूलाई
1: दर्शकहरूलाई
0: अझै बुझ्ने गरी तपाईँको चाहिँ म आफ्नो परिचय दिन चाहन्छु। बागमती प्रदेश मकवानपुर जिल्ला हेटौडा 9 हो म बस्ने ठाउँ। माटो कृषि र प्रकृतिलाई मन पराउने जीवन तामाङ हो मेरो नाम। अघि तपाईँले सोध्नुभएको प्रश्नको उत्तरमा चाहिँ यो मेरो परिवारमा तपाईँले भने कस्तो मनको कुरा गर्नुभयो, यसरी देशको माटो बचाउने अभियानमा माटो बचाऊ अभियानकोमा हिँड्ने क्रममा परिवारबाट आफ्नो कामै घर छेउको थाई जागिरै छोडेर देशको माटो बचाउने अभियानमा हिँड्दाखेरि समस्याहरू त धेरै आए, यो
1: धेरै चुनौती
0: तर दुर्भाग्यको साथ भन्नुपर्छ मैले मेरो नेपालको माटो चाहिँ असाध्यै नै बिग्रिसकेको रहेछ, धेरै धेरै रोगी बिरामी भइसकेको रहेछ। त्यो बिरामी भएको कुरा चाहिँ प्रत्येक किसानलाई पनि थाहा छ र यो सरकारलाई पनि थाहा छ।
1: यहाँले अभियानमा थाल्ने बेलातिरको बिग्रेको कुरा गर्नुभयो कि आजको कुरा गर्नुभयो यहाँले?
0: मैले यो अभियानमा सुरु गर्नुभन्दा पूर्व म घर छेउकै मेरो हेटौडा औद्योगिक क्षेत्रकै एउटा चाहिँ राम्रो स्थापित राष्ट्रिय कम्पनीको म एउटा चाहिँ राम्रै पोस्टमा काम गरेको बसे जाहिर खाइरहेको मान्छे, त्यो जाहिर खाइरहेको मान्छेलाई आफ्नो र आफ्नो परिवार बाहेक कुनै मतलबै थिएन। तर सौभाग्यवश मेरो औद्योगिक क्षेत्र जुन मैले काम गरिरहेको छु हेटौडा औद्योगिक क्षेत्रको त्यसको नजिकै तपाईँको चाहिँ क्षेत्रीय माटो प्रयोगशाला जहाँ छ, जहाँ नेपाल सरकारले किसानहरूको लागि कृषिको लागि भनेर 9-9 माटो प्राविधिकहरू माटो
1: प्रदेश सरकार अन्तर्गत नै
0: अहिले त प्रदेश सरकार अन्तर्गत गाभियो, राजधानी नै भयो बागमती प्रदेशको, त्यहाँको प्राविधिकहरूसँग भेट्ने संयोग मेरो 60 सालमा जुड्यो र 60 सालमा जुड्दाखेरि म एउटा शिक्षित युवा एउटा रोजगार खाइरहेको मान्छेलाई मलाई एकजना वैज्ञानिकले सोध्नुभयो वाट डु यु मिन बाई सोइल, तपाईँलाई माटोको बारेमा के थाहा छ, तपाईँलाई थाहा छ माटोको अवस्था कुन अवस्थामा छ अहिले भनेर भन्दाखेरि मैले माटोको बारेमा बोल्नै सकिनँ। नसक्दाखेरि एउटा के चाहिँ मैले चाहिँ एउटा चाहिँ अब अटोट गरेँ भने ओहो
1: यो चाहिँ आजभन्दा ठ्याक्कै कति सालको कुरा भन्नु,
0: 21 साल अगाडिको कुरा हो यो। त्यतिखेर म मस्त आफ्नो व्यवसाय जागिर गरेका थिएँ, परिवार हेर्दा थिएँ, म जस्तो मान्छेलाई पनि देशको माटोको बारेमा चिन्ता थिएन। तर त्यो माटो प्रयोगशालाको चाहिँ कर्मचारी जसले चाहिँ नेपाल सरकार तलब खाएर बसेको छ उहाँहरूलाई चिन्ताको विषय के भन्दाखेरि एकजना किसानले पनि मेरो माटोलाई जाँच दिनुहोस् न, मेरो माटो जाँच्नु पर्यो भनेर सरकारी कार्यालयमा आउँदैन र कर्मचारीहरूले काम नपाएपछि अब कम्प्युटरमा अनावश्यक रूपमा चाहिँ कम सरकारी सुविधाहरूबाट चाहिँ थ्रू भएर बसिरहेको छ। त्यसको लागि किसान जगाउनु पर्यो, कृषि पेसामा माटो बिग्रेको रहेको माटोको अवस्थालाई सुधार गर्नलाई माटो जगाउने युवाहरू चाहियो भन्ने कुरा भएको हुँदाखेरि अनि मैले चाहिँ जब मलाई माटोको बारेमा जिज्ञासा बढ्यो, मेरो माटो रोगी छ भन्ने जानकारी भयो, त्यसपछि मैले चाहिँ ओहो ल होइन यसरी हुँदैन, माटोको बारेमा आफूले पनि सिक्ने बुझ्ने र माटोलाई चाहिँ यो बिग्रेको माटोलाई सुधार्नुपर्छ भन्ने अभियान चाहिँ मैले मिसन सोइल केयर भन्ने एउटा नारा अभियान लिएर अनि मैले चाहिँ आफ्नो घरजेको जागिरी हापेर
1: यो 61 सालमै सुरुवात गर्नु
0: 61 सालमा मैले जागिरीलाई हापेर अनि चाहिँ माटो जचाउँ माटो बचाऊ
1: माटो जचाऊ।

0: माटो बचाऊ, रासायनिक विकल्पमा जैविक र पाङ्गर खेती अप्नाऊ भन्दै देश दौडामा 1,000 रुपियाँ पैसा खल्तीमा लिएर अनि देशको माटोको अवस्था हेर्नलाई म माटो बचाउ अभियानमा हिँडेको। त्योभन्दा अगाडि मैले 18 महिना माटो विज्ञहरूसँग म माटोको बारेमा उहाँहरूसँग चाहिँ अन्तर्क्रिया गर्ने, उहाँसँग तालिममा हिँड्ने, हिँड्दै हिँड्दै म 18 महिनामै माटोको चाहिँ एउटा माटो विज्ञको रूपमा चाहिँ म उहाँले मलाई
1: अथवा चाहिँ यहाँले राष्ट्रिय परिचयको रूपमा यो अनुभव गरिसक्नु
0: एकदम। अब तपाईँले माटोको बारेमा जुनसुकै ठाउँमा गएर माटोको बारेमा मजाले तपाईँले चाहिँ किसानलाई माटोसँग आत्मसात गर्न सक्नुहुन्छ भनेर मलाई अनुमति पाएपछि अनि 1977 म अनुमत रूपमा अहिलेसम्म लागिरहेको छु।
1: यो बीचमा पटक पटक अन्डर खानुभयो, चुनौती पनि आए र पटक पटक सफल असफल भन्ने कुरा त निरन्तरता नै हो। हामीले पटक पटक भन्छौँ, असीम सापकोटा आज कृषिको पत्रकारिता क्षेत्रमा चाहिँ सफल हो या असफल अरूले आकलन गर्नुभन्दा पनि म चाहिँ यो क्षेत्रमा सफल छु, स्थापित बन्न खोजिराखेको छु। सङ्घर्ष सधैँभरि हुन्छ, निरन्तरता नै सफलता हो भनेर म हिँड्दै गर्दा चाहिँ अरू क्षेत्रमा लाग्नेले पनि सायद त्यही भन्नुभएको छ, यहाँले पनि त्यही भन्नुभएको छ सायद।
0: तपाईँलाई म सर्वप्रथम धन्यवाद के दिन्छु भने तपाईँको यो टेलिभिजनले जुन समृद्ध कृषिको जुन नारा लिएर अघि बढेको छ त्यो कृषि चाहिँ केमा हुन्छ त भन्दाखेरि माटोमा हुन्छ क्या। र मैले के भन्ने गरेछु भने सक्सेस स्टार्ट फ्रम द ग्राउन्ड र हेल्दी सोइल इज हेल्दी लाइफ। माटोले स्वस्थ हुनु पर्यो त माटो भनेको चाहिँ आमा हो। मैले मेरो दुईटा आमा छ भन्दै हिँडिरहेको छु, दुईटा आमा छ भन्दै बोलेर हुन्छ कि लेखेर हुन्छ कि जनतालाई किसानलाई बुझाइरहेको छु। हरेक नेपालीको हरेक मानिसको दुईटा आमा हुँदो रहेछ, एउटा तपाईँलाई 9 महिना कोखमा आएर जन्म दिने तपाईँको जन्मदाता आमा, अर्को तपाईँको आमालाई पनि पाल्ने आमा भनेको चाहिँ मातृभूमि आमा,
1: माटो
0: माटो जुन माटोबाट फलेको अन्न चाहिँ खाएर तपाईँको आमाले चाहिँ तपाईँलाई चाहिँ होइन जन्म दिएको छ पछिल्लो अन्न खाएर, त्यही माटो चाहिँ हिजो आजभन्दा 3 दशक अगाडिको माटो र आजको माटोमा जमिन आसमानको फरक भयो। त्यो फरक केले गर्दा भयो भन्दाखेरि समय परिवेशले गर्दा भयो भन्दाखेरि माटोको सुधार गर्नुपर्छ है सरकार, किसानलाई माटो सम्बन्धीको चाहिँ जनचेतना जगाउनुपर्छ भनेर चाहिँ अब झकझगाउँदै किसानलाई र चाहिँ सरकारलाई झकझगाउँदै माटो उपचार गर्नुपर्छ, माटो जचाउनुपर्छ भन्दै हिँडेको मानिस हो।
1: 20 वर्ष भन्दा बढी भएको छ,
0: 20 वर्ष बढी भयो।
1: यो बिचमा अलिक बढी अन्डर पनि खानुभयो, अप्ठ्यारो पनि पर्यो यहाँलाई है?
0: धेरै अन्डर पर्यो, धेरै अन्डर पर्यो। अब
1: योभन्दा पछाडि यो मदरल्यान्ड चाहिँ अलिक पछाडि सुरुवात गर्नुभएको थियो, त्यो पनि हेटौँडा औद्योगिक क्षेत्रभित्र स्थापित कम्पनीको रूपमा अगाडि बढ्नु भएको छ, विशेष कारणवश केही समय रोक्नु पनि पर्यो होला, अप्ठ्यारो पनि पर्यो। यद्यपि यो औद्योगिक क्षेत्रभित्र चाहिँ स्थापितको रूपमा यो उद्योगलाई अगाडि बढाउनु भएको छ, मदरल्यान्डलाई पनि, मदरल्यान्ड अलिक पछाडि सुरुवात भएको यहाँको।
0: मलाई यसको लागि तपाईँलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। किसानले मैले जब माटो सम्बन्धीको तालिम गर्न थालेँ, माटोको बारेमा, माटोको पूर्ण परिभाषा, माटोको उत्पत्तिको बारेमा, माटोको तत्त्वहरूको बारेमा, माटोको चाहिँ कुनै पनि बाली नाली लगाउनुभन्दा पूर्व माटो परीक्षण गरिनुपर्छ, माटोको पिएच हेरिनुपर्छ र त्यो बिउ बिजन पनि परीक्षण गरेको हुन्छ। क्षेत्रीय माटो प्रयोगशाला सँगसँगै बिउ बिजन प्रयोगशाला पनि नेपाल सरकारले खोलेको छ किसानको लागि। किसानले कुनै पनि बाली नाली लगाउनुभन्दा त्यो माटोमा कुन चाहिँ बाली सुहाउँछ त भनेर नेपाल सरकारले परीक्षण गरिएको बिउ बिजन पनि निकास गरेको छ। तर हामी किसानले चाहिँ त्यो सरकारले दिएको मापदण्ड विपरीत बजारमा गएर बीज भण्डारमा बिउ पनि बिजन गएर चाहिँ हामी बिउ चाहिएको बिउ धानको, मकैको, गहुँको, होइन तरकारीको बिउ लिएर हामी ल्याएर रोप्छौँ। त्यसमा सरकारले अनुमति दिएको छ कि छैन त्यो प्रमा त्यो हेर्दैनौँ क्या, न माटो जाँच्छौँ न बिउ चाहिँ हेर्छौँ। तसर्थ हाम्रो कृषि मेरुदण्ड हो नेपालको, सबै थाहा छ नेपालको मेरुदण्ड भने कृषि हो, हामीले पढेको हो नि त होइन कृषि त्यो हाम्रो प्रमुख पेसा भनेर। तर त्यो कृषि पेसा चाहिँ हिजो लह लह धान फलाउने, आज हाम्रो सुन फल्ने माटोमा अहिले एउटा बाँझो छ देखिरहेको छ। त्यो बाँझो हुनुको पछाडि चाहिँ के त भन्दाखेरि किसानले माटोको सही मूल्य पाएन। एक अर्थमा चाहिँ किन पाएन भन्दाखेरि किसानले उत्पादन गरेको रगतलाई पसिना बनाएर चाहिँ मेहनत सिजाएर चाहिँ उसले चाहिँ उत्पादन गरेको वस्तुको बजार सही बजार नपाउने र सही बजार पनि नपाउने सँगसँगै किसानलाई के पनि भयो भन्दाखेरि त्यो जानकारी कुनै पनि सरकारी गैर सरकारी संघ संस्थाले चाहिँ माटो सम्बन्धी तालिम गर्नुपर्छ, बिउ बिजनको चाहिँ तालिम लिनुपर्छ भनेर चाहिँ कुनै पनि ले सिकाएन। जबकि विश्वमा तपाईँको
1: भनेपछि जस्तो जीवनजी मैले बिउ बाँध्ने काम गरे तर कस्तो माटोमा यो बिउ रोप्ने अथवा यो बिउ छर्ने भन्ने चाहिँ प्रशिक्षण भएन,
0: भएन
1: सबै ठाउँमा यस्तो भयो।
0: मैले 74 जिल्ला यो विश्व वर्षमा मैले सातै प्रदेशको हिमाल पहाड तराईमा गएर
1: धेरै घुम्नु भएको छ है
0: लाखौं लाख दशौं लाख किसानहरूसँग सहकार्य गर्ने मौका पाएँ भेट्ने मौका पाएँ उहाँको जिज्ञासा बुझ्न पाएँ साह्रै पीडित म यो भन्ने जुन किसान छ जसले साँच्चै कृषि पेसामा आफ्नो कर्म गरिरहेको छ त्यो किसानलाई राज्यबाट र चाहिँ यो व्यापारीबाट पाउनुपर्ने साथ सहयोग नपाएकोले गर्दाखेरि दिनानुदिन वितृष्ण बढ्दै गएको छ र मेरो माटो र जेसुकै होस् माटोसँग मलाई मतलब छैन मलाई आमदानी चाहियो भन्ने हिसाबले पनि अत्याधिक मात्रामा नेपाल गरिब हुनुको पछाडि मैले दशौं लाख नेपालीको बीसौं वर्षको अनुभवबाट चाहिँ के थाहा पाएँ भन्दाखेरि दुईटा राराले गर्दाखेरि नेपालको कृषि र माटो चाहिँ दिनानुदिन खस्किँदो गइरहेको छ यी रारा भनेका तपाईँको हाम्रा यी मुगुको ताल पनि होइनन् यी बच्चाले खाने चौचौ पनि होइनन् यो रा भनेको पहिलो रा भनेको रासायनिक मल जुन अत्यधिक मात्रामा प्रयोग गरेको छ आवश्यकभन्दा बढी प्रयोग गरेको छ र दोस्रो भनेको चाहिँ राजनीतिक दल एकजना राजनीतिक दलमा लागेका चाहिँ नेताले पनि चाहिँ यो मेरो ठाउँ गाउँठाउँको मेरो जिल्लाको मेरो देशको माटोलाई बचाउनु पर्छ हो मेरो माटोको अवस्था बिग्रिँदै गइरहेछ मलाई जानकारी किसानले दियो किन दियो भन्दाखेरि हिजो दस मुरी फल्ने ठाउँमा अहिले पाँच मुरी छ मुरी फल्दैन यसपालि भन्दा त्यो माटोको खस्किँदो भएर गएको
1: एउटा खस्किँदो यो अर्थमा भयो अर्को चाहिँ लागत मूल्य बढ़िरहेछ यहाँ लागत मूल्य बढ्ने बित्तिकै किसानलाई त नाफा हुने कुरा त छँदै नै छैन घाटा भइरहेको छ
0: तपाईँलाई लागतको कुरा गरिहाल्नु भयो म प्रत्यक्ष दर्शी
1: यो कुरा त भेट्नु भएको छ नि यहाँ
0: किसानले दुःख गरेर चार पाँच महिनापछि उमारेको धान दुःख गरेर उमारेको धान उसले कसरी उमार्यो म त्यहाँतिर गइनँ किनकि रसायनिक मल नहालिकन उत्पादन हुँदैन भन्ने खालको चाहिँ किसानको मानसिकता बसिरहेको छ एउटा एडिकै भइसक्यो माटो पनि किसान पनि 1150 पर्ने त्यो 25 केजीको बोराको मललाई 2850 हालेर किन्दाखेरि पनि किसानले चाहिँ रमरमे लान्छ आफूले खाने चामल चाहिँ बेचेर युरिया मल किन्छ ऊ ढिउँडो खान्छ तर उसले युरिया मल हाल्नै पर्छ खेतीको लागि किनकि छिमेकीले युरिया मल हालिरहेछ अनि त्यो म जैविक खेती गर्छु भन्दा भन्दा पनि उसले चाहिँ बाध्यताले पनि रसायनिक मल उसले किनेर हालिरहेछ र त्यो जतिसुकै जसरी गरेर उसले चार पाँच महिना दुःख गरेर उसले उत्पादन गरेको छ त्यो उत्पादन चाहिँ बिक्री गर्ने बेलामा किसानले गर्न पाउँदैन के यो राज्यको सबैभन्दा ठूलो कमजोर पक्ष त कहाँ गयो भन्दाखेरि कृषि पेसामा र किसान मारा सरकार भनेर कहाँनिर चाहिँ भन्न बाध्य भयो भन्दाखेरि उसले 1200-1300 रुपियाँ क्विन्टलमा किसानको धान जुन फालिरहेको हुन्छ त्यो खेतमा उसले चाहिँ 1200-1300 रुपियाँमा व्यापारी किन्न पुग्छ क्या त्यहाँ अनि त्यो 1500-1500 रुपियाँ भनेको 15 रुपियाँ किलो भनेको
1: ठाउँमा लागत मूल्य पनि आएन
0: कहाँ उसले आफ्नो लागत मूल्य 15 रुपियाँसम्म उसले किसानले बोल्छ बोलपत्र गरेको ठाउँमा म पुगेको छु कि म धेरै ठाउँमा पुगेको छु म
1: कुन कुन जिल्ला पुग्नु भएको छ
0: म मेरो स्पेसल्ली म एक नम्बर र दुई नम्बर प्रदेशमा हाम्रो जहाँ बढी धान खेती हुन्छ
1: हाम्रो सबै ठाउँ
0: पुगेको छु त्यहाँ पुग्दाखेरि तपाईँको किसानसँग बार्गेनिङ गरेको म अरू धेरै टाढा पनि कुरा गर्दिनँ मेरो यहीँ नजिकै मेरो सिमरा जितपुर भन्ने ठाउँ छ त्यो अत्यधिक धान हुन्छ त्यहाँ त्यो सिमरा जितपुरमा धान खेती गरेको किसानले धान बाली भित्राउने बेलामा उसको चाहिँ त्यो धान फाली भइरहेछ ट्र्याक्टर लिएर चाहिँ बोराको बोरा खाली खाली बोरा लिएर व्यापारीहरू पुगेछ अनि उसले व्यापारीले आफ्नो सबै खर्च जुटाएर म 1500 क्विन्टलको धान बेच्छु भनेर भन्दाखेरि बार्गेनिङ गरेर 13 रुपियाँ ठाउँमा नि 12 रुपियाँमा 1200 क्विन्टलमा उसले धान खलाबाट उठाउँछ त्यो किसानको घरको भगारी पनि जानु पाउँदैन क्या अब मैले यहाँनिर मलाई विडम्बना र आश्चर्य कहाँ लाग्यो भने यो सरकारले किन आँच मेरो बसिरहेछ त्यो किसानले बाध्यताले एकमुष्ट पैसा आउँछ उसको त अब ज्याला दिनु परेछ कर्म त्यो कामदारहरूको दिनु छ होइन आफ्नो अब ऋण गरेको पैसाहरू दिनु थियो होला त्यो 1200 रुपियाँ क्विन्टल धान चाहिँ त्यो व्यापारी लिएर गएर त्यो राइस मिलवाला मिलवाला साउला लगेर उसले चाहिँ 1500-1600 रुपियाँ क्विन्टल बेच्दो रहेछ हेर्नुहोस् है अनि त्यो व्यापारी त्यो धानको भुस निकालेर उसले भुस पनि अलग्गै बेच्छ र चामल जुन बनाउँछ त्यो उसले आफ्नो ग्रेडिङ ब्रान्डिङ आफ्नो नाम राख्छ उसले नाम किन भनौँ अहिले त्यो व्यापारीको नाम नभनौँ त्यो ब्रान्डको नाम नभनौँ त्यो ब्रान्ड गरेको चामल चाहिँ हामीलाई किसानले ती चामल फेरि उसले चाहिँ किनेर खाँदाखेरि चाहिँ 30 रुपियाँ किलो पऱ्यो कि उसलाई चाहिँ उसले उत्पादन गरेर बेच्दाखेरि 1200 रुपियाँमा उसले क्विन्टलको तर त्यही चामल चाहिँ त्यही धान चाहिँ चामल बनेर व्यापारीबाट मेलबाट चाहिँ फेरि व्यापारीकोमा व्यापारीबाट आफ्नो घरमा आउँदाखेरि चाहिँ 30 रुपियाँ किलोमा धान किनेर चामल खाँदाखेरिको चाहिँ त्यो किसानको आँखाबाट आँसु झरेको र राज्यले चाहिँ हाम्रो सामान हाम्रो उत्पादन नकिनिदिएर होइन यसरी व्यापारीबाट गर्दाखेरि हामी चाहिँ मर्कामा परेका छौँ र कृषि पेसामा चाहिँ अब मनको
1: जस्तो यो खलोबाट बेच्नको लागि किसान बाध्य नै हुन्छन् जस्तो अहिले चाहिँ खाद्य तथा व्यापार कम्पनीले पनि प्र्याक्टिस गरेको छ धेरै अस्ति नेपालगञ्जको मैले न्युज पनि राखेको थिएँ अनि अरू ठाउँमा पनि पुगेको छ खलोमै पुग्ने खालको प्रयास पनि भएको छ कतिपय ठाउँमा यो कुर्नको लागि पनि किसानहरू अथवा त्यो समय पनि नसकेर हो कि अथवा चाहिँ त्यो खालको चेन नभएर हो कि मार्केट चेनसम्म यहाँसम्म अथवा सरकारी संयन्त्रसँग जोडिन नसकेर हो कि
0: यसको मुख्य
1: अहिले पछिल्लो समय प्र्याक्टिस भएको देखिन्छ केही मात्रामा है, खाद्य कम्पनीले सबै किनेको छ, सबै ठाउँको खरिद गरिरहेछ भनेर चाहिँ म भन्दिनँ, तर प्र्याक्टिस गरिरहेछ कि कतिपय ठाउँमा।
0: यसको लागि तपाईँले भन्नुभएको कुरा जानकारीलाई धन्यवाद दिन चाहन्छु। अहिले त गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी भन्ने नारा पनि आएको छ, हामीले त किसानको सहकारीलाई नै अब चाहिँ बरु व्यापारीलाई भन्दा नि बरु सहकारीले किनिदियोस्, त्यो किसानको नजिक कुन सहकारी छ होइन, किसानले चाहिँ त्यो उसको अन्न किनेर राज्यले हेरेन भने अब सहकारीले हेरिदियोस् अथवा समूहले एउटा किसान प्रेमी समूह
1: त्यो खालको प्र्याक्टिस पालिका स्तरबाटै गर्नुपर्छ है
0: एकदम।
1: अब हामी जीवनजी हामी अन्तिम खण्डमा पुग्छौँ, कति कुरा गर्न भ्याउँछौँ कति भ्याउँदैनौँ, अहिले मदरल्यान्ड एग्रिकल्चर इन्डस्ट्रीले चाहिँ के गर्दछ अलिक सठिकमा यो पनि जानकारी।
0: यसको लागि पनि म सर्वप्रथम नेपाली किसानहरूलाई म धन्यवाद दिन चाहन्छु, जुन किसानहरूले मलाई चाहिँ तपाईँ त्यत्रो मकवानपुर जिल्लादेखि हेटरदेखि आएर हामीलाई माटो बारेमा के राम्रोसँग बुझाउनु भयो, रासायनिक मलको विकल्पमा जैविक र फाङ्गारी खेती गर्नुपर्छ, तपाईँले कोदो उखलेको चार, धान उखलेको चार, तपाईँले टेकेर चिप्लेर हिँडेको पत्कर पनि मल हो, तपाईँले देखिरहेको वनमारा जुन तपाईँको तितेपाती तपाईँको ओरपर देखाएको
1: यी
0: सबै वनस्पतिहरू मल हो, र यस्तै तपाईँले जैविक खेती गर्नुपर्छ, फाङ्गारी खेती गर्नुपर्छ भनिरहँदाखेरि जुन ज्ञान दिनु आउनुभयो, हामी किसानहरू त्यसरी नै जैविक माटो परीक्षण गरेर जैविक खेती गर्न तयार छौँ, तर हामीलाई एक ठाउँ मात्रै देखाइदिनुहोस् जहाँ हाम्रो चाहिँ प्राङ्गारिक उत्पादन चाहे आलु होस् चाहे टमाटर होस् चाहे धान होस् त्यो लगेर बेच्ने ठाउँ कहाँ छ त, कसले लिन्छ त हाम्रो, त्यसको लागि ठाउँ तपाईँ हेटौँडा बस्नुभएको कारणले गर्दाखेरि हेटौँडा औद्योगिक क्षेत्रमा छ, तपाईँको चाहिँ किसानलाई एउटा उद्योगको लागि चाहिँ पहल गरिदिनु भनेको भएर विक्रम सम्बत 2065 सालदेखि किसानहरूको लागि कृषि प्रेमीमा आबद्ध भएका हरेक किसानलाई समेट्ने गरी चाहिँ एउटा मदरल्यान्ड एग्रिकल्चर इन्डस्ट्रीको लागि चाहिँ मैले नेपाल सरकारको हेरेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई 65 सालदेखि मलाई जम्मा 10 रोपनी जग्गा कृषि उत्पादनको लागि कृषि र वनमा खेर गराएको उत्पादनहरूको लागि चाहिँ मलाई खाद्य पेय र कस्मेटिक्स बनाउनलाई मलाई जग्गा दिनुहोस् न भनेर मैले पहल गर्दै जाँदाखेरि मलाई 8 वर्षपछि
1: 72 साल 73
0: मैले पाएँ र राज्यले फेरि पनि मलाई चाहिँ किसान तर्फबाट उद्योग जग्गा पाएँ, मेरो आफ्नो निजी गाडी थियो कि पिकान्डो गाडी बेचेर हुन्छ, निजी सम्पत्ति बेचेर उद्योग खडा गरेँ किसानको लागि, एउटा मध्य भागमा पर्ने हेटौँडा औद्योगिक क्षेत्रमा 7% किसानलाई सहयोग दिन सकिन्छ, जो जसले माटो परीक्षण गरेर जैविक खेती गर्छन् किसानलाई सहयोग पुग्ने गरी, किसानले आलु बेचेर उसले हामी चिप्स दिन्छौँ, उसलाई आलु बेच्दैन फाइदा, चिप्स बेच्दैन फाइदा होइन, किसानले हामीलाई टमाटर उत्पादन गरेर दिने, त्यो म सबै अन्तर्गत तपाईँलाई भन्न चाहन्छु, यो तपाईँको जिएन टेलिभिजनबाट चाहिँ 77 जिल्लामै मैले चाहिँ 62 सालमै हो 2 रुपियाँ किलो टमाटर नबिकेर लालबन्दीमा टमाटर गाडा लाने भयो भाडामा नभएर गाडासहित रोडमा फालेर गएको देखाएको थिएँ मैले 2 रुपियाँ किलो टमाटर नबिकेर टमाटर, त्यही टमाटरलाई अहिले मैले व्यावसायिक रूपमा यो 20 वर्षको यो माटो परीक्षण तालिम गर्दाखेरि चाहिँ तपाईँको चाहिँ अहिले 77 जिल्लामै 2 कट्ठा जग्गामा पनि टमाटर खेती गरेर पनि वर्षको 40-50 हजार कमाइ गर्न सक्ने टनल खेतीबाट 12 महिना आमदानी गर्न सक्ने अवसर पनि मैले किसानलाई त्यही अवसर माटो परीक्षण गरेर त्यो माटोमा टमाटर फल्छै फल्दैन फलिबाट फल्छै फल्दैन त्यो ज्ञान दिएर 2टा बच्चा पढाउनलाई र गृहिणीहरूले पनि त्यो चाहिँ सफल भएको चाहिँ छ।
1: अब केही दिन पछाडि माटो दिवस पनि मनाउँदैछौँ, हामी माटो विज्ञसँग केही दिन पछाडि कुराकानी गर्ने प्रयास पनि गरेका छौँ, डाक्टर श्रीप्रसाद विष्टसँग हामी कुराकानी गर्ने प्रयास गरेका छौँ, उहाँलाई टेलिफोन चाहिँ गरेको छैन, मैले त एक दिन केही दिनपछि कुराकानी गरौँ भनेको छु, यो भन्दै गर्दा अरू कुरा माटोका धेरै कुराहरू उहाँबाट गरौँला, प्राइभेट सेक्टरबाट एउटा जीवन तामाङ चाहिँ साँच्चीकै माटोलाई जीवन सम्झिने र माटो नै जीवन हो जीवनसँग माटो छ भनेर हिँड्ने यहाँको नाम पनि संयोग नै छ जीवन नै, यो भन्दै गर्दा चाहिँ अब साँच्चीकै राज्यले माटोलाई कसरी चिन्नु पर्यो सठिकमा बताइदिनु।
0: एकदम माटोले राज्यले माटो चिन्नै पर्छ, विश्वमा म तपाईँको विश्वको केही राष्ट्रको नाम दिन चाहन्छु गर्वसाथ, एक नम्बरमा चाइना होइन, कोरिया, इजरायल, युएसए, अमेरिका, तपाईँको त्यहाँ चाहिँ तपाईँको वर्षमा 4-5 चोटिसम्म चाहिँ सोइल तपाईँको चाहिँ माटो सम्बन्धीको चाहिँ अन्तर्क्रिया कार्यक्रम हुन्छ, सोइल इन्टरेक्सन कार्यक्रम हुन्छ, मेरो माटो कुन अवस्था छ त भनेर किसान किसान बीचमा विभिन्न समूहसम्म बीचमा त्यहाँको सरकारले नै ठाउँ ठाउँमा कृषि बस होइन कि माटो बस चलाउँछ, मेरो जिल्लाको मेरो प्रदेशको मेरो ठाउँको माटो कुन अवस्थामा छ, मेरो माटो किन कालो भयो मेरो किन रातो भयो, त्यो माटोको अवस्थाको बारेमा माटोको उत्पादन क्षमताको अवस्था बारेमा सरकारले ग्लोबल रूपमा तपाईँको चाहिँ माटोको चाहिँ बस चलाउँछ भनेको माटो शिविर माटो परीक्षण कार्यक्रम चलाउँछ, तर यही नेपालमा कतै पनि माटो सम्बन्धीको चाहिँ त्यस्तो चाहिँ बहस भएको अन्तर्क्रिया भएको राज्यबाट
1: अलिअलि चाहिँ भएको छ, नपुगे होला यो
0: नपुगेको रुटारामा त पुगेको छैन होइन, जस्तो म बसेको हेटौँडामा गयो आफ्नो मजिला कुरा गर्छु,
1: पालिकाबाट माटोको आज हाम्रो शिविर छ यो भनेर चाहिँ हामीलाई फोटो आइरहेको छ, नपुग चाहिँ हुनसक्छ हामी स्वीकार छौँ, तर प्रयास चाहिँ भएको छ है यसमा चाहिँ अब स्वीकार्नुपर्छ, किनकि यो खालको अभियान चाहिँ चाहियो कि अलिकति ठुलो अभियान चाहिँ चाहियो,
0: तपाईँकै कार्यक्रमबाट म जानकारी गर्न चाहन्छु नेपाल सरकारलाई वर्षको 6 शिविर राखेर तालिम पुग्दैन क्या, मैले प्रदेशको जुन माटो प्रयोगशाला छ हेटौँडा उदी क्षेत्रमा हाम्रो यो बागमती प्रदेशको त्यो प्रयोगशालाको चाहिँ जानकारीबाट चाहिँ जम्मा छवटा शिविर एक वर्षमा छवटा शिविर एउटा शिविरमा 100 देखि 200 भन्दा बढी माटो पैसा हुँदैन होइन त्यो शिविर मात्रै गरेर चाहिँ माटोको चाहिँ बहस गरेर मात्रै पुग्दैन म त भन्छु महिनामा एकचोटि चाहिँ त्यो पालिका अनुसारले हरेक ठाउँमा आफ्नो गाउँको माटोको लागि बस चढाउनै पर्छ
1: हुनै पर्छ र माटोलाई सपोर्ट गर्नु पर्यो
0: प्रत्येक घरमा हाम्रोसँग बिपीको सुगरको रिपोर्ट भएसै गरी माटो पिएचको माटोमा हुने पनि तत्त्व भनेको चाहिँ प्राङ्गारिक तत्त्व हो जसलाई हामी अर्ग्यानिक म्याटर भन्छौँ त्यो अर्ग्यानिक म्याटर माटोमा छँदै छैन अहिले त सधैँ भने हुन्छ धेरै ठाउँमा छैन अहिले माटोको अवस्था त मैले 20 वर्ष अगाडिको देखेको माटोको अवस्थामा अहिले आएर हेर्दाखेरि यति अम्लेपन छ कि माटो अम्लेपन
1: झन्बिग्रिया
0: छ कि तपाईँको 2.2 पुगेको छ माटोको हुनुपर्ने 6.5 to 7.5 को बिचको 7 हुनुपर्ने पिएच र त्यो माटोको पिएच अलिक घटेर तपाईँको 2.2 भन्दा मुनि गएर चाहिँ त्यो माटोको उत्पादन हामीले चाहिँ अब क्यान्सर माटोले यस लागेको छ
1: सठिकमा जीवन सर हामी अन्तिम खण्डमा सुधार्नको लागि किसान पक्षबाट किसानले के चाहिँ बुझ्नु पर्यो
0: बाली लगाउनुभन्दा अगाडि र बाली भिजाउनुभन्दा अगाडि माटोको परीक्षण गर्नै पर्छ उसले आफ्नो जमिनको आकार कुन आकारको छ उसको लाम्चो तेस्रो जमिन एघार SWZ भन्ने तपाईँको माटो वैज्ञानिकको फर्मुला छ ती आफ्नो जमिनको आकार अनुसारमा तपाईँको माटो नौवटा खाल्टोको माटोबाट चाहिँ आफैले माटो परीक्षण तालिम लिएर माटो विज्ञहरूसँग माटो परीक्षण गर्छ जस्तो हामीहरू अहिले काम मैले गरिरहेको छु त्यो माटो परीक्षण लिएको कार्यक्रममा चाहिँ माटो जचाएर मात्रै त्यो माटोलाई त्यो मेरो बाली सुहाउँछ सुहाउँदैन माटो टेस्ट गरेपछि तपाईँ किसानले चाहिँ यो अन्न बालीको लागि तरकारीको लागि फलफुलको लागि कसको लागि यो माटो सुहाउँदछ त जानकारी हुने भए कारणले गर्दाखेरि किसानले माटो परीक्षण नगरिकन तपाईँको चाहिँ जम्मा 72 रुपियाँ लाग्छ धेरै पनि लाग्दैन यसै कार्यक्रम भन्नुहोस् नेपाल सरकारले जम्मा 71-72 रुपियाँमा तपाईँको माटोको नाइट्रोजन फस्फोरस पोटास तपाईँको चाहिँ अर्ग्यानिक म्याटर पिएच हेरिदिन्छ होइन त्यो पिएच रिपोर्ट भएपछि अनि बल्ल किसानले चाहिँ आफ्नो बाली लगाउनुहोस् भन्ने म विनोद अनुरोध गर्छु
1: निकै महत्त्व विषयमा सन्दर्भ दिनुभयो यहाँको कन्ट्याक्ट नम्बर सेयर गरिदिनुहोस् न किनकि यहाँ चाहिँ धेरै किसानसँग जोडिनु पनि भएको छ नयाँ कसरी चाहनुभयो भने यहाँले टेलिफोनबाट पनि परामर्श दिनुहुन्छ
0: एकदम यसको लागि अब मैले अब हजुरहरू सबैलाई जानकारी लागि चाहिँ देश विदेशमा बस्नुहुने सम्पूर्ण किसानलाई माटो प्रेमीहरूलाई जति खासै माटो माया गर्नुहुन्छ नेपालको चाहिँ मेरुदण्ड कृषि हो कृषि माटोमा हुन्छ माटोलाई जीवित बनाउनुपर्छ मेरो मृत हुँदै गएर माटोलाई फेरि आइसियुमा भएको माटोलाई फेरि म वार्डमा ल्याउँछु अथवा स्पष्ट बनाउँछु भन्ने चाहनुहुन्छ भनेदेखि तपाईँले मेरो वाट्सएप नम्बर
1: 98-4-51-0-38-52
0: सम्पर्क गरेर मैले यहाँलाई भन्ने गरेछु मेरो सिद्धान्तै छ धनबारे घर्छ ज्ञानबारे बढ्छ म ज्ञानको अत्यन्त भोक हो यो देशको माटोलाई कसरी हुन्छ निरोगी बनाउनुपर्छ निरोगी जीवन जिउनु बनाउनुपर्छ भन्ने अभियानमा माटो बचाउँदै नेपाली किसानलाई समृद्धिमा लान चाहन्छु
1: हुन्छ जीवन सर निकै महत्वपूर्ण सन्दर्भ जोडिदिनुभयो यहाँसँग अरू माटोका संवाद पक्कै पनि गर्नेछौँ आज बेसिकमा मात्रै कुरा आएको छ यहाँप्रति फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छु नमस्कार
0: धेरै धन्यवाद तपाईँलाई पनि र सम्पूर्ण तपाईँको यो जीएन परिवारलाई पनि यसरी बोलाएर मैले दुई शब्द राख्ने अवसर दिनुभएकोमा फेरि पनि व्यक्तिगत मेरो तर्फबाट र मदरल्यान्ड एग्रिकल्चर युनिट तर्फबाट धन्यवाद दिनुहुन्छ
1: अहिले बिदा गर्छौँ हजुर हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ आज हामीसँग जीवन तामाङ हुनुहुन्थ्यो माटो तथा जैविक अभियानका समेत राष्ट्रिय प्रशिक्षक हुनुहुन्थ्यो आज हामी उहाँसँग चाहिँ विशेष गरी माटो संवाद गर्दैथ्यौं माटोलाई कसरी परिभाषित छ उहाँको र माटोको अहिलेको अवस्था कस्तो छ र साँच्चै राज्य स्तरबाट माटोलाई कसरी चिन्नु पर्यो र किसानले चाहिँ अहिले बिग्रिसकेको माटोलाई कसरी सुधार गर्न सक्छन् लगायतका कुरामा हामी केन्द्रित हुँदैथ्यौं सँगसँगै हामीले स्थानीय उपजहरूलाई स्थानीय स्रोत साधनलाई हामी सदुपयोग गरेर पनि माटोको पुनर्ताजगी गर्न सकिन्छ अथवा माटोलाई भ्युजाउन सकिन्छ बिग्रेको छ भने भन्ने खालको सन्देशमा पनि हामी प्रवाह गर्दैथ्यौं सन्देश आजको श्रृङ्खलामा जुट्नुभएका माटो तथा जैविक अभियानका राष्ट्रिय प्रशिक्षक समेत हुनुभएका जीवन तामाङलाई फेरि पनि आभार भन्दै असीम सापर यहाँको माझबाट विदा माग्दैछु विदा माग्नुभन्दा अगाडि यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू छन् अथवा अन्यहरू छन् भने अथवा कृषिमा लाग्दै हुनुहुन्छ भने हामी सम्बन्धित विज्ञ समय निकाय मार्फत पुर्याउने काममा लागि नै रहेका छौँ हामीले स्रोत केन्द्रको रूपमा अथवा एउटा चौतारीको रूपमा चाहिँ हामीले कार्यक्रमलाई बनाएका छौँ र यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासा रहे भने चाहिँ हामीले यहाँहरूलाई 98-510-97-192 टेलिफोन अथवा एसएमएसबाट चाहिँ आएका गुनासाहरूलाई हामी सम्बोधन गर्ने प्रयासमा पनि हामी लागि नै रहेका छौँ भन्दै असीम सापर यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु स्वदेशमै रहौं कृषि कर्म गरौं नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-0921-69 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
7: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
8: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ, हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुनो र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
6: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
9: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, दस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
10: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
11: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
9: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 9869-2245-44,
11: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
12: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
13: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
12: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
14: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
15: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
12: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
14: सम्पर्क नम्बर 0475-94-66, 9896-92-65-99-8।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: नमस्कार हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्र जारी। पेट्रोलियम पदार्थ सहित 5 वस्तुमा मूल्य समायोजन गर्ने सरकारको निर्णय। जननाथ खनालले छाडे नेकपा, समाजवादी जागरण अभियान घोषणा। स्वास्थ्य बीमाका लागि पुस 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य। अमेरिकाले बेलायती सैन्य अड्डाबाट सबै बम वर्षक विमान हटायो र सरकारले देशभर 27 रंगशाला र कवड हल बनाउने। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रो पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली।
5: सम्पर्क नम्बर 0475946 98692 65 99 8।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्र शुरू भएको छ। कांग्रेसको केन्द्रीय कार्य समिति मा आज बसेको बैठकले बन्द सत्रमा पेश गर्न एजेण्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल पनि चलिरहेको छ। पहाड़, हिमाल र मधेश तराई गरी 3 क्लस्टरमा विभाजन गरेर बन्द सत्र चलिरहेको छ। शुरूआतमा पहाड़को बन्द सत्र चलेको छ। बन्द सत्रका लागि हिमाल हल, पहाड़ हल र तराई मधेश हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिलाई सम्बन्धित हलमा विभाजन गरिएको छ। हिमाल हलमा कोशी प्रदेशका 1117, कर्णाली प्रदेशका 299 र गण्डकी प्रदेशका 715 गरी 2331 प्रतिनिधि सहभागी रहेका छन्। यस्तै पहाड़ हलमा बागमती प्रदेशका 1217 र लुम्बिनी प्रदेशका 1009 गरी 2226 प्रतिनिधि सहभागी छन्। तराई मधेश हलमा मधेश प्रदेशका 1256, सुदूरपश्चिम प्रदेशका 650, जनसम्पर्क समितिका 245 र भातृ संगठनका 225 प्रतिनिधि सहभागी रहेका छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालन सम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्ताव लगायतका विषयमा पनि छलफल भइरहेको कांग्रेसले जनाएको छ। सरकारले जेएनजी आन्दोलनसँगै सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गर्न गठित छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सरकारले केही वस्तुमा विशेष मूल्य समायोजन लागू गर्ने पनि भएको छ। मन्त्री परिषद बैठकले सार्वजनिक खरिद ऐन 2063 को दफा 55 को दफा 1 क बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय पनि गरेको छ। अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण अस्वाभाविक मूल्य वृद्धि भएको पेट्रोलियम पदार्थ, बिटुमिन, एसडीपी पाइप, सिमेन्ट तथा डेन्डीको हकमा 2082 चैत्र 15 गते पश्चात समेत कार्य सम्पादन अवधि कायम रहेर सञ्चालनमा रहेका सार्वजनिक निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतको आधारमा ठेक्ले सार्वजनिक खरिद ऐन 2063 को दफा 55 को दफा 1 क बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय पनि गरेको छ। अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति श्रृंखलामा आएको

नकुमार मैनालीलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषद बैठकले सचिव मैनालीलाई सचिवमा बढुवा गर्दै पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन पनि गरेको छ। मैनाली पूर्वाधार विकास समितिमै सहसचिवको रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँ मन्त्रालयको शहरी विकास तथा फोहोर मैला व्यवस्थापन महाशाखामा हुनुहुन्थ्यो। सरकारले तत्कालका लागि भोटेघोषी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले अत्यावश्यक बाहेक हालका लागि खोज तथा उद्धार चरण स्थगित गर्ने निर्णय गरेको छ। बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिशको आधारमा यस्तो निर्णय गरिएको परिषदले जनाएको छ। बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय पनि गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत शोध व्यवस्थापन गरिनेछ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनु भएको छ। प्रधानमन्त्री शाहले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडभन्दा चाँड विपद व्यवस्थापनको काम सम्पन्न गर्ने भन्दै ढुक्क हुन प्रभावित प्रदेशका मुख्यमन्त्रीहरूलाई आग्रह पनि गर्नुभएको छ। गृहमन्त्री सुदन गुरूङ भारत भ्रमणमा जानुहुने भएको छ। उहाँ बंगालको खाड़ी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल बिम्स्टेकमा सहभागी हुन भारत जान लाग्नु भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरूङ असोज 26 गते त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। गृहमन्त्री गुरूङ असोज 28 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ। गृहमन्त्री नियुक्त भएपछि गुरूङको यो पहिलो विदेश भ्रमण हुनेछ। बैठकमा विभिन्न 7 देशका गृहमन्त्री सहभागी हुनेछन्। बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठक असोज 27 गते नयाँ दिल्लीमा हुँदैछ। बैठकमा बिम्स्टेकको सदस्य राष्ट्रहरू नेपाल, भारत, भूटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्रीहरू सहभागी हुनेछन्। बैठकको मुख्य एजेण्डा आतंकवाद तथा अन्तर्देशीय अपराध नियन्त्रण रहेको छ। बिम्स्टेकमा गृहमन्त्री स्तरीय बैठक पहिलो पटक बस्न लागेको छ। फर्किनु अघि उहाँले भारतका गृहमन्त्रीसँग पनि द्विपक्षीय बैठक गर्ने विषयमा तयारी भइरहेको गृह मन्त्रालयले बताएको छ। त्यसअघि केही समय अघि मात्रै अर्थमन्त्री स्वर्णिम वागले पनि भारत भ्रमण गरेर फर्किनु भएको थियो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गर्नुभएको छ। नेकपाका वरिष्ठ नेता समेत रहनुभएका खनालले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर नेकपा पार्टी परित्यागसँगै अभियानको घोषणा गर्नुभएको छ। खनालको नेतृत्वमा शनिबार भएको गोप्य भेलाबाट पारित प्रस्ताव बारेमा आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। खनाल नेतृत्वको अभियानको पहिलो भेलाले 15 विभिन्न प्रस्तावहरू पनि पारित गरेको छ। प्रस्तावहरूमा विपद जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय नीति पुनरावलोकनदेखि कम्युनिष्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्म रहेका छन्। कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्न अभियान सञ्चालन गरिएको पनि उहाँले बताउनु भएको छ। खनालले एकीकृत क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने बताउनु भएको छ। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको छ। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना पनि जारी गर्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरा आबद्धता नियन्त्रण हुने र दावी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। यस्तै स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक
क्षेत्र दिगो बनाउन र नैतिक खरिद अध्ययन कार्य समिति समेत गठन गरिएको छ।

0: कार्यदल समेत गठन गरिएको छ। यस कार्यदलले 60 दिनभित्रै आफ्नो प्रतिवेदन पेश गर्नेछ। अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दावी प्रणालीतर्फ अघि बढ़ेको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मास्टर गर तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड ओखलढुङ्गा शाखाले दशैंलाई लक्षित गर्दै सुकिला नोट सटाई सेवा शुरू गरेको जनाएको छ। ब्याङ्कले आजदेखि सर्वसाधारणका लागि सुकिला नोट सटाई सेवा सञ्चालनमा ल्याएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क ओखलढुङ्गा शाखा प्रबन्धक महेश मण्डलका अनुसार यस वर्ष एकजना सेवाग्राहीले अधिकतम 18,000 रूपियाँसम्म सुकिला नोट सटाई गर्न पाउने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली ई बिल्डिङ ह्याक प्रकरणमा एकैपटक 8 व्यवसायी पक्राउ परेका छन्। व्यवसायीहरूलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लसहित व्यवसायीहरू भक्तबहादुर लामा, विष्णुमान लामा, ध्रुव खनाल, नारायण प्रसाद सितिखु, स्वदेश पोखरेल र ऋतुबहादुर कार्की रहेको प्रहरी स्रोतले जनाएको छ। यी बिल्डिङ ह्याक प्रकरणसँग दोस्रो तहको अनुसन्धानको क्रममा व्यवसायीहरू पक्राउ परेका छन्। सोही प्रकरणमा कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे यसअघि नै पक्राउ गरेर धरोटीमा रिहा भएका थिए। यसअघि आशिष निर्माण सेवाका प्रबन्ध निर्देशक ऋषिकेश गौरी पनि पक्राउ परेर तरोटीमा रिहा भएको थिए। यसअघि पाण्डेसँगै पक्राउ परेका सरकारी कर्मचारी दिवाकर देउजा यो ह्याक प्रकरणको मास्टर माइण्ड मानिन्छन्। उनकै नेतृत्वमा निर्माण व्यवसायीहरू मिलेर सरकारी ठेक्का प्रणाली ह्याक गरेको आरोप लागेको छ। पक्राउ परेका निर्माण व्यवसायीलाई प्रहरीले आज म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको बताइएको छ। चितवन राष्ट्रिय निकुञ्जमा यही असोज 23 गतेदेखि जीप सफारी खुला गर्ने तयारी गरिएको छ। वर्षाको कारण गत 17 गतेदेखि निकुञ्जले जीप सफारी बन्द गरेको थियो। अहिले वर्षाको समयमा आएको भेलबाड़ीले बिगारेको बाटो मरमत गर्ने, ढलेका रूखहरू पन्छाउने जस्ता कामहरू निकुञ्जले धमाधम गरिरहेको जनाएको छ। निकुञ्जभित्र जीप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जीप तथा हात्ती सफारी यथावत नै सञ्चालन हुँदै आएको छ। निकुञ्जभित्र हात्ती सफारी भने अरू समयमा पनि गर्न पाइँदैन। बर्खाको 3 महिनामा जीप सफारी बन्द भए पनि जंगल वाक भने रोकिँदैन। चितवन निकुञ्जमा वर्षामा वर्षमा औसत 2 लाख भन्दा बढ़ी स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गरेको तथ्याङ्क रहेको छ। अमेरिकी वायुसेनाले बेलायती सैन्य अड्डा आरएएफ फेयरफोर्डबाट सबै बम वर्षक विमान हटाएको छ। यो सैन्य अड्डामा गएको सेप्टेम्बर 27 भएको एउटा घटनाबारेमा आतंकवाद विरोधी प्रहरीले अनुसन्धान गरिरहेको छ। एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बम वर्षक विमानलाई तिनका मूल अड्डामा फिर्ता पठाइएको पुष्टि गरेका छन्। यद्यपि अमेरिकाले भने ती विमानहरू फिर्ता बोलाउनको आधिकारिक कारण भने खुलाएको छैन। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कबड्डहल निर्माण गर्ने भएको छ। यो काम अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपा बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। आज सिंहदरबारमा आयोजित मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। मन्त्रालय र राखेपा बीच भएको यस समझदारीले लामो समयदेखि भत्किएको खेलकुद आयोजनालाई थन्किएको खेलकुद आयोजनालाई गति दिने अपेक्षा रहेको बताइएको छ। मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तर उन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभएको छ। साँझ 6 हजुरको समाचारको अन्त्यमा सम्झाउन जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पठाक। नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्र जारी। पेट्रोलियम पदार्थ सहित 5 वस्तुमा मूल्य समायोजन गर्ने सरकारको निर्णय। जननाथ खनालले छाडे नेकपा, समाजवादी जागरण अभियान घोषणा। स्वास्थ्य बीमाका लागि पुस 1 राष्ट्रिय परिचय पत्र अनिवार्य। अमेरिकाले बेलायती सैन्य अड्डाबाट सबै बम वर्षक विमान हटायो र सरकारले देशभर 27 रंगशाला र कबड्डहल बनाउने। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
2: बर्जर पेंट
4: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ
5: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ प्रथम पुरस्कार नगद 50,000
5: द्वितीय पुरस्कार नगद 30,000
4: तृतीय पुरस्कार नगद 20,000
5: सान्त्वना पुरस्कार नगद 10,000
4: उत्कृष्ट खेलाड़ीलाई रु 2,500 उत्कृष्ट स्पाइकरलाई रु 2,000 बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ
5: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ
4: प्रतियोगिताका नियम तथा शर्तहरू
5: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ
4: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्
5: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्ने साथै सर्वेक्षण गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ
4: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ
5: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ
4: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन
5: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ
4: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ
5: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ
4: खेल सञ्चालन हुने मिति समय र स्थान
5: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
4: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9844316081 9844316089
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली
6: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
6: हुर्केकै गिरिराज चल्ला 150
7: हजुर हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी।
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर। फोन 0848540239 0848540533 र 98540240239। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-540-143, 98-63-023-422।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ,
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 048-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्र खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमे सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी सबिना तामाङबाट सुन्नुहोस्। जंगियोडामा असोज 15 र 16 गते पृतनापति समन्वयात्मक बैठक 2083 सञ्चालन भएको छ। अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले असोज 16 गते समापन गर्नुभयो। बैठक समापन गर्दै प्रधान सेनापतिले यस वर्षको मनसूनमा भएका विपदका घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकल दर्जाले देखाएको उच्च पेशागत दक्षता, व्यावसायिकता एवं पृतनापतिहरूबाट सम्पन्न भएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्नुभयो। साथै वहाँले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो। दुई दिनसम्म सञ्चालन भएको बैठकको शुभारम्भमा बलाधिकृत रथी श्री प्रदीप जङ किसेली स्वागत मन्तव्य राख्नु भएको थियो। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी, पहिरो तथा डुबानबाट प्रभावितहरूको नेपाली सेनाले खोज तथा उद्धार गरेको छ। त्यसक्रममा असोज 11देखि 13 गतेसम्ममा बागलुङ, म्याग्दी, पर्वत, कास्की लगायतका जिल्लाबाट 123 जनालाई हवाई उद्धार गरिएको छ भने 602 जनालाई जमिनी उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै नेपाली सेनाले मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको हिमपैरोमा परेर बेपत्ता भएकाहरूमध्ये 8 जनाको शव असोज 15 गते सैनिक हेलिकप्टर मार्फत सम्बन्धित स्थानमा पुर्याएको छ। शुक्रबारमा 2 शव मनाङको चामे र 6 शव फुगाउँ पुर्याइएको हो। यसैगरी नेपाली सेनाको हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरो प्रभावित इलाकाहरू म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका स्थित मुक्ति मार्ग विद्यालय, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका स्थित सोले डाँडा र पर्वत जिल्लाको जलजिल्ला गाउँपालिका लगायतका स्थानमा 3000 केजी भन्दा बढ़ी राहत सामग्री ढुवानी गरिएको छ। त्यस्तै कालीभञ्जनगढ इन्जिनियर्स र नयाँ भैरवी दलगुल्माबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय मनाङसँगको समन्वयमा अविरल वर्षाका कारण अवरूद्ध भएको मर्स्याङदी नदीको बहाव असोज 13 गते सुचारू गरेको छ। उक्त स्थानको असोज 14 गते गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्र राज पाण्डे र पश्चिम पृतनापति उपरथी श्री भोलानाथ थापाले निरीक्षण समेत गर्नु भएको थियो। यसैगरी नारायण दलगणबाट खटिएको टोलीले रौतहटको मौलापुर नगरपालिका 1 मर्यादापुर स्थित लालबकैया नदीको पश्चिमतर्फ बाढ़ीले क्षति पुर्याएको स्थानमा तटबन्ध निर्माण तथा मरमतको कार्य गरेको छ। शुक्रबार टोलीले अन्य सुरक्षा निकायको सहकार्यमा करिब 80 मिटर तटबन्ध बाँध्ने तथा मरमतको कार्य गरेको थियो, जसबाट 1500 घरधुरीका करिब 7500 जना लाभान्वित भएका छन्। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेका दुईजना बिरामी महिलाको हवाई उद्धार गरेको छ। शुक्रबार बीसले असोज 15 गते हुम्लाको सर्केगाड गाउँपालिका 3 की 26 वर्षीय पुष्पा डीसी र असोज 12 गते जाजरकोट जिल्ला जुनी चाँदी 2 की 19 वर्षीय 1 महिलाको हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै मध्य एयरबेसले जटिल प्रसूति समस्यामा परेकी धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 1 की 24 वर्षीय ममता तामाङलाई असोज 14 गते हवाई उद्धार गरी काठमाण्डु पुर्याएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। प्रधान सेनापति ट्रफी 2083 असोज 12 गतेबाट शुरू भएको छ। उक्त प्रतियोगिताको प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले शुभारम्भ गर्नु भएको हो। लगनखेल स्थित खेल मैदानमा आयोजित ट्रफी शुभारम्भ समारोहमा प्रधान सेनापति महारथी श्री सिग्देलले महिला र पुरूष 5000 मिटर दौड़का विजेताहरूलाई पुरस्कृत गर्नु भएको थियो, जस अन्तर्गत उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा प्रथम हुनुभएको छ। यसैगरी पूर्वी पृतनाका प्युट विनोद रुकाया द्वितीय र विशेष फौज बाहिनीका प्युट गणेश सिंह रावत तृतीय हुनुभएको छ। त्यस्तै महिलातर्फ मध्यपूर्वी पृतनाकी प्युट निर्मला किसित प्रथम हुनुभएको छ। वहाँले 17 मिनट 44 सेकेण्ड 7 पल्समा दौड़ पूरा गर्दै नयाँ आर्मी रेकर्ड समेत बनाउनु भएको छ। यसैगरी पूर्वी पृतनाका सिपाही निशा सार्के द्वितीय र मध्यपूर्वी पृतनाकी प्युट सिर्जना पाण्डे तृतीय हुनुभयो। त्यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेबाट सञ्चालन भएको पौडी प्रतियोगितामा उपत्यका पृथना प्रथम भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र विशेष फौज बाहिनी अड्डा तृतीय भएको छ। प्रतियोगितामा मध्य पृथनाकी सिपाही शोभा बलामी महिलातर्फ तथा सोही पृथनाका सुबेदार दिलीप थापा मगर पुरूषतर्फ सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो। विजय टीम तथा खेलाड़ीलाई उपत्यका पृथनाका चीफ अफ स्टाफ सहायक रथी श्री विमल राज शर्माले असोज 16 गते सातो बाटो स्थित स्विमिङ कम्प्लेक्समा आयोजित कार्यक्रममा पुरस्कृत गर्नुभयो। यसै गरी प्रतियोगिता अन्तर्गत असोज 7 देखि 13 गतिसम्म पश्चिम पृथनामा सञ्चालन भएको बक्सिङ खेलमा नम्बर 16 बाहिनी अड्डा प्रथम भएको छ। प्रतियोगितामा पूर्वी पृथना द्वितीय र विशेष फौज बाहिनी तृतीय भएको छ। विजय टीम तथा खेलाड़ीलाई पृथनापति उपरती श्री भोलानाथ थापाले पुरस्कार प्रदान गर्नुभयो। यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेदेखि 18 गतेसम्म उपत्यका पृथना हेडक्वार्टरमा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा उपत्यका पृथना विजय भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र पूर्वी पृथना तृतीय भएका छन्। प्रतियोगितामा महिलातर्फ नम्बर 13 बाहिनी अन्तर्गत राजदल गढकी प्युट विनिका जोशी र पुरूषतर्फ नम्बर 14 बाहिनी अन्तर्गत कालीबोक्स गढ इन्जिनियर्सका अमलदार लोकबहादुर राउत उत्कृष्ट खेलाड़ी हुनुभयो। विजेता खेलाड़ीहरूलाई प्रबन्ध र त्यूपरती श्री हरेन्द्र पाठकले असोज 18 गति पुरस्कार वितरण गर्नुभयो। 8 पृथना 5 युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनी गरी 14 टीम सहभागी उक्त प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्डो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल सञ्चालन हुनेछ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
2: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
0: शैक्षिक सत्र 2082 कक्षा 4 देखि 12 सम्म उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
2: निवेदन दिने मिति र स्थान।
0: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
2: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
0: आवश्यक कागजातहरू।
2: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र।
0: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्ग पत्रको प्रतिलिपि।
2: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि।
0: सैनिक परिचय पत्रको प्रतिलिपि।
2: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि।
0: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
2: पेन्सन पट्टाको प्रतिलिपि।
0: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
2: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
0: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोर्खापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ। श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री।

0: नेपाली सेनाका विभिन्न 22 युनिटमा सञ्चालन भएको सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिनाको कठोर तालिम पूरा गरेसँगै करिब 3,000 जना सैनिहरू अब औपचारिक रूपमा नेपाली सेनाका तालिम प्राप्त सिपाही बनेका छन्।
1: राष्ट्र सेवाका लागि सबैभन्दा उत्तम माध्यम सैनिक सेवा हो, तर सैनिक बन्न भर्ना छनौटका विभिन्न परीक्षामा खरो उत्रिएर मात्रै पुग्दैन, आधारभूत तालिम अनिवार्य शर्त हो। सेवा प्रवेशको दर्जा अनुसार यस्ता तालिमहरू फरक फरक हुन्छन्, जस अनुसार सैन्य आधार तालिम गरेपछि मात्रै औपचारिक रूपमा सिपाही बन्ने सपना पूरा हुन्छ। यही सैन्य आधार तालिम पूरा गर्दै असोज 9 गतेबाट करिब 3,000 जना नेपाली सेनाको सिपाही बनेका छन् अनि झण्डा छोएर राष्ट्र र जनताको नाममा कसम खाएका छन्।
2: मुलुक र जनता प्रति पूर्ण वफादार रही सत्यनिष्ठा पूर्वक प्रतिज्ञा गर्छु।
0: यो शपथसँगै अब उनीहरूको परिचय बदलिएको छ। उनीहरू व्यक्ति होइन, राष्ट्रका साझा सिपाही बनेका छन् र त देशले राष्ट्रिय स्वार्थमा समर्पित हुनेहरूको लाममा अब 3,000 ऊर्जावान सैनिक पाएको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभवलाई प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
1: र म प्राविधिक जमादार सन्तोष बजगाई।

0: बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा। यो भनाई सैनिक जीवनभर लागू हुने यथार्थ सत्य हो। त्यसो त सैनिक जीवनमा तालिम सधैं अपरिहार्य हुन्छ। त्यसमा पनि आम मानिसलाई सैनिकका रूपमा रूपान्तरण गर्ने आधारभूत तालिमको महत्व झन धेरै छ। यस्तै महत्वपूर्ण तालिम हो सैन्य आधार तालिम।
1: नेपाली सेनाको सांगठनिक जग भनेको सिपाही हुन् र सिपाहीको जग सैन्य आधार तालिम हो। त्यसैले व्यक्तिको जीवनमा मात्रै होइन सैनिक संगठनमा समेत सैन्य आधार तालिमलाई महत्वका साथ लिइन्छ। यही तालिम 2502 जना पुरूष तथा 466 जना महिला गरी कुल 2968 जनाले असोज 9 गते पूरा गर्दै सिपाही बनेका छन्।
0: एक सामान्य नागरिकले 9 महिनासम्म घाम, पानी, भूख, तिर्खा र थकानलाई बिर्सेर बगाएको पसिनाले उनीहरू सिपाही बनेका हुन्। त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सैन्य दलेल कवाजको निरीक्षण पश्चात सम्बोधन गर्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथि श्री प्रेम बहादुर पुन:
2: 9 महिना कठिन तालिम अवधिमा तपाईहरूले गर्नुभएको कठोर परिश्रम, मेहनत, लगनशीलता र समर्पण तथा तपाईहरूबाट प्रदर्शन गर्नुभएको फुर्तिलो कवाजले तपाईहरूमा आधारभूत सिपाहीमा हुनुपर्ने गुणहरू र उच्च स्तरको मनोबल विकास भएको स्पष्ट रूपमा झल्किएको छ। आजबाट तपाईहरू गौरवशाली इतिहास भएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिमामय छवि बनाएको नेपाली सेनाको सिपाही जस्तो मर्यादित दर्जामा नियुक्त हुनुभएको छ। यस सुगत घड़ीमा तपाईहरू सबैलाई नेपाली सेना र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु। साथै आगामी दिनहरूमा तपाईहरूको सफल सैनिक जीवनको लागि समेत शुभकामना व्यक्त गर्दछु।
1: तालिम समापनको अवसरमा सम्बन्धित कृतनापति र वाहिनीपतिहरूले सैन्यहरूले प्रदर्शन गरेको अन्तिम दलेल कवाजको निरीक्षण तथा सलामी ग्रहण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभएको छ। त्यसै क्रममा उहाँहरूले तालिमी सिपाहीहरूलाई सफल सैनिक जीवनको शुभकामना समेत दिनुभएको छ। यस्तै एउटा प्रतिनिधि आवाज हो उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनाका चीफ अफ स्टाफ सहायक रथी श्री विमलराज शर्माले दिनुभएको शुभकामना।
3: राष्ट्रको मेरुदण्ड सेना हो। सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित एवं कर्तव्यनिष्ठ सिपाही हो भन्ने उद्गारलाई हर हमेसा मनन गर्न र सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई अनुसरण गर्दै कर्तव्य पथमा तपाईहरूले आफ्नो व्यावसायिक क्षमता, दक्षता र कार्यकौशलता प्रदर्शन गर्दै नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ। जननी जन्मभूमिश्व स्वर्गादपि गरिएसी भन्ने उक्तिलाई आत्मसात गर्दै तपाईहरू सबैले आफ्नो दायित्व निर्वाह गर्न सदैव कटिबद्ध रहनुहुनेछ भन्ने विश्वास लिँदै सैन्य आधार तालिम सफलतापूर्वक सुसम्पन्न गर्नुभएकोमा सम्पूर्ण नवयुक्त तालिमी सिपाहीहरूलाई उत्तरोत्तर प्रगति र सफलताको कामना दिन चाहन्छु।
0: सैनिक सिप क्षमता, चरित्र र गुण विकास गराउने अवधारणामा आधारित तालिम हो सैन्य आधार तालिम। नवप्रवेशी सैनिकहरूलाई 9 महिना अवधिभर विभिन्न चरणमा गरी आधारभूत तालिम दिइन्छ। तालिमको पहिलो चरणमा आम नागरिकलाई सैनिक जीवनमा ढाल्ने प्रयास गरिन्छ भने दोस्रो चरणमा सैनिक हात हतियार, सैनिक युद्धकला लगायतका विविध विषयमा सैद्धान्तिक र व्यावहारिक सिप प्रदान गरिन्छ।
1: त्यस्तै तेस्रो चरणमा सिकेको सिपलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अभ्यस्त गराई उनीहरूलाई सहनशीलता, नेतृत्व विकास, सामूहिक भावना र निडरपनको विकास गरिन्छ। उक्त तालिम आफैमा एउटा कठोर परीक्षा भएकोले तालिम समापनको क्षण तालिमी सैनिकहरूको लागि एक अविस्मरणीय सुखद क्षण बन्न पुग्दछ।
4: तालिम केन्द्रमा 9 महिनाको ट्रेनिङ सकेर आज असोज 9 गते पास आउट भएको नेपाल आर्मीमा आउन पाउँदा भित्री मनदेखि नै खुसी फिल हुन्छ। मलाई पछाडिको भाइ बहिनीहरूलाई पनि सेनामा चाहिँ आबद्ध हुन म आग्रह गर्दछु।
5: सिपाही जावेद अन्साज, नेपाली सेनामा म बचपनदेखि यो मेरो सपना थियो र गाउँमा दाई साथी पनि नेपाली सेनामा आउँदै थियो। त्यही हेरेर म पनि जिज्ञासा लिएर आएँ। आज म पनि नेपाली सेनाको पोसाकमा लगाएर बसेको छु। धेरै गर्वशाली भइरहेको छ। अब देशलाई सेवा गर्ने, देशको माटोमा भएर बस्ने, अब यहीमा रमाउने, सबैले म यही गर्छु कि सबै नेपाली सेनामा आएर नेपाली सेनामा भएर विदेशतिर नलाग।
0: भर्खरै सैनिक सेवामा प्रवेश गरेका सैन्यहरूले एउटा सिंगो पुस्ताको प्रतिनिधित्व गरिरहेका हुन्छन्। त्यसैले उनीहरूको सोच र जोशलाई राष्ट्रिय हितमा प्रयोग गर्ने गरी सैनिक चरित्र निर्माण गर्न सैन्य आधार तालिम दिने गरिएको हो। यससँगै पेशेवर सैनिक उत्पादन गर्ने, हौसला अभिवृद्धि गर्ने र प्रतिस्पर्धात्मक भावना विकास गराउने उद्देश्यले तालिमका उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्ने परम्परा सैन्य आधार तालिमको अर्को उल्लेखनीय पक्ष हो।
6: सिपाही शिशिर लर्निङ एकदम रमाइलो, अब आफूलाई गर्वशाली महसुस भइरहेको छ। यत्रो नौ महिना कठोर तालिम पुरा गरेर आफ्नो अब आफूमा भएको मेहनत र यसरी आफ्नो परिवारप्रति देखाउनु पाउँदा आफूलाई एकदमै गौरवशाली ठान्छु। अनुशासनमा रहेर आफू भन्दा माथिको कमान्डरको आदेश अनुसार आफूले कामहरू गरेर त्यसको सेवा गर्न चाहन्छु।
7: सिपाही असिल थापा, श्रीमावी सबै गरिन्दरमा तालिम सकेर धेरै खुसी छु। आफ्नो अभिभावकको अगाडि यो पुरस्कार थाप्नु पाउँदा, तालिममा सर्वस्कृत हुनलाई अब मिहिनेत गर्दै जाँदा, अनुशासित हुँदै जाँदा हुन सफल भयो। सानैदेखि अब यो सेनाको पोसाक देखेर रहर थियो, रहर हुँदा हुँदा उमेर भइसकेपछि आएर चाहिँ देखाउँदा चाहिँ पहिलो पटकमै हुन सफल भयो, त्यसमा खुसी।
8: मेरो नाम सिपाही सुजन विश्वकर्मा हो। म भैरवनाथगढमा तालिम गरेर सर्वोत्कृष्ट शिक्षार्थी बन्न पाउँदाखेरि म र मेरो देशप्रति एक जिम्मेवारी थपिएको महसुस गराएको छ। मैले भविष्यमा आफ्नो देशप्रति इमान्दारीका साथ कर्तव्य पालन गर्नेछु।
1: सैन्य तालिमकै कुरा गर्दा, तालिम लिनेहरूको लागि जति गाह्रो हुन्छ उत्तिकै गाह्रो हुन्छ तालिम दिनेलाई। देशको फरक भूगोल, फरक समाज, फरक भाषा र फरक संस्कृतिबाट आएका अनि फरक फरक शारीरिक क्षमता भएका व्यक्तिलाई समान स्तरमा पुर्याउन प्रशिक्षकहरूले समेत ठूलो मेहनत गरेका हुन्छन्। आम मानिसलाई तालिम दिएर कसरी पेशेवर सैनिक बनाइन्छ त?
9: सुरु सुरुको फेजमा चाहिँ खासै सेना सम्बन्धी त्यति ज्ञान नभएको भएर अलिकति दिलदस्ती कम भएको हो कि जस्तो, तर बिस्तारै उसले अब चरणगत रूपमा सिक्दै गएपछि चाहिँ सेनाप्रति चाहिँ यस्तो गर्नुपर्ने रहेछ, यो गर्नुहुने, यो गर्न नहुने र हरेक क्षेत्रमा चाहिँ मैले गर्नुपर्छ भन्ने पाएँ। सबैभन्दा पहिला बाहिर वातावरणबाट आएको डिल, अब बोडा उठाउनु पर्यो, हातदेखि लिएर अनुशासन भन्यो। अरू भनेको चाहिँ नर्मल्ली अब एफसीबीसी अनि त्यसपछि एमआर भनेको त बिस्तारै अलि पछि पछि हुने भएर, बिस्तारै सेना सम्बन्धी ढल्दै गए भएर त्यसमा चाहिँ अलिक छिटै बुझाउन सकिने भएको छ।
0: शिल्पी हातहरूले नै काँचो माटोलाई भाँडोको आकार दिए जस्तै कुशल प्रशिक्षकको मार्गदर्शनले एउटा पेशेवर सैनिक तयार हुन्छ। सैन्यसँगै उठ्नु, सैन्यसँगै कुद्नु, सैन्यसँगै बस्नु, सैन्यसँगै सुत्नु अनि नबोले पनि तालिमै सैनिकको मर्म बुझ्नु सैन्य तालिम गराउने प्रशिक्षकहरूका विशेषता हुन्। त्यसैले हरेक सैन्य जवानका स्मृतिमा प्रशिक्षकहरू अमित दस्तावेज बनेका छन्।
10: सिपाही मिलन सुना, भैरवनाथगढमा सैन्यको तालिम सकेर भर्खर मात्र सिपाहीमा प्रवेश गरे। एकदम रमाइलो महसुस भइरहेको छ अनि नम्बर एक सेमुलाई लिड गर्दै सेमु लिडरको निर्वाह चाहिँ राम्रोसँग गरे जस्तो लाग्छ मलाई। सिभिल लाइफबाट यो नेपाली सेनामा छिर्दाखेरि कस्तो थियौं र अहिले हामी कस्तो भयौं भन्ने कुरा चाहिँ गुरुबाहरूको शिक्षाले गर्दा हामी यहाँसम्म आयौं। गुरुबाहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र गुरुबाहरूले सिकाएको ज्ञानलाई म लागू गरेर देश र जनताको लागि अघि बढ्नेछु।
1: नेपाली सेनाको सौन्दर्य भनेको नै विविधता र अनेकता भित्रको एकता हो। यही विविधता र एकता सैन्य आधार तालिममा समेत स्पष्ट झल्किन्छ, जहाँ हिमाल, पहाड़ र तराई मधेसका विभिन्न जात जाति, भाषा र संस्कृति परिवेशका युवाहरूलाई राष्ट्रभक्तिकै धागोले बाँधेर एकताको माला बनाएको छ, जहाँ लैंगिक समावेशिता समेत स्पष्ट देखिन्छ। यसैको उदाहरण हो यसपटक 466 जना महिला सैन्यहरूले तालिम पूरा गर्नु। तालिम अनुभव राख्दै सिपाही सन्तोषी विष्ट:
11: मैले आज आफूले आफूलाई एकदमै गर्व महसुस गर्न पाएको छु र साथै आफूले गरेको कठोर मेहनत र परिश्रमको आजको फल आमा बाबाहरूलाई देखाउन पाउँदा म एकदमै गर्ववान भनेको छु। छोरी मान्छेले आफूले आफूलाई मानसिक रूपमा बलियो बनाउन सक्नु पर्दछ। छोराले मान्छेले मात्रै होइन, छोरी मान्छेले पनि सबै काम छोरा मान्छेले जस्तै गरे जस्तै गर्न सक्छ। कुनै पनि मान्छेले आफूले आत्मनिर्भर बन्न सक्यो भने कसैको अगाडि हेपिनु पर्दैन। सानैदेखि मेरो पनि यही सोचाइ थियो, त्यही भएर मैले नेपाली सेनामा भर्ना भई नेपाली सेनाले मलाई यही सिकायो कि आफू र आफ्नो देशको लागि अहोरात्र सधैँ देश र जनताको सेवामा समर्पित रहनु पर्दछ। म पनि जस्तो सुकै विषम परिस्थितिमा पनि पछि नहटिकन सेवा गर्न सधैँ समर्पित रहनेछु।
0: सैन्य आधार तालिम कुनै एक व्यक्तिको सैनिक बन्ने लक्ष्यको प्रवेशद्वार मात्रै होइन, आमा बुबाको सपना साकार बनाउने माध्यम पनि हो। नौ महिने कठोर सैन्य आधार तालिमको अन्तिम दलेल कवाज भइरहँदा दर्शक दीर्घाका उपस्थित अभिभावकहरू आफ्ना सन्ततिको खुशी र सफलतामा रमाइरहेका थिए।
1: आफ्नो प्रियजनलाई सैनिक वर्दीमा सुशोभित भएर मातृभूमिको रक्षक बनेको देख्दा परिवारजनका आँखामा खुशीका आँसु र अनुहारमा गर्वको चमक प्रष्ट झल्कन्थ्यो। हिजोसम्मका कसैका छोरा कसैका भाई आज देशकै रक्षक भन्दा परिवारजनमा देखिएको खुशीले सैन्य आधार तालिमको आयामलाई प्रस्ट्याउँछ।
12: अमृत नेपाली, हामीलाई त एकदम खुशी लागेको छ। अब हाम्रो परिवारबाट खासै अरू कसैले पनि यसरी गर्न सकिरहेको थिएन, हामीलाई अहिले एकदम खुशी लागिरहेछ। अब देश र जनताको लागि भनेर लागिसकेको मान्छे अब निरन्तर लाग्नुपर्छ, सेवा गर्नुपर्छ। हामीले एउटा कर्म गरेरै खाने हो, जे गरे पनि त्यो भएको कारणले गर्दाखेरि जता भए पनि आफ्नो देशको आफ्नो सुरक्षा गर्नुपर्छ जस्तो लाग्छ मलाई।
13: सिद्धमया गुरुङ, 9 महिना कठोर तालिम सम्पन्न गरेर मेरो छोरालाई आर्मी र देशमा दिँदा धेरै खुसी लाग्यो छ। उन्नति प्रगति गर, जनताको सुरक्षाको लागि खटिने छ भनेर मेरो छोरालाई आशीर्वाद दिन चाहन्छु।
14: हाम्रो नाम शंकर साहबेल, घर रौतहट, जिल्ला गडुरा नगरपालिका, वार्ड नम्बर 8। यो पास आउट भेलक बहुत खुसी लागल, बहुत गर्वको बात है। हामी सके बहुत अच्छा लागल, कभी ना आयल लिया, मगर आज हमर बेटा पास आउट भेल, बहुत अच्छा लाग रहल। हमर बेटा नेपाली सेना में आयल, जनता के सेवा, नेपाल के सेवा, नेपाल देश के सेवा करो, बहुत खुशी लागल।
15: शिशिर लोहनी को बुआ शंकर बिक, आज यो छोरा 9 महिना कठोर तालिम प्रसाद छोरा 90 जना को टोली में फायरिंग को फर्स्ट पुरस्कार पाउँदा खेरि धेरै नै खुशी लागेको छ। गर्वका साथ म पनि एउटा बुवा भएछु। देशको लागि सेवा गर्ने छोरालाई पालन पोषण गरेर हुर्काएर यहाँसम्मको योग्य बनाएछु भन्ने मलाई चाहिँ महसुस भएको छ। आउँदा दिनहरूमा पनि आइपरेका हरेक समस्यालाई समाधान गर्दै आफू उत्कृष्ट साथै टोलीलाई समेत उत्कृष्ट बनाउने एउटा जिम्मेवारी हासिल गरोस्।
16: लाल कुमारी विश्वकर्मा हो, घर चाहिँ खिजी दिम्बा, गाउँपालिका वार्ड नम्बर 2। मेरो छोरा कान्छो सुजान विश्वकर्मा हो, धेरै धेरै गर्व छ। मेरो छोरालाई यो भन्दा धेरै राम्रो पदमा, धेरै ठुलो पदमा अगाडि बढ्दै देख्न चाहन्छु। त्यसको लागि मेरो छोरालाई सधैँभरि आशीर्वाद।
17: हाम्रो नाम घमालु कुर्मी, हाम्रो घर भाइर बहुत बढिया लागल, लड़का पास है, आनंद लगा, खुशी मारे गदगद। हमारा लड़का अपने देश बचावे खातिर बढ़िया काम करता है, नौकरी पुलिस बढ़िया भेल। अब और कुछ जैसे केहू की मदद खातिर सहायता दे और बढ़िया चीज हो, अब बहुत खुशी भेल।
18: मेरे मामा आर्मी भएको देख्दा एकदम धेरै खुशी लागेको छ। मेरो मामाले जस्तो सुकै परिस्थितिमा पनि देश र जनताको सुरक्षामा खटिनु हुनेछ।
19: मेरो नाम मिना सुनार हो, पर्वत नगरपालिका 11 पर्छ मेरो ठेगाना। मेरो छोरा, मेरो नानी पनि सशस्त्र हुन्। यो विदेश जाँदाखेरि सबै छोरा छोरीहरू प्रवेश गर्छन्, मलाई मन पर्दैन। छोराले र छोरीले यो देशको सेवा गरेको देख्छ, म एकदम खुसी छु। मेरो छोरा नै सम्पूर्ण छोराहरू आफ्नो सबैको सुरक्षा गरेर अघि बढोस् भन्ने चाहन्छु।
0: एउटा सच्चा सिपाही बन्नका लागि सैन्य आधार तालिमले पेशागत ज्ञान, सिप र कर्तव्य प्रतिको बोध गराउँछ। 9 महिनाको तालिमका दौरान सैन्य जवानहरूले हासिल गरेको यही ज्ञान सिपले उनीहरूलाई अझ परिपक्व र आत्मविश्वासी बनाएको छ। यो आत्मविश्वासले उनीहरूलाई अबका दिनमा अघि बढ्न कस्तो दिशा निर्देश गरेको छ त?
20: सिपाही रञ्जन बहादुर सर, मेरो घर चाहिँ दैलेख। आज एकदमै निकै प्राउड फिल भइरहेको, यो दुःख भनेको केही छिडको लागि हुँदो रहेछ। आफू मात्रै नभएर आफ्नो फौजलाई कसरी अगाडि बढाउने, समूहमा काम गरेर कसरी अगाडि जाने भन्ने कुराबारे पनि प्रष्ट बुझ्यौँ, अनि त्यसबारे ज्ञान पायौँ। अनि आफ्नो चाहिँ पहिला आउँदाखेरिको आफ्नो मनोबल हुन्छ त्यो एकदमै बढ्दै गयो। अब आफ्नो मनोबललाई उच्च राखेर अनि आफ्नो खुट्टामा उभिएर अनि सामूहिक रूपमा आफू पदमा रहँदा वा नरहँदा पनि म देश र जनताको सुरक्षाको लागि खटिरहनेछु।
21: सिपाही सिंहसी घट्टीनगर, घर चाहिँ सुन्दर बजार लम्जी। मलाई अब आफ्नो सपना पुरा हुँदाखेरि निकै नै खुसी लाग्छ। अब देशलाई के कस्तो ठाउँमा के जरुरत पर्छ, सकेसम्म आफूले त्यो जरुरतलाई पुरा गर्ने कोसिस गर्छु। आफूले पनि बिस्तारै अब इम्प्रुभ गर्दै जान्छु।
1: तालिमका क्रममा बगाएको पसिना, सिकेका सिप र सैनिक रणकौशलले सैनिकलाई सधैँ बलियो बनाउँछ। यो बल सैनिक व्यक्तिको लागि मात्रै होइन, उसले काम गर्ने युनिट, संस्था र राष्ट्रकै लागि सम्पत्ति बन्दछ। त्यसैले सेवा प्रवेशसँगै दिइने पहिलो औपचारिक सैन्य तालिम अर्थात सैन्य आधार तालिमले ठूलो अर्थ राख्दछ। यस्तै बुझाइ छ सेनानी श्री अजित थापाको
2: सैनिकलाई हामीले डिजिएमटीबाट आएको निर्देशन अनुसार चाहिँ जे निर्देशन छ त्यो भित्र रहेर चाहिँ र अनि उनीहरूको योग्यता कस्तो छ उनीहरू चाहिँ कसरी कुन हिसाबमा तालिम गर्न सक्छन् होइन ती सबै कुराहरू विचार गरेर तालिम गर्ने गरेका छौँ र कमजोरलाई चाहिँ अलिकति प्रायोरिटी दिएर उनीहरूलाई एक्स्ट्रा समयमा गराएर चाहिँ तालिमहरू गराउने गरेका छौँ। हामी सैनिक हुनुको मेन कारण भनेकै हामी सैन्य तालिम गर्छौँ हामी अरूभन्दा एक्स्ट्रा हुन्छौँ फरक हुन्छौँ। एउटा सिभिलियनलाई चाहिँ नेपाली सेनामा ल्याएर नेपाली सेनाको नीति नियम परम्परा र नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य अधिकार के हो हामी देश र जनताप्रति के काम कसरी चाहिँ गर्छौँ भन्ने कुरालाई त्यो हिसाबमा उनीहरूलाई चाहिँ हाम्रो सैनिक जीवनमा ढाल्नको लागि सैन्य तालिम चाहिँ एकदम अत्यावश्यक रहेको छ। जुन तालिममा चाहिँ हामीले जुन सेनाको लागि आवश्यक छ भोलि चाहिँ हामी देशको लागि पर्दाखेरि चाहिँ देशको लागि कसरी लड्ने भन्ने कुराको लडाइकोदेखि लिएर हरेक कुरा सिकाउनु पर्ने हुन्छ त्यो कुराहरू चाहिँ हामी सैन्य तालिममा सिकाउँछौँ। सैनिक जीवनमा आवश्यक पर्ने कुराहरू चाहिँ जुन सिलेबसमा आएको कुराहरू छ त्यससँग आधारित रहेर हामी तालिमको अभ्यासहरू सञ्चालन गरेका थियौँ।
0: सिपाहीमा हुनुपर्ने गुण उसको चरित्र र परिचयले नै सिङ्गो सेनाको परिचय बनाउँदछ। त्यसैले पनि उनीहरूले प्राप्त गर्ने तालिम युद्धकला निर्माण गर्ने चरित्र र निर्वाह गर्ने वफादारिताले सेनाको भविष्यलाई समेत निर्धारण गर्ने हुँदा एउटा सैनिकले तालिम पूरा गरेको क्षण पनि धेरैलाई खुसीको विषय बनेको हो। आखिर तालिमले के कस्तो दिशाबोध गराउँदछ त? सिपाही सुधीर गुरुङ
3: सानैदेखि नेपाली सेनामा जागिर खाएर देशको सेवा गर्ने सोच थियो त्यही सोचले गर्दा सानैदेखि मेहनत गरेर आज यो हासिल गरेको छु त्यसले गर्दा चाहिँ धेरै नै खुसी भइरहेको छ। देशको सेवा कसरी गर्ने विपद आपत्ति आइपर्दा के गर्ने नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य चाहिँ सबै सिकेका छौँ हामीले। अबको नयाँ यात्रा भन्नुपर्दा देशमा आइपरेका विपत्ति आपत्तिहरूमा आफूले तालिमबाट सिकेका कुराहरूलाई मनन गरेर आवश्यक सुरक्षा अपनाई देश र जनताको
1: यसरी कुनै पनि मुलुकको पहिचान स्वाभिमान र सुरक्षाको जगलाई जीवन्त र अझै बनाउने वास्तविक मेरुदण्ड सिपाही नै हुन् र सिपाही निर्माण गर्ने आधार सैन्य आधार तालिम हो। असोज 9 गते यही तालिम पूरा गरेका 2968 जना सिपाही अब औपचारिक रूपमा नेपाली सेनाको 263 वर्ष भन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका छन्। सैन्य आधार तालिम पूरा गरेका यी सिपाहीहरूलाई नेपाली सेनाको गरिमा उँचो बनाउँदै देशको सेवामा अघि बढ्न प्रेरणा मिलोस्। शुभकामना।

श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार चरित्र खती पनि बिदा हुन्छु। नमस्ते।

0: अहिले साँझको 7 बजे हजुरको रेडियो 102.1 मेगा
1: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: पुरस्कार राशिहरू:
2: प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2500, उत्कृष्ट स्पाइकरलाई रु 2000, बेस्ट लिब्रोलाई रु 2000 र बेस्ट सेटरलाई रु 2000 रूपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू:
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
2: एक वडाबाट 2-2 टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति, समय र स्थान:
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
2: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: रंगबहार
4: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेंट।
2: सब परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना: सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहारै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना:
8: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
7: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
8: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
7: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
8: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
7: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
8: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
7: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
8: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 49 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: 4349 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्य

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0484541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: हजुरको रेडियो 102

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यानाकर्षण, विपदपछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव, नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत,
1: नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने,
0: सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी, भोलिको बैठकमा सुनाई हुँदै चाडपर्वमा 42 जिल्लामा 61 ठाउँमा सुपथ मूल्य पसल, यस पटक कम्पनीले खसी बोका नबेच्ने,
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ,
0: पूर्व पश्चिम बिजुली रेलमार्ग निर्माणमा विद्युतीय रेलमार्ग निर्माणमा रोकका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा, भोलि साँझसम्म पानी पर्ने, बाँकेका अधिकांश किसानको धानबालीमा रोगको प्रकोप,
3: एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ कुनै धान चाहिँ, बल्ल पसाउन सिलमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो।
0: र जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न, नेपाल 2 काश्यमा सीमित, जुम्लाका विश्वकृतिमानी धावक हरि बहादुर रोकाए नगद सहित सम्मानित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पाका पुस्ताले जीवनका अनेकौं उतार चढ़ाव, संघर्ष र सफलता भोगेका हुन्छन्। पाका पुस्ताबाट हामीले किताबमा नपाइने व्यवहारिक ज्ञान, इतिहास र जीविको उपयोगी शिक्षा प्रदान गर्न सक्छौ। उमेर ढल्किँदै जाँदा धेरै जस्तो वृद्धवृद्धाहरू एक्लोपनको शिकार हुने भएकाले पनि परिवार र समुदायमा उहाँहरूलाई कुराकानी गर्ने थलो बनाउन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
5: यसै गरी बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू स्वीकृति गरेको छ भने वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ। त्यस्तै जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवाका बाढ़ी तथा विपद प्रभावित क्षेत्रको पुनः स्थापना, राहत, कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी संसदमा प्रधानमन्त्रीको उपस्थिति लगायतका विषयमा गम्भीर हुन आग्रह गर्नुभयो। राजमार्गसँग सम्पर्क विच्छेद भएका विभिन्न ओडामा बेली ब्रिज लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानूनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढ़ाउने विषयमा पनि हामीले ध्यानाकर्षण भएको बताउनुभयो। भेटपछि संचारकर्मीसँग बोल्दै नेता आङदेवले भन्नुभयो,
6: फेरि बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नको लागि पनि चाहिँ अहिले हाम्रो कानूनले केही अप्ठ्यारोहरू राखेको छ। 12 वर्षसम्म त्यसलाई त्यो एउटा समय अवधि होला। कानून संशोधन गरेर उहाँहरूले पाउने चाहिँ जस्तो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिँ नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिँ हामीहरूले गर्न सक्ने अवस्थाहरू छ। त्यसको लागि चाहिँ कानून कहीँ कतै चाहिँ रोकिएको जस्तो छ भनेपछि, कानूनले कहीँ कतै अप्ठ्यारो सिर्जना गरेको छ भनेपछि, कानूनले थोरै मात्रै पनि हामीले राहत गरिदिउँ भने उहाँहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ भन्ने ढंगबाट पनि चाहिँ मैले जानकारी गराएको छु।
5: यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापा, उपसभापति विशुक प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको छ। सभापति थापाले राजनैतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यी प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ। कांग्रेसले बन्द सत्र 3 हल बनाएर सञ्चालन गरिएको छ। तराई, पहाड़ र हिमाल गरी 3 हलमा बन्द सत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने बताउनुभयो।
7: 25,000 अर्को किस्तामा 50,000 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिया छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
5: विपत्तपछिको पुननिर्माणमा गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र तथा विकास साझेदारको भूमिकालाई समेत प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उप्रेतीको भनाइ छ। सरकारले चाडपर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुफत मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नुन तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिएको छ। चिनीमा प्रति किलो 5 रूपैयाँ, नुनमा 2 रूपैयाँ तथा अन्य केही खाद्य वस्तुमा प्रति किलो 7 रूपैयाँसम्म छूट दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि 44 जिल्लाका बिक्री केन्द्रबाट चामल, दाल, तेल, चिनी तथा स्थानीय रैथाने बालीमा प्रति किलो प्रति लिटर 5 रूपैयाँसम्म छूट दिएको छ। तर यस वर्ष दशैंमा सहुलियतका खसी, बोका र च्याङ्ग्रा भने बिक्री नहुने भएका छन्। खाद्य कम्पनीले बजेट अभावका कारण चौपाया खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्राले सीआईएन बताउनुभयो।
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ। बजेट भन्दा पनि अहिले चाहिँ जुन अहिले बाढ़ी पहिरो लगायतको जुन समस्या देखिएको छ, सड़क अवरुद्धका कुराहरू, त्यसले गर्दाखेरि अब खसी बोका ल्याउनलाई अलिक कठिन हुन्छ। यो अब यो ल्याउँदाखेरि पनि दाङ, वीरगंज अनि नवलपुरतिरबाट ल्याउने गरेको थियो अनि दाङतिरबाट ल्याउने गरेको च्याङ्राहरू, त्यो भएर त्यो ल्याउन अलिक कठिन हुन्छ भन्ने लागेर चाहिँ अहिले कम्पनीले तत्कालै अहिले ल्याउन अलिक कठिन हुने जस्तो चाहिँ ठानिरहेको छ।
5: सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्ति विरूद्ध संसदीय सुनवाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय थपिएपछि आजसम्म उजुरी परेको समितिले जनाएको छ। भोलि बिहान सुबह 11 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने तयारी रहेको छ। धान फल्ने बेला खेतमा रोगको संक्रमण देखिएपछि बाँकेका किसान चिन्तित भएका छन्। धानको पातमा खैरो हरियो थोप्ला देखिने र बोट सुक्दै जाने समस्या देखिएको किसानले बताएका छन्। डुडुवा गाउँपालिका 5 र नेपालगंज 19 लगायतका क्षेत्रमा धानमा रोगको समस्या देखिएको हो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार केही किसानका खेतमा धान ढलेको र त्यसको बेसी अनुसन्धान भइरहेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख तथा सूचना अधिकारी सुजिता शर्माले किसानका समस्या समाधानका लागि पहल भइरहेको सीआईएनसँग बताउनुभयो।
3: नेपालगंज डुडुवामा मुख्यतः डुडुवामा जुन किसानहरूले लगाउनु भएको राधा चार धानमा चाहिँ बिउमा समस्या पाइएको भनेर चाहिँ किसानहरूले चाहिँ आफ्नो गुनासो गर्नुभयो र त्यो फिल्डमा चाहिँ निरीक्षण गर्दाखेरि धान राधा चारको कुनै धान चाहिँ एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ। कुनै धान चाहिँ बल्ल पसाउन फिल्डमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो। र अर्को भनेको चाहिँ त्यहाँ ब्लास्ट रोग पनि कुनै कुनै ठाउँमा ब्लास्ट रोग र अनि यो खैरो थोप्ला रोग जुन ब्राउन लिस स्पट डिजिज पनि त्यहाँ पाइयो र हामीले उहाँहरूको धान निरीक्षण गरेर उहाँहरूलाई चाहिँ सहजीकरण पनि गर्यौं।
5: पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले 6 वर्ष अघि रोका गरेको झापा मोरङ र सुनसरीका 5,424 किता जग्गा अझै फुकुवा नगर्दा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। रेलमार्ग निर्माण हुने भन्दै रोका गरिएको निजी जग्गा स्थानीयले किनबेच अंश बण्डा तथा बैंकमा धितो राखेर ऋण लिन समेत पाएका छैनन्। सरकारले न मुआब्जा दिएको छ न जग्गा फुकुवा गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। देशका अधिकांश भूभागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली सुदूरपश्चिम गण्डकी आसपासका क्षेत्रमा वर्षा भएको थियो। राति सो क्षेत्रमा केही कम पानी परे पनि भोलि दिउँसोबाट पुनः पानी पर्ने मौसमविद विनु महर्जनले सीआईएनसँग बताउनुभयो।
8: देशका विभिन्न ठाउँमा पनि एक दुई ठाउँमा त वर्षा भइरहेको अवस्था रहेको छ। जस्तै अहिलेको विवरण हेर्दाखेरि पनि हाल चाहिँ यो बागमती प्रदेश अनि यो लुम्बिनी प्रदेश अनि सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको देखिन्छ। रातिको लागि चाहिँ अलिकति वर्षा कम हुने, भोलि बिहानतिर पनि वर्षा अलिक कम हुने, तर फेरि पुनः भोलि दिउँसो साँझको समयमा चाहिँ हल्कादेखि मध्यम वर्षाको नै सम्भावना चाहिँ रहन्छ।
5: गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसूनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको महाशाखाले जनाएको छ। जापानमा आयोजित पिसुङ एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाडमा एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा बढ़ी सहभागिता थियो। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। नेपालले भने 20 एसियाडमा 2 काँस्य पदक जित्यो। नेपालले यसपटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। जुम्लाका विश्व कीर्तिमानी धावक हरि बहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली याक्सले सुर्खेतमा रोकायालाई 2,50,000 रूपियाँ नगद सहित सम्मान गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: भित्रावतीमा बेली ब्रिज तयार हुनासाथ नुवाकोट र काठमाडौँमा रहेका स्कूली बालबालिकालाई आफ्नै गाउँ फर्काउने
9: काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवजाव सहज भएपछि भित्रावतीमा बेली ब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पाकाको पुस्ताको जीवनको कथा सुनाउने जीवन कैरन कार्यक्रम प्रस्तुता 79 वर्षका रेडियो प्रस्तुतासँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
12: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
11: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
12: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
11: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
12: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
0: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
12: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
13: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
13: तपाईँको घर रसुवामा हो, बाढीपछि नुवाकोट वा काठमाडौँ बसिरहनु भएको छ, अहिलेको बेला तपाईँको बाबु नानीको पढ़ाई रोकिएको हुन सक्छ। यदि रोकिएको छ भने अब उनीहरू गाउँ फर्केर कहिलेदेखि विद्यालय जान सक्छन्।
15: हामीसँग रहनु भएको विद्यार्थी र रसुवामा नभेटिनु भएको विद्यार्थी, नुवाकोटको बट्टार, पिपलटार, काठमाडौँको येलो गुम्बा, तारकेश्वर गुम्बा लगायतका होल्डिङ सेन्टरहरूमा उहाँहरू हुनुहुन्छ। कोमिन स्यामी वाङभेलका करिब 150 जना विद्यार्थीहरू चाहिँ येलो गुम्बा स्वयम्भूमा रहनु भएको भन्ने जानकारी आएको छ र त्यो मध्ये 75 जना चाहिँ गीतामाता माध्यमिक विद्यालय डल्लु काठमाडौँमा चाहिँ पढ़िरहनु भएको छ र त्यसको व्यवस्थापनको सन्दर्भमा शिक्षा विकास तथा समन्वय एकाई र सम्बन्धित स्थानीय तहको सहकार्यमा काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवाज आवाज सहज भएपछि पेत्रावतीमा पेलिब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौं। उहाँहरूको घर छ, आमा बाबु हुनुहुन्छ, घरमा बसेर पठन पाठन गर्न सम्भव छ, गर्नुहुन्छ। सम्भव छैन भने कोमिनको विद्यार्थीहरूलाई हामी काठमाडौँबाट फिर्ता गरेर कोमिनकै छात्रावासमा, हाम्रो त्यहाँ चाहिँ हिमाली छात्रावास छ, र बाँकी उत्तर गएका विद्यार्थीहरूलाई हामी नौबिजी मावि भोलाडाँडा, नीलकण्ठ मावि बोगैटार का छात्रावासमा राखेर उहाँहरूको पठन पाठनको व्यवस्थापन गर्छौं।
13: शिक्षा विज्ञान तथा समन्वय इकाई रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल, बेत्रावतीमा बेलीब्रिज तयार हुन साथ नुवाकोट र काठमाडौँमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने र होस्टेलमा राखेर पठन पाठन गरिने बताउनुहुँदै तपाई हात कुन बेला धुनुहुन्छ? डाक्टरहरूले खाना बनाउनु अघि, खानु अघि, खाइसकेपछि अनि शौचालय गइसकेपछि नबिर्सिकन मिची मिची साबुन पानीले हात धुन सुझाव दिएका छन्।
16: खाना पकाउँदा हात धुनु पर्यो, दिसा पिसाब पछि हात धुनु पर्यो र नानी बाबुहरूलाई नि हात धुने बानी बसाल्नु पर्यो र यो हात मात्रै धोयौं र खाने पानी मात्रै एउटा सफा राख्न सक्यौं भने पनि धेरै नै फाइदा हुन्छ। यो चाहिँ हामीले मलाई लाग्छ कोविडको बेलामा धेरै नै कुरा भएको थियो, धेरैजनालाई आउँछ पनि यो नआउने, तर यसलाई फेरि हामीले रिइन्फोर्स गर्ने भने चाहिँ फेरि यसलाई थप यसको विषयमा कुरा गर्यौं भनेदेखि चाहिँ अलिक फाइदा हुन्छ होला।
13: डाक्टर अर्चना नेपाल मिची मिची साबुन पानीले हात धुँदा रोग लाग्नबाट जोगिने बताउनु हुँदै नुवाकोट र रसुवा जिल्लाको सिमाना बेत्रावतीमा बेलीब्रिज जडानको काम यही असोज 21 गतेबाट शुरू हुने भएको छ। बेलीब्रिज जडान 7 दिनभित्र सकिने नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाईले बताउनुभयो। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाको पुस्ताको जीवन शैलीको कथा सुनाउने कार्यक्रम जीवन कैरनका प्रस्तुताको कथा
17: अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई, म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिन, र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
0: जेठो रेडियो प्रस्तुता केदार प्रसाद उपाध्यायसँग गरिएको कुराकानी र उत्प्रेरणा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: शीतल जाउ बाहिर पसलमा के खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
21: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
22: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जीवनका कथा भन्न र सुनाउन धेरैलाई मन लाग्दछ। बुढेसका लागिपछि त आफ्ना भोगाई र सिकाई सुनाउनुको लागि माध्यम र मञ्चको खोजी नै हुने गर्छ। जीवनको कथा सुनाउने यस्तै रेडियो साथी झापाका जीवन कैरन कार्यक्रमका प्रस्तोता 79 वर्षका ज्येष्ठ रेडियो प्रस्तोता केन्द्र प्रसाद उपाध्यायसँग हामीले कुराकानी गरेका छौं।
17: यो मलाई सौख पहिल्यैदेखि थियो, किनभने बुढाबुढीहरू आफ्नो उमेरमा उर्दो चरा खस्नलाई झै परेका हुन्छन् सबै, हामी तपाईँ जोसुकै पनि। तर पछि बुढेसकालको ऐठनमा परेर सबै कुराबाट बिछोडिएर एउटा अँध्यारो कोठामा एउटा एक्लो खाटमा फोक्दै त्यो बुढेसकालको पीड़ाहरू सधैँ बसेका मान्छेको, उनीहरूलाई पनि यसो कमसेकम उनीहरूको जीवनको कुराहरू सोधिदिँदाखेरि केही हौसला होस्, अनि पुराना उनीहरूले जानेका तीन पुस्ता उताका उनीहरूले सुनेका कुराहरू गर्दाखेरि आजको भाइ बहिनीहरूले पाँच पुस्ता अगाडिको चाहिँ जुन कुरोहरू छ, हाम्रा पूर्वजहरूले जसरी भुक्तभोग गरे, कसरी चलाए, त्यतिखेरको समाज, त्यतिखेरको स्थिति, बाटोघाटो, सम्पूर्ण कुराहरू, जस्तो अहिलेको जस्तो भौतिक उपकरणहरूको सुविधा थिएन, त्यो अन्धकार भए जीवनमा कसरी बितायो होला, ती कुराहरू हामीहरूले सोरसार पारेर ल्याएर त्यो नासो चाहिँ अहिलेका भाइ बहिनीहरूतिर सारिदिने काम चाहिँ मैले गर्न रुचाएको हुँ सर।
23: हजुर, त्यही पाको पुस्तालाई भेट्दाखेरि उहाँहरूले कथा भन्दै जाँदाखेरि कस्तो भावुक बनिन्छ, उहाँहरूसँगै पुरानो आफ्नो बाल्यकालमा पुगिन्छ कि के लाग्छ तपाईँलाई?
17: म उहाँहरू 5 वर्षको उमेरमा भोटो लाएर दगुरीदेखि आँगनमा धुलीमाटी खेलेर जब चेतना आयो त्यस दिनदेखि उहाँहरूको साथी संगीत बाख्रा वस्तु भाउ गोठालो देखिन् विवाह बसै सराई अनि पहिले देखेका कुराहरू, उहाँहरूले घुमेका ठाउँका कुराहरू, अनि उहाँहरूलाई मनपर्ने कुराहरू, अनि भ्याएसम्म अलिअलि देशको स्थिति, राजनीति अथवा दरभाव, त्यस्ता कुराहरू सोध्दै जाँदाखेरि कोही ठाउँ उहाँहरू अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई, म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिनँ र मलाई पनि उहाँहरू रहेको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
23: त्यो रेकर्डर लिएर जानुहुन्छ अनि ल्याएर रेडियोमा त्यो खनाएर आफै सम्पादन गरेर आफै सबै तयार गर्नुहुन्छ?
17: हजुर, कतिपय सुविधा रेडियोले यहाँ मलाई दिएको छ, कतिपय म आफैसँग हुन्छन्।
23: कहाँ कहाँ पुग्नुहुन्छ तपाईँको?
17: मैले अहिलेसम्म चाहिँ काठमाडौँ पुगेर ल्याएको छु, सिक्किमबाट ल्याएको छु, खरसाङ जान्छु रेडियो स्टेसनतिर कहिले काहीँ, त्यहाँ खरसाङमा भेट्नुहुन्छ, चिन्छन् मलाई। दार्जिलिङबाट पनि दुई चारजनाको ल्याएको छु।
23: हजुर,
17: त्यसरी टाढा टाढा इलाम यहाँबाट सम्बन्धित भयो अनि यो झापा त जम्मैतिर प्राय।
23: हजुर, आफ्नो कथा त सबैलाई भन्न मन लाग्छ अनि झन् पाको पुस्तालाई त झन् कसले सुन्देला, मेरा पीड़ाहरू, मेरा कथाहरू, मेरा बाल्यकालदेखि अहिलेसम्म यो जीवनका कथाहरू भन्ने लाग्छ। अनि तपाईँलाई कतिको फोनहरू आउँछ, मेरो पनि कथा भन्दै भन्ने आउँछ रेडियो सुनेर?
17: प्रशस्त जब उहाँहरूले रेडियो सुन्नुहुन्छ,
23: हजुर,
17: चारैतिर अहिले म जहाँ जहाँ पुगेको छु त्यहाँ सबैजनाले यो रेडियो साथी चाहिँ सुन्नु भएको छ। अहिले हजुरलाई थाहा छ, हजुर त अब बुझ्नै आउनु भएको छ, झापाका 18 एफएम मध्येमा सबै ठाउँको लागेर यसले चाहिँ कसो कसो टेवा लिइरहे त यो मेरो कार्यक्रम सबैले सुन्छन्। यो एउटा रेडियोको लागि हुकिङ कार्यक्रम पनि भएको मैले अनुभव गरेको छु।
23: अब यो त निरन्तर गर्न पर्यो रेडियोको कार्यक्रम भनेपछि, होइन, थाक्न नि भएन, अब यो अङ्क आएन भन्न नि भएन, निरन्तर दिनु पर्यो। अनि यो 79 उमेरमा कहाँबाट आयो यो उत्साह?
17: मैले के गर्छु भने मेरा भाइहरू हुनुहुन्छ यहाँ, विनोद हुनुहुन्छ, अभय हुनुहुन्छ, निशान हुनुहुन्छ, हगि, उहाँहरू युवा शक्ति हो, उहाँहरूलाई प्रेरणा मिलोस् भन्नको लागि म घस्रिएर जबसम्म म सक्छु कसैलाई मेरो दुःख नसुनाइकन म दारा किटेर जसरी भए पनि यो कार्यक्रम चलाइरहन्छु सकुन्जेल भन्ने नै भावना राखेको छु। र मैले भाइ बहिनीहरूको लागि प्रेरणाको लागि बल गरेको हो। मैले सामाजिक प्रतिष्ठा पाउँछु, मैले यसबाट 2-4 कमाएर जोड्छु भन्ने आशय छैन, मलाई प्रशस्त छ, मेरो पेन्सन, मेरो ज्येष्ठ नागरिक भत्तादेखि लिएर अरू आमदानी छोराछोरीबाट प्रशस्त छ मलाई।
23: अनि बिहान धार्मिक कार्यक्रम चलाउँदादेखि बेलुकासम्मको त्यो तपाईँको समय हुन्छ, धार्मिक कार्यक्रममा चाहिँ तपाईँको के बढी के जान्छ?
17: मेरो बिहान म आउँछु र सुरुमै गर्छु, आदरणीय श्रोताहरू सर्वप्रथम अभिवादन स्वागत म गर्छु, त्यसपछि म आजको तिथिमिति भन्छु अनि त्यसपछि धार्मिक कार्यक्रममा म गीता पाठ गर्छु।
23: हजुर,
17: अर्थसहित
23: त्यहाँ समुदायमा जाँदा कथाहरू लिन जाँदा हामीलाई यस्तो समस्या पर्यो, लगिदिनुहोस् रेडियोमा, तपाईँ रेडियोको मान्छे भन्ने त समुदायले नै आश धेरै गर्छ होला,
17: धेरैले भन्छन्, धेरैले भन्छन्, तर म प्राविधिक साथीहरू लिएर गएको छौँ भने चाहिँ हामी छायाङ्कन गर्छौँ, छैन र म एक्लै छु भने चाहिँ ल पक्नुहोस् तपाईँहरूको समस्या सुन्नलाई हामी आउँदैछौँ भन्छौँ। आज संयोग छ अब हजुर पनि आउनुभयो, अब हजुर समेत जाउँ न, अब त्यहाँको कुरो बुझौँ।
23: युवा प्रस्तुताहरूको लागि तपाईँको सुझाव?
17: युवालाई चाहिँ मैले अघि नै पनि मैले हजुरलाई बिन्ती गरेँ, विशेष हाम्रा पूर्वजहरू कस्ता रहेछन्, हामी कसका सन्तति रहेछौँ, हामी एकदम आतिनु मातिनु पातिनु हुन्छ कि हुँदैन, पश्चिमी सभ्यतालाई अँगाल्ने आफ्नो बिर्सिने गर्नु हुन्छ कि हुँदैन, हामीले आफ्नो सभ्यतालाई चाहिँ सँगसँगै लैजाउँ। आज अङ्ग्रेजीको युग छ, अङ्ग्रेजी पढौँ, विज्ञानसँग सम्बन्धित रहौँ, तर वेशभूषा अनि यो जिब्रो बटार्ने यस्ता कामहरू चाहिँ वेशभूषा छोट्याउने र बाटो बिराउने काम नगरौं। हामी कसका सन्तति रहेछौ त्यो हामीले सुनाउन सकौं र त्यो अनुसरण गरेर आजको वैज्ञानिक युगलाई पनि अगालेर जाउँ भन्ने चाहिँ मेरो भावना र त्यही विशेष चाहना पनि त्यही हो। यो काम मैले गरिरहन पाऊँ र मेरो गीता पाठ जुन 18 छ, मेरो कृति शेषपछि पनि यो रेडियोले सम्भव भए यहाँ यसले यदि सकेन भने सिआइएनले लगेर माथिबाट पनि त्यो चाहिँ बिहान बिहान बजाइदिने गरोस्, त्यो लोप भएर नजाओस्, यही नै मेरो बिन्ती, नमस्कार।
0: कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यान आकर्षण, विपद पछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव छ भने नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत भएको छ। सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी परेका छन्। भोलिको बैठकमा सुनाई हुँदैछ। चाडपर्वमा 42 जिल्लाका 61 ठाउँमा शपथ मूल्य पसल सञ्चालन हुने भएको छ। यसपटक भने कम्पनीले खसी बोका नबेच्ने भएको छ। पूर्व पश्चिममा विद्युत रेलमार्ग निर्माणमा रूखका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। भोलि साँझसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप देखिन थालेको छ। जापानमा आयोजित विश्व एसियाली खेलकुद सम्पन्न भएको छ। नेपाल भने दुई काशीमा सीमित भएको छ। जुम्लाका विश्वकृतिमानी धावक हरिबहादुर रोकायलाई नगद सहित सम्मान गरिएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेन्स।
3: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: ऋषम कटेलज्यू म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: आज अलिक फरक कुरा, कांग्रेसलाई कांग्रेसबाट होइन, कांग्रेसलाई कम्युनिस्टको आँखाबाट हेर्न खोजेको। कांग्रेसभित्र अहिले भइरहेको के देख्नुहुन्छ?
2: कांग्रेसभित्र अहिले झगडा भइरहेको के देख्छ, विवाद भइरहेको देखिन्छ। उनीहरू फुटको सङ्घारमा पुगेका छन्।
1: यो कसले गरिरहेको छ?
2: अब आन्तरिक रूपमा शेरबहादुर र गगनले गरिरहेछन्, अब बाह्य रूपमा अरू मित्रहरू हुन्छ होला।
1: आन्तरिक र कांग्रेसभित्र जे देखिरहेको छ त्यो त सबैलाई थाहा छ। आन्तरिक झगडा हो, कांग्रेसमा विवाद छ, फुट्न लागेको छ। त्यति मात्रै हो कि राजनीतिलाई उपल्लो तह र भित्री तहमा बुझ्ने तपाईँ भित्रियाहरूबाट चाहिँ भइरहेको के हो त्यो बताइदिनु।
2: होइन, मुख्य कुरा चाहिँ कांग्रेसको कुरा कहाँनिर, अहिले नेपालको सिङ्गो राजनीतिक पार्टीहरू खास गरी संसदीय पार्टी मात्रै होइन, संसदबाट बाहिर रहेका पार्टीहरूको भित्र पनि भदौ घटनाले धेरै ध्रुवीकरण गराइरहेछ।
1: हजुर,
2: अब भदौ 24 हेर्ने दृष्टिकोण पार्टीहरूभित्र फरक फरक छन् अनि त्यसलाई प्रयोग गर्ने शक्तिहरू पनि फरक फरक छन्।
1: हजुर,
2: र तिनै शक्तिहरूले राजनीतिक पार्टीभित्र त्यही जगमा भदौ 24 जगमा खेलिरहेछन् र ती राजनीतिक दलहरूलाई आफ्नो शक्ति केन्द्रको सेटेलाइट बनाउन चाहिँ कोसिस गरिरहेछन्। अब त्यसैको परिणति सबभन्दा ठुलो काङ्ग्रेसमा पर्यो
1: होइन।
2: सुरुमा एमालेमा पनि जबरजस्ती पर्यो, भदौ 24 पछि ओली असफल भयो, त्यस कारण उसले नेतृत्व छोड्नुपर्छ भनेपछि ओलीले ल ठिकै छ त म महाधिवेशनै गराएर महाधिवेशनले जे भन्छ त्यही मान्छु भनेर गए। महाधिवेशन ओली हटाउन नसकिसकेपछि चुनावको हार पछि सुरु भयो, अब त्यसमा पनि सकेनन्। एमालेलाई त्यो दिशातिर लान अहिलेको अवस्थामा सकेनन्। अब दोस्रो प्रयास भएको ठाउँ काङ्ग्रेसै हो
1: होइन।
2: शेरबहादुरलाई नहटाएदेखि अब चुनावमै जान सकिन्न भने त्यसको कारण चाहिँ मुख्य के थियो भन्नुहोला भने भदौ 24 जो असंवैधानिक कदम हो
1: होइन,
2: त्यो वास्तवमै असंवैधानिक हो। भदौ 26 जसरी सुशीला सरकार बन्यो र चाहिँ सुशीला सरकारले जसरी संसद विघटन गर्यो र त्यो सरकारले निर्वाचनको समेत घोषणा गर्यो, त्यो काम चाहिँ नेपालको संविधान 2072 को आँखाबाट हेर्दा सबै असंवैधानिक हो
1: होइन।
2: यो कहीँ पनि संवैधानिक छैन। र अब एक थरीहरूको तर्क कस्तो भने क्रान्ति भयो होइन, क्रान्तिले त पुरानो कुरा भत्काउँछ त, त्यही संविधानलाई कायम गर्ने अनि भत्काउने कुरा कसरी मिल्छ? त्यो संविधान खारेज गरेर अन्तरिम संविधान बनाएको भए त्यसलाई क्रान्तिले ल्याएको कुरा जनताले गर्यो त भन्ने ठाउँ हुन्थ्यो, त्यो पनि छैन। अब त्यसो भएको हुनाले चाहिँ नि त्यसको असर दलभित्र परिरहेको थियो र त्यसलाई चाहिँ असंवैधानिक भन्ने पक्षधर निस्किए, जस्तो ओली निस्क्यो, काङ्ग्रेसभित्र शेरबहादुरहरू चाहिँ निस्किए। अब त्यसको परिणाम के आयो त भनेदेखि यदि काङ्ग्रेस शेरबहादुरसँगै रहने हो त चुनाव हुने स्थिति थिएन
1: हजुर,
2: र उनीहरूले चाहिँ नि सर्वोच्चमा चाहिँ यो असंवैधानिक हो भनेर रिट पनि दायर गरिसकेका थिए। अब यस्तो अवस्थामा काङ्ग्रेसको शेरबहादुरको हातबाट
1: हजुर
2: ओलीको हातबाट फुस्काउन सकेनन्, शेरबहादुरको हातबाट चाहिँ काङ्ग्रेसलाई नफुस्काउने हो भने
1: हजुर
2: चाहिँ चुनाव हुँदैन। किनभने त्यो काङ्ग्रेस र एमाले दुइटैले चुनाव अस्वीकार गरिसकेपछि त चुनाव हुने सम्भावना थिएन
1: हजुर।
2: अब त्यही फाल्गुन 21 चुनाव नगराए उनीहरूले यो परिणाम ल्याउन नि सक्दैन थिए
1: हजुर।
2: त्यसो भएको हुनाले त्यसलाई यो चाहिँ गगन थापालाई चाहिँ यो पक्षले
1: हजुर
2: काङ्ग्रेस विभाजनको निमित्त तयार गरेको यो पात्र हो, यो भदौ 24 दोस्रो पार्ट हो।
1: भनेपछि विदेशी षड्यन्त्र अन्तर्गतको ठुला पार्टीहरूलाई छिन्न भिन्न गराउने एउटा अभियान अन्तर्गत यो काङ्ग्रेसभित्र काम भइरहेको छ तपाईँ कुरा?
2: अभियान अन्तर्गत आन्तरिक रूपमा आन्तरिक शक्तिले भन्नुहोस् न, जो भदौ 24 प्रायोजक छ त यहाँ होइन, तपाईँ त्यो जेएनजीका साना भाइ बहिनीले मात्रै त्यति काम गर्यो भन्ने ठान्नुहुन्छ? होइन नि त, यहाँको पावर सेन्टरले गरिहाल्छ।
1: तर बाह्य कुरा प्रधान हुँदैन नि, जति गरे पनि आन्तरिक कुरा प्रधान हुन्छ।
2: आन्तरिक प्रधान त हुन्छ, आन्तरिक त घाउ हो
1: होइन। कांग्रेस भित्र आन्तरिक रूपमा कुनै भनेपछि विदेशी षड्यन्त्र अन्तर्गतको ठूला पार्टीहरूलाई छिन्न भिन्न गराउने एउटा अभियान अन्तर्गत यो कांग्रेस भित्र काम भइरहेछ तपाईको कुरा।
2: अभियान अन्तर्गत आन्तरिक रूपमा आन्तरिक शक्तिले भन्दछ न जो भदौ 24 को प्रायोजक छ त

0: चाहन्छु नि, बेसरी त कुन बेला भयो भन्नुहोस् न, जुन बेला पनि अब महाधिवेशन गर्न पर्छ भन्ने कुरामा त त्यहाँ आवाज उठिरहेको थियो होइन, काङ्ग्रेसलाई चाहिँ अब आफू कब्जा गर्न चाहनेहरूको द्वन्द त त्यहाँ चलिरहेको हो
1: हजुर।
0: त्यस बीचमा चाहिँ महाधिवेशनबाट नेतृत्व लिन चाहने गगनहरू होइन, आफ्नो नेतृत्वलाई नै स्थापित गर्न चाहने शेरबहादुर समूह, दुवैको बीचमा यसको आन्तरिक घाउ त छँदै थियो त
1: हजुर।
0: अनि त्यो घाउमा चाहिँ नि औँसिया पार्ने शक्तिले बाहिरले पार्थ्यो भएको त्यही हो, र गगन चाहिँ नि भदौ 24 को समर्थक फेरि होइन
1: हजुर।
0: अब त्यसो भएको हुनाले उनलाई उचालेर चाहिँ अनि काङ्ग्रेस कब्जा गराए र काङ्ग्रेस पुग्यो।
1: अब काङ्ग्रेसको यसको अन्तत्वगत बठान के गरेर यो यसको विषय टुङ्गिन्छ के देख्नुहुन्छ?
0: टुङ्गिने कुराको पछाडि दुईटा पक्ष देख्छु म। एउटा कुरा अब यहाँ अरू शक्तिहरूको बीचमा जस्तो एमाले विभाजन भएन भन्नुहोस् न अहिले हेर्दा
1: हजुर,
0: र यदि प्रचण्डहरू पनि र एमाले र प्रचण्डहरूको बीचको पनि एकता हुने बाटोमा गयो र रासोपाभित्रको विभाजन पनि फराकिलो हुँदै गयो भने
1: हजुर
0: यहाँ तेस्रो शक्तिहरू पावरमा आउन सक्ने खतरा देखा पर्यो भने फेरि यिनीहरूलाई मिलाउन सक्छ।
1: तेस्रो शक्ति
0: होइन, त्यहाँ त अब अहिले साँच्चै भन्नुहुन्छ भने क्रमशः
1: हजुर
0: शक्ति केन्द्रहरूको त्रिकोणात्मक संघर्ष नै सुरु हुन थाल्यो बाह्य रूपमा।
1: तपाईँले भन्नुहुन्छ रासोपाको विभाजनको पनि त तपाईँले चर्चा गर्नुभयो नि फेरि यहाँ यो बेला,
0: अनि रासोपाको विभाजनको सम्भावना धेरै छ, अब त्यो बढ्दै गएको छ
1: भनेको रासोपाको विभाजित शक्ति गरेर काङ्ग्रेससँग गगनहरूसँग मिसिन्छ
0: अनि त्यो सम्भावना रहन्छ।
1: यो देउबाजीहरूको चाहिँ च्याप्टर क्लोज, उहाँहरू बाहिरको बाहिर अब सक्यो
0: भन्नुहोस् न। अब अलिक सिधा सिधा भाषामा भन्नुहुन्छ भने आन्तरिक रूपमा भदौ 24 को पक्षधर र विपक्षी
1: हजुर
0: आन्तरिक रूपमा नेपालको संसदीय पोलिटिक्समा चाहिँ है अब गैर संसदीय कुरा आफ्नो ठाउँमा छ
1: हजुर।
0: मैले त हिजो पनि एउटालाई भनेको थिएँ एउटा अन्तर्वार्तामा कि त्रिकोणात्मक शक्ति संघर्षहरू अगाडि बढ्दैछ, तिनवटा त्रिकोणात्मक
1: हजुर,
0: एउटा भदौ 24 पक्षधर
1: हजुर,
0: अब त्यो
1: पक्षधर रासोपा गगन थापाहरूको पक्षधर एउटा टोली जेएनजीहरू
0: एउटा भइहाल्यो यो पक्षधर पक्ष होइन
1: हजुर।
0: अब अर्को त्यसको विरोधी
1: 23 त्यो काङ्ग्रेसको देउबाखेमा एमाले प्रचण्डहरू,
0: प्रचण्ड त अझ त्यो बेला विरोधी होइन,
1: अहिले त उनी विरोधी भएर लागेका छन् नि, त्यो बेला थिएन,
0: अहिले उनी लागेका छन्, त्यस कारणले त्यो भदौ 24 को विरोधी पक्ष जसको नेतृत्व ओली गर्छ
1: त्यसमा प्रचण्ड पनि मिसिया छन्, अहिले देउबाहरू
0: प्रचण्ड देउबाहरूको एउटा टिम
1: हजुर, केपी प्रचण्ड देउबाहरूको एउटा टिम,
0: अबको द्वन्द चाहिँ यो दुईटा शक्तिको बीचमा देशमा हुन्छ, अबको द्वन्दको बाटो एउटा हो
1: हजुर।
0: अब तेस्रो द्वन्द चाहिँ हामी कोसिस गरिरहेको छौँ भन्दा किन लुकाउनु परेर कुरो, तेस्रो भने हामी यो दुइटैको विपक्षमा छौँ
1: हजुर,
0: हाम्रा प्रयत्नहरू तिनका विरुद्धमा हाम्रा प्रयत्नहरू पनि विस्तारै कोसिसमा छ,
1: यो दुइटैको विरुद्ध,
0: दुइटैको विरुद्ध
1: भनेको तेस्रो धार, तेस्रो ध्रुव, थर्ड पोल,
0: तेस्रो ध्रुव हामी निर्माण गर्न खोज्दैछौ होइन
1: हजुर,
0: र एउटा आकार यसले पनि बिस्तारै लिइरहेछ र त्यसको लागि व्यापक पोलराइजेसनहरू भइरहेछ
1: हजुर,
0: अब केही समय लाग्ला यसले चाहिँ 2-4 महिनामै एउटा परिणति ल्याउला जस्तो लाग्छ मलाई।
1: तपाईँहरूको पछाडिको एउटा पपुलर फिगर चाहियो नि त्यो किसिमको मोर्चा हाँक्ने मान्छेहरू, खोइ त
0: होइन त्यो पनि छ नि, अब विप्लवहरू त हान्छौँ यताउता छ नि, के आएर पपुलर फिगर भन्ने यसलाई पपुलर भन्ने,
1: एउटा त लोकप्रिय मान्छे चाहियो पार्टी बनाउन र ध्रुवको मोर्चा सम्हाल्नको लागि त त्यसको पछाडि मान्छे लाग्नु पर्यो नि फेरि,
0: होइन हामी नै लोकप्रिय छौँ के अलोकप्रिय छौँ,
1: तर मानिसहरू पछाडि छैन नि त, तपाईँ संसदीय गणितले आन्दोलनको मोर्चाले
0: त्यो मान्छे पछाडि त मोर्चा बनेपछि भन्छ के, तपाईँ जब यो पोलराइज भन्छ नि अनि मान्छे त तयार भइहाल्छ, यो ठुलो सेक्सन छ
1: हजुर,
0: ठुलो सेक्सन छ जो असङ्गठित भएर रल्लिएर बसेको छ यो तेस्रो शक्ति अहिले
1: हजुर।
0: अब यो तेस्रो शक्ति एक ठाउँमा मिल्न साथै यिनीहरू तुल्यको शक्ति बनिहाल्छ, अब त्यसमा यो ऊ भन्दै पर्दैन, सामूहिक रूपमै बन्ला भनेपछि यो त्रिकोणात्मक शक्ति सङ्घर्ष
1: हजुर
0: अगाडि बढ्दैछ र त्यसैको काम चाहिँ त्यसैको चाहिँ असरहरू हरेक पार्टीभित्र परिरहेछ नि एउटा कुरा
1: हजुर।
0: अब दोस्रो कुरो शक्ति केन्द्रको पनि कुरा छन्, विशेष गरी सोझै भाषामा भन्नुहोस् न इन्डो अमेरिकी शक्ति यहाँ जबरजस्त भिडिरहेछ
1: होइन,
0: पहिला चाहिँ नै इन्डो शक्तिले कब्जा गरेको नेपालको

0: आन्तरिक व्यवस्थापन भदौ 24 अर्को शक्तिमा पुर्याछ। त्यसो भएको हुनाले संसदीय शक्तिहरूभित्र अब त्यो इन्डो र अमेरिकी शक्तिले हामीमा प्रभाव पार्ने कुरा भएन। अब त्यो संसदीय शक्तिभित्र पनि अब बाह्य शक्तिको पनि एउटा चलखेल र प्रभाव जबरजस्त छ। पश्चिमा शक्तिहरू भदौ 24 र त्यसले स्थापित गरेको पावरलाई आफू अनुकूल चलाउन चाहिँ प्रयत्नरत छन् र दक्षिणको शक्ति चाहिँ आफ्नो हातबाट गुमेको पावरलाई फेरि चाहिँ आफू लिन चाहन्छ, त्यसको लागि नयाँ शक्ति निर्माणको लागि आया छ। र यो ओली प्रचण्ड आदि शेरबहादुरहरूको सोझो चाहिँ संलग्नता अब दक्षिण हो, होइन? अब बालेन ऊहरूको चाहिँ सोझो संलग्नता चाहिँ पश्चिम हो।
1: हजुर,
0: अब मैले तेस्रो भनेको चाहिँ अहिले के भयो भने
1: तेस्रोको सम्बन्ध कता उत्तर
0: होइन, उत्तर सम्बन्ध कसैको छैन, तर उत्तरले पनि अब अहिले चाहिँ घोषणा के गर्यो त भने अब म पनि नेपालको आन्तरिक मामलामा आए भने नि त।
1: हजुर,
0: जस्तो भन्नुहोस् न त्यो के युथ पाइनियर खोल्छु भनेर त राजदूतावासले घोषणा गर्यो, होइन? अब यो युथ पाइनियर खोल्छु भने के हो भन्दा अमेरिकनहरूले युथ काउन्सिल खोले,
1: हजुर,
0: यसको काउन्टरमा हामी पनि खोल्छौँ भने हो। अब यसको माने के हो त भने डिप्लोमेटिक कुरा गर्दा अब मैले नेपालको मामलामा नेपाल मामलामा तटस्थ लिएर आन्तरिक मामलामा हस्तक्षेप नगर्ने नीतिमा म बसेका थिएँ। जब चाहिँ यस ढङ्गको चाहिँ हस्तक्षेपलाई यहाँका मान्छेले स्वीकार गरिसकेपछि म पनि खेलाडीको रूपमा प्रवेश गरेँ भने सङ्केत त होइन, पाइनियर बनाउँछु भने अब यसले के देखाउँछ भने अर्को थर्ड फोर्थ पनि अब नेपालको पावर सेन्टरको रूपमा विकास हुन खोजिरहेछ। अब त्यसले कसलाई कसलाई कसरी सहयोग गर्छ, अहिलेको रूपमा हेर्दा चाइना इन्डो भन्नुहोस् न,
1: हजुर,
0: यो दुवै शक्ति चाहिँ अहिलेको वर्तमान सरकारको पक्षमा छैन भन्ने कुरा घटनाले देखाइरहेछ, होइन? र यसलाई जसरी हिजो ओलीलाईसम्म लखट्नको लागि इन्डियाको पनि हात थियो, होइन? मुख्य प्रायोजक पश्चिमाहरू भए पनि ओली खेदुन्जेल सम्बन्धलाई दिल्लीको पनि त्यसलाई साथ थियो।
1: हजुर,
0: ओली खेदिएपछि मात्रै उसले आफ्नो बाटो बनाएको हो भने,
1: हजुर,
0: अब अहिले बालेन खेद्ने कुरा सम्बन्धलाई यो चाहिने इन्डो चाइनिजहरूको बीचको तागत पनि एक ठाउँमा बस्ने सम्भावना चाहिँ छ।
1: तर तपाईँले भनेको यो त्रिकोणात्मक अन्तर सङ्घर्ष वा बाह्य मिसिनाको स्वरूपमा देखिने यो कहिलेबाट हो?
0: होइन, अहिलेतिर बिस्तारै देखिन त थालिसक्यो त, देखिन थालिसक्यो, तपाईँ देखिरहनु भएको छ कि चाहिने हामी छठपछि चाहिँ आन्दोलनमा जान्छौ भनेर मधेसका पार्टीहरूले भनी घोषणा गरेका छन्, होइन? ओली प्रचण्डहरू पनि दसैँ तिहार मानेपछि तेरो सरकारलाई देखा जाएगा भनेर घोषणा गरेका छन्। अनि अब काङ्ग्रेसले पनि अहिले एउटा बनाएको छ मङ्सिरमा, अब हामी चाहिँ सम्मेलन गरेर तयारीका साथ आउँछौँ भनेर घोषणै छ, यतातिर त घोषितै भइरहेकै छ। अब यतातिर हामीहरू पनि चाहिँ एउटा मोर्चा हामीले बनाइराखेका छौँ र अरू केही केही मोर्चाहरू पनि आफ्नो ढङ्गले बन्न लागिरहेछन्, होइन? जस्तो कि आजै पनि तपाईँले देख्नु सुन्नुहुन्छ होला, झलनासीहरू आदि आदि क्रिमिनलहरूको टिम पनि एउटा समाजवादी फ्रन्ट भनेर चाहिँ अभियानको रूपमा एउटा मोर्चा खोल्न लाग्दैछन्। आदिहरूको बीचको चार दल छ, होइन? चार दलको एउटा संयुक्त केन्द्रीय संघर्ष समिति छ र अब यो विप्लवहरू पनि आफ्ना आन्तरिक संगठन सकेर आउँदैछन् र हाम्रा बीचमा एउटा सहकार्यको वातावरण बनाएको छ। हामी यो बनाइसकेपछि अब यो चाडबाडपछि अब यो सत्ताको विरुद्धमा हाम्रो पनि सङ्घर्ष अगाडि बढ्ने तयारीमै छ भनेपछि स्किनमै आइसक्यो नि सबै कुरा। अब हामी पनि यो पछि कत्रो ठुलो सङ्घर्ष गर्छौँ त्यो चाहिँ देख्ने कुरा भयो। हामी पनि सडकमा निस्कने तयारीमा छौँ। अब अर्कोतिर चाहिँ उनीहरू पनि चाहिँ अब तयारी गरिरह देखिरहेछ त, आफ्नो आन्तरिक तयारी गरिरहेकै छन्, घोषणा गरेका छन् सार्वजनिक
1: रूपमा। यो सबै कुरालाई चाहिँ मनको लड्डु घिउसित खानु भनेर रवि लामिछानेले समष्टिगत रूपमा काँग्रेसको महाधिवेशन उद्घाटन सत्रबाट जवाफ दिइसक्नुभयो। सरकार ढाल्छौ भन्नेहरू भन्दा भन्दा भन्दा गरेर आफै बेस भएर ढल्नेछन् भन्नुभयो उहाँले।
0: होइन, रवि लामिछानेले त्यहाँ त्यो भन्नु नै के हो भन्नु होला भने सरकार ढल्न लागेर छ भन्ने संकेत त हो, नत्र किन भन्नु पर्यो? उसको दुई तिहाई बहुमत भएको सरकार का बारेमा ढाल्छु भनेका छन् भनेर म सार्वजनिक मञ्चबाट बोल्नै पर्दैन नि एउटा पार्टी सभापतिले। त्यसको बोल्नुको माने के हो?
2: भने तिमीहरू सबै सरकार ढाल्नको लागि तयारी गरिरहेछौ भने त हो नि होइन
1: होइन तर त्यो कल्पना नगरे हुन्छ भन्नुभयो नि त उहाँले त
2: होइन त्यो ठेकेदार हो र रवि लामिछाने चाहिँ नेपालको आमको एउटा घटनामा
1: सरकार ढल्ने वा नढाल्ने कुराको त संख्या सबै उहाँसँग छ नि तपाईँले देख्नु भएको छैन भने
2: होइन तपाईँ सँगै हेर्नुहोस् न सँगै तपाईँ सुन्नुहुन्न हिजो चाहिँ नि रविले चाहिँ सरकार ढल्ने कल्पना नगर भन्यो राति गएर प्रधानमन्त्रीले चाहिँ आफ्नै विरोधीको मञ्चमा गएको कुरालाई उडायो अध्यक्षलाई हेर्नुहोस् त बालनको स्ट्याटस
1: नयाँ दल भनिदिनुभयो उहाँले काङ्ग्रेस भन्नुभयो
2: नयाँ दल जसले चाहिँ नि आफैलाई चाहिँ त्यति हैरान गरेकोमा गयो भनेर उसले आफ्नो असन्तुष्टि त जाहेरै गरिसकेको छ बाहिर भन्नु कुरा एउटा हो नि त अनि को चाहिँ पार्टीको सभापतिले खुला मञ्चमा अरू कहाँ गएर हतर पत्तर मेरो पार्टीको सरकार ढल्दैछ भनेर बोलिदिन्छ त नि अनि ढाल्न सक्छौ भनेर कुन चाहिँ बोलिदिन्छ त नि त्यस्तो कुरा बोल्ने अपेक्षा गर्नु नै ठिकै ढल्ने कुरा गर्नु नै के हो भन्नु होला भने सरकार ढल्छ भन्ने शंकामा उरछ भन्ने कुरा हो कि
1: तपाईँको विश्लेषणमा नेपालको राजनीति तितर बितरतिर दलहरू छिन्नभिन्न हुने एक खालको संघर्षतर्फ यो आन्तरिक बाह्य दुवै रणमैदानमा प्रवेश गर्न खोज्दैछ
2: मैले त भादौ 24 पछि दुई चारवटा इफेक्ट यसका परिसकेका छन् कि भूपालजी एउटा कुरा 75-76 वर्षको जो मुभमेन्ट थियो नेपालको त्यसको अध्यायै सकिया छ ती शक्तिहरू परास्त भएका छन् र अब नयाँ शक्ति चाहिँ त्यो आन्दोलनमा कुनै चाहिँ सहभागितै नभएको नयाँ शक्तिले चाहिँ ती शक्तिहरूलाई परास्त गरेको छ त्यस कारण राजनीतिक आन्दोलनको चरणै नयाँ भएर गयो कि अब नयाँ अध्यायबाट नयाँ आन्दोलन चाहे कम्युनिस्टहरूको चाहे उनीहरूको बीचको नयाँ चरणमा प्रवेश गर्यो देश किनभने यो अब तपाईँ 6 सालदेखिको अहिले 82 सालसम्मको एउटा अध्याय मान्नुहोस् 82 सालपछि अब एउटा नयाँ अध्याय सुरु भयो किनभने 6 सालदेखिका 3 स्टेक होल्डरहरू हुन् मुख्य एउटा राजा थियो त्यसको 65-63 सकियो बाँकी रहेका दुईटा पुराना भनौँ न संसदीय पोलिटिक्सका कम्युनिस्ट काङ्ग्रेस थिए तिनलाई यो 76 वर्षसम्म कुनै भूमिकै नभएको शक्तिले आएर अहिले पाखा लगाइदियो त्यसो भएपछि तिनीहरूको भूमिका पनि सकियो र त्यसले चाहिँ एउटा राजनीतिक नयाँ अध्याय चाहिँ सुरुवात भयो जस्तो भन्नुहोस् न अहिले हेर्दा के देखियो भने आजसम्म 6 सालदेखि आजसम्म हिजो 82 नेपाली काङ्ग्रेस चाहिँ आन्दोलनको केन्द्रमा थियो उसको नेतृत्वमा आन्दोलन नेतृत्वदायी भूमिका अहिलेको पछिल्लो घटनाबाट नेपाली काङ्ग्रेसको नेतृत्वदायी भूमिका नेपालको पोलिटिक्समा इन पाखा लागेर अब सिद्धियो उसले त्यो एकै भए नि सिद्धियो दुवै भए नि सिद्धियो उनीहरूको निर्णायक भूमिकै सिद्धियो
1: अब फर्किँदैन
2: होइन फर्कँदैन अब उसको निर्णायक नेतृत्वदायी भूमिका फर्कँदैन कि जे यो 76 वर्षमा गर्थ्यो काङ्ग्रेसले अब त्यो अन्त्य भयो
1: 76 वर्ष उसको इतिहास 76 वर्षमा अब गर्नु झर्यो
2: अब उसको नेतृत्वमा भन्नुहोस् काङ्ग्रेसको नेतृत्व निर्णायक नेतृत्वमा अब नेपालको आन्दोलन छैन र हुँदै
1: अब कसको हुन्छ त तपाईँले देखेको राष्ट्रपाकै हुन्छ
2: अब नयाँ नयाँ शक्ति सुरु भयो नि त नयाँ शक्ति सुरु भयो दोस्रो कुरा पनि के भयो भन्नु होला भने खास गरी 18 सालको राजा महेन्द्रको चाहिँ पछि 17 सालपछि जसरी काङ्ग्रेस र कम्युनिस्टहरूको बीचको एउटा चाहिँ सहकार्यको बाटो थियो त्यो पनि यो 82-83 मुभमेन्टमा आइपुगेपछि त्यो एलपिओप्सको नै अन्त्य गर्यो
1: भनेपछि यो राजनीतिक मैदान खाली भएको छ यहाँ नयाँ शक्तिहरूको अब जय
2: अब नयाँ चरणबाट भन्नुहोस् तपाईँ हामी पनि के सोचिरहेका छौँ भने अब हाम्रो आन्दोलनले पनि नयाँ चरणबाट उठ्नु पर्छ
1: हजुर
2: होइन हिजोको काङ्ग्रेसको सँगको संयुक्त आन्दोलन आदि इत्यादि होइन अब काङ्ग्रेसको आफ्नो राष्ट्रिय भूमिका नेतृत्वदायी भूमिका सकियो अब त्यसलाई डिस्प्लेस गरिदियो रासोपाले आएर होइन अब यो रासोपा भने नयाँ काङ्ग्रेस त हो नि होइन वैचारिक दृष्टिकोणबाट ऊ पनि नयाँ काङ्ग्रेस हो अब आप संसदीय कम्युनिस्ट भनेकाहरू पनि लखटिए अब उनीहरू पनि उनीहरूकोले संसदबाटै चाहिँ म कम्युनिस्ट भएर सत्ता चलाइरहन्छु भन्ने कुरा उनीहरूको पनि सिद्धियो त्यस कारण उनीहरू पनि एउटा नयाँ बाटोमा नगए कि सिद्धिएरै जाने भयो कि चाहिँ नयाँ बाटोमा नगए सुख छैन त्यस कारणले हरेक पोलिटिकल पार्टीभित्र एउटा चाहिँ पुनर्गठन अभियान चलिरहेछ जसले गर्दा नेपालको आन्दोलनको नै नयाँ ढङ्गको पुनर्गठनको अभियान सुरु भयो अब तपाईँ हामीले हिजोको 76 वर्षको दृष्टिकोण दिएर उदाहरण दिएर मात्रै अबको आन्दोलन अगाडि जाँदैन किनभने नयाँ शक्तिहरू अगाडि आइसकेपछि नयाँ संघर्ष र नयाँ आन्दोलनको बाटोहरू खुल्छ र त्यसको संक्रमण कालमा हामी छौँ अहिले, जसले गर्दा यी पार्टीभित्र अनेक किसिमका विवाद, बहस, गठन, पुनर्गठन, नयाँ बाटो बनिरहेछ।
1: हस्, तपाईँको महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
3: रेडियो पाओ, घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: पानीको मुहाना संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाउ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज, किसानको साथी।
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के किनी शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
11: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 98692695998।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
14: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
15: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
14: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बती?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
7: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
8: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
7: पुरस्कार राशिहरू।
8: प्रथम पुरस्कार नगद 50,000,
7: द्वितीय पुरस्कार नगद 30,000,
8: तृतीय पुरस्कार नगद 20,000,
7: सान्त्वना पुरस्कार नगद 10,000,
8: उत्कृष्ट खेलाड़ीलाई ₹25,000, उत्कृष्ट स्पाइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
7: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
8: प्रतियोगिताका नियम तथा शर्तहरू।
7: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
8: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
7: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने। साथै सर्वेङ्ग गर्नुपर्ने कागजातहरू, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
8: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
7: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
8: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
7: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
8: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
7: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना, बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
8: खेल सञ्चालन हुने मिति, समय र स्थान।
7: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
8: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
8: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटार, सिन्धुली।
0: हजुरको रेडियो 102.1 MHz
9: र फ्लाई दुबईको विमानलाई 9/11 को शैलीमा दुर्घटना गराउने प्रयास भएको आरोप सहितका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
10: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर 29 तारीकका लागि मध्यावधि निर्वाचनको आह्वान गरेका छन्। अल्पसंख्यक सरकारले स्पेनको आवास संकट सम्बोधन गर्न अघि बढ़ाएका कदमहरू गत शुक्रबार सदनले अस्वीकार गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार नोभेम्बर 29 आइतबारका दिन आम चुनाव गराउन मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पीपुल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामू अब एउटा रोजाई हुने उल्लेख गरेको छ। हाल सर्वेक्षणहरूमा सान्चेजको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सान्चेज र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्यूरो वैज्ञानिक र दुईजना जर्मन बायोफिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोड़िएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल डाइसोरत, पीटर ह्यागम्यान र गोएग नागललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कक्रत जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 10,00,000 मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको बाह्य गुप्तचर निकायका प्रमुखले रूससँग उनकै शब्दमा हिंसात्मक द्वन्द्वको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिफिङमा बीएनडी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरूद्ध रूसले थालेको अघोषित र छद्म लड़ाई नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ र इजरायलका सरकारी संचार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाई दुबईका पाइलटले सो विमानलाई तेल अबीब स्थित बेन गुरियन विमानस्थल या शहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपूछ भइरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
11: साझापखमा पुनः स्वागत छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढ़ाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउवा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। कांग्रेसको यो महाधिवेशन शुरू भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालका निम्ति टरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरू घिमिरेले बताए। देउबा पक्षसँगको विवादका सन्दर्भमा उनले भने,
12: यसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समितिको नवनिर्वाचित विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौं र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो। अब नयाँ कार्य समिति आएपछि हामी अध्यावधि गर्छौं। त्यसपछि नेपाली कंग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
11: देउबा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउबा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
13: एकता भनेको के? आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानूनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक हो होइन भने चाहिँ टुङ्गो लाउने हो। अब त्यो टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन।
11: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
14: पहिलोचोटि फुटे होइन नि त नेपाली कंग्रेस, मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक कांग्रेस
11: भनेको तपाईँ अहिले यो समानान्तर गतिविधि भएको बेला पनि दुईटै पक्षसँग मिलम नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो।
14: जानुपर्छ, अहिले पनि म गरिरहेका छु, भेटिरहेका छु।
11: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त?
14: मलाई छैन, होइन, तर त्यो पीड़ा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले सुरुवात गर्नु पर्यो। दुईटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौ भने डेमोक्रेसी खतरामा पर्छ।
11: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढ़ाएको पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ। कांग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा नेपाली कांग्रेसको जारी पन्ध्रौं महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढ़ी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौं।
15: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि। सबभन्दा ठूलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कंग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यसबीचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो। त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ, जो संस्थागत हुने प्रोसेस छ, विधानले व्यवस्था गरेको कुराहरूबाट आउने, त्यो नै महत्वपूर्ण छ जस्तो लाग्छ मलाई।
11: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औँल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन्, जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ?
15: होइन, अब यस्तो छ, विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौं। संसारभरि नै पुरानो विचारहरू भत्किने, नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन। त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकांक्षा लिएर आएका मानिसहरू छन्। हिजोको समयमा लोकतन्त्रको संघर्षको निम्ति जेल नेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ। यंग मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ। अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
11: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो, यसले चाहिँ कांग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ राख्छ?
15: जस्तो लाग्यो होला कतिपयलाई। मैले चाहिँ यसलाई कसरी हेरेको छु भने विधान त यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ संगठनहरूको प्रतिनिधित्व हुने सम्बन्ध के हुने, सुरक्षित संस्थाको भातृ संगठनहरूको भन्ने चर्चा परिचर्चा नभएको होइन, तर अहिले विधान त यति प्रतिशत महिलाको लागि, यति प्रतिशत विभिन्न जात जाति भाषाभाषीको निम्ति, यति प्रतिशत उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर आएको छ त्यसले अहिलेसम्म पार्टीमा रहेको जुन अब अघि तपाईँले पुरानो भन्नु अथवा प्रौढवर्गलाई अप्ठ्यारो लाग्नु त स्वाभाविकै हो जस्तो लाग्छ होइन।
11: त्यसो भए यसलाई चाहिँ यो एउटा पुस्तान्तरणको कुरा मात्रै होइन, समग्रमा राजनैतिक पुनर्संरचनाको कुरा हो,
15: त्यसरी हेर्नु पर्यो। किनभने यसले अहिले जसरी चाहिँ तपाईँको यो संविधानले जुन किसिमको राजनैतिक ढाँचाको कल्पना गर्छ तदनुरूप पार्टीहरू पनि परिवर्तन भइरहेको स्थिति छ।
11: हो, यो बदलिँदो परिस्थितिमा चाहिँ विशेष महाधिवेशनदेखि आजको दिनसम्म आइपुग्दा कांग्रेसले त्यो बदलिएको सन्देश दिन सकेको छ?
15: त्यो अब के छ भने निर्वाचित भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै यति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौं भन्ने भाव लिएर आउँछन् कि आउँछन् त्यो त हेर्न बाँकी छ।
11: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ कांग्रेसको सामुन्ने तत्काल अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना गर्नुपर्ने
15: देख्नुहुन्छ? के छ भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रङ्गिएको छ यो पद त्यो पद भनेर, यसले हामीलाई एक सूत्रमा लिएर आउँछ। हाम्रो व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो। आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौं गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढ़ी पहिरोदेखि
11: अझ यसलाई यसरी भनिदिनुहोस्, यो बदलिँदो राजनैतिक पृष्ठभूमिमा कांग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
15: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्मेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो। नेपाली कंग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको थरपष्ट कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यो भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कंग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न। अब यो संस्थागत रूपमा चर्चा हुनुभएको यसको रूप आए छैन। यसको अर्थ के हो भने नेपाली कंग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छु। त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुभेच्छुकहरूको इच्छा हो।
11: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसंग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, फ्लाई दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सह पाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा अग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
16: ती सहचालक हमाम अल हमामीमाथि यूएईमा सोधपूछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली संचार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धृत गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अल कायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। यूएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्। पछि उनलाई फ्लाई दुबईले रोजगारी दिएको थियो।
11: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामी सबैलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: दस ए तिहार में शाओमी व रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नंबर टाइप करी व्हाट्सएप मार्फत पठाउनुहोस् र हर एक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हर एक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव अनि बम्पर मा 4 जना विजेतालाई थाईल्यान्ड हॉलिडे यो योजना मंसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्पर मा थाईल्यान्ड हॉलिडे
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी कागजातहरू
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिश पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिश पत्र
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
2: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
2: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
2: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
3: मौरी पालन व्यवसाय र मह प्रशोधन
2: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण निर्यात
2: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
3: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
2: फलफूल प्रशोधन र बजारीकरण
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
2: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
3: प्राङ्गारिक कृषि वस्तु निर्यात
2: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
3: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियर
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: वर्ज पेंट
2: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मनसुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मनसुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
1: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकार्यमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
1: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
1: उत्कृष्ट खेलाड़ीलाई ₹2500, उत्कृष्ट स्पाइकरलाई ₹2000, बेस्ट लिब्रोलाई ₹2000 र बेस्ट सेटरलाई ₹2000 प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
1: प्रतियोगिताका नियम तथा शर्तहरू।
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
1: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल सञ्चालन हुने मिति समय र स्थान।
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेको गरेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803 रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: टन्नै पैसो कमाइएला भनेर 100 x 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख छ।
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
10: सम्पर्क नम्बर 047-590-466, 98-692-65-99-8।
12: वाउ, होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
13: कहाँ
0: बाट हुनुहुने हाम्रै मन्थले कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ भनी साध्य छैन, त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0485410043 9863023422
1: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
1: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 9765203484 वा 9844410040 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले समाचार हजुरको रेडियो 102.3 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सरकारले जीएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गर्न गठित छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो। यस्तै सरकारले सहसचिव पद्म कुमार मैनालीलाई सचिवमा बढ़ुवा गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषद बैठकले सहसचिव मैनालीलाई सचिवमा बढ़ुवा गर्दै पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरेको हो। सरकारले तत्कालका लागि भुटेको सितरुसुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले अत्यावश्यक बाहेक हालका लागि खोज तथा उद्धार चरण स्थगित गर्ने निर्णय गरेको हो। गृहमन्त्री सुदन गुरूङ भारत भ्रमणमा जानुहुने भएको छ। उहाँ बंगालको खाड़ी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको पहल बिम्स्टेकमा सहभागी हुन भारत जान लाग्नु भएको गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरूङ असोज 26 त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गर्नुभएको छ। नेकपाका वरिष्ठ नेता समेत रहनुभएका खनालले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेकपा पार्टी परित्यागसँगै अभियानको घोषणा गर्नुभएको। खनालको नेतृत्वमा शनिबार भएको गोप्य भेलाबाट पारित प्रस्तावबारे सोमबार पत्रकार सम्मेलन मार्फत जारी जानकारी दिएको छ। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आवद्धता नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो।

मेडिकल व्यवसायी दीर्घवर्षक बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धान र म्याता थपको सकल फाइल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले विद्युतीय कारोबार एन 2063 दफा 47 बमोजिमको कसुरको जारीमा भएको अनुसन्धान र म्या थप सहितको सकल फाइल इजलासमा देखाई फिर्ता लैजाने गरी माननीय अधिवक्ताको कार्यालय मार्फत झिकाउने आदेश दिएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट बोलपत्र .com.np ह्याक गरेर विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका 8 जना विरूद्ध प्रहरीले म्यादा लिएर अनुसन्धान थालेको छ। शुक्रबार पक्राउ परेका 8 जना निर्माण व्यवसायी विरूद्ध काठमाडौँ जिल्ला अदालतबाट म्यादा लिएर अनुसन्धान शुरू गरेको साइबर ब्यूरोका एसपी दीपक राज अवस्थीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायहरू विरूद्ध प्रहरीले विद्युतीय कारोबार एन 2063 अन्तर्गतको कसुरमा म्याद लिएको ई बिडिङ प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेकाको विवरण हेरफेर गरेको कसुरमा पक्राउ पर्नेमा भक्त बहादुर लामा, विष्णुमान लामा, किरण मल्ल, ध्रुव खनाल, नारायण प्रसाद सितिखु, ऋतु बहादुर कार्की, स्वदेश पोखरेल र गंगा बहादुर सिलवाल छन्। मेलमिलाप सम्बन्धी एन 2068 संशोधन गर्न बनेको विधेयकमा प्रधान न्यायाधीशले जिल्ला न्यायाधीशलाई मेलमिलापको जिम्मेवारी दिनु संविधानको धारा 150 विपरीत हुने संस्थाहरूले बताएका छन्। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा संस्थाहरूले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा संविधानको धारा 150 विपरीत हुने व्यवस्था राख्न नहुनेमा जोड़ दिएका हुन्। आम जनता पार्टीको केन्द्रीय कमिटिको पूर्ण बैठक सम्पन्न भएको छ। पार्टी अध्यक्ष एवं पूर्व मन्त्री प्रभु शाहको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले मुलुकको वर्तमान संकट समाधान, जनआन्दोलनलाई नयाँ चरणमा अघि बढ़ाउने, अन्तरिम संविधान सहित अन्तरिम सरकार गठनको पहल गर्ने तथा पार्टीको संगठनात्मक संरचना पुनर्गठन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको बताउनु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले अन्तर्राष्ट्रिय भू राजनैतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसले राजनैतिक संस्कृतिको क्षय रोक्दै युग अनुसार रूपान्तरणका लागि 15 सार्वजनिक संकल्प र 15 सकारात्मक प्रतिबद्धता अघि सारेको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले आज बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरण अभिभारा प्रतिवेदनमा कंग्रेसले अब पार्टीभित्र र बाहिर कहिल्यै नदोहोर्याउने विषयहरू स्पष्ट पारिएको छ। संकल्पहरूमा व्यक्ति केन्द्रित राजनीति नगर्ने, फरक विचारलाई स्थायी गुट नबनाउने, अवसर अनुसार सिद्धान्त नफिरिने, पहुँचका आधारमा उम्मेद्वारी नदिने तथा सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने उल्लेख छ। त्यस्तै चुनावी घोषणा पत्रलाई कार्यान्वयनविहीन हुन नदिने र कानूनी प्रक्रियामा राजनैतिक संरक्षणको विसंगति अन्त्य गर्ने कंग्रेसले प्रण गरेको छ। नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुफत मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपालले मूल्य वृद्धि लगायत विभिन्न कारण देखाउँदै आजदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको हो। सरकारले सुरक्षा सम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई निलम्बन गरेको छ। गृह मन्त्रालयले उनलाई सशस्त्र प्रहरी बलको सिफारिशमा निलम्बन गरेको, उनीमाथि विस्तृत छानबिनका लागि जाँचबुझ समिति गठन गरी जाँचबुझका लागि एआईजी अञ्जनी कुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड ओखलडुङ्गा शाखाले दशैंलाई लक्षित गर्दै सुकिला नोट सटाई सेवा शुरू गरेको छ। ब्याङ्कले सोमबारदेखि सर्वसाधारणका लागि सुकिला नोट सटाई सेवा सञ्चालनमा ल्याएको। राष्ट्रिय वाणिज्य ब्याङ्क ओखलडुङ्गा शाखाका शाखा प्रबन्धक महेश मण्डलका अनुसार यस वर्ष एकजना सेवाग्राहीले अधिकतम 18,000 रूपियाँसम्म सुकिला नोट सटाई गर्न पाउने व्यवस्था गरिएको छ। सटाई सेवा अन्तर्गत 100, 50, 20, 10 र 5 रूपियाँ दरका नोटका एक सेट उपलब्ध गराइनेछ।
चितवन राष्ट्रिय निकुञ्जमा यही असोज 23 गतेदेखि जीप सफारी खुला गर्ने तयारी गरिएको छ। वर्षाको कारण गत 17 असारदेखि निकुञ्जले जीप सफारी बन्द गरेको थियो। अहिले वर्षाको समयमा आएका भलबाडीले बिगारेको बाटो मर्मत गर्ने, ढलेका रूखहरू पन्छाउने जस्ता कामहरू निकुञ्जले धमाधम गरिरहेको छ। निकुञ्जभित्र जीप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा पनि जीप तथा हात्ती सफारी आइनेछ। चितवन राष्ट्रिय निकुञ्जमा यही असोज 23 गतेदेखि जीप सफारी

हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो फेरि भोलि बिहान 9 बजेको हजुरको समाचार मन नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पले समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Was hazırkı saat yahu hazırkı radio x2 tabla 2 megahertz namaskar. Hazırkı radio x2 tabla 2 megahertz ko ratrikalin prastuti karikram SMS dhurika parakhama rahanu bhayeka prashna bhayeka tapai tamam tamam adaraniya srota mandirama ratrikalin lok sangitika vivadan sahit hardik swagat garna chahanchu. Ma tapaikai dukha sukhako sahyatri tapaikai मुटुको ढुकढुकी कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि नेपाल आज विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत सङ्गीत सम्बन्धी रहेको छ कार्यक्रम असमस लहोरी हामी हप्ताको साथै दिन आउँछौँ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौँ अनि साथसाथै तपाईँले नै रोजामा पार्नुभएका लोक दोहोरी भाका त्यस्तै गरेर अर्को कुरा भनेको तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू होइन वाचन गर्दै गर्दै अगाडि बढ्नेछौँ म्यासेजहरू पठाउन सक्नुहुन्छ कार्यक्रम राम्रो लाग्छ भने सेयर गरेर साथ दिन सक्नुहुन्छ अनि साथीभाइ आफन्तलाई पनि सुन्न भन्न सक्नुहुन्छ होइन अब राम्रो लागेको छैन भने चाहिँ हामीलाई भन्नुहोस् ल कस्तो के छ के गर्दै होइन कसरी अगाडि बढ्दा ठिक हुन्छ यी कुराहरू तपाईँले भन्न सक्नुहुन्छ पनि मलाई चाहे हामी के भन्छ त्यसलाई सफार्नेछ सुधार्दै अगाडि बढाउनेछ है ठिक छ कार्यक्रम एसएमएस दोहोरी अनुहार भइराखेको छ मैले भनिहालेँ सेनेटर साथ दिनुहोला भन्न चाहन्छु भने यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा गीत राखेर त्यसपछि आउँछु भन पर्दैछु बल्कि गीत रहेको छ यति बेला तपाईँको माझमा राख्न चाहन्छु कार्यक्रमको सुरुवातमा प्रायः जस्तो गीत रोजाइमा पार्दाखेरि दसैँको भाकाहरू मात्र रोजाइमा पार्दिनु होला है भन्न चाहन्छु भन पर्दैछु तपाईँको माझमा यति बेलाको समयमा

የጌታ ፋይ ከመዝሙራ ከረካሪ ክረምስትሮ ያትከሪ ሰኪቶች ያዋስ ለማስተርካ ስምሃት በሰይኩ አባሳር ማጋራ ፈርግነና ፋይ ከፈርቴስኝ ባሊርኮ ባቨና ራ ፓሪዋር ከፈርካላይ ሰሚቲኮ ዮፋቨናት መግዳሰ ጌታ ተባይ ከመዝሙራ ፕራስቲት ከሪ ካርክረም አስተማስተሪዮን የርበራከ ኮሳ አባዝ ለማስተርካ ስምሃት ማርከረ በጀግት ማባዝ ድን ማከቲ አንዝታ ቢስከርማኮ भन्नु पर्दैछ गीत रहेको थिएँ यो गीत तपाईँले सुन्नुभयो फेरि भन्नुहोस् ठिक छ यति बेला तपाईँले पठाउनुभएको म्यासेजहरू वाचन गर्नेछु म्यासेजहरू फटाफट पठाउन सक्नुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरूलाई स्थान दिनेछु है शुक्रराज रसाली निर्दोष हुनुहुन्छ कार्यक्रम सुन्दर सुपाँच थर इलियाङ साथ घर भई हाल फिदिल चार डब्लुचोकबाट शुक्रराज रसाली निर्दोष भन्नुहुन्छ कार्यक्रम मार्फत सम्झिनु पर्दाखेरि विशेष त जीवनश यात्री कमला रसाइली प्रेमकला आचार्य त्यस्तै गरेर दिकेन्द्र सम्प आउँथे मनिषा शेर्पा गोपाल भाइ चपेटे है सञ्चमाया किरण तारा शङ्कर अनि अरुणा सम्प आउँथे सुमी लिम्बू त्यस्तै गरेर गगन तेर्थुमी स्वर्णिम राई मुना खड्का रामकृष्ण कलयात्री पाँच थरे हरपल रोशनी कविता गतानी सरसिता पोखरेल मनमाया तिमल सिन्हा राजघलेमा गरेर सम्झना बराइली लगा सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे तामाङ नरेश वाइबा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुजन दाहाल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुन्दैछ है सिन्धुलीबाट सुजन दाहाल हो भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद त्यस्तै टिकराम सुनार हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रामी छपकर हाल चाहिँ काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँले पनि सोना कन्दुङ्गा मिडिया प्रेमी निर्मला वणी जीवन सुब्बा अञ्जना सुनवार लक्ष्मण मगर काला विमान सुनवार लक्ष्मण किराती टिकाई द्रौपूमिका राई कमला मुखिया त्यस्तै गरेर प्रेम कला आचार्य मुना मुखिया शर्मिला सर मगर त्यस्तै पलपल अपेक्षा सेन छुचीफुची बिनु होइन त्यस्तै गरेर रामलाल सुमन त्यस्तै गरेर सजना माझी सजना दिल दुखिरिया कमल श्रेष्ठ देवको बासकोटा होइन सरस्वती सुनवार कपिला चामलिङ राई राई अनिता लगायत सबै सम्झना माया छ भन्नुहुन्छ गुड इभिनिङ हजुर भन्नुहुन्छ भन्नु हजुरले पनि उहाँलाई पनि धन्यवाद दिन चाहन्छु यस्तै यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ जीवनी तामाङ हुनुहुन्छ हेर्दै हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ अङ्कित छेत्री हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर नमस्कार भन्नुहुन्छ आशिकाजी आशिका मगरजीले पनि हेर्दैछु है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु म पनि सुन्दैछु है हेर्दैछु श्री हुनुहुन्छ सबिना पोखरेलजी हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि भोजपुरबाट नकुल दाई अनि होइन चामलिङ नकुल जस्तै राई पिके अनि अर्जुन आखा रामकुमार लिम्बू सूर्य तामाङ बसन्त श्रेष्ठ तीर्थ राई माधव भिङ्गेल अमान माङमु लिम्बू मिडिया प्रेमी राजेश राई उमेश चामलिङ राई मिना चामलिङ अश्मी बान्तवा राई होइन त्यस्तै गरेर हरपल रोस्नी सञ्जीव खड्का गगन तीर्थ मेघाल अभिरमान सुनवार त्यस्तै गरेर शरण आले मगर त्यस्तै राई सफल आयुष पुष्पा अञ्जली राई दुर्गा कटुवाल डम्बरु ढुङ्गाना रिमा थामी लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु रातको समय छ मिठा माया प्रेमका कुराकानीहरू पठाउनुहोस् न लेख रचनाहरू कोही कसैलाई याद गरिराख्नु भएको छ कि सम्झिनु भएको छ कि तपाईँले आएन केही लेखहरू लेख्नु भएको छ कि कसैको लागि नलुकाउ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ नलुकाउ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ तिमीलाई सम्झिउदाउने घाम एकासी डुब्न सक्छ भनेर होइन लेख्नु भएको थियो कि प्रेम कुमार खड्का सानी माया शेर्पा सुशीला विश्वकर्मा रिमा थामे त्यस्तै वसन्त भन्दा पनि बान्तवा सुफिया राई शर्मिला अनि पूर्वली खुसी ममता पया किराती अर्पण कुलुङ पूर्ण तामाङ ममी सुरज राई तुम्सा लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मिडिया प्रेमी राई अनिसा हुनुहुन्थ्यो त्यस्तै प्रकाश त्यस्तै हुनुहुन्छ दाई कार्यक्रम सुन्दैछु है राम्रो चलाउनु भएको छ कार्यक्रम कति बेला आउँछ भनेर कार्यक्रम सुन्दैछु भन्नुहुन्छ त्यस्तै गरेर उहाँले गीत रोजाइमा पार्नु भएको छ न्यू दसैँ तिहार सङ राधिका माल चन्द्र सिआचिएनडिआर लेख्नु भएको छ हजुर मैले यति तपाईँले लेखेर पठाएको भरमा मैले गीत भेट्दिनँ हजुर हजुरले रोज्नु भएको गीत राख्न सक्दिनँ पनि भन्न चाहे त्यस्तै गरेर
उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मैले चाहिँ त्यस्तै गरेर यति बेला मेसेज वाचन गर्ने कोसिस म गरिरहेको छु हुनुहुन्छ हिक्मत साई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्दैनुहुन्छ उहाँले पनि नमस्कार हजुर हिक्मत साई मुम्बईदेखि सुन्दैछु भन्दैनुहुन्छ हजुर सम्झना हजुरलाई दाई मिलन भण्डारी जीवन कार्की मिनुल अन्तरीमा घर हिरा बहादुर लगाई उमा ढुङ्गेल माधव ढुङ्गेल त्यस्तै गरेर बहिनी भगवती बडवाल भान्जी राजकुमारी केसी लोक गुरूङ बद्रीराज थापा आयुष छेत्री देवराज लकाई डिआमजङ छेत्री सुमिला शेर्पा ऋतु थोकर तामाङ कमल पौडेल कमल श्रेष्ठ मधव सरी होइन मेसेज अप एन्ड डाउन चट्ट लगाएर वाचन गर्दै थिएँ म चट्ट चट्ट चट्ट लगाएर मेरो मोबाइल बिरामी भएछ आवाज नि किन हो सानो सुन्दैछु भन्नुहुन्छ गुराँस गुराँस गुराँस गुराँस के हो र तपाईँको मोबाइल किन कसरी बिरामी भयो त मैले त यहाँ ठुलो स्वरले बोलिरहेको छु पक्कै पनि होइन आवाज राम्रै आउनु पर्ने हो तपाईँकोमा बिग्रियो भोलि पनि ठुलो पार्नेस् न होइन ठिक छ त्यस्तै गरेर यति बेला हिक्मत साईजीको मैले मेसेज वाचन गर्दै थिएँ उहाँले सम्झिँदै हुनुहुन्थ्यो कमल पौडेल कमल श्रेष्ठ मदन भण्डारी सुनिम राई काठमाडौँमा रहने प्यारो छोरा राजन साई दैलेख दुलुपाचमा रहने घर परिवारलाई सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद त्यस्तै कल्पना साम्पाङले पनि भोजपुर घर भई हाल काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई सहाय त्यस्तै गरेर यति बेला सम्झिनु भएको छ उहाँले गीत रोज्नु भएको छ क्षितिज पारियोनको वस्तुमा भन्ने गीत म यो गीत राख्न सक्दिनँ दसैँका गीतहरूलाई मात्र प्राथमिकता दिइरहेको छु मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ मिसिङ म्यान लभ यु मामु अञ्जना त्रिपारी साम्पाङ भन्नुहुन्छ त्यस्तै गरेर अन्जना त्रिपारी साम्पाङ अनि अन्जान थलुङलाई पनि जन्मदिनको लाखौं लाख शुभकामना भन्नुहुन्छ भगवतीमा साम्पाङ मनिषा बान्ते असोनाका नुङ्गा रञ्जित राई स्नेह चामलिङ त्यस्तै गरेर भूमिका राई तीर्थ राई त्यस्तै गरेर योग्याङ लिम्बू अनि मिस जुनिता चामलिङ अल्का बान्ते घायल अभिरमान सुनवार ढकाल धर्मराज दादा रामकुमार थापा दादा गणेश श्रेष्ठ दादा इटराम चौधरी माधव ढुङ्गेल युक्त प्रसाद श्रेष्ठ सिम्पल सरिना त्यस्तै गरेर दिलसा राई दादा देवेन किशोर अन्जान लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद यति बेला म एउटा गीत राख्न चाहन्छु तपाईँको माझमा राख्न चाहे यति बेलाको समयमा चाहिँ होइन दसैँ गीत राख्न चाहन्छु म राधिका हमालको गीत रहेको छ दसैँ तिहारसँगै मनाउँला गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु त्यसपछि आउँछु म यति बेला होइन तपाईँले पठाउनु भएका मेसेजहरू अनि लेख रचनाहरू वाचन गर्नको लागि रेडियो सुन्दै गर्नुहोला।

योगिता पाएका माझमा राखेका कार्यक्रममा समाज दोहोरियानेर भइराखेको छ आवाजमा म श्रोता समूह छु। रातको समय छ। निकिता मगरले कार्यक्रम हेर्दैछ काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ। धनगजमेरजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ भने जीवनी तामाङजीले पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज अनि तामाङको सिएफएम 95 मेगाहर्जको फ्रिक्वेन्सी मोड्युलेसनबाट सुन्नुहुन्छ भने अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्यूज .com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ पनि हुनुहुन्छ है। रुन्चे गीत चाहिँ नबजाउनु भन्नुहुन्छ। रुन्चे गीत रोजाइमा यस्तो यस्तो गीतहरू पर्छन् के गर्नु जीवनीजी। गुराज हुनुहुन्छ नमस्कार रात्रिकाली नमस्कार सन्चै आरामै उसिन्छ सर भन्नुहुन्छ। सुन्दै छ है कार्यक्रम साथीहरू सबैलाई मुटु फुट्ने गरी सम्झना छ है मरामरीहरू भन्नुहुन्छ। गुराँस हजुरको नाम गुराँस गुराँस मात्र भयो वास्तविक नाम चाहिँ के हो गुराँस चाहिँ होइन। ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु मरामरीले पनि सम्झिराख्नु भएको छ होला। यस्तै गरेर रोएको मन हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। मनिषा बान्तवा सिर्जना राई सिर्जु सल्टिनी सुवर्ण राईलाई पनि मिस यु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै अजय रायमाझी हुनुहुन्छ नमस्ते सर म अजय रायमाझी हो है भन्नुहुन्छ काठमाडौँदेखि। किन हो लाइभमा आवाज आएको छैन राम्रोसँग मिल्छ भने अर्जुन कुमारको आँसुको कारखाना एल्बमबाट गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। अजयजी म दसैँका गीतहरू मात्र राखिरहेको छु नमिल्ने भन्ने त हुँदैन तर दसैँका गीतहरूलाई मात्र प्राथमिकता दिउँ कि जस्तो लाग्यो। दसैँ आइसक्यो हो अब दसैँ आइसकेपछि त अब दसैँका गीतहरू मात्र राख्नुपर्छ है जस्तो लाग्यो। त्यो भएर पनि रोजाइमा पार्दाखेरि दसैँ गीतहरू मात्र राख्नुहुन्छ है रोज्नुहुन्छ है भन्ने आशा चाहिँ मैले लिएको छु ल पनि भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ कसले भन्दाखेरिमा भाइ हेर्नु न दसैँमा घर आउँछु भनेको छुट्टी नै पाएन एकदम खल्लो लागेको छ मलाई त दाई भन्नुहुन्छ प्रकाशजी। यस्तै विदेश भनेपछि त्यो भनेको अर्काको ठाउँ होइन नेपाल जस्तो हुन्न यहाँनिर म घर जानुपर्छ भन्ने हुन्न होइन जिद्दी पनि गर्नु भएन केही पनि भएन उहाँ त्यहाँको नियम कानुन कम्पनीको नियम कानुन अनुसार चल्नु पऱ्यो होइन। ठिक छ यस्तै हो कहिले काहीँ हुन्छ। कल्पना घिसिङ हुनुहुन्छ सम्झना सबैमा शुभरात्री छ भन्नुहुन्छ दाई हजुरलाई गीत बजाउँदाखेरि आवाज आएको छैन त्यसलाई चेक गर्नु न भन्नु छ र आवाज त आउनु पर्ने हो त गीत बजाउँदाखेरि पनि आवाज आएन हो आवाज आउनु पर्ने हो मैले त आउँछ जस्तो लागेको थियो किन आएन त आवाज भन्ने हो ओके किन त्यस्तो हुन्छ र नहुनु पर्ने हो त होइन ओके म कोसिस गर्छु के हुन्छ कसो हुन्छ भन्ने कुरा हो मलाई त लाग्छ लाग्छ कता कता बल्ल गीत सुने जस्तो नि लाग्छ भन्नुहुन्छ गुराँस गुराँस गुराँस गुराँस गुराँस गुराँस होइन भन्ने गरिन्थ्यो अब गुराँसजीले बल्ल कता कता गीत त सुने जस्तो पनि गर्नुभएछ। ठिक छ आएको छ दाई भन्नुहुन्छ धनुजीले पक्कै पनि आएको छ कि त्यही त हामी बिहानदेखि लाइभ गर्छौँ सधैँ लाइभ गरिरहेका हुन्छौँ होइन आइरहेको हुन्छ जस्तो लाग्छ अब अहिले तपाईँले आउँदैन भन्नुहुन्छ त्यो तपाईँकोमा समस्या हो जस्तो लाग्छ। तामाङ हुनुहुन्छ नरेश भाइबा होइन गोलन्चोर गाउँपालिका वडा नम्बर 6 छेप्पा हाल चाहिँ रोमानियाबाट है तपाईँको कार्यक्रम सुन्दैछु दाई भन्नुहुन्छ तामाङ नरेश भाइबा हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन विदेशमा रहेर पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ यहीँ देशमा स्वदेशमा भएको जस्तो महसुस लोकगीतले होइन गराइरहेका छन् कि आवाज दिइरहेका छन् कि जस्तो पनि लाग्छ। तामाङजी के छ अमिना हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ राज कालीकोट हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि मीरा लुहार भाइ इन्डिया कालीकोटे प्याकुली गीता निश्चल इस्मा लिम्बू देवेन्द्र दाहाल जेनु बान्त बगाल रेणु त्यस्तै अलिसा लिम्बू दिनु याम्फु त्यस्तै गरेर आएन अनि अन्य साथीहरूलाई पनि सम्झना छ भन्नुहुन्छ दुःखी बिना
फचिसन स्थितिला मानिसभान्तुवा होइन भावना चामलिङका सबैमा सम्झना छ है भन्नुहुन्छ। राजु विवासी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँले पनि सुन्दुलीको गोलन्जोरबाट सम्झना सबैमा छ भन्नुहुन्छ। उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै रमा सुनवार उदयपुर आइरहेको छ, उदयपुर घर भइहाल्छ कुवेतबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सम्झना सबैमा भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। फर्स्टमा आवाज आएको थिएन, पछि अहिले आइराखेको छ आवाज भन्नुहुन्छ। गुराँस गुराँस गुराँस जुले भन्नुहुन्छ कि विशेष रूपमा धन्यवाद गुराँस नानी होइन चर्चित हुनुहुन्छ के अरे। ठिक छ, मिल्छ भने दाइ कुन चाहिँ भन्नुहुन्छ, मिल्छ भने फुलेको कुन हो दसैँ कुन हो के भन्नुभएको? म अहिले कुन हो दसैँ फौजीलाई कुन हो दसैँ ओके तिहार होइन यस्तो पढ्न नजाने पछि गाह्रो हुन्छ होइन। बाले पढ भन्दा पढ्न गइएन, गुच्चा खेल्न गइयो, गाह्रो हुँदैन त यस्तो। ठिक छ, राख्ने कोसिस चाहिँ म गर्छु पनि भन्न चाहे। फौजीलाई कुन हो दसैँ कुन हो तिहार, त्यही भएर पढ्नुपर्छ है, पढ्नु होला भन्न चाहे। यति बेलाको समय गीत राख्ने कोसिस चाहिँ म गर्छु पनि भन्न चाहन्छु। त्यसपछि चाहिँ आउँछु मलाई यति बेला ईश्वर बस्नेतजी पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। ओके यति बेला तपाईँको माझमा गीत राख्छु, त्यसपछि आउँछु।

तपाईको तपाईँको माझमा राखे फौजीलाई होइन कुन दसैँ कुन हतियार पक्कै पनि त्यसको रक्षा गर्नुपर्छ, सबैको रक्षा गर्नुपर्छ। फौजीले होइन चाड के हो अनि दसैँ के हो हतियार के हो प्राय जस्तो पल्टनमा रहनु पर्यो होइन, देशको सुरक्षा गर्नु पर्यो। खुसीको कति बेला हुन्छ भन्ने कुरा पनि कहिले काहीँ त थाहा नहुन सक्छ जस्तो लाग्छ होइन। घरको खुसी पनि सँगै भएर होइन साथमा भएर पनि रमाउन पनि गाह्रो हुन्छ, मनाउन पनि गाह्रो हुन्छ जस्तो लाग्छ है। सरी ओडफो मल भइराखेको छ हल्का वाचन गर्नुमा होइन, ठिक छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु गीत रोजाइले रोज दिनुभएकोमा पनि भन्न चाहे। ओके, म म्यासेजतर्फ लाग्न चाहन्छु, धेरै कुराकानी गर्न चाहनु त 47 भइसकेको छ। यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा के म्यासेजहरू छन् भाषण गर्छु ल, धेरै म्यासेजहरू छन् भाषण गर्नु पर्ने। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा यो कहिले काहीँ टेक्नोलोजी या भनिन्छ नि होइन, टेक्नोलोजीले पनि गर्छ। ठिक छ भाइ, यही गीत भनेको मैले बल्ल आज भेटाउनु हो भन्नु छ भाइ। हजुरले अब कुन कुन भन्नुभएको थियो पनि मैले कुन चाहिँ गीत राखेँ मलाई थाहा छैन आज है। ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। राधिका हमालको दसैँ तिहार गीत पुरानो गीत छ, तपाईँ फेरि नयाँ गीत भनेर भन्नुहुन्छ होइन, गीत एउटा रोजाइ अर्को पार्नुहुन्छ, बोल अर्कै रहेको छ, दसैँ तिहारसँगै मनाउला। ओके, ठिक छ। चन्द्र परियारको आवाजमा रहेको अनुशासित राधिका हमाल र चन्द्र परियारको आवाजमा रहेको गीत 5 वर्ष अगाडि बजारमा उपलब्ध भएको गीत छ, थियो भनौँ न, त्यो गीत रोजाइमा पार्नुभएको थियो तपाईँले। ठिक छ, विशेषमा धन्यवाद सरजी, हजुरले मिलाएर रिडिङ गरिसियोस् गुराँस किन गुराँस भनिन्छ थाहा छ, गुराँस किन भन्दाखेरिमा, ठिक छ, यो कुरा मलाई भन्नुहोस् त किन भनिन्छ। शब्दहरू अलि नमिलेको हुनसक्छ, मिलाएर भनिदिनुहोस् ल भनिदिनुहुन्छ होइन, शब्दहरू अलि नमिलेको हुनसक्छ भन्दिनुहुन्छ। दिल जस्तो एकपटक चोरी हुनुपर्छ, दिल जस्तो एकपटक चोरी हुनुपर्छ, घर घर जस्तो हुन घरमा छोरी हुनुपर्छ, दिल जस्तो एकपटक चोरी हुनुपर्छ, घर घर जस्तो हुन घरमा छोरी हुनुपर्छ, दिल जस्तो हुन दिल एकपटक चोरी हुनुपर्छ सरजी, घर घर जस्तो हुन घरमा छोरी हुनुपर्छ, घर घर जस्तो हुन घरमा छोरी हुनुपर्छ, यति प्यारो मान्छे पनि मेरो आफ्नो बन्न सक्दैन भने, यदि प्यारो मान्छे पनि मेरो आफ्नो बन्न सक्दैन भने तिमीलाई के दोष दिऊ र, मेरो आफ्नै कमजोरी हुनुपर्छ, मेरो आफ्नै कमजोरी हुनुपर्छ भन्नुहुन्छ, घर घर जस्तो हुन घरमा छोरी हुनुपर्छ, दिल जस्तो हुन दिल एकपटक चोरी हुनुपर्छ, घर घर जस्तो हुन घरमा छोरी हुनुपर्छ, दिल जस्तो हुन दिल एकपटक चोरी हुनुपर्छ, यदि प्यारो मान्छे पनि मेरो आफ्नो बन्न सक्दैनौ भने, यति प्यारो मान्छे पनि मेरो आफ्नो बन्न सक्दैन भने तिमीलाई के दोष दिऊ र, मेरो आफ्नै कमजोरी हुनुपर्छ, मेरो आफ्नै कमजोरी हुनुपर्छ भन्नुभएको छ। ठिक छ, पक्कै पनि हो, चेलीबेटी घरमा नभएको घर कस्तो हुन्छ होइन, चेलीबेटी कस्तो हुन्छ हुँदैन र, अलि मलाई त त्यस्तो लाग्छ है, तपाईँलाई कस्तो लाग्छ, जस्तै अब मैले महसुस गरेको वास्तविक महसुस गरेको होइन, प्रायः जसो त्यो आभास नै छुट्टै हुन्छ क्या, त्यो भनिन्छ नि त्यो दिदीबहिनी अथवा होइन चेलीबेटी जब घरमा हुन्छ नि
त्यो खै कसरी व्यक्त गरौँ न, त्यो माहौल, त्यो घर होइन, घर जस्तै हुन्छ जस्तो लाग्छ, राम्रो होइन, लक्ष्मीको वास हुन्छ जस्तो लाग्छ, मलाई भन्न आएन फेरि, जसको मनमा धेरै कुरा छ, मैले धेरै भनिरहेको हुन्छु, मिठास हुन्छ कि के, नपुगेको नपुगेको जस्तो हुन्छ जस्तो लाग्छ, भएन भने क्यार क्यार आवाज आएको छ भन्नुहुन्छ प्रकाशजी, खै थाहा भएन, राम्रै छ भन्नुहुन्छ अरूले चाहिँ, राई सफल आयुषीले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, तेह्र थम घर भइहाल्छ यहीबाट भन्नुहुन्छ, भोलि जन्मदिन मनाउनु हुने भान्जा बिनाम लिम्बू होइन, बिनाम लिम्बूको बिनाम लिम्बू र विनेक पान्तवा राईलाई चाहिँ, विनिक बान्तवा राईलाई चाहिँ अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ, भन्दै हुनुहुन्छ, मेन मेन यहाँको रिटर्न शब्द ह्याप्पी बर्थडे भन्नुहुन्छ, प्रेम तामाङ, लिकेश्वर लिम्बू, त्यस्तै गरेर गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राजेश कुलुङ, राज तामाङ, राजकुमार गुरुङ, राजबुडा थकिने, रुता चामिङ राई, रमला साम्पाङ राई, सरिता राई, मिडिया प्रेमी राई, अनिसा बान्तवा, सोफिया राई, त्यस्तै सुस्मिता नाचरिङ, सानुमाया शेर्पा, पुष्पाञ्जली राई, सिम्पल शर्मा, तीर्थ राई, सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे, त्यस्तै गरेर रोजाको गीत मैले राखिसकेको छु पनि मलाई चाहिँ, रमिला राईले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, दसैँमा त्यस्तै सुजन दाहाल हुनुहुन्छ, आँखाभरि देशको माया अनि मनमा ठूलो आश बोकेर दौडिए, आँखाभरि देशको माया अनि मनमा ठूलो आश बोकेर दौडिए, जित्छु भनेरै हरेक पाइलामा आफ्नै सातो र सासमा सङ्घर्ष गरे, आँखाभरि देशको माया अनि मनमा ठूलो आस बोकेर दौडिए, जित्छु भनेर हरेक पाइलामा आफ्नै सातो र सासमा सङ्घर्ष गरे, भाग्यको निष्ठुरे खेलेर त्यो जितको अन्तिम रेखा नजिकै मात्र दुई सेकेन्डको ढिलाइले सिङ्गो जिन्दगीको जित्ने गुमाए भन्नुहुन्छ, हार जित भनेको जिन्दगीमा भइरहन्छ कहिले काहीँ होइन र, यस्तै हो, ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, मैले लेखिपठाएको मुक्त किन वाचन भएन भन्नुहुन्छ गुरुआमाले, मैले वाचन गरेँ त भर्खर होइन र, कति छिटो गीत राखिएको, पालो आएको होला नि भन्नुहुन्छ, गुरुआमा के भन्नुहुन्छ, राई सफल आयुषीले रुँदै हुनुहुन्छ किन, किन राई सफल आयुषी किन रुँदै हुनुहुन्छ भन्नुहोस् त, मैले म्यासेज वाचन गरेको छु, जन्मदिन छ भनेर भर्खर होइन, ढिला भइराखेको छ या हो अनिहरूमा चाहिँ होइन, लाइफमा ढिलो वाचन भइराखेको छ है क्या, नत्र त मैले बिस्तार वाचन गरिरहेको छु है, त्यस्तै गरेर निर्दोष छ भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, आज पनि आइपुग्यो है, पाँच थरको मिक्लाङ दुई हाल्छ कतारबाट छ, निर्दोष हो भन्नुहुन्छ, कार्यक्रम मार्फत सम्झिनु पर्दा घर परिवार समीक्षा जोशी, अङ्किता सुनवार, त्यस्तै गरेर मनिषा भान्त, मनु कमला, अनिम लिम्बू, त्यस्तै माया राई, मेरो प्यारो मान्छे तिमी, सुनिता चामिङ राई, दिल्ली खिरिया, रुबिना थामी, कल्पना छेत्री, लिम्बुनी पबिना, फच्चे संस्कृति लामा, काली अञ्जना शेर्पा, कविता कथानी, कनुषा सुनवार होइन, त्यस्तै पूर्वली खुसी ममता पया, माया आयुष लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, राजेश कुलुङले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि भोजपुर घर भइहाल्छ साउदी अरेबियाबाट सम्झना सबैमा हुनुहुन्छ, विनोद बरवाल हुनुहुन्छ सालुबाट सुन्दैछ है सम्झना सबैमा छ भन्नुहुन्छ, गुरास हुनुहुन्छ, माया फिल्मले पो मन कटक्क खान्छ भन्थे, आज गीतले मन कटक्क पार्छ त भन्नुहुन्छ, किन कुन गीतले कटक्क पारेर हजुर, माया प्रेमले गीतले पनि हुन्छ नि, तपाईँ जिम्मा जेमा डुब्नुहुन्छ त्यसले मन छोइहाल्छ नि, मन कटक्क कटक्क पारिहाल्छ नि, राम्रो मानेर तपाईँले सुन्नुभयो भने तपाईँको मन एकदम राम्रो हुन्छ होइन, होइन अलिकति सेन्टिमेन्टल पाराले जानुभयो भने सुन्नुभयो भने त्यो मन कटक्कै खान्छ नि होइन, चाहे त्यो गीत होस्, चाहे त्यो माया होस्, चाहे त्यो सम्बन्ध होस्, अम्बिका मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि उदयपुरमा रहनुहुने सम्पूर्ण घर परिवारमा मिठो माया सम्झना भन्नुहुन्छ, अहिले सिबिआईबाट सुन्दैछु भन्नुहुन्छ, अम्बिका मगरलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, यहाँहरूको माया छ, मायाले गर्दा म प्राय जसो कार्यक्रममा उनीहरू भइराखेको छु, थाहा छैन कहिलेसम्म हो, जे साथ दिइराख्नु होला भन्न चाहे होइन, यहाँको माया साथ सहयोगले गर्दाखेरि हेर्नुहोस् न 10:57 भइसकेको छ, अझै म्यासेजहरू छन् वाचन गर्नुपर्नेछ जस्तो लाग्छ,
अघि नै पठाएको मेसेज हो के सर जे अहिले पालो आएको भन्नुहुन्छ म बिस्तारै वाचन गर्छु नि त ग्रास ढिला चाँडो हुन सक्छ तर धैर्य गर्न सक्नुपर्छ होइन र ग्रास जी ग्रास ग्रास ग्रास ओके थ्याङ्क यू सो मच सरजी मेसेज रिडिङ गर्नुभएको हुनुहुन्छ वाचन त गर्नु पर्यो नि माया गरेर पठाउनु भएको छ मैले सधैँ भन्छु नि यहाँहरूको माया छ म छु माया छैन भने सायद म हुन्न पनि रहन्न पनि अनि कहिलेसम्म हुन्छु त्यो थाहा पनि छैन म आफैले है त्यही भएर माया चाहिँ रहोस् पनि भन्न चाहे यहाँहरूको साथ चाहिएको रह्यो भने ठिकै छ होइन र अस्मि सताङ भन्छ मिस्यु गालो गुरुमान सुनवार भन्नुहुन्छ यात्रा हो कहिले काहीँ तलमाथि आउन सक्छ होइन होइन र सधैँ एकनास नरहन सक्छ है यो जानकारी चाहिँ गराएँ मैले सायद भन्नुहोस् है त्यस्तै गरेर यति बेला हुनुहुन्छ प्रेम निङमा शेर्पा हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु ठिक छ अहिलेसम्म जे जसरी माया गरिराख्नु भएको छ माया सधैँ रहोस् पनि भन्नुहोस् है चाहे हामी होइन चाहे म अनिहार भए नि नभए नि हामी अथवा म तपाईँको माझमा नरहे पनि नभए पनि भनौँ न नरहे पनि भन्दा पनि कार्यक्रम होइन कोही कसैले अन्य साथीहरूले ल्याउनुहुन्छ होइन माया रहिरहन्छ भन्ने चाहिँ आशा छ भन्न चाहे ठिक छ अब चाहिँ छुट्टिनुपर्छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु यो यात्रा लगभग 11 बजेसम्म सँगसँगै गरिदिनु भयो कार्यक्रमको साथसाथै होइन म सँगसँगै यहाँसम्म सँगै होइन म्यासेज पठाएर सुनेर यात्रा गरिदिनु भयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे अनि त्यस्तै गरेर विशेष रूपमा सम्पूर्णलाई विशेष रूपमा धन्यवाद मनैदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु होइन कस्तो लाग्दैछ कार्यक्रम के लाग्दैछ यसो बेला बेलामा सरसल्लाह सुझाव चाहिँ दिनुहोला भन्न चाहे भन्दै अन्तिममा तपाईँको माझमा एउटा गीत राख्दै आजको बसाइबाट चाहिँ कार्यक्रम प्रस्तुत श्रीराज म छुट्टिन चाहन्छु 11 बजे हो कति छिटो भन्नुहुन्छ गुराँस के गर्नु यस्तै हो बज्छ समय होइन समय आउँछ जान्छ 11 बज्छ यहाँहरूको माया छ अघि नै छुट्टिनु पर्ने हुनछ तर पनि खै यसो यताउति सानोतिनो कुराहरू राख्दा राख्दै खै किन पनि 11 बज्छ 11:30 हुन्छ होइन तर पनि छुट्टिन चाहिँ मन लाग्दैन यो एउटा बानी छ त्यो लत लागिसकेको छ मलाई तपाईँसँग नबोलौँ भने मुख हुन्छ नि त्यो आफै बोल्न खोज्छ के गरौँ कसो गरौँ हुन्छ अनि आइसकेपछि खै कुराहरू पनि कहाँबाट आउँछ होइन यस्तो यस्तोमा आफै अचम्म हुन्छ होइन ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु झालडोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला कोही कसैलाई केही भन्नु थियो कि सम्झिनुहोस् है 11 बजिसकेको छ औषध लिन बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु अनि त्यस्तै गरेर ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला है पनि भन्न चाहे त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा विद्युतीय उपकरणहरू रातको समयमा होइन चार्जमा राखेर नसुन्नुहोला भन्न चाहे भन्दै अब चाहिँ छुट्टेँ गुड नाइट सरजी भन्नुहुन्छ गुरास ओके गुड नाइट शुभरात्रि भन्दै अन्तिममा तपाईँको माझमा झल्को आउँछ दसैँ तिहार आएपछि नवराज गुरासेनीको आवाजमा रहेको गीत अन्तिममा छोटो मिठोमा राख्दै राख्दै आजको बसेबाट छुट्टेँ टाइम चेकमा राख्दिनँ यहाँहरूलाई जानकारी गराउन चाहन्छु 11:01 गइसकेको छ सरी होइन छोटोमा केही गीतको अंश तपाईँको माझमा राखेर हामी आजको बसाइबाट होइन हामी सपरिवार हामी सबै हजुरको रेडियोको होल युनिट तपाईँको माझबाट बिदा हुन चाहन्छु म कार्यक्रम प्रस्तुत श्रीराज महत्व बिदा हुन चाहन्छु हाम्रो भेट भोलि बिहान हुनेछ 4 बजेपछि त्यो तिनजनासम्मको लागि छुट्यौँ अन्तिम नवराज गुरासेनी संगम थापा कुपिला तामाङ वाइबा मनिषा गुरासेनीको आवाजमा गीत झल्को आउँछ दसैँ तिहार आएपछि राख्दै आज बसेर छुट्टी आओस् त नमस्कार शुभरात्रि मिठो सपनाको कामना

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेन्स
2: सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: Xiaomi Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मंगसिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
4: Xiaomi किन्दा उपहार एभ्रीडे
5: सूचना सूचना सूचना
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप।

0: काँग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव, बीपीके लाइनमा फर्किए गगन, 77 वर्षका छलनाथलाई अझै राजनीतिक तृष्णा, भोटेकोशी बाढ़ीका बेपत्ताको खोज तथा उद्धार स्थगन, जेएनजी आन्दोलनको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़्यो र नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको दशैं आउँदैछ माटोमै दुर्गा मूर्ति बन्दैछ शीर्षकको शुभ समाचार।
1: नेपालगंजको विद्युत रोड नजिकै एउटा सानो टहरो छ, बाहिर दशैंको चहल पहल बढ़िरहेको छ। बजारमा किनमेल गर्नेहरूको भीड़ बाँकिन्दैछ तर टहरो भित्रको दृश्य भने फरक छ। त्यहाँ बिहानदेखि रातिसम्म माटो मुस्ने, बाँस बाँध्ने, पराल बेर्ने र मूर्तिमा रंग भर्ने काम चलिरहेको छ। भुइँभरि माटो, बाँसका टुक्रा, पराल र सुतलीका डोरी छरिएका छन्। अधूरो संरचनाले विस्तारै दुर्गा भवानीको रूप लिँदैछन्। मूर्तिकारहरूलाई अहिले समयको हिसाब छैन। खाना खाने र आराम गर्ने समय अगाडि मूर्ति पूरा गरेर सम्बन्धित पूजा समितिलाई बुझाउने चिन्ता छ। दशैं नजिकै जाँदा उनीहरूको काम झन तीव्र भएको छ। नेपालगंजका स्थानीय मूर्तिकार अंकित मिश्र यही चटारोमा छन्। उनको कार्यशालामा तयार भइरहेका मूर्तिहरू हेर्दा लाग्छ माटोले कुनै निर्जीव वस्तुको आकार मात्र लिइरहेको छैन, कलाकारको कल्पना र मेहनतसँगै एउटा धार्मिक आस्थाले पनि आकार पाउँदैछ। मिश्रका अनुसार एउटा पूर्ण दुर्गा मूर्तिको सेट तयार गर्न सामान्यत 10-15 दिन लाग्छ, तर दशैंमा माग धेरै हुने भएकाले मूर्ति बनाउने काम वैशाखदेखि नै शुरू गर्नुपर्छ। मूर्ति बनाउने काम मौसमी जस्तो देखिए पनि यसको तयारी महिनौ अघिदेखि गर्नुपर्छ। यो वर्ष मात्रै मिश्रले 40 दुर्गा मूर्तिको सेट निर्माण गरिरहेका छन्।
2: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ?

0: हेल्थ सँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाव।

अवसर। साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: चाड पर्वमा निजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एकातिर नीतिको पुनर्गठन, अर्कोतिर राजनीतिक संस्कारको रूपान्तरण। कांग्रेसको पन्ध्रौं महाधिवेशनमा प्रस्तुत गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनले पार्टीको के गर्ने र कसरी गर्ने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन्। भावी चुनावी गठबन्धन त्याग्ने र तल्लो तहलाई अधिकार सम्पन्न बनाउने घोषणा भइरहँदा केन्द्रीय समितिको आकार 297 सदस्य पुर्याएर नेता व्यवस्थापनको पुरानै शैली भने दोहोरिएको छ। सभापति थापाले राजनीतिक प्रतिवेदनको शुरूआत नै कांग्रेसले विगतमा गरेका कमजोरीको आत्मसमीक्षाबाट शुरू गरेका छन्। पछिल्ला दुई दशकमा कांग्रेस आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तामुखी बन्दै गएको गठबन्धन व्यवस्थापन, बागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको प्रतिवेदनमा स्वीकार गरिएको छ। विकल्पमा थापाले सम्मुनत नेपाल सम्मानित नेपालीलाई राजनीतिक दृष्टिकोणको केन्द्रमा समेत राखेका छन्। थापाको प्रतिवेदनको महत्वपूर्ण पक्ष पार्टीभित्रको शक्ति र निर्णय प्रक्रियालाई तल्लो तहसम्म लैजाने प्रस्ताव हो। पार्टीको टिकट वितरणमा केन्द्रको एकाधिकार घटाउँदै सम्बन्धित तहले उम्मेद्वार छनौट गर्ने र पार्टी नेतृत्व चयनमा पनि प्रत्यक्ष मतदानको अवधारणा अघि सारिएको छ। यसअघि उम्मेद्वार तथा नेतृत्व निर्माणका लागि निर्वाचित जनप्रतिनिधिको कामको अनुगमनका लागि र उम्मेद्वार छनौटलाई तथ्य तथा अध्ययनमा आधारित बनाउने जस्ता संरचना समेत राखिएको छ। दुवै प्रतिवेदनमा कांग्रेसको पुरानो सत्ता केन्द्रित कार्यशैलीमाथि प्रश्न उठाइएको छ। शर्माले चुनावबाट प्राप्त जनादेशलाई पाँच वर्षसम्म सरकार वा दलले आफू खुशी शासन गर्ने मौन अनुमति मान्न नहुने बताएका छन्। नागरिकले निर्वाचन बीचको अवधिमा पनि सरकार र राजनीतिक दलको निरन्तर मूल्याङ्कन गरिरहेको उनको निष्कर्ष छ। थापाको प्रतिवेदनले पनि कांग्रेसलाई केवल निर्वाचनको समयमा सक्रिय हुने संगठनबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्था बनाउनुपर्ने प्रस्ताव गरेको छ। त्यस्तै गठबन्धनलाई निरुत्साहित गर्ने नीति समेत स्पष्ट रूपमा अघि सारिएको छ। कांग्रेसले आफ्नै नीति विचार र संगठनका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचनपछि आवश्यकता अनुसार सहकार्य गर्न सकिने नीति समेत अघि सारेको छ। त्यस्तै विश्वप्रकाश शर्माको प्रतिवेदनले भने कांग्रेसको ऐतिहासिक योगदानलाई अस्वीकार गर्दैन, बरू इतिहासलाई सम्मान गर्दै त्यसको राजनीतिक संस्कारलाई वर्तमान पुस्तासँग जोड्नुपर्ने तर्क गर्दछ। कांग्रेस लोकतान्त्रिक संघर्ष, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, समावेशिता र सामाजिक न्यायको आन्दोलनसँग जोड़िएको पार्टी भएकाले त्यसको इतिहासलाई वर्तमान कार्यशैलीसँग प्रमाणित गर्नुपर्ने शर्माले उल्लेख गरेका छन्। शर्माको प्रतिवेदनमा बीपी कोइरालाको विरासतलाई पनि नयाँ ढंगले व्याख्या गरिएको छ। कांग्रेसले बीपीको नाम दोहोर्याएर मात्र बीपीको विचार बोकेको प्रमाणित नहुने र उनको विचारलाई नयाँ पुस्ताको आकांक्षासँग जोड्नुपर्ने सन्देश समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माका अनुसार लोकतन्त्रले निश्चय नै बहुमतको शासन भन्छ, तर लोकतान्त्रिक संस्कृतिले केवल एउटा अधना नागरिकले माइतीघर मण्डलामा उभिएर मलाई अन्याय भयो सरकार भन्ने प्लेकार्ड देखाउँदा राज्यले सुनेको सुनेन त्यो हेर्छ। परम्परागत परिभाषामा लोकतन्त्र भन्नु बोल्ने अधिकार थियो। आजको समयमा बोलेको सुनियो कि सुनिएन, सुनवाई भयो कि भएन, लोकतन्त्रको परीक्षण अब यसरी हुन्छ। त्यस्तै सभापति गगन थापाका अनुसार हामी बीपीको हलो जोतिरहेको किसानको ऐतिहासिक प्रतीकलाई आत्मसात गर्दै आज हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवाको यथार्थलाई आर्थिक विकास नीतिको केन्द्रबिन्दुमा राखेका छौ, सभापति गगन थापाले भनेका छन्। कांग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद कंग्रेसको वैचारिक आधार हो नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो प्रतिवेदनमा भनेका छन्। मूल्यमा निरन्तरता र व्यवहारमा परिवर्तन हुनुपर्छ। सभापति थापाले पार्टीको पन्ध्रौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा आफ्नो वैचारिक धारमा कुनै बदलाव नआएको स्पष्ट सन्देश दिएका हुन्। आफ्नो संस्थापक सिद्धान्त प्रजातान्त्रिक समाजवाद भए पनि त्यसलाई परिमाण आर्जन गर्दै लोकतान्त्रिक समाजवादलाई निरन्तरता दिएको छ। 25 सदस्यीय बन्यो पदाधिकारी नेपाली कंग्रेसले 15 महाधिवेशनबाट पार्टीको केन्द्रीय पदाधिकारीको संख्या बढ़ाएर 25 जना पुर्याएको छ। पार्टीभित्रको शक्ति सन्तुलन र नेता व्यवस्थापन गर्न पद थपिएको नेताहरूले बताएका छन्। एक वर्ष अघि भएको विशेष महाधिवेशनबाट समेत पदाधिकारीको संख्या बढ़ाएको कंग्रेसले यसपटक अझै थपेको हो। सभापतिमा गगन थापा निश्चित देखिए पनि अन्य पदमा भने तीव्र प्रतिस्पर्धा छ। कंग्रेसमा अब एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, 14 सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। प्रवक्तालाई समेत पदाधिकारी मान्ने अभ्यास जोड्दा संख्या 25 पुग्नेछ। पार्टी नेतृत्वको प्रस्तावमा बन्द सत्रबाट यो व्यवस्था पारित भएको कंग्रेसले जनाएको छ। बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: सतहत्तर वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा खबर छ। प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उनीसँग संगठन चलाएको अनुभव पनि छ। तर अहिले उनीसँग न संसदको जिम्मेवारी छ, न पार्टीको सर्वोच्च नेतृत्व नै। जीवनको 7.5 दशक पार गरिसकेका खनाल वामसँगै जाउँको अभियान शुरू गर्ने दिशामा छन्। वाम एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउने बाटोमा छन्। जीवनको उत्तरार्धमा उनले नयाँ कदम चालेका छन्। 77 वर्षीय खनालले सोमबार वाम एकतामा जोड़ दिँदै घोषणा गरे, समाजवादी जागरण अभियान। विज्ञान शिक्षकका रूपमा विद्यार्थीलाई पढ़ाउँदा पढ़ाउँदै वामपन्थी राजनीतिमा आकर्षित भएका हुन् खनाल। 6 दशक लामो राजनीतिक जीवनमा मन्त्री र प्रधानमन्त्री भइसकेका उनी उत्तरार्धमा पार्टी विहीन हुन पुगेका छन्। अहिले उनी कार्यकर्तालाई मार्क्सवाद र लेनिनवादको अध्ययनमा जोड़ दिइरहेका छन्। कम्युनिष्ट तथा वामपन्थी शक्ति विभिन्न समूहमा विभाजित र विशृंखलित छन् भने वृहत वाम एकता आजको आवश्यकता रहेको उनले बताएका छन्। तर खनाल नेकपा एमालेमा रहँदा होस् वा नेकपा एकीकृत समाजवादीमा छँदा होस्, पार्टीभित्र सधैँ असन्तुष्ट भइरहे। 2006 चैत 6 इलाममा जन्मिएका खनाल 2023 वाम राजनीतिमा प्रवेश र मेची विद्यार्थी युनियनको अध्यक्ष बनेका थिए भने 2025 कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। त्यस्तै 2026 2046 पञ्चायतकालमा 5 पटक गरी 7 वर्ष जेल जीवन समेत खनालले बिताएका छन्। 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: जेएनजी आन्दोलनका क्रममा भएका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका र दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको छ। सोमबार बसेको मन्त्री परिषदले पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। यो सँगै मुद्दा फिर्ताको प्रक्रिया अघि बढ़ेको हो। सरकारी अभिलेख अनुसार 33 जिल्लामा 1887 जना विरूद्ध 445 वटा मुद्दा विचाराधीन छ। तीमध्ये केही प्रतिवादी फरार छन् भने केही थुनामा छन्, केही धरौटी तथा तारिखमा छुटेका छन्। राजनीतिक विरोधमा सहभागी भएकै कारण फौजदारी अभियोजन नगरिने भन्ने जेएनजीसँगको सम्झौतामा टेकेर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको हो। पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले ती मुद्दाको प्रकृति अध्ययन गरी फिर्ता गर्न मिल्ने र नमिल्ने मुद्दा छुट्याएर सरकारलाई प्रतिवेदन बुझाएको छ। अघि बढ़ियो मुद्दा फिर्ता लिने प्रक्रिया शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: भोटेकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त कोरिरहेका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी भनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गरेपछि आफन्तहरू पीड़ामा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अब पुननिर्माण र पुनर्स्थापनामा केन्द्रित हुने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति र प्राधिकरणको कार्यकारी समितिको सिफारिश तथा स्थलगत अवलोकनका आधारमा यस्तो निर्णय गरिएको बैठकले जनाएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले हजारौं घर, मानिस र अरबौंको भौतिक संरचना बगाएको छ। शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार बाढ़ीका कारण 5 जिल्लाका 7,570 निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भए। 8,317 घर परिवारका करिब 33,000 नागरिक विस्थापित भएका छन्। सबैभन्दा बढ़ी क्षति रसुवामा भएको छ, जहाँ 1500 घर र नुवाकोटमा 1472 घरमा क्षति भएको छ। धादिङ लगायत तटीय क्षेत्र पनि प्रभावित भएका छन्। प्राधिकरणको पछिल्लो विवरण अनुसार 1456 जनाको शव फेला परेको छ भने 5,500 भन्दा बढ़ी मानिस अझै बेपत्ता छन्। 13,000 भन्दा बढ़ी नागरिकको जीवितै उद्धार गरिएको छ। यसअघि असोज 14 गते गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा बसेको कार्यकारी समितिको 37 बैठकले अत्यावश्यक स्थानमा खोजी जारी राख्दै पुनर्स्थापनालाई प्राथमिकता दिने निर्णय गरेको थियो। सुरक्षा निकायले प्रभावित क्षेत्रबाट अब कसैलाई जीवित उद्धार गर्ने सम्भावना 99.99% नरहेको समेत जानकारी दिएका थिए। भदौ 10 गतेदेखि परिचालित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोलीको प्रयासको समीक्षा समेत गरिएको थियो। निर्णय अनुसार अति संवेदनशील र अत्यावश्यक स्थान बाहेक अन्य क्षेत्रमा नियमित उद्धारको सट्टा शव तथा संरचनाको पुनर्प्राप्ति कार्य समेत अघि बढ़ाइनेछ। 5,500 बेपत्ता रहेकी बेला सरकारले खोज तथा उद्धार स्थगन गरेपछि परिवारजनमा अन्योल बढ़ेको छ। यसले सरकारप्रति पनि जवाबदेताको प्रश्न उठाएको छ। भोटेको सिबारी खोज तथा उद्धार स्थगन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नदी किनारबाट कम्तीमा 100 मिटरको दूरी कायम गरेर मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै किनार सड़क निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालका सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सड़क नदी किनारमा जग हालेर निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक वाहवलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सड़क संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी सो ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ मार्ग निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सड़क पूर्वाधार